रथमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-7054 01-4770-7054 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सधैँ चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ व्यवस्था विहीन मानिस। पवित्र बाइबलको दोस्रो थेसलोनिकीको पुस्तक 2 अध्यायको माथिको सिरानमा नै यसको शीर्षक नै पापको मानिस भनेर चाहिँ बताइएको छ र यसलाई दोस्रो थेसलोनिकी 2 अध्यायको 7 पदमा व्यवस्था विहीन मानिस भनेर पनि भनिएको छ र प्रभु येशूको आगमनको अगाडि यस्तो एउटा व्यवस्था विहीन व्यक्ति उहाँ निक्लिनुहुनेछ र धेरैलाई ढाँट्नुहुनेछ र धेरैलाई उहाँले धोका पनि दिनुहुनेछ र संसारलाई नै त्यो प्रकारले उहाँले लिड गर्छु भनेर चाहिँ त्यसरी झुक्याउनेछ भनिकन बाइबलमा त्यसरी बताइएको छ र दोस्रो थेसलोनिकीको पुस्तक 2 अध्यायको 2 पददेखि म 7 पदसम्म पढिदिँदछु। यहाँ यसरी लेखिएको छ कि कुनै अगमवाणी वा वचन वा कुनै पत्रले प्रभुको दिन नजिक आएको छ भनी बतायो भने ती हामीबाट आएको भन ठानेर तिमीहरूको मन चाँडै विचलित नहोस् अथवा तिमीहरू न आत्यौ, कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदियोस्, किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस अर्थात सर्वनाशको छोरा प्रकट नभएसम्म त्यो दिन आउने छैन। प्रभु येशूको आगमन सम्बन्धी चाहिँ एकजना विद्रोहका मानिस यानि सबै संसारलाई नै झुकाउने प्रकारको पापको मानिस, देशलाई नै झुकाउने, संसारलाई नै झुकाउने खालको, व्यवस्था नमान्ने तर व्यवस्थाको कुरा गरेर आउने त्यो खालको मानिस, विद्रोहको मानिस चाहिँ देखा पर्नेछ भनेर चाहिँ यहाँ बताइएको छ। 4 पदमा त्यसले ईश्वर कहलिएका सबै अथवा पूज्य वस्तुहरूको विरोध गर्छ र ती भन्दा आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर नै घोषणा गरेर परमेश्वरको मन्दिरमा त्यो बस्छ। 5 पद के तिमीहरूलाई याद छैन म तिमीहरूसँग छँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको थिएँ, त्यो आफ्नो समयमा प्रकट होस् भन्ने हेतुले कुन कुराले त्यसलाई अहिलेसम्म रोकिराखेको छ त्यो तिमीहरू जान्दछौ। 7 पद किनकि अधर्मको रहस्यले अघिबाटै काम गरिरहेको छ, अहिलेसम्म जसले त्यसलाई रोकिराखिएको छ उहाँ नहटुन्जेल त्यसलाई रोकि नै राख्नुहुनेछ भनेर चाहिँ त्यो विद्रोहको मानिस यानि व्यवस्था नमान्ने मानिस त्यो प्रकारले आउनको लागि रोकि नै राखिनेछ जब त्यो व्यक्ति प्रकट भयो अब प्रभुको आगमन नजिक छ भन्ने कुराहरूको संकेत हुन्छ भनिकन यस खण्डमा बताइएको हो। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, व्यवस्था परमेश्वरबाट दिइएको हो। व्यवस्था सिनाई पर्वतमा सृष्टिकर्ता परमेश्वरले मसालाई दिनुभएको थियो र व्यवस्था हाम्रो लागि असल कुरा हो र व्यवस्थाले हामीलाई सुरक्षा दिँदछ। जब हामी व्यवस्था मन पराउँदैनौ त्यो अवस्थामा हामीले दुष्ट आत्मातर्फ भोट हाले जस्तो हुँदछ। त्यसले गर्दाखेरि हाम्रो पापी स्वभावमा जब जब हामीलाई व्यवस्था नमान्नको लागि हाम्रो शरीरले हामीलाई उन्मत बनाउँदछ त्यो अवस्थामा हामी होसियार हुनुपर्छ। अहिले कतिजना धरतीमा दिउँसो सुत्ने, राति उठेर सुपर मार्केटमा सपिङ गर्न जाने, घुम्न जाने, त्यस्तो प्रकारको परमेश्वरको जो समय छ त्यो कुरालाई नमान्ने प्रकारले त्यो आदत बसाएको हामी देख्दछौ। अब हेर्दाखेरि त्यो सानो कुराहरू जस्तो लाग्छ तर जो ऋतु, समय, जो वर्ष, यी सबै कुराहरू त प्रभुले बनाउनु भएको हो र त्यही कुरा अनुसार गर्दै जाँदाखेरि सबै कुरा स्वास्थ्य हुने कुराहरू पनि स्वास्थ्य विज्ञानका डाक्टरहरूले बताउनुहुन्छ। आजभोलि त अस्पतालमा डाक्टरहरूले जुन जुन समयमा जुन जुन ऋतुमा जे जे फलफूल फल्छ, पाक्छ, जुन जुन प्रकारका कुराहरू उब्जनी हुन्छन् ती कुराहरू खानुहोस्, ती कुराहरू खाँदै जानुभयो भने तपाईँहरू स्वास्थ्यकर हुनुहुन्छ भनेर पनि डाक्टरहरूले भन्न सुरु गर्नुभएको छ र दिन रात, बिहान बेलुकी, दिउँसो, मध्यरात उहाँले आफ्नै तरिकाले बनाउनु भएको छ। तर त्यो कुरालाई हामीले मन पराएनौ, दिनलाई रात पार्न खोज्यौं, रातलाई दिन पार्न खोज्यौं र बिहानलाई बेलुकी जस्तो बनायौं, सुतेर सुतेर 11 बजी जस्तो उठ्न सुरु गर्यौं भने त्यो पनि हाम्रो शरीरले व्यवस्था विहीन हुन खोजेको भन्ने कुराहरू हामीले बुझ्न पर्दछ र त्यो कुरातर्फ हाम्रो मन लगाउनु हुँदैन, हामी होसियार हुन पर्दछ। किनकि हामीले दोस्रो थेसलोनिकीको पुस्तक 2 अध्यायमा यो स्पष्ट गर्यौं कि अन्तमा त एउटा यस्तो खालको लिडर उहाँ तयार हुनुहुनेछ धरतीलाई नै झुकाउनको लागि। उहाँको भित्री उद्देश्य व्यवस्था नमान्ने हुन्छ र व्यवस्था नमान्ने मान्छेहरू सबै नै जम्मा गर्नु भएर संसारलाई नै यो व्यक्तिले लिड गर्दछ र संसारलाई नै ढाँट्दछ र यो व्यक्तिले आफूले आफूलाई नै ईश्वर पनि बनाउँदछ भनिकन अघि मात्रै हामीले दोस्रो थेसलोनिकीको पुस्तक 2 अध्यायको 2 पददेखि 7 पदसम्म पढिसकेका छौं। त्यसले गर्दाखेरि हामीले यी कुराहरू जो पवित्र बाइबलको भविष्यवाणीलाई होसियार 7 याद गर्नु पर्ने हुँदछ। अहिले कति ठाउँहरूमा कतिवटा शहरहरूमा हामीलाई प्रहरी नै चाहिँदैन, हामी प्रहरी विहीन भएर नै हामी जिन्दगी जिउन चाहन्छौँ भनेर त्यसरी आवाज उठाएको पनि देखिन्छ, लगायत व्यवस्था त पटक्कै मन नपराउने मानिसहरूको समुदाय यसरी निक्लि नै रहेको छ र कसैले चाहिँ हामी सबै नाङ्गै हिँड्न पाऊ, हामी लुगा लाउँदैनौँ भन्ने त्यो प्रकारको मानिसहरू पनि अहिले निक्लेका छन् र हामीले पाप गर्न पाऊ, पाप गर्नको लागि हामीलाई स्वतन्त्र होस्, हाम्रो मन मर्जी जे मन लाग्छ त्यो गर्न पाऊ भनेर चाहिँ त्यो प्रकारको माग गर्ने मानिसहरूको समुदाय पनि धरतीमा विभिन्न ठाउँहरूमा निक्लेको देखिन्छ। त्यसले गर्दाखेरि हामी पवित्र बाइबलबाट शिक्षा पाएका मानिसहरूले चाहिँ यो कुरालाई थाहा गर्नुपर्छ, यो प्रकारको भावना चाहिँ परमेश्वरलाई घृणा गर्ने एन्टिक्राइस्ट ख्रिस्टको विरुद्धको विचारहरू आउने यी प्रकारको भावना भएको कारणले गर्दाखेरि हामी स्वयंमा पनि हामीले व्यवस्थालाई मानेनौ, पाप गर्न रुचायौं आदि इत्यादि भने हामीले यीशुको नाउँमा त्यो भावनालाई हामीले डाँट्नुपर्छ र परमेश्वरको समय अनुसार हामी हिँड्नुपर्छ, नभएदेखि पापको ज्याला मृत्यु हो भने जस्तै कतिवटा पवित्र बाइबलमा घटेको घटनाहरूलाई हामीले पुरानो करारमा नयाँ करारमा पढ्दछौ। उदाहरणको लागि दाउदको एकजना छोरा जसको नाम अब्सलम थियो, उहाँले व्यवस्था मान्नु उहाँलाई मन पर्दैन थियो, राजाको छोरा हुनुहुन्थ्यो र ठिक प्रकारले व्यवस्था अनुसार जानु भएको भएदेखि दाउदले अब्सलमलाई राजा बनाउन सक्नुहुन्थ्यो, तर समस्या अब्सलममा यो थियो उहाँलाई व्यवस्था मान्नु मनै पर्दैन थियो, असल कुरा गर्नु उहाँलाई मनै पर्दैन थियो, जे उहाँको पापी स्वभावको शरीरले माग्थ्यो उहाँ त्यही नै गर्न मन पराउनुहुन्थ्यो र त्यही कुराहरूमा उहाँले भोट हालिराख्नुभयो र बुवालाई नै मार्नको लागि उहाँ तम्सिनु पनि भयो, प्रयास पनि गर्नुभयो र बुवालाई एकपल्ट खेदाउनु पनि भयो, तर त्यसको परिणाम स्वरूप रोमीको पुस्तकले भने जस्तै पापको ज्याला मृत्यु हो, व्यवस्था नमान्नु चाहिँ मृत्युलाई अँगाल्नु हो भनेर भने जस्तो नै उहाँ जंगलमा झुन्डिएर मर्न पर्यो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, दुष्ट आत्माले हामीलाई व्यवस्था विहीन बनाउनको लागि त्यो प्रकारको भावनाहरू हामीमा हाल्दछ र शरीरले जो बाइबलले हामीलाई त्यो इजाजत दिएको छैन शरीरले ती कुराहरू माग्दछ, तर त्यस अवस्थामा चाहिँ हामीले यीशुको नाउँमा त्यो आत्मालाई हामीले डाँड्नु पर्ने हुन्छ। एउटा परिवारमा एकजना छोरा रहेछ र त्यो छोरालाई बुवा आमाले एकदमै माया गर्नुहुँदो रहेछ, तर त्यो छोराले चाहिँ सबै कुराहरू शरीरले मागे अनुसार नै गर्दै गएछ। उदाहरणको लागि आमा बुवाले स्कुल पठाउनु भएछ, स्कुल पठाउँदाखेरि आमा बुवाले पठाएको स्कुलमा नगएर बाटोमै गुच्चा खेलेर बस्ने, तास खेलेर बस्ने, केटी मान्छे जिस्काउने, झै झगडा गर्ने लगायत त्यस्तो त्यस्तो गरेर स्कुल गए भन्दै ढाँटेर बुवा आमा भएकोमा बेलुकी आउनु हुँदो रहेछ। र त्यसो हुँदा हुँदै गयो र आमाले बुवालाई भन्नुभयो मेरो छोराले गल्ती गर्दैन, अनि बुवाले पनि बताउनु भयो, त्यही प्रकारले जिन्दगी छोराको पनि चल्दै गयो, बुवा आमाहरूको पनि समय बित्दै गयो। हुँदा हुँदै एकपटक उहाँको छोरा रक्सी खाएर बाटोमा लडिरहेको छ भन्ने चाहिँ बुवा आमाले सुन्नु भएछ। सुन्नु भएपछि गएर छोरालाई उठाएर लिएर आउनुभयो, नुहाई धुवाई गर्नुभयो, सरसफाई गर्नुभयो, छोरा किन यस्तो गरिस्, यो एकदमै ठिक छैन, शरीरको लागि पनि ठिक छैन, समाजले पनि थुक्छन् र तेरो करियर पनि बिग्रेर जान्छ, हामी त कतिन्जेल नै बाँच्छौँ र भनेर बुवा र आमाले छोरालाई सम्झाउनु भयो। छोराले ङ्याङ्याङ्ङ गरेर टाढ्यो, ऊ एक्लो बच्चा थियो, त्यसो गरेर टाढ्यो, आमा बुवालाई उसले फुरुमै पार्यो, फेरि पैसा माग्यो, फेरि स्कुल जान्छु भनेर ऊ चाहिँ रक्सी भट्टीमा पस्न थाल्यो, तास जुवा खेल्न थाल्यो लगायत यी विभिन्न प्रकारका कुराहरू गरेर व्यवस्था नमान्ने प्रकारका साथी मित्रहरू नै उसले बनायो। त्यसरी हिँड्दा हिँड्दै उसले एकपटक छुरा किनेर त्यो तास खेल्दा खेल्दै अर्को साथीसँग उसको भनाभन पर्यो, त्यतिखेर फ्याटे त्यो छुराले यानि छुरीले हानिदियो र अर्को व्यक्तिलाई उसले घायल बनायो। यो अवस्थामा ऊ प्रहरी थानामा पर्यो। फेरि आमा बुवा रुँदै कराउँदै जानुभएर उसलाई निकालेर ल्यायो, जरिमाना तिर्नुभयो। त्यस्तो यस्तो भयो, तर यो व्यक्तिले आफूलाई आफूले सुधार्नु भएन र अन्तमा यो व्यक्तिलाई त्यो खराब आचरण, लगातारको मद्यपान, रक्सी चुरोट जाँड खाने आदि त्यसले गर्दाखेरि उसलाई टिबी लागेर मर्यो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, व्यवस्थाविहीन हुनु आफूले आफूलाई नै खतम पार्नु हो। व्यवस्था मान्नु परमेश्वरलाई मान्नु हो। व्यवस्था परमेश्वरबाट दिएको हो। व्यवस्थाले जहिले पनि हाम्रो भलाइकै कामहरू गर्दछ। त्यसले गर्दाखेरि अन्तको दिनको चिन्ह धरि पनि व्यवस्थाविहीन मान्ने मानिसहरूको जमात निक्लिनेछ। झन् एउटा त संसारलाई नै हाँक्ने खालको लिडर नै निक्लिनेछ। भित्री उसले आफूले व्यवस्था मान्दैन, तर अरूहरूलाई उसले दोष लगाउँदछ र यही प्रकारले उसले धेरै मानिसहरूलाई ढाँट्दछ र त्यो चाहिँ प्रभु येशूको दोस्रो आगमनको चिन्ह पनि हुँदछ। र हामी पवित्र बाइबलले दिएको निर्देशन अनुसार हामी होसियारी हुनपर्छ। भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: श्री शेषको नाममा जय मसी। म माया बोमजन हो, अनि म अहिले सिन्धुपल्च पुरानो बस्ती चाहिँ हाम्रो, अहिले टोलेश्वरमा बस्छु म। अनि म चाहिँ संसारतिर फर्केको धेरै वर्ष भयो, अनि पछि फेरि मलाई के जीवन पाएन, त्यो फेरि म प्रभुमा आएँ, अनि प्रार्थना साथ पश्चाताप गरेर म आएँ प्रभुमा। अनि प्रभुमा आएपछि मलाई नयाँ जीवन पायो। पुरानो जीवनमा चाहिँ मैले केही पनि असम्भव कुराहरू मात्रै पाएँ, सम्भव केही थिएन। मलाई एकदम दुःख कष्ट मात्रै थियो, अशान्ति मात्रै थियो। प्रभुमा आएर संसारतिर फर्केर अन्य जाति सँग बिहे गरे, त्यसमा अनि के पनि भएन, असम्भव कुराहरू नै आए। अनि फेरि प्रभुमा आएपछि म फर्केर थुप्रो वर्ष संसारतिर फर्के, संसारतिर फर्केर पनि अन्य जातिसँग बिहे गरे, छोराछोरी जन्माए, तर सुख पाउँछ होला भने पाएन, धेरै अशान्तिमै आयो, अशान्तिमै आयो, शान्ति कहिले पाएन मैले। अनि दुःख कष्ट पनि गर्यो, शनिबार दिन पनि चर्च जाउँ भनेर मेरो जेठानी दिदीहरूले भन्थ्यो, म ए शनिबार म काम गर्नुपर्छ। अनि शनिबार चार हप्ता, महिनामा चार हप्ता छुरिएपछि मेरो व्यवहारहरू त बतभङ्ग हुन्छ भन्ने आएको थियो मलाई। अनि पछि चाहिँ मलाई त्यस्तोहरू चाहिँ बिस्तारी म चर्च जानुपर्छ, पश्चाताप गर्नुपर्छ भन्ने हृदयहरू बिस्तारी आयो मलाई। अनि अगाडि त मलाई आएको थिएन, खालि कामको लोभमा थियो। अनि शनिबार पनि सबै जेठानीहरू त चर्च जान्छ भन्ने कुराहरू चाहिँ आइरहेको थियो मलाई, अनि त्यस्तो कुराहरूले पनि मलाई सताइरहेको थियो। अनि म चाहिँ शनिबार चार हप्ता काम नगर्दा मेरो व्यवहारमा अनि कसरी व्यवहार मैले चलाउँछु होला, अब बुढाले कमाएर ल्याउँथेन, अनि अलिअलि त ल्याउँथ्यो हल्का चाहिँ, अब त्यो सबै व्यवहार चलाउने चाहिँ होइन तैपनि, अनि कसरी भन्ने त्यस्तोहरू कुराहरू चाहिँ आएको थियो। अनि म चाहिँ कति छोरी पछिताप गर भनेर, पछिताप पनि गर्दैन भने भूकम्प सालमा पनि थियो, अनि यो स्वयम्भूको ठुलो भर्याङमा त्यस्तो कुराहरू पनि आइरहेको थियो हाम्रो भतिसो त्यो बेलामा, हामी त्यहाँ भेटघाट गर्न जाँदा, अनि त्यो बेलामा पनि मैले चाहिँ आमा भन्ने चाहिँ आयो, त्यो पश्चातापको हृदय नै खोलेन, आफूले नखोले कठोर हृदय बोले बोकेर हिँडेको थियो मैले। अनि जानु त पर्छ चर्च, जानु त पर्छ, पश्चाताप गर्नुपर्छ भन्ने कुरो चाहिँ आइरहेको थियो। त्यहाँबाट पश्चाताप चाहिँ मैले नगरेर बसे, भूकम्प भन्दा एक वर्ष पछाडि चाहिँ म अनि पश्चातापको हृदय बोकेर प्रभुसँग यहाँ गेसी मण्डली एयरपोर्ट चर्चमा चाहिँ संगतिमा आए, आउन सुरु गर्यो। एउटा आमाले भन्नु थियो, त्यो आमाले चाहिँ जानुपर्छ, यो छोरा छोरी बुढा भनेर बस पर्खेर नबस, प्रभुमा त आमा कस्तो डर लाग्छ, अनि भजनहरू आइरहेछ, जानुपर्छ, पछिताप गर्नुपर्छ, तिमी विश्वासी भएर त्यसरी संसारतिर बस भने। अनि म चाहिँ अनि हो न साँच्ची यो बुढाबुढीले भनेको कुरा चाहिँ हो भन्ने मैले ऊ गरेँ। जेठानीहरूले भन्दा चाहिँ मैले टेरेको थिएन, टेर गरेर बसेको थियो। अनि दिदी आमाले भनेको चाहिँ मैले हो साँच्ची यो बुढी मान्छेले भनेको चाहिँ साँच्ची हो भन्ने आएको थियो मेरो मनमा। अनि त्योबाट चाहिँ अलि यो शनिबार जान्छु अर्को शनिबार जान्छु भन्दा दुई तिन हप्ता बितिसक्यो। अनि त्यो बित्त पनि मलाई खालि त्यो लोभको आत्माहरू आइरहेको थियो। त्यो लोभको आत्माले गर्दामा जान चर्च जान खोलेको थिएँ। त्यही गरेर म चर्च आयो अनि आउँदा आउँदा फेरि बुढा टाढै थियो, काममा जान्थ्यो जाँदा पनि। अनि पछि पछि चाहिँ मेरो कमाइले गर्ने हो म जान्छु चर्च भन्ने निर्णय गरेँ मैले। निर्णय गर्दा अनि पछि पछि त कहाँ कहाँ काममा हिँड्ने मान्छे फेरि बाधा ल्यायो बुढाले। अब अन्य जातिसँग बिहे गर्दा हामीलाई गाह्रै पर्छ, तर हामीले त्यस्तो कुराहरू पहिला चाहिँ बुझेन, पछि पढिसकेपछि चाहिँ मान्छेले बुझ्छ। अनि त्यो भइसकेपछि अनि बुढाले बाधा ल्याउनलाई अब चर्च जान रोक्नलाई सँगै आयो, मिलमिलाउ गर्ने हामी बस्ने अब चर्च नजाऊ अनि हरेक कुरा आए। अनि तै पनि म मान्दैन, अब कमाएर त नल्याउने, म कहाँ चर्च जानु भन्ने मान्छे, म अब त चर्चै जान्छु, म चाहिँ अब चाहिँ कस्तै कुरा सुन्दिनँ, अब त चर्च जाने हो, पश्चिताप गर्ने हो। पश्चितापको हृदय आज पछि आएको मलाई, चर्च चाहिँ जानुपर्छ, शनिबार चाहिँ जानुपर्छ भन्नेमा तयार आयो। अनि पछि पछि पछि आयो अनि बच्चाहरू हुर्किँदै गयो, छोराछोरी नै हुर्किँदै गयो अनि मलाई पनि धेरै कष्ट उहाँहरू चाहिँ प्रभुमा आएर चाहिँ आउँदैन होइन, मान्छेलाई आउँछ तर पनि हामीले दायरात चाहिँ गर्नुपर्छ, प्रभुमा दायरात गर्नुपर्छ, धेरै दायरात संघर्ष चाहिँ गर्नैपर्छ। अनि प्रभुमा गए चाहिँ सजिलो छ भन्न मिल्दैन, तर असम्भव कुराहरू चाहिँ प्रभुमा सम्भव छ, प्रभुमा चाहिँ सम्भव छ। संसारिक कुरामा चाहिँ हामीले कति खोजे तर असम्भवै छ, कुनैमा पनि सम्भव पाएन हामी त्यत्रो संसार फर्किँदा। अनि त्यही कारणले अहिले चाहिँ मलाई आशिषै भइरहेछ। अनि बुढा पनि प्रभुमा नआई गर्न बित्यो, तर पनि छोराछोरी चाहिँ अलिकति भनेको मान्ने टेर्ने कारणले अहिले आशिष धेरै नै आशिष भएको छ पहिलाको भन्दा। अनि मलाई अब उमेर पनि अलिकति हुँदै आयो पहिलाको भन्दा, तैपनि अहिले छोराछोरीले भनेको मान्दा चाहिँ मलाई प्रभुबाट ज्ञान बुद्धि पाएछ छोराछोरीले भन्ने आशिष आयो भन्ने कुरा भइरहेछ। तर पनि नानीले चाहिँ पढाइ घुमायो, त्यो पनि ठिकै छ, अब प्रभुको इच्छा त थियो तर मान्छेले नै घुमायो, ठिक छ त्यो पनि भनेर म मन सन्तोष गर्यो, खुसी नै साथै गयो, प्रभुलाई धन्यवाद साथै अब जान्छु अहिले भने हृदय आयो मलाई खोल्यो अहिले चाहिँ। अनि बिस्तारी बिस्तारी मलाई प्रभुमा जानुपर्छ, अब बढ्नुपर्छ, छोराछोरी लानुपर्छ, जे भयो नि छोराछोरी त बुझ्छ मान्छ, अब चाहिँ मान्ने आयो भन्ने मलाई अलिकति हौसला आउँछ, अगाडि बढ्छ म, किनभने प्रभुमा चाहिँ छ असम्भव कुरा सम्भव छ, मान्छेमा त होइन रहेछ, प्रभुमा चाहिँ छ भन्ने कुरो भयो। पहिला संसारमा फर्किँदा चाहिँ मान्छेमा सोधेको थियो हामीले, मान्छेमा होइन रहेछ भन्ने अहिले बुझ्दैछ, बिस्तारी बुझ्दोरहेछ मान्छेले चाहिँ। अनि त्यस्तो कुराहरूमा अनि अगाडि बढ्नुपर्छ, अनि मलाई खुसी छु अहिले चाहिँ, आनन्द छ, मलाई धेरै पीडा थियो पहिला चाहिँ, धेरै छोराछोरी हुर्किएर छोरा पाएर छोरी पाएर शान्ति आनन्द पाउँछ भन्ने चाहिँ हामीले भावना मात्रै रहेछ, तर प्रभुकै सृष्टि हुन्, तै पनि मान्छेमा चाहिँ त्यस्तो भरोसा छैन। अनि प्रभुमा चाहिँ शान्ति आनन्द जीवन छ, अनि संसारमा चाहिँ छैन भनेर मलाई पनि अनुभव आयो अहिले चाहिँ, पहिले थिएन मलाई त्यस्तो थिएन, मान्छेमा विश्वास गर्थ्यो हामी, मान्छेमा भरोसा राख्थ्यो, त्यो होइन रहेछ अहिले चाहिँ, प्रभुमा भरोसा राख्ने, प्रभुमा शान्ति आनन्द जीवन जिउने चाहिँ प्रभुमा रहेछ भन्ने कुरा अहिले बुझेँ मैले बल्ल, बिस्तार बिस्तार अगाडि बढ्ने कुरा छ। अनि छोराछोरी पनि चर्च आउनु मान्थेन, अहिले चाहिँ प्रभुको वचनहरू सुन्छ अनि हामीले भनेको सुन्छ मान्छ, अलिक टेर्छ, पहिला पहिला टेरिथे थियो अनि जिती गर्थ्यो, के चाहिँ हुन्छ र चर्च गएर भन्थ्यो बच्चाहरूले। अनि मलाई चाहिँ अनि होइन प्रभुमा चाहिँ जानुपर्छ राम्रो कुरा हो, किनभने अब मैले अहिले चाहिँ बुझ्यो, पहिला पहिला मैले नबुझेर पनि होला संसारतिर अनि फर्केको प्रभुलाई त्यागेको, अहिले चाहिँ अनि प्रभुमा मात्रै रहेछ कि सबै कुरा भन्ने कुरा बुझेँ। अनि छोराछोरीले पनि भन्यो मान्थेन टेर्थेन, अहिले चाहिँ हल्का हल्का भनेको मान्ने टेर्ने भएको छ, अनि बाहिर जाने प्लानहरू मिल्यो भयो, बच्चाहरूले इच्छा गर्यो, प्रभुको इच्छा चाहिँ अगाडि नै रहेछ, अनि प्रभु इच्छा अनुसार अनुसार बच्चाहरूले पनि गर्यो, राम्रै सफल भइरहेछ। अनि त्यो नजाऊ भन्यो भने अब के गर्ने, अब जानै पर्छ भन्ने इच्छा गर्यो, प्रभुको इच्छा पनि रहेछ। अनि हामीसँग पैसा पनि रुपियाँ थिएन, त्यो रुपियाँ पैसाहरू पनि ब्याजमा परेन हामीलाई, एकदमै अनि आशिषै भएको छ, अनि एकदमै ब्याजमा परेन, त्यो सौको समय फिर्ता गर्ने आफ्नो आफन्तमा साथीभाइ मित्रमा पायो, त्यो पनि ठुलो कुरा हो प्रभुमा चाहिँ। अनि संसारिक कुरामा भन्दै रुपियाँ पैसा झिक्न पनि गाह्रै छ, गाह्रो परेको थियो, अहिले चाहिँ एकदम प्रभुको अनुग्रह पर सजिलो उत्साह भइरहेछ, प्रभुको आशिष भइरहेछ, प्रभुले नै आशिष दिनुभएको छ। अनि छोराछोरी पनि ज्ञानी भएको छ, पहिला भन्दा धेरै ज्ञानी भएको छ, त्यत्रो टाढा अन्य जातिसँग बिहे गर्नु हुँदैन हुँदैन भने मैले छोरीलाई अलिअलि हल्का त सम्झाएको थियो तर मानेन, छोरी पनि त्यसरी नै भयो, घरमा एकदम छै झगडा धेरै थियो हाम्रो, बुढाबुढीमा छोराछोरीमा पनि अलिकति नमानेपछि गाली गर्नु पर्यो, राम्रो कुरा पनि हुन्थ्यो नराम्रो कुरो पनि बुझिन्थ्यो, गाह्रो थियो त्यो बेलामा। अनि अहिले चाहिँ छोराछोरीले भनेको मान्छ, अनि श्रीमान पनि बितिसक्यो, तै पनि राम्रै छ, ठिकै छ, धेरै राम्रो छ पहिलाको भन्दा चाहिँ। अनि यो मेरो चाहिँ गवाई हो, सुनेर तपाईँहरूले बुझेर आशिष होस्। अनि आशिष हामी पनि आशिषिक भइसकेको छ, आशिष होस्। अनि धन्यवाद, जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88 97 61 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।
1: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
2: हो र,
1: होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
11: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
12: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
0: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41 87 68 02
13: र 98 18 25 12 40, 98 18 25 12

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: समूहमा मिलेर काम गर्ने व्यक्ति बन्नुहोस्। जयमसी आज सोमबार जुलाई 13 तारीक असार 29 गते। आजको बाइबल खण्ड उपदेशकको पुस्तक 4 अध्यायको 12 पदबाट रहेको छ र यसरी लेखिएको छ, एकजनालाई कसैले जित्ला तर दुईजनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। सोलोमनले लेखेका छन्, एकजनालाई कसैले जित्ला तर दुईजनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। तीन सुतले बाटेको डोरी चाँडै चुटिँदैन। सोलोमनले यसो भनेका हुन्, समूहमा मिलेर काम गर्ने व्यक्ति बन्नुहोस्। व्यवस्था 32 एकजनाले 1,000 लखेट्ने र दुईजनाले 10,000 भगाउने कुरा बताउँछ। भन्न खोजेको कुरा यही हो कि दुईजना सँगै काम गर्नु चाहिँ एक्लै काम गर्नुभन्दा 10 गुणा बढी जवाबकारी हुनेछ। टोलीहरूले तालमेलको शक्ति सृजना गर्छन्। यस्तो तालमेलको उत्तम व्याख्या हो, 5 औँला एकअर्काबाट स्वतन्त्र रूपमा काम गरेको भन्दा एउटा हात बढी प्रभावकारी हुन्छ। जब समाचार पत्रहरूले सगरमाथाको चुचुरोमा पुग्ने पहिलो व्यक्ति बन्ने सफलताको कुञ्जीको बारेमा एडमन्ड हिलारीको अन्तर्वार्ता लिए, उनको प्रतिक्रिया प्रेरणादायी थियो। 1953 सगरमाथामा हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो धेरै बलियो टोली भावना थियो। व्यक्तिगत रूपमा पर्वतारोहीहरूको रूपमा हामी विशेष रूपमा विशेषज्ञ व्यक्तिहरू थिएनौ। हामी सक्षम पर्वतारोही थियौं, तर हामीले सँगसँगै काम गर्यौं र हामी दृढ थियौं कि कोही न कोही शिखरमा पुग्नुपर्छ। अवश्य पनि हामी सबै त्यो व्यक्ति बन्न चाहन्थ्यौं, तर समूहबाट कोही शिखरमा पुग्नु अझै महत्वपूर्ण थियो। आधुनिक आरोहणमा यो टोली भावना त्यति धेरै पाइँदैन। आधुनिक आरोहण समुदायमा धेरै नायकहरू छन्, त्यस्ता व्यक्तिहरू जससँग उत्कृष्ट सिप र ठूला व्यक्तिगत क्षमता छन्, तर जो हामी जत्तिकै उत्साहपूर्वक सँगसँगै काम नगर्न सक्छन्। सत्यता यो हो कि कुनै पनि व्यक्ति समूहको रूपमा हामी सबै जति सक्षम र बलियो हुन्छौ त्यति बलियो हुँदैनौ। वा डाक्टर जोन म्याक्सवेलको शब्दमा भन्नुपर्दा, टोली कार्यले सपनालाई साकार बनाउँछ। त्यसैकारण टोलीले मात्र पूरा गर्न सक्ने धेरै भलाइको लागि आफ्नो व्यक्तिगत महत्वाकांक्षा त्याग गर्न तयार हुनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
9: यो समय हो धन्यवाद बिहानी।
0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। परीक्षाको सामना गर्नु भन्ने शीर्षकमा केही उत्साहका कुरा यहाँहरूको लागि म राख्न गइरहेकी छु। पहिलो कुरन्थी 10:13 पदले भन्दछ, तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि उहाँले दिनुहुन्छ। यसोले भन्नुभयो, एकजना मानिस यरुसलेमबाट एरिहोतिर जाँदै थियो, त्यो डाकुहरूको फेला पर्यो, तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे र अधमरो पारी छोडेर गए। लुका 10:30 पद। यरुसलेमले परमेश्वरको अनुग्रहको स्थानलाई प्रतिनिधित्व गर्थ्यो भने एरिहोले श्रापको, किनकि परमेश्वरले यसका पर्खालहरू भत्काइदिनु हुँदा यहोशूले एरिहोलाई श्राप दिएका थिए। ती दुई सहर जोड्ने बाटो लुटेराहरूले भरिएको थियो, त्यसकारण कि त्यो मान्छेको मनसाय त्यो बाटोमा केही यात्रा गरेर एकातर्फ लाग्ने थियो होला। बाइबलले त्यसो भन्दैन, तर एउटा कुरा हामीलाई थाहा छ कि हामीलाई परीक्षाको बाटोमा जानबाट र लुटिनबाट बचाउन परमेश्वरले धेरै प्रयास गर्नुहुन्छ, अनि उहाँको सबै सुरक्षाको प्रबन्ध भए तापनि हामी समस्यामा परिहाल्छौ। सर्वप्रथम तपाईँले उहाँको आत्माको प्रेरणा सुन्न छोड्नुहुन्छ। दोस्रो, तपाईँ समर्पित हृदय साथ निश्चित इच्छाहरूको बारेमा प्रार्थना गर्न इच्छुक हुनुहुन्छ। तेस्रो, तपाईँ एक विश्वसनीय साथीसँग कुरा गर्न इच्छुक हुनुहुन्न जसले तपाईँलाई जवाफदेही बनाउनेछ। चौथो, तपाईँ यस विषयमा बाइबलले के भन्दछ भनी जान्न चाहनुहुन्न। तपाईँले एक पक्षीय रूपमा पवित्र आत्मालाई निभाउने निर्णय गर्नुभएको छ ताकि तपाईँले आफ्नो शारीरिक लालसाहरू पूरा गर्न सक्नुहोस्। याद गर्नुहोस्, बल्छीको टुप्पामा सधैँ सित्तैको खाना हुन्छ, तर परीक्षाले स्वतन्त्रताको प्रतिज्ञा गरे तापनि अन्त्यमा यसको कारण तपाईँले मूल्य चुकाउनुपर्छ। दाउदको अवैध सम्बन्धले उनको परिवारलाई तहस नहस बनायो। वास्तविक स्वतन्त्रता भनेको आफ्नो हरेक भोकलाई तृप्त गर्ने स्वतन्त्रता पाउनु होइन, यो त अस्वस्थ इच्छाहरूको दास बन्न अस्वीकार गर्नु। परीक्षा विरूद्धको लडाई उत्कृष्ट छ, तर यदि तपाईँले आफ्नो इच्छालाई दमन गर्न मात्रै संघर्ष गर्नुहुन्छ भने अन्तत तिनीहरूले तपाईँलाई थकित तुल्याउनेछन्। यसकारण तपाईँसँग परमेश्वरले चाहेको जस्तो व्यक्ति बन्ने बारे स्पष्ट दर्शन हुनुपर्छ, अनि त्यो व्यक्ति बन्न उहाँको आत्मासँग सहकार्य गर्नुपर्छ भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदाउन चाहन्छु। जय मसीह, नमस्कार।
10: सामान नभेटेर बेपत्ता
11: होइन, सामान चाहिँ के चारो ल्याएको?
10: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
11: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वाल छँदै छ नि।
10: कहाँ छ यो?
11: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
12: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
13: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
12: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
13: र फोन नम्बर 01513010 छ। 01513010 छ।
12: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
10: घरी आसी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: र अवश्य पनि आशिषित तुल्याउँदछ। गएको हप्ता हामीसँग भियतनामबाट डाक्टर पावल आए हुनुहुन्थ्यो। उहाँले आफ्नो गवाईद्वारा कसरी परमेश्वरले एउटा झाँक्रीबाट प्रभुको सेवकाईको प्रेरित बनाउनु भयो भन्ने कुरा उहाँले हामीलाई गवाईबाट सेयर गर्नुभयो। आज पनि उहाँ हामीसँग हुनुहुन्छ। परमेश्वरले उहाँलाई यसरी चलाउँदै हुनुहुन्छ कि उहाँ 92 भन्दा बढी देशमा उहाँले सिकाउन, प्रचार गर्न, मण्डलीलाई उहाँले बलियो गराउनको निम्ति उहाँ आज पनि यात्रा गर्दै हुनुहुन्छ। उहाँ र उहाँको श्रीमती रुथ आई 76 वर्ष हुँदासम्म पनि उहाँ यात्रा गर्दै हुनुहुन्छ र आज नेपालमा उहाँ हामीसँग हुनुहुन्छ। आज उहाँद्वारा हामी परमेश्वरको वचन सुन्नेछौ र म विश्वास गर्दछु यो वचनले तपाईँलाई अवश्य पनि आशिषित तुल्याउनेछ। तपाईँहरूको निमित्त म उहाँको वचन इङ्ग्लिसमा रहेको वचनलाई म नेपालीमा उल्था गरिदिनेछु। ढिलो नगरिकन उहाँलाई हामी स्वागत गर्नेछौँ आज कार्यक्रममा। वेलकम डाक्टर पावल टु दिस प्रोग्राम।
1: Again, good morning, Nepal.
0: Good morning, Shubha Bihani, Nepali. Dajubhai Didibhai.
1: Pastor Paul, I'm from Vietnam.
0: Ma Vietnam, but Pastor Paul, I.
1: It's our honor to be back with you.
0: Feri pani taparko bichma auna paune mero lagi saubhagya ho.
1: Last week, I shared with you how God transformed my life.
0: Gaeko hapta tapailai maile mero jivanlai parmeshwarle kasari pariwartan garnu bhayo bhanne barema maile tapailai bachan baneko thie.
1: From a Buddhist monk, become a witch doctor.
0: Ma euta Buddhist monk bata euta jhakri garaunu bhayo.
1: From which doctor become a Christian.
0: Ani euta jhakri bata parmeshwarle malai Christian garaunu bhayo.
1: And this week I'm going to share with you how my life look like.
0: Ani yo hapta tapailai ma mero jivan kasto dekhincha ta bhanne barema bataunu chahanchu.
1: Well, when I give my life to Jesus.
0: Jaba maile Yesu lai afno jivan diye.
1: On the way home, I was excited.
0: अनि म धेरै खुसी भएर म घर जाँदा गइरहेको थिएँ.
1: Because I heard the word of God in the Bible say.
0: किनकि बाइबलमा यो भनिएको मैले कुरा सुनेको थिएँ.
1: Whoever in Christ.
0: जो कोही येशू ख्रीष्टमा छ.
1: Become a new creation.
0: ऊ चाहिँ नयाँ सृष्टि हो.
1: All things will pass away.
0: सबै पुराना कुराहरू बिति गए.
1: And all become new.
0: हेर ती सबै नयाँ भएका छन्.
1: Then by the time I return home.
0: त्यसपछि म घर फर्किए.
1: Oh, my grandfather were very angry.
0: मेरो हजुरबा धेरै रिसाउनु भयो मसँग.
1: He said, why I invested your life for many years.
0: म तेरो तिम्रो जीवनमा म धेरै वर्ष लगानी गरिरहेको थिएँ.
1: You become a monk.
0: तिमी monk भयो, बुद्धिस्टको monk भयो.
1: Then you become a witch doctor with over 3,000 gods.
0: त्यसपछि तिमी 3,000 वटा भन्दा बढी देवी देवतालाई पूजा गरेर तिमी एउटा witch doctor भयो, लामा झाँक्री भयो.
1: And now you leave all of them and follow Jesus.
0: अब सबै अहिले तिमी सबैलाई छोडेर तिमी येशूलाई
1: मिसनरी
0: अनि के तिमी त्यो मिसनरीसँग गएर रमाइलो गर्यौ त?
1: What wrong with you?
0: तिमीलाई के भयो मेरो नाति? तिमीलाई के भयो?
1: What wrong with all the gods?
0: तिमीले पूजा गरेको सबै देवी देवतामा के गल्ती थियो त?
1: I say, well, man, in fact, I respect Buddha and all other gods.
0: अनि अहिले पनि मैले बुद्ध र अरूलाई आदरै गर्दछु.
1: Because they all were guy.
0: किनकि तिनीहरू सबैजना मानिसहरू थिए.
1: They all were wise.
0: तिनीहरू बुद्धिमानीहरू थिए.
1: They all were nice.
0: तिनीहरू राम्रा थिए.
1: But they all died.
0: तर तिनीहरू सबैजना मरेर गए.
1: That's all I know about them.
0: र तिनीहरूको बारेमा मैले यति कुरा जानेको थिएँ.
1: They look and say, what about Jesus Christ?
0: अनि त्यसपछि मेरो हजुरबाले सोध्नु भयो, येशूको बारेमा के हो त अनि?
1: Well, Jesus Christ was a guy.
0: अनि येशू ख्रीष्ट पनि मानिसै हुनुहुन्थ्यो.
1: He was nice.
0: उहाँ असल हुनुहुन्थ्यो.
1: He was wise.
0: उहाँ बुद्धिमानी पनि हुनुहुन्थ्यो.
1: Even he was dying.
0: उहाँ पनि मर्नुभयो.
1: But then he arrived.
0: तर तीन दिनमा उहाँ बौरी उठ्नुभयो.
1: And he's still alive.
0: अहिले पनि जीवित हुनुहुन्छ.
1: Oh, my grandfather was very angry.
0: मेरो हजुरबा साह्रै रिसाउनु भयो.
1: go to your bed and rest well and think carefully. Tomorrow morning before the breakfast. If you want to tell me you just made fun with the missionary.

0: मैले मिशनरीहरूसँग मजा गरेर आए भनेर भन्यो भने
1: एभ्रिथिङ बी ओके
0: ठिकै छ भनेर तिमीले म तिमीलाई केही गर्ने छैन तर यदि तिमीले यसोलाई पछाडि निर्णय नै गर्यो भने
1: You have to leave my home without any inheritance.
0: मेरो घरबाट तिमी निस्केर जानुपर्छ तिमीले कुनै पनि पैतृक सम्पत्ति तिमीले पाउँदैनौ
1: And the firstborn child.
0: र म एउटा पहिलो जन्मेको छोरा भएको कारणले मसँग मैले सबै कुराको अंश मैले पाउनु पर्ने थियो
1: But now look like I'm going to lose everything.
0: तर अब हेर्नुहोस् मैले सबै कुरा गुमाउनु पर्ने भएको छ
1: So I went to my bed.
0: त्यसपछि म बिस्तारामा गए
1: But I was not able to rest at all.
0: तर म आराम गरेर सुत्न म सकिन
1: So I say, oh Jesus, I'm sorry, I don't know how to pray with you.
0: अनि मैले यसरी प्रार्थना यसो मलाई माफ गर्नुहोस् मैले कसरी प्रार्थना गर्ने म जान्दिन
1: But I don't want to pray with my old gods again.
0: तर म फेरि पनि यसोलाई छोडेर फेरि म आफ्नो ईश्वरहरूलाई पूजा गर्न लाएँ
1: So if you're real, you need to help me.
0: तपाईँ साँचो हो भने तपाईँले मलाई सहायता गर्नुपर्छ
1: I don't know what to do.
0: मलाई थाहा छैन के गर्नुपर्छ
1: And suddenly Holy Spirit show up.
0: अनि त्यसकारण त्यति नै बेला नै पवित्र आत्मा म कहाँ देखा पर्नु
1: He remind me the song they sang every night in the church.
0: तिनीहरूले चर्चमा गीत गाउने गीतहरू मलाई याद दिलाइदिनु भयो
1: And the song was, I have decided
0: to follow
1: Jesus.
0: त्यो गीत चाहिँ थियो यीशुको पछि महिन लागे दुनियालाई त्यागी क्रुस नै बोकी भन्ने गीत थियो
1: No turning back. No
0: म अब कहिले फर्किने छैन कहिले फर्किने छैन
1: I don't know how many times I sang, but I went to sleep just like a baby.
0: अनि त्यसपछि जब मैले गीत गाउँदै थिएँ म एउटा बच्चा जस्तो म सुत्न गए
1: नेक्स्ट मर्निङ वेन माई ग्रैंडफादर वोक मी अप
0: जब भोलि बिहान मलाई मेरो हजुरबाले मलाई उठाउनु भयो
1: And he asked me, what is your decision?
0: तिम्रो निर्णय के होला भन त भने उहाँले मलाई सोध्नुभयो
1: And I heard the tone getting louder, louder, louder.
0: अनि त्यसपछि उहाँले अझै चर्को चर्को चर्कोसँग बोल्दै बोल्दै जानुभयो
1: And I don't know how to answer to him.
0: उहाँलाई म कसरी जवाब दिने मलाई थाहा थिएन
1: So when he looked at me, he said, tell me what's your decision?
0: ए तिम्रो डिसिजन के भयो निर्णय के भयो मलाई भन भनेर रिसेर सोध्नुभयो
1: And suddenly I opened my mouth and the song, I have decided.
0: अनि जब मैले मेरो मुख खोले अनि मेरो मैले गीत गाउन लागे यीशुको
1: And my grandfather wasn't happy.
0: मेरो हजुरबा धेरै निराश नहुनु खुसी हुनु भएन
1: It's time for you to leave the family without any inheritance.
0: अब कुनै पनि सम्पत्ति नलिकन त घरबाट निस्किदा
1: And suddenly, I remember another song they sang in the church.
0: अनि अर्को गीत मैले उहाँले जुन चर्चमा गाउनुभएको गीत मैले सम्झे
1: The song said many things about tomorrow.
0: अनि भोलिको दिनमा धेरै कुरा हुनेछ
1: I don't seem to understand.
0: म अहिले केही कुरा बुझ्न सक्दिन भन्ने के थियो
1: But I know who holds tomorrow.
0: तर भोलि कससँग कसले नियन्त्रण गर्नुहुन्छ भन्ने कुरा मलाई थाहा थियो
1: I know who holds my hand.
0: र मेरो हृदय मेरो हात चाहिँ कसले समात्दै हुनुहुन्छ भन्ने कुरा पनि मलाई थाहा थियो
1: When I was singing the song,
0: जब मैले यो गीत गाउँदै थिएँ
1: Somebody knocked the door.
0: कसैले ढोका ढकढकाउनु भयो
1: Open the door.
0: ढोका खोल्नुभयो
1: It came a witch doctor.
0: एउटा झाँक्री आउनुभयो
1: My grandfather was very upset.
0: मेरो हजुरबा धेरै निराश हुनुभयो
1: He looked at him and said, "What next?"
0: अनि अब अर्को के छ त भन भनेर सर भन्नुभयो
1: Did you know that I lost my grandson?
0: मैले मेरो नातिलाई गुमाए भनेर भन्नुभयो
1: Now he left all our God and he came to follow Jesus.
0: अनि अहिले हेर मेरो सबै देवी देवतालाई उसले छोडेर येशूको पछि लायो मेरो नाति भनेर भन्नु रिसाउनु भयो
1: So the witch doctor very humble says, "Sir, I come here because."
0: अनि त्यो झाँक्रीले भन्नुभयो हो सर म पनि यही कारणले आएको हो
1: The whole town and the rumor, brother, I left all our God and come to follow Jesus.
0: अनि हाम्रो सारा गाउँका समुदायका मानिसहरू सबै रिसाएका छन् पाउलसँग आईसँग किनकि उसले हामीलाई छोडेर येशूको पछि लागेको छ
1: So my master sent me here, tried to bring him back to witchcraft.
0: अनि मेरो मालिकले उसलाई उहाँ कहाँ पठाइदिएको छ ताकि मैले उसलाई फकाएर म फेरि फिर्ता ल्याउँ भनेर म त्यसै कारण आएको हो
1: So that's the reason why I'm here.
0: त्यसै कारण म यहाँ आज आएको छु
1: So my grandfather said, okay, good, good, come and bring him back to witchcraft.
0: अनि मेरो हजुरबाले उसलाई बोलाएर ठिक गरेर आऊ अब यसलाई पनि फेरि झाँक्रीमा बनाउनु फिर्ता गर्नुपर्छ
1: So the witch doctor came to see me.
0: The witch doctor, झाँक्री चाहिँ मलाई देख्न हेर्न आउनु भयो
1: He said, brother, is that rumor true?
0: यदि भाइ आई यो चाहिँ के सही कुरा हो त
1: I said, yes, it's real.
0: यो सही हो भनेर मैले भने.
1: He said, what wrong with you?
0: तिमीलाई के भयो? के समस्या पर्यो तिमीलाई?
1: You reached to the highest level in our town.
0: तिमी हाम्रो यो ठाउँमा यो झाँक्रीमा तिमी माथिल्लो तल्लाको माथिल्लो ओदाको तिमी झाँक्री हो.
1: I said, okay, let's sit down talk.
0: अब बसौँ अनि कुरा गरौँ भनेर भने.
1: We talked over 4 hours.
0: हामी 4 घन्टा समय बातचित गर्यौँ.
1: Many things about Buddha teaching.
0: बुद्धको बारेमा धेरै शिक्षाहरू.
1: And the reality life we follow Buddha.
0: अनि बुद्धलाई हामी पछ्याउने वास्तविक जीवनहरू.
1: And then I told him the promise of Jesus Christ.
0: त्यसपछि मैले येशु ख्रीष्टको प्रतिज्ञाको बारेमा मैले बताए.
1: So after the 4 hours,
0: 4 घन्टा पछि,
1: I come to a point.
0: म एउटा पोइन्टमा आए.
1: I said, brother, you and I know all our God.
0: अनि मैले भने, ए भाइ, हाम्रो सबै देवी देवतालाई हामी चिन्दछौ.
1: They were powerful.
0: तिनीहरू शक्तिशाली थिए.
1: But they all dead.
0: तर तिनीहरू मरे.
1: None of them arose from the dead.
0: कोही पनि मृत्युलाई जितेर बौरी उठेनन्.
1: If they cannot help themselves, how can they help?
0: यदि तिनीहरूले आफैले बौरी उठाउन सकेनन् भने तिनीहरूले हामीलाई कसरी सहायता गर्छन्?
1: But Jesus Christ,
0: तर येशु ख्रीष्ट,
1: he came to this earth over 2000 years ago.
0: 2000 वर्ष पहिला उहाँ संसारमा आउनुभयो.
1: He died on the cross.
0: उहाँ क्रुसमा मर्नुभयो.
1: He was buried in the grave.
0: उहाँ चिहानमा गाडिनुभयो.
1: The king put a seal on his grave.
0: राजाले ढुङ्गा राखेर एउटा सिल लगाइदियो.
1: They put all the guards surrounding the grave.
0: वरिपरि चियानको बाहिर धेरै गार्डहरू राखिदिए.
1: But on the third day he arose from the dead.
0: तर उहाँ तेस्रो दिनमा उहाँले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
1: And that's the reason why the whole world are today Jew the calendar of Jesus.
0: त्यसै कारण आज सारा संसारको मानिसहरूको क्यालेन्डर चाहिँ येशु ख्रीष्टको बौरी उठाएपछि भएको छ.
1: And every one of us have a relate to his life.
0: त्यस कारण उहाँको जीवनकोबाट हामी सबैजनासँग केही न केही मिल्दो जुल्दो कुराहरू छन्.
1: Well, in your pocket you have the driver license or ID or passport.
0: तपाईँको पकेटमा ड्राइभर लाइसेन्स या त पासपोर्ट या त केही न केही कुरा होला.
1: They always have the birthday and the year you were born.
0: अनि तपाईँ कुन दिनमा जन्मनु भएको भन्ने कुराको बर्थडे पनि त्यहाँ लेखिएको छ.
1: Like I was born in 1950.
0: म 1950 मा जन्मिएको हुँ.
1: Where did 1950 come from?
0: 1950 कहाँबाट आयो त?
1: Oh, it come from the day Jesus born until the day I was born.
0: अनि येशु ख्रीष्ट मृत्युलाई जितेर बौरी उठेको दिन पछिको गनिएको दिन पो रहेछ.
1: So every human on earth,
0: सारा मानिसहरू जो संसारमा छन्,
1: have a relate to Jesus Christ.
0: येशु ख्रीष्टसँग केही न केही हाम्रो सम्बन्ध छ.
1: And he become the center of the history.
0: इतिहासको वा केन्द्र येशु ख्रीष्ट बन्नुभयो.
1: Because Jesus Christ we call AD and BC.
0: अनि हामी AD र BC भन्ने गर्दछौ.
1: And every one of us have a relation to his birthday.
0: हामी सबैजनासँग उहाँको जन्मकोसँग हाम्रो सम्बन्ध छ.
1: And because he arose from the dead.
0: उहाँ मृत्युलाई जितेर बौरी उठ्नुभएको कारणले गर्दा.
1: Everywhere in the world.
0: सारा संसारभरि.
1: I go to Moscow, I see the grave of Lenin.
0: अनि जब म मस्कोमा रसियामा जान्छु त्यहाँ लेनिनको चिहान मैले देख्दछु.
1: I went to Beijing, I saw the grave of Mao Zedong.
0: अनि जब म बेजिङमा जान्छु, चाइनाको बेजिङमा जान्छु, म त्यहाँ माओ त्सेतोङको चिहान पनि मैले देख्दछु.
1: इफ आई गो टु हनोई, आई कैन सी द ग्रेव अफ हो ची मिन.
0: अनि हो ची मिनको चिहानमा जब हवाईमा जाँदछु म त्यहाँ देख्दछु.
1: बट इफ आई गो टु इस्राइल, आई विजिट द ग्रेव अफ जीसस क्राइस्ट.
0: अनि जब म इजरायल जाँदछु त्यहाँ येशु ख्रीष्टको चिहान पनि मैले देख्दछु.
1: इट इज एम्प्टी.
0: अहिले उहाँको चिहान खाली छ.
1: एन्ड देयर इज अ साइन आउटसाइड.
0: त्यहाँ बाहिर एउटा चिन्ह लेखिएको छ.
1: Not here.
0: अनि यहाँ लेखिएको छ उहाँ यहाँ हुनुहुन्न.
1: He is risen.
0: उहाँ बौरी उठ्नु भएको छ.
1: Because he arose from the dead.
0: उहाँ मृत्युलाई जितेर बौरी उठ्नुभएको कारणले.
1: He able to help himself to get out of the grave.
0: अनि मानिसहरूलाई चिहानबाट निस्कनको लागि उहाँले सहायता गर्न सक्नुहुन्छ.
1: So he can help you and help me.
0: उहाँले तपाईँ र मलाई पनि उहाँ सहायता गर्न सक्नुहुन्छ.
1: All the God we trust at death.
0: सबै जुन अरू देवी देवतालाई हामी पूजा गरिरहेका थियौँ उहाँ सबैजना मरेर गए.
1: None of them able to help themselves to get out of the grave.
0: उनीहरू कसैले पनि आफूलाई चियानबाट बाहिर निस्कनलाई सहायता गर्न सकेनन्.
1: Though the grave still keep all the bone.
0: त्यो ज्ञानले तिनीहरूको हड्डीहरू सुकाएर राखेको छ.
1: Bone cannot help anybody.
0: हड्डीले कसैलाई पनि सहायता गर्न सक्दैन.
1: So that's which doctor knew now and accept Jesus as the Lord Savior.
0: त्यही दिनमा त्यो कुरा झाँक्रीले सुन्नुभयो र उहाँले घुँडा टेकेर पश्चाताप गरेर प्रभुलाई ग्रहण गर्नुभयो.
1: Oh, next day they said another higher rank which doctor.
0: अर्को दिन त्यो भन्दा ठुलो अनि झाँक्रीलाई मक्का पठाइदिनु भयो.
1: We discussed for 3 hours.
0: हामी 3 घण्टासम्म बातचित गर्यौं.
1: He believed in Jesus.
0: उहाँले पनि येशूलाई विश्वास गर्नुभयो.
1: So in first 1 week.
0: पहिलो हप्ता एक हप्ता चाहिँ.
1: They sent 7 witch doctor to me.
0: 7 झाँक्रीहरू मक्का पठाइदिनु भयो.
1: One every day.
0: हरेक दिनमा एक एकजना.
1: But they all come to worship the living God.
0: तिनीहरू सबैजनाले प्रभु येशू जीवित परमेश्वरलाई विश्वास गरे.
1: So now all witch doctor come together.
0: अब सबै झाँक्रीहरू सबै आए एकट्ठा भएर आए.
1: They spell the curse over me.
0: तिनीहरूले मका म तर्फ तिनीहरूले श्रापहरू बोले.
1: They curse me, I can never marry.
0: अब म कहिले विवाह गर्न नसकोस् भनेर श्राप
1: बोले. I can never have children.
0: मसँग कहिले पनि सन्तान नहोस् भनेर तिनीहरूले श्राप बोले.
1: I can never have a son.
0: मसँग छोरा कहिले नहोस् भनेर श्राप बोले ममाथि.
1: And I will end up my family name on earth.
0: अनि मेरो मद्वारा मबाट चाहिँ मेरो परिवारको नाम मेटिँदैछ भनेर तिनीहरूले श्राप बोले.
1: I remember in the word of God in the Bible.
0: अनि बाइबलमा लेखिएको वचनमा मलाई याद आयो मलाई.
1: That Jesus came to redeem me from the sin.
0: प्रभु येशू ख्रीष्ट संसारमा मलाई पापबाट मुक्ति दिनको लागि छुटाउनलाई संसारमा
1: आउनुभयो.
0: अनि पुस्तौदेखि आएको श्रापहरू मेट्नको लागि उहाँ आउनुभएको थियो.
1: उहाँले
0: सबै बन्धनहरूबाट छुटकाइ दिनलाई मलाई छुटकाइ दिनलाई उहाँ आउनुभएको हो.
1: So I declare that Jesus will save me and my family.
0: अनि मैले घोषणा गरे येशूले मलाई अब बचाउनुहुनेछ म र मेरो परिवारलाई.
1: Later on I met a school teacher.
0: अनि त्यसपछि मैले एउटा पछि एउटा स्कुल टिचरलाई मैले भेटेँ.
1: I married a beautiful wife.
0: म त्यसपछि एउटा सुन्दरी श्रीमतीलाई मैले विवाह गरेँ.
1: I have 5 children.
0: मसँग 5 जना छोरा छोरी छन्.
1: I have 12 grandchildren.
0: 12 जना मेरो नाति नातिना छन्.
1: And when communism took over Vietnam.
0: जब कम्युनिस्टले भियतनाममाथि अधिकार जमायो.
1: They know that I have a big church.
0: मसँग ठुलो चर्च छ भनेर थाहा पाएर.
1: They told me stop telling the story.
0: यो कथाहरू भन्नलाई बन्द गर भनेर मलाई त्यहाँको सरकारले भन्यो.
1: If I'm not stopped tell the story about Jesus.
0: यदि मैले येशू ख्रीष्टको कथा भन्नलाई रोकिन भने
1: they go put me in prison.
0: तिनीहरूले मलाई जेलमा हालिदिने छन्.
1: And yes, later on they put me in prison.
0: हो त्यसपछि तिनीहरूले मलाई जेलमा पनि हालिदिए.
1: Because I'm telling people about Jesus.
0: किनकि मैले येशूको बारेमा मानिसहरूलाई बताएको थिएँ.
1: Communists don't believe any religion.
0: कम्युनिस्टले कुनै पनि धर्मलाई विश्वास गर्दैनन्.
1: Communists make themselves become a religion.
0: कम्युनिस्टले आफैलाई तिनीहरू धर्म बनाएका छन्.
1: And they don't want any religion to compete with them.
0: तिनीहरूको धर्मसँग विश्वाससँग अरू कुनै पनि धर्मले कम्पिटिसन नगरोस् भनेर तिनीहरू चाहन्छन्.
1: So they put me in political prison for brain wash.
0: अनि मेरो दिमागलाई ब्रेन वास मलाई पोलिटिक्सको जेलहरूमा हालिदिए.
1: When I was politics prison, I met many politicians.
0: अनि जब म पोलिटिसियनहरूको जेलमा थिएँ मैले धेरै राजनीतिक मानिसहरूलाई भेटे.
1: तिनीहरू
0: धेरै राम्रो कुरा बोल्थे.
1: Very good promise.
0: तिनीहरू धेरै राम्रो राम्रो प्रतिज्ञाहरू बोल्थे.
1: तिनीहरूले
0: केही गर्न नसके तापनि तिनीहरूले ठुला ठुला कुराले प्रतिज्ञा गरिरहन्थे.
1: तिनीहरूले
0: मलाई भने आउनुहोस् हामी सबैजना एकट्ठा भएर नयाँ पार्टी खोलौ भनेर पनि मलाई प्रस्ताव
1: गरे.
0: हामी एउटा नयाँ संविधान लिएर आऊ र नयाँ संविधानमा तिमीहरू मसँग सहायता गर्नुपर्छ तिमीले मलाई सहायता गर्नुपर्छ भनेर मलाई रिक्वेस्ट गरे.
1: I told them you don't know what you're talking about.
0: अनि मैले तिमीलाई भने तिमीहरू मसँग के कुरा बोल्दैछ म थाहा छैन.
1: You always promise something new.
0: तिमीले सधैँ नयाँ नयाँ कुरा गर्छौ भनेर प्रतिज्ञा गर्छौ.
1: But every day you are struggling with the old man inside you.
0: तर तिमीहरू भित्र जुन पुरानो मनुष्यत्व छ त्यसको लागि तिमीहरू स्ट्रगल गरिरहेका छौ.
1: And if you're struggling with drug, with sex, with corruption.
0: अनि तिमीहरू धेरैजना मानिसहरू चाहिँ ड्रग अनि अनि यो भ्रष्टाचार अनि धेरै कुराहरू तिमीले भित्र गलिरहेका छौ.
1: But I have a good news for you.
0: तर तपाईँहरूको लागि मसँग असल समाचार छ.
1: Jesus said,
0: येशूले भन्नुभयो,
1: whoever be in Jesus Christ.
0: अनि जसले मलाई विश्वास गर्दछ
1: become a new creation.
0: नयाँ सृष्टि हुनेछ.
1: All things will pass away.
0: सबै पुरानो कुरा बितेर जानेछन्.
1: Become new.
0: सबै नयाँ हुनेछन्.
1: So later on many of them come to Jesus.
0: त्यसपछि धेरैजना मानिसहरू प्रभु येशूका आए.
1: Oh, their life was changed.
0: तिनीहरूको जीवन परिवर्तन भए.
1: From hopeless into hope.
0: अनि आशा नभएकादेखि आशा पाए तिनीहरूले.
1: And the political prison now become a church.
0: अनि त्यो पोलिटिक्सको त्यो जेल चाहिँ त्यस्तो चर्चमा परिणत भयो.
1: Oh, the government in Vietnam did not have happy.
0: अनि भियतनामको सरकारले खुसी भएनन्.
1: They sent me to another prison.
0: तिनीहरूले अर्को जेलमा हालिदिए.
1: They put me together with the gangster.
0: अनि तिनीहरूले ग्याङस्टरहरूको बीचमा मलाई जेलमा हालिदिए.
1: And drugs dealer.
0: अनि ड्रग्स डिलरको बीचमा.
1: They expected the guy will go to beat me up to discourage me.
0: अनि जुन मानिसले मलाई हाम्रो मलाई त्यहाँ पिट्थ्यो त्यो मान्छेले मलाई निराश बनाउँथ्यो.
1: Oh, when they met me, say, hey, what problem with you?
0: ए तँसँग खास के समस्या छ भन भनेर त्यो मान्छेले मलाई भनिरहन्थ्यो.
1: What crime did you involve?
0: मैले खास के गल्ती गरेछ त यहाँ आए.
1: I said, no, I'm not involved in crime.
0: मैले कुनै पनि क्राइम गल्ती गरेको छैन.
1: You are in the wrong place.
0: तर म गलत ठाउँमा आएको छु.
1: I said, no, I'm in the right place.
0: अनि मैले भने होइन म चाहिँ गलत ठाउँमा होइन तर म राम्रो सही
1: ठाउँमा. My God sent me here.
0: मलाई मेरो परमेश्वरले यहाँ पठाउनु
1: भएको. An ambassador from heavenly kingdom.
0: स्वर्गीय राज्यको राजदूत हुँ भनेर मैले भने.
1: To bring you hope.
0: तिमीलाई आशा ल्याउनको निम्ति.
1: Why you are hopeless?
0: जब तपाईँ आशा रहित हुनुहुन्छ.
1: Oh, no hope this place, man.
0: अनि प्रभु यो ठाउँलाई आशा दिनुहोस्.
1: But I told them.
0: तर म तिमीलाई भने.
1: How God changed my life.
0: मेरो जीवन प्रभुले कसरी परिवर्तन गर्नुभयो.
1: How God changed many gangsters.
0: कसरी प्रभुले त्यहाँ धेरै मानिसहरू ग्याङस्टरलाई चेन्ज गर्नुभयो.
1: And I told many stories.
0: अनि सबै मानिसहरूले कथाहरू
1: परिवर्तन गर्नुभयो. I met many gangsters.
0: मैले धेरैभन्दा धेरै ग्याङस्टरहरूलाई मैले भेटेँ.
1: Many drugs dealers.
0: धेरै ड्रगहरू बेच्ने मान्छेलाई भेटेँ.
1: And God changed their life.
0: परमेश्वरले तिनको जीवनलाई परिवर्तन गर्नुभयो.
1: So in 3 months later.
0: 3 महिना पछि.
1: All the gangsters and drug dealers.
0: अनि त्यो ग्याङस्टर अनि ड्रग डिलरहरू चाहिँ.
1: They come to Jesus. And now their life are changed.
0: तिनीहरूको अहिले तिनीहरूको जीवन परिवर्तन छ.
1: Some of them become pastors.
0: कोही कोही मानिसहरू पास्टर भए.
1: Some become missionaries.
0: कोही मिशनरी भएर गएका छन्.
1: Some become teachers.
0: कोही शिक्षक भएका छन्.
1: Some become lawyers.
0: कोही वकिल भएका छन्.
1: Some become director of big company.
0: ठुलो ठुलो कम्पनीको कोही डाइरेक्टर भएका छन्.
1: Oh, many life were changed.
0: धेरै जीवनहरू परिवर्तन भए.
1: And government did not happy.
0: अनि सरकार चाहिँ खुसी भएन.
1: They sent me to a girl prostitute.
0: तिनीहरूले मलाई एउटा बेसब्रति गर्ने ठाउँमा जेलमा मलाई हालिदिए.
1: Oh, they thought, no, the politics cannot change my life.
0: यदि पोलिटिसियनहरूले उसको जीवन परिवर्तन गर्न सकेन भने.
1: They think gangster cannot change my life.
0: पक्कै पनि ग्याङस्टरले जीवन चेन्ज गरिदिन्छ होला.
1: Oh, they wish, no, the girl prostitute would change my life.
0: अनि त्यसपछि तिनीहरू त्यो पनि नसकेर तिनीहरूले मलाई देह व्यापार गर्ने जेलमा मलाई हालिदिए.
1: But I told the girl.
0: तर मैले त्यहाँको स्त्रीहरूलाई भने.
1: That whoever in Christ.
0: जो मानिसहरू ख्रिस्त येशूमा हुन्छ.
1: Become a new creation.
0: नयाँ सृष्टि हुनेछन्.
1: Well, you were. You were the prostitute.
0: जब तिमी यहाँ देह व्यापार गरिरहेका छौ भने.
1: You end up your life.
0: तिमीले आफ्नो जीवन यसैमा गुमाउँछौ.
1: But when you come to Jesus.
0: तर जब तिमी येशू कहाँ आउनेछौ.
1: He cleanse all your old life.
0: तिमीले उहाँले तिम्रो पुरानो जीवनलाई
1: हटाउनेछ. He give you a new heart.
0: तपाईलाई नयाँ हृदय तिमीलाई दिनुहुनेछ.
1: A new life.
0: नयाँ जीवन.
1: You are new creation.
0: तपाईलाई नयाँ सृष्टि गराउनु हुनेछ.
1: You have hope and future.
0: तपाईसँग आशा र भविष्य हुनेछ.
1: 6 months later.
0: 6 महिनापछि.
1: Many girls come to Jesus.
0: धेरै केटीहरू प्रभु येशूको
1: तिनीहरूको
0: जीवन पूर्ण रूपमा परिवर्तन भयो.
1: अनि
0: कम्युनिस्टको सरकार धेरै निराश भयो.
1: तिनीहरूले
0: मलाई मार्न चाहे. तर यो युनाइटेड नेसनले अनि अमेरिकाको सरकारले एकट्ठा भए.
1: And they asked them to release me.
0: तिनीहरूले मलाई छोडिदिनको लागि तिनीहरूले भियतनामको सरकारलाई भने.
1: So Vietnam communists not happy with me.
0: भियतनामको कम्युनिस्टहरू मसँग खुसी भएनन्.
1: They kicked me out of the country.
0: मलाई देशबाट तिनीहरूले निकाले.
1: So now I'm travel around the world.
0: अहिले म सारा संसारभर यात्रा गरिरहेको छु.
1: And tell people.
0: अनि मानिसहरूलाई बताइरहेको छु.
1: God changed my life.
0: परमेश्वरले मेरो जीवनलाई चेन्ज गर्नुभएको छ.
1: He gave me a new life.
0: उहाँले नयाँ जीवन दिनुभएको छ.
1: My grandparents.
0: अनि मेरो हजुरबा हजुरआमाहरू.
1: My parents.
0: मेरो अभिभावक बुवा आमा.
1: Many witch doctors.
0: झाँक्रीहरू
1: तिनीहरूले
0: मेरो नयाँ जीवनलाई देखेका छन्. त्यसपछि तिनीहरूले प्रभुलाई विश्वास गर्न आए.
1: अहिले
0: परमेश्वरले मेरो हजुरबा हजुरआमाको जीवनलाई परिवर्तन गर्नुभएको छ. मेरो बुवा आमाको जीवन परमेश्वरले परिवर्तन गरिदिनु भयो. मेरो दाजु भाइहरूको दिदी बहिनीको जीवनलाई पनि परमेश्वरले चेन्ज
1: गर्नुभयो.
0: धेरै लामा झाँक्रीहरूको जीवनलाई परमेश्वरले चेन्ज गर्नुभयो.
1: Experience.
0: हामीले अनुभव गरेका छौँ.
1: A new life.
0: नयाँ जीवन.
1: The life of peace.
0: अनि यो जीवन शान्तिको जीवन.
1: The life of hope.
0: अनि आशाको जीवन.
1: And the life of better future.
0: अनि भविष्यको असल भविष्यको जीवन.
1: I am traveling 92 countries around the world.
0: 92 भन्दा बढी देशमा यात्रा गरिरहेको छु.
1: And tell people.
0: र मानिसहरूलाई बताइरहेको छु.
1: God loves you.
0: परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ.
1: He has a plan for you.
0: परमेश्वरको तपाईँको प्रति योजना छ.
1: He plan not to harm you.
0: तपाईँलाई श्राप दिने तपाईँलाई दुःख दिने कष्ट दिने होइन.
1: He plan to bless you.
0: तपाईँलाई आशिष दिनको निम्ति.
1: He plan to prosper you.
0: तपाईलाई समृद्धि ल्याउनको निम्ति.
1: He blessed to give you hope.
0: तपाईलाई आशा दिनको निम्ति.
1: He blessed to give you brighter future.
0: तपाईलाई उज्यालो भविष्य दिनको निम्ति.
1: He did it for me.
0: उहाँले मेरो लागि गर्नुभयो.
1: He did it for my family.
0: मेरो परिवारमा उहाँले गर्नुभयो.
1: He did it for you.
0: तपाईको लागि पनि परमेश्वरले गर्दै हुनुहुन्छ.
1: He respect of no one.
0: उहाँले कसैलाई पनि आदरको कसैलाई पनि ठूलो सानो गर्नुहुन्छ.
1: He did it for me in Vietnam.
0: म भियतनाम हुँदा पनि उहाँले मलाई चिन्नुहुन्थ्यो.
1: He did it for many people around the world.
0: सारा संसारभरि उहाँले धेरै मानिसहरू चिन्नुहुन्छ.
1: उहाँले
0: तपाईँको लाइफमा उहाँले गर्नुहुन्छ.
1: I pray.
0: म प्रार्थना गर्दछु.
1: That you come to Jesus.
0: क्रिसमसमा तपाईँ आउनुहोस्.
1: To receive his new life in your life.
0: अनि उहाँको नयाँ जीवन तपाईँमा नयाँ जीवनमा ग्रहण गर्नको
1: लागि. Receive his blessing.
0: उहाँको आशिष तपाईँले प्राप्त गर्नको लागि.
1: Receive your bright future.
0: अनि भविष्य उज्जवल भविष्य प्राप्त गर्नको
1: लागि. And you can sing happy song.
0: र तपाईँले नयाँ आशाको गीतहरू गाउन पाउनेछ.
1: Because you have hope.
0: ताकि तपाईँसँग अहिले नयाँ आशा छ.
1: Your future will be brighter and brighter.
0: तपाईँको भविष्य चाहिँ उज्यालो भन्दा उज्यालो हुँदै हुँदै जानेछ.
1: May you make your decision today.
0: आजको दिनमा तपाईँले निर्णय बनाउनु.
1: Invite Jesus come into your life.
0: तपाईँको जीवनमा येशूलाई बोलाउनु हो.
1: He forgive all your sins.
0: उहाँले तपाईँको पुरा पापलाई क्षमा दिनुहुन्छ.
1: And he receive you.
0: उहाँले तपाईँलाई ग्रहण गर्नुहुन्छ.
1: As a child of God.
0: परमेश्वरको सन्तानको रूपमा.
1: You become a prince and princess of heavenly kingdom.
0: राज्यको तपाईँ राजकुमारी हुनुहुनेछ.
1: एन्ड यु हैव अ बेटर फ्युचर.
0: तपाईँसँग भविष्य उज्जवल हुनेछ.
1: मेगा ब्लेस यू.
0: परमेश्वरले तपाईँलाई सबैलाई आशीष दिनुभएको होस्.

0: Thank you for hearing our program. यदि तपाईँले प्रभु येशु ख्रीष्टको बारेमा अझ बढी जान्न चाहनुहुन्छ या त तपाईँसँग कुनै प्रार्थना निवेदनहरू छ, कुनै समस्या छ, हामीले प्रार्थना गरिदिनु भएको गरिदिएको चाहनुहुन्छ भने प्लिज डोन्ट हेजिटेट टु कन्ट्याक्ट अस। हामीले सम्पर्क गर्नलाई तपाईँ न हिचकिचाउनुहोला। स्मरण मिशन चर्च गङ्गबु काठमाडौँ, हाम्रो फोन नम्बर रहेको छ 9857045446। Once again, 9857045446। हाम्रो इमेल रहेको छ scmnepal@gmail.com। धन्यवाद हाम्रो कार्यक्रम सुन्नुभएको लागि। हामी फेरि अर्को हप्ता यही समयमा भेटौँ। जय मसीह। Have a wonderful
1: God bless you.
0: God bless you.
1: We love you.
0: One of the
1: we love you too.
0: I'm going to pray.

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 बजेसम्म र बेलुकाको समय 7:30 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9913-9141-47, 9913-9141-47।
2: अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश कजमीरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसी साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: प्रभु येशू ख्रीष्टको प्रिय नाममा यहाँहरू सम्पूर्णलाई जय मसीह। वचनमा स्वागत छ। आज हामी परमेश्वरको वचन एउटा शीर्षक मार्फत हेरौं, अनि मैले त्यो शीर्षकलाई राख्न चाहे पवित्र आत्मा तपाईँलाई मेरो बुद्धिमान निर्देशक हुनुहुन्छ। बुझ्नुभयो, पवित्र आत्मा तपाईँलाई मेरो बुद्धिमान निर्देशक हुनुहुन्छ, अर्थात बुद्धिमानी निर्देशक हुनुहुन्छ। अभियसली उहाँ पवित्र आत्मा साँच्चै नै एउटा बुद्धिमानी निर्देशक तपाईँले मेरो जीवनमा हुनुहुन्छ। मान्छेको बुद्धि, मान्छेको विवेक, मान्छेको क्षमता र मान्छेको कोसिस असफल हुन सक्छ। प्रियहरू, मान्छेले जति नै प्रयास गरे तापनि धेरैचोटि मान्छेको आफ्नो बुद्धिले नभ्याएपछि प्रियहरू ऊ असफल हुन सक्छ। हो, कतिपय मानिसहरू सफल पनि हुन्छ, तर हामीसँग एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ पवित्र आत्मा, हाम्रो सल्लाहकार, हाम्रो निर्देशक। तपाईँले मेरो चाहिँ एउटा सल्लाहकार हुनुहुन्छ जो चाहिँ कहिले पनि असफल हुनुहुन्न, कहिले पनि उहाँ चाहिँ फेल हुनुहुन्न, उहाँमा कुनै पनि असफल भन्ने कुरा नै छैन। प्रियहरू, आज हामी उहाँको विषयमा चर्चा गर्दैछौ। उहाँले जब तपाईँले मेरो जीवनमा स्थानलाई पाउनुहुन्छ प्रियहरू, उहाँले तपाईँले मेरो जीवनलाई आजको जस्तो होइन प्रियहरू, उहाँले शक्तिशाली रूपमा उहाँले तपाईँले मलाई प्रयोग गर्नुहुन्छ। तपाईँले मैले कुनै पनि थोकलाई, कुनै पनि योजनालाई बनाउँदैछौ भने त्यो योजनालाई पनि उहाँले सक्सेसफुल पार्न सक्नुहुन्छ। तर एउटा शर्त छ प्रियहरू, के उहाँलाई काम गर्न दिने के तपाईँ र मैले काम गर्ने भन्ने कुरा चाहिँ यहाँनिर तपाईँ र मैले बुझ्नुपर्छ। यदि तपाईँ आफैले मात्रै तपाईँ आफ्नो योजनामा गर्नुहुन्छ भने त्यो काम विफल पनि हुन सक्छ। तर जब तपाईँले पवित्र आत्मालाई, जो हाम्रो निर्देशक हुनुहुन्छ, एक बुद्धिमानी हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ प्रियहरू, उहाँलाई तपाईँले जिम्मा दिनुभयो भने, उहाँलाई तपाईँले आफ्नो जीवनमा स्थान दिनुभयो भने नि प्रियहरू, तपाईँले शक्तिशाली कुरा देख्न सुरु गर्नुहुन्छ। मैले आफ्नो जीवनमा देखेको छु, अनुभूति मैले गर्न पाएको छु, अनुभवलाई मैले गर्न पाएको छु। सो आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ प्रियहरू, तपाईँको जीवनमा तपाईँले कसलाई काम गर्न दिँदै हुनुहुन्छ? तपाईँ आफ्नो विवेकलाई, आफ्नो क्षमतालाई, या त पवित्र आत्मालाई? हो, पवित्र आत्मालाई तपाईँले चाहिँ काम गर्न तपाईँले चाहिँ मौका दिनुभएको छ भने अभियसली तपाईँले हुन्छ नि त्यो कुराहरूलाई तपाईँले पक्कै पनि असल कुराहरूलाई तपाईँले अनुभूति गर्न पाइराख्नु भएको छ। तर आज तपाईँहरू कतिपयले हेरिराख्नु भएको छ, वचन सुनिराख्नु भएको छ, तपाईँले चाहिँ कसलाई दिँदै हुनुहुन्छ? तपाईँले आफ्नो विवेक, आफ्नो क्षमता, आफ्नो बल र आफ्नो सामर्थ्यलाई दिँदै हुनुहुन्छ कि पवित्र आत्मालाई दिँदै हुनुहुन्छ? आज हामी विश्वासीहरू भएको कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नेहरूको लागि चाहिँ पवित्र आत्मा अति नै महत्वपूर्ण छ प्रियहरू, अति नै आवश्यक हो। हामीले विशेष गरेर पवित्र आत्मालाई मौका दिनु पर्यो। तपाईँ कोसँग विवाह गर्ने, तपाईँ कसरी चाहिँ जीवनमा, भविष्यमा चाहिँ तपाईँको योजनाहरू बनाउने, कुन स्थानमा गएर बस्ने, कहाँ गएर सेवकाई गर्ने, त्यो कुराहरू प्रियहरू पवित्र आत्माले मात्र तपाईँलाई मलाई निर्देशन दिन सक्नुहुन्छ, पवित्र आत्माले मात्र तपाईँलाई मलाई सल्लाह दिन सक्नुहुन्छ। तर कतिपय मानिसहरूले पवित्र आत्मालाई कहिले पनि उनीहरूले प्रश्न नगरेको कारणले, नसोधेको कारणले गर्दाखेरि जीवनमा उनीहरूले धेरै ठूलो धोका खाएको व्यक्तिहरू पनि मैले देखेको छु प्रियहरू। उनीहरू बाहिर देश जान्छ, पवित्र आत्मालाई कहिले सोधेन, परमेश्वरलाई कहिले पनि सोधेन उनीहरूले, तर विदेशमा जान्छ अनि यस्तो दुःख पाउँछ, अनि त्यतिखेर चाहिँ परमेश्वरलाई गुनासो गर्छ। परमेश्वरलाई सोधेको भए सायद परमेश्वरले उसलाई बताउनु पनि हुन्थ्यो, डेफिनेटली बताउनुहुन्छ कि त्यो तेरो लागि सही ठाउँ होइन, तँ त्यहाँ जानु हुँदैन, तँ यो ठाउँमा जानुपर्छ। पवित्र आत्माले माध्यम पनि दिनुहुन्छ प्रियहरू, कुनै पनि उपाय पनि दिनुहुन्छ, यद्यपि त्यो ठाउँ नै होइन भने पनि परमेश्वरले हामीलाई उपाय दिनुहुन्छ। विशेष पवित्र आत्माले हामीलाई सल्लाह दिनुहुन्छ किनभने उहाँ तपाईँले मेरो सल्लाहकार हुनुहुन्छ। तर धेरैचोटि हामीले उहाँलाई सुन्दैनौँ, उहाँलाई खोज्दैनौँ, अनि त्यसको परिणाम पनि त्यस्तै नै हुन जान्छ प्रियहरू। त्यही कारणले गर्दा मेरो प्रियहरू, आज हामीले बुझ्नुपर्ने कुरा के छ भनेदेखिलाई, पवित्र आत्मालाई हामीले सोध्नु पर्यो, एकचोटि पवित्र आत्मालाई खोज्नु पर्यो। पवित्र आत्माले के चाहनुहुन्छ हाम्रो जीवनमा, उहाँको इच्छालाई पनि खोजौ न। धेरैचोटि हामी आफ्नो इच्छालाई खोज्यौ, हामी आफ्नो इच्छालाई मात्र खोज्दछौ, जहाँ हामीलाई शान्ति हुन्छ, हाम्रो इच्छाले हामीलाई जहाँ चाहिँ खुसी बनाउँछ, आनन्द बनाउँछ, हामी त्यो कुरालाई मात्र खोज्दछौ। तर पवित्र आत्माले चाहिँ के चाहनुहुन्छ त? पवित्र आत्माको उद्देश्य के छ? उहाँको योजना के छ? कहिले तपाईँले सोध्नुभयो उहाँलाई? कहिले खोज्नुभयो? आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ। हामीले विशेष गरेर यौनाको पुस्तक 16:7 हेरौँ। मलाई बडो मनपर्छ यो खण्ड, हामीले हेरौँ, यसलाई अध्ययन गरौँ। यौनाको पुस्तक 16:7 यसरी भन्दछ, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ, किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु। कसलाई पठाइदिनेछु? पवित्र आत्मालाई पठाइदिनेछु। प्रियहरू, येशूले आफ्नो सेलाहरूलाई किन भन्नुभयो भन्ने कुराले कहिले तपाईँलाई चाहिँ मनमा एक प्रकारको अचम्मित बनाएको छ? यो खण्ड पढ्दै गर्दाखेरि किन चाहिँ प्रभु येशू ख्रीष्टले यो कुरा चाहिँ चेलाहरूलाई भन्नुभएको होला? के आवश्यक थियो यो कुरा भनिराख्नु भन्ने कुराले कहिले तपाईँलाई अचम्मित पारेको छ? तर उहाँले यो भन्नुभएको कारण चाहिँ प्रियहरू हामीले बुझ्नुपर्छ। कारण चाहिँ के हो? किन भन्नुभयो वास्तवमै भन्ने कुरालाई हामीले खोज्नुपर्छ। किनभने उहाँले भन्नु खोज्नु भएको कारण चाहिँ प्रियहरू, उहाँ आफ्नो मानवतामा सीमित हुनुहुन्थ्यो र एकपल्टमा एकै ठाउँमा मात्र हुन सक्नुहुन्थ्यो। यद्यपि उहाँलाई थाहा थियो कि जब उहाँको सट्टामा पवित्र आत्मा आउनुहुन्छ, उहाँले गर्नुहुने काम र समयमा कुनै सीमितपना हुँदैन। प्रियहरू बुझ्नुभयो? यद्यपि उहाँलाई थाहा थियो कि जब उहाँको सट्टामा पवित्र आत्मा आउनुहुन्छ, उहाँले गर्नुहुने काम र समयमा कुनै सीमितपना हुँदैन। पवित्र आत्मा चाहिँ पुग्न सक्नुहुन्छ, पवित्र आत्माले कार्य गर्न सक्नुहुन्छ, पवित्र आत्मा चाहिँ ओम्नी प्रेजेन्ट, जहाँ पनि पुग्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ प्रभु येशू ख्रीष्टलाई थाहा थियो। त्यही कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टले बताउनु भयो कि म जानमा नै हित छ तिमीहरूको लागि। किन भनेदेखिलाई यहाँ अघि हामीले वचनलाई पनि पढ्यौं, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दा चाहिँ म जानमा नै तिमीहरूको निम्ति हित छ, किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, पवित्र आत्मा आउनुहुने छैन भन्ने कुरा प्रभु येशू ख्रीष्टलाई थाहा थियो। तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु, प्रभु येशू ख्रीष्ट गएपछि चाहिँ पवित्र आत्मालाई पठाइदिनेछु भनिकन उहाँले प्रतिज्ञा गर्नुभयो। अनि प्रतिज्ञा स्वरूप उहाँले साँच्चै नै पवित्र आत्मा तपाईँ र मेरो निम्ति पठाउनु पनि भयो। पेन्टिकोसको दिनमा चेलाहरू आत्माले भरिएको कुराहरू हामी त्यहाँ थाहा गर्न सक्छौ, अन्य भाषाहरू बोलेको हामी त्यहाँ थाहा गर्न सक्छौ, दान वरदानले भरिएको कुराहरू हामी त्यहाँनिर हामी देख्न सक्छौ। प्रियहरू, मेरो प्रियहरू, आज मैले तपाईँलाई बताउनै पर्छ, पवित्र आत्मामा कुनै पनि सीमितपना छैन। प्रियहरू, पवित्र आत्मा आउन सक्नुहुन्छ, पवित्र आत्मा पुग्न सक्नुहुन्छ, पवित्र आत्मा चाहिँ बोल्न सक्नुहुन्छ, पवित्र आत्मा सुन्न सक्नुहुन्छ। तर के तपाईँले पवित्र आत्मालाई सुन्नु भएको छ? के तपाईँले पवित्र आत्मालाई सोध्नु भएको छ? के पवित्र आत्मासँग तपाईँ बोल्नु भएको छ? मैले तपाईँलाई यो प्रश्न गर्ने पर्छ। त्यही कारणले गर्दाखेरि प्रियहरू, हामी भित्र हुनुहुने पवित्र आत्मालाई हामीले कार्यान्वयन गर्ने, काम गर्ने मौका दियौँ भनेदेखिलाई प्रियहरू उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ। उहाँ हामी भित्र बास गर्नुहुन्छ र हामी भित्र भएको कुनै पनि खाँचोलाई उहाँले साँच्चै नै पूरा गर्न चाहनुहुन्छ। उहाँले साँच्चै नै हाम्रो जीवनमा चाहिँ हाम्रो के कुराको अभाव छ परमेश्वरले पवित्र आत्माले पूरा गर्नुहुन्छ। प्रियहरू, हो तपाईँ र मैले आज प्रार्थना गर्यो, त्यसको हामीले उत्तर पाएनौ होला, त्यसको परिणाम हामीले देखेनौ होला, तर पवित्र आत्माले सुन्न भएको छ, पवित्र आत्माले बुझ्नु भएको छ, उहाँको समयमा उहाँले गर्नुहुन्छ। प्रियहरू, उहाँको समयमा हामीले चाहिँ त्यो आशिषहरू हामीले देख्न सुरु गर्छौँ। तर त्यसको लागिलाई प्रियहरू मैले तपाईँलाई बताउनु पर्छ कि हामीले पवित्र आत्मालाई चाहिँ निर्देशक रूपमा हामीले प्रयोग गर्नुपर्छ। कि पवित्र आत्माले चाहिँ तपाईँले मेरो जीवनमा चाहिँ केही कुरालाई सुन्नु हुँदैन, केही कुरालाई चाहिँ देख्नुहुन्न, केही कुरालाई चाहिँ उहाँले चाहिँ जान्नुहुन्न। अभियसली सबै कुरा जान्नुहुन्छ, देख्नुहुन्छ, बुझ्नुहुन्छ, सुन्नुहुन्छ। प्रियहरू, त्यही कारणले गर्दाखेरि उहाँलाई हाम्रो जीवनमा मुख्य सल्लाहकार बनाऊ, उहाँले कहिले पनि तपाईँलाई मलाई डग्न दिनुहुन्न। प्रियहरू, त्यही कारणले गर्दाखेरि आज म तपाईँलाई बताउन चाहन्छु, उहाँ हामी भित्र बास गर्नुहुन्छ र हाम्रो सबै आत्मिक खाँचोहरूको निम्ति हामीलाई व्यक्तिगत अगुवाई, संगति, उत्साह र समाधान प्रदान गर्नुहुन्छ। त्यो चाहिँ पवित्र आत्मा हुनुहुन्छ। त्यही कारणले उहाँमा भरोसा गरौँ, उहाँलाई काम गर्न दिउँ। पवित्र आत्मा साँच्चै नै तपाईँ मेरो बुद्धिमानी निर्देशक हुनुहुन्छ, उहाँले सबै कुरालाई सफल पार्न सक्नुहुन्छ, उहाँमा कुनै पनि असम्भव भन्ने कुरा छैन। प्रियहरू, आमेन। वचनलाई मैले यहाँ राख्न चाहे, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता हामी तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुति मार्फत साथ दिँदै आइरहेको छौं र आज पनि एउटा विषय वस्तुमा रहेर हामी तपाईँलाई साथ दिन गइरहेको छौं। तर कार्यक्रमको शुरूआत एउटा गीतबाट म गर्न चाहन्छु। जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रम मार्फत आज पनि हामी अझी र माया बीचको कुराकानीहरूलाई यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छौं। र श्रोता, आजको कार्यक्रममा तपाईँहरू सबैजनालाई चाहिँ हामी एउटा विषयमा रहेर साथ दिन गइरहेको छौं। जीवनमा कहिले काहीँ यस्तो हुन्छ, अरूको सफलता देख्दा आफ्नो मन भारी हुन्छ, कसैले राम्रो गर्यो भने किन ऊ मात्रै भन्ने भावना पनि आउँछ, रिस, डाहा, तुलना यिनले मनलाई बिस्तारै खान थाल्छ। तर प्रश्न चाहिँ यो हो कि परमेश्वरको वचनले हामीलाई के सिकाउँछ, हामी कसरी प्रेममा जिउने र जसले हामीलाई चोट दिन्छ उनीहरूको लागि कसरी प्रार्थना गर्ने। आजको प्रस्तुति

0: स्नेह र प्रेमको बाटो यही विषयमा चाहिँ आधारित रहेको छ र हामी तपाईँलाई साथ दिन गइरहेको छौँ। ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौ। अजी तपाईँलाई थाहा छ त्यो संगीताले नि फेरि नयाँ जागिर पाइछ। सबैले उसलाई मात्र खै किन किन मन पराउँछ। जहाँ गए पनि त्यही सफल हुनुपर्ने, त्यही चाहिँ चर्चित हुनुपर्ने, त्यसले नै राम्रो गर्नुपर्ने। वाक्क लाग्छ हौ देख्दाखेरि सुन्दाखेरि पनि म त। ल हेर के भयो फेरि तिमीलाई? तिमीलाई धेरै नराम्रो लागिरहेको छ हो, ऊ राम्रो भयो सफल भयो भनेर।
1: नराम्रो मात्र के को नराम्रो मात्र नि? मलाई त दिक्क लागिसक्यो। मैले पनि कति धेरै मेहनत गर्छु नि, तर कसैले मेरो मेहनत देख्दैन। अब त्यो संगीताले त्यसले केही कुराहरू गरोस् त आम्मा बाबा सबैजना ताली बजाउँदै आहा कति राम्रो गरिस् भन्दै खालि त्यसलाई नै नुचाल्छन्। मलाई भने चाहिँ वास्ता पनि गर्दैन। त्यही भएर मलाई रिस उठ्छ क्या त्यसलाई देख्दाखेरि त। त्यसको त अनुहार पनि हेर्न मन लाग्दैन मलाई त।
0: ल हेर यस्तो कुरा नगर न नानी। तिमी रिसाएको जस्तो भन्दा पनि भित्र कतै दुखेको जस्तो चाहिँ लाग्यो है मलाई। कता कता मन दुखे जस्तो रिसाएको भन्दा पनि। तर पनि यस्तो कुरा नगर न है। सायद मलाई त यस्तो लाग्छ हजुर, म त कहिले अघि बढ्न सक्थिन होला। मैले त्यो सफलता भन्ने कुरा कहिले देख्न सक्दिनँ होला मेरो जीवनमा। खालि अरूहरूकै मात्र उन्नति प्रगति भएको देख्छु, अरूहरूले राम्रो गरेको देख्छु, ठाउँमा पुगेको देख्छु। मेरो त जिन्दगी नै यसरी नै बित्छ होला। उफ, निराश लाग्छ सम्झिँदा पनि। त्यस्तो होइन नि नानी, त्यस्तो कुरा गरेर अनि डाहा गर्ने, अरूको हेर्ने, देखा सिखी गर्ने, आफूलाई तुलना गर्ने कुराले त आफैले जलाउँछ नि नानी। तिमीलाई थाहा छ डाहा भनेको अरूलाई भन्दा पहिले आफैले जलाउने आगो हो। अब बाइबलमा हिटोपटे चौरको तीनमा पनि भनेको छ शान्त हृदय शरीरको जीवन हो, तर डाहाले हड्डी कुहाउँछ रे नानी। त्यही भएर यो कुरामा चाहिँ अलिकति होसियार हुनुपर्छ है।
1: त्यसो भयो हजी, अरूले राम्रो गर्दा मन चाहिँ किन दुख्छ त? किन यस्तो चसक्क भएर आउँछ, रिस उठेर आउँछ हो मलाई त?
0: किनकि कहिलेकाहीँ हामी आफ्नो मूल्य अरूसँग तुलना गर्छौँ नि त नानी। तर परमेश्वरले हरेकलाई फरक उद्देश्यले बनाउनु भएको छ क्या। सूर्यले चन्द्रमासँग तुलना गर्नु हुँदैन नि, अब फूलले तारा बन्न खोज्नु हुँदैन। सबैको समय फरक छ, सबैको दान वरदान फरक छ, सबैको आफ्नै आफ्नै समयमा मौका अवसरहरू आइहाल्छ नि।
1: यो चाहिँ राम्रो कुरा भन्नुभयो हजुर तपाईँले, एकदम राम्रो कुरा लाग्यो चाहिँ।
0: हेर न, म बुढीको कुरा त हाँसेरै उराउँछ। हेर, कसैको आशिष देखेर रिसाउनु भन्दा हे परमेश्वर, उहाँलाई अझै आशिष दिनु भएको होस् अनि मलाई मेरो बाटोमा डुर्याउनु भएको होस् भन्न सिक्नुपर्छ है। डाहा गर्ने, रिसाउने, तुलना गर्ने होइन, उनीहरूलाई अझै धेरै आशिष दिने र आफ्नो जीवनमा पनि परमेश्वरको काम भएको होस् भनेर धन्यवाद दिँदै प्रार्थना गर्ने काम गर्नुपर्छ नानी। यसरी रिस दाहा गर्यो भने आफैलाई खान्छ या यी सबै कुराहरूले।
1: त्यति मात्र होइन क्या अझै, त्यो काइनो भएको छ त्यो संगीते क्या संगीते। यस्तो रिस उठ्छ नि मलाई त, के कुरा गर्नु। त्यसले मलाई पनि वास्ता गर्दिन। एकचोटि मैले होइन त्यसलाई के छ है संगीता भनेर भनेको त सुने नसुने झै गरी भाइ। त्यसले त मलाई त झन न रिस उठेर आमामामामा आँखा पो देखिन त म त। अनि मेरो बारेमा अरूसँग पनि कुरा काट्दै होइन, मेरो बारेमा नराम्रो नराम्रो भन्दै पनि हिँड्छ अरे त्यसले। अनि त्यस्तोलाई म अझै उन्नति प्रगति होस् भनेर प्रार्थना गर्न सक्छु। मेरो नराम्रो गर्ने, मेरो कुभलो चिताउने, मलाई अझै उल्टै वास्ता नगर्ने, व्यवस्था गरेर हिँड्नेलाई म राम्रो गर्न सक्छु त। कस्तो कुरा गर्नुहुन्छ तपाईँ पनि?
0: ल हेर, रिस हुँदा बोलेको शब्दले फेरि धेरै चोट पुर्याएर ल्याउँछ है नानी। तिमी रिसाएर बोल्दैछ अहिले, होसियार हो। रिसाएर बोलेको बेलामा के बोलेर ल्याउँछ, भोलि त्यही शब्दहरूले आफैलाई चोट पुर्याउँछ या। एफिसीको पुस्तक 4:31-32 पदमा के लेखेको छ भन्दा, सबै टिटोपना क्रोध रिस हटाऊ, एक अर्काप्रति दयालु र क्षमाशील बनाएर ल्याऊ भनेर वचनले भनेको छ या नानी। तर रिस त अनि आफै आउँछ नि हो अजी, यस्तो यस्तो कुराहरू सम्झिँदा झनक झनक रिस उठ्दैन?
1: रिस आउनु गलत होइन नानी, तर रिसले हामीलाई नियन्त्रण गर्नु चाहिँ खतरनाक हुन्छ है। कहिले काहीँ हामी भेटेर घाउ हुन्छ, त्यही घाउ रिस पनि आएर निस्किन्छ क्या।
2: मलाई त लाग्छ हजी, म त कहिले काहीँ त आफैसँग पनि खुसी नै हुन सक्दिन हो। त्यो अरूको त के कुरा गर्नु, आफैले आफूलाई देखेर रिस उठ्छ। ममा यो छैन, त्यो छैन, यो भएन, त्यो भएन, आमामामा के सोच आउँछ, के विचार आउँछ। म त कस्तो मान्छे रहेछु भन्ने जस्तो हुन्छ क्या। आफैसँग पनि खुसी हुन सक्दिन म त
1: नानी। अरूको सफलता तिम्रो हार होइन। कसैले घर बनायो भने त्यसले तिम्रो भविष्य बन्द हुँदैन नि, हो कि होइन? कसैले पदोन्नति पायो, आशिष पायो भने परमेश्वरले तिम्रो लागि पनि त आशिष राखेको छ नि। तिम्रो आशिष सकिएर ल्याउँदैन नि नानी। यसरी विचार गर्नुपर्छ क्या तिमीले, अनि आफैसँग पनि किन रिसाएर ल्याउने या। तिमी जे छ, जस्तो छ, जहाँ छ, परमेश्वरले एकदमै योजना गरेर सुन्दर तरिकाले राख्नु भएको छ होला। कतिवटा कुराहरू तिमीले सोचे जस्तो भए छैन होला, अचित्त बुझेको छैन होला। धन्यवादी भएर प्रार्थना गरेर अगाडि बढ्नुपर्छ या। यसरी बेखुसी भएर जे पनि बोल्ने, मुखमा जे पनि आएछ भन्ने गर्यो भने त यसले हामीलाई नै अन्धकारमा डोर्याउँछ, झन धेरै निराश बनाउँछ नानी। मैले तिमीलाई के भन्न खोजेको भन्दा, हाम्रो परमेश्वर सीमित परमेश्वर होइन या। एकचोटि कल्पना गरेर ल्याऊ त, यो सारा ब्रह्माण्डलाई सृष्टि गरेर ल्याउने परमेश्वर, यत्रो अनकन्तार कटा तिमी हामी जस्तो मान्छेलाई पनि चुनिएर ल्याउने परमेश्वर, आफ्नै स्वरूपमा बनाएर ल्याउने परमेश्वर, यो सूर्य तारा चन्द्रमा के ग्रह नक्षत्र के भनेर ल्याउँछ नि, हो त्यो सबै बनाउने परमेश्वर, सीमित परमेश्वर हो त। उहाँ त असीमित परमेश्वर हो, उहाँसँग सबैको लागि योजना छ या नानी। यर्मिया 29:11 भन्ने जस्तै, मैले तिमीहरूको निम्ति राखेको योजनाहरू चाहिँ म जान्दछु भनेको छ परमेश्वरले। मलाई सबै कुरा थाहा छ या, तिम्रो बारेमा थाहा छ, मेरो बारेमा थाहा छ, त्यो संगीताको बारेमा थाहा छ, सबैको बारेमा थाहा छ। कसलाई कसरी कुन समयमा आशिषित बनाउने भन्ने कुरा परमेश्वरले जानेको छ या नानी। त्यही भएर परमेश्वरको योजना र इच्छालाई चाहिँ खोजेर ल्याऊ या, यसरी मुरमुरिएर नबस।
2: तर कसैले हामीलाई नराम्रो गर्यो भने नि हजुर, हाम्रो विरुद्धमा बोल्यो भने चाहिँ
1: खुब तपाईँलाई भन्न सजिलो छ। ल कस्तो कुरा गरेर ल्याउँछ, शत्रुको लागि त प्रार्थना गर्नुपर्छ नि। परमेश्वरको जनहरूको जीवन सबैभन्दा गाह्रो तर सुन्दर कुरा हो या। यसुले भन्नुभएको छ, तिमीहरूको शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई सताउनेहरूको लागि प्रार्थना गरेर ल्याऊ।
2: त्यो त असम्भव जस्तै लाग्छ है अझै मलाई त। कस्तो कुरा गर्नुहुन्छ, कसरी प्रार्थना गर्नु शत्रुको लागि, कसरी उनीहरूलाई त्यो आशिष दिनु सकिँदैन, यस्तो कुरा त गाह्रो छ नि।
1: नानी, मानिसको शक्तिले गाह्रो छ, मानिसले आफूले चाहेर गर्न सक्दैन, तर परमेश्वरको प्रेमले त सबै कुरा सम्भव हुन्छ नि नानी। परमेश्वरको प्रेममा चाहिँ भरिएर ल्याउन तिमी। अब तिमीलाई एउटा कुरा भन्छु है, एकपटक मलाई पनि एउटा साथीले धेरै नराम्रो बोलेको थियो, कुनै समयमा त्यस्तो भएको थियो, म धेरै रोएर ल्याएँ नि, रिसायो पनि। तर एक दिन प्रार्थनामा मैले भने, प्रभु म उसलाई माफ गरेर ल्याउन सक्दैन, तर परमेश्वरले मलाई तपाईँले नै सहायता गर्नुहोस्। यसरी प्रार्थना गर्यो नि मैले के गर्ने। अनि बिस्तारै बिस्तारै मेरो मन परिवर्तन भए जस्तो, शान्ति भएको जस्तो मैले महसुस गरेर ल्यायो।
2: अनि त्यसपछि अझै
1: आज हामी फेरि राम्रो साथी भएको छ या नानी। यो सबै परमेश्वरले गरेर नै हो, बुझेर ल्यायो।
2: ओहो हजी, त्यसो भए त म पनि संगीतासँग त मेलमिलाप गर्नुपर्छ होला है।
1: गर नानी, कहिले काहीँ मन निको हुनको लागि यो त सानो कदमबाट नै सुरु हुन्छ। यसरी नै कुरा गर, आफ्नो मनको कुरा राख। कहिले काहीँ हामीले सोचेको भन्दा फरक हुन सक्छ वरपरको परिस्थिति, उसले अर्कै कुरा सोचेको होला, उसको मनमा तिमीप्रति नराम्रो नै छैन होला, तिमीलाई के सोचेर उसलाई कस्तो के भनिसक्यो, उसको बिचरा आफ्नै सुर होला, आफ्नै परिस्थिति होला, तिमी त्यसै टेन्सन गरेर ल्याउँछ। ल ल नानी, कुरा गर, आफ्नो मन खोलेर ल्याऊ, अनि मेलमिलाप गरिहाल है।
2: हुन्छ हजुर, हुन्छ, म उसँग कुरा गरिहाल्छु, अनि
0: म उसलाई बधाई पनि दिन्छु, बरु म फोनै गरौँ क्या एकलाई।
3: हुन्छ नानी हुन्छ,
0: पाउनु ल म कुरा गरिहाल्छु। हेलो, सङ्गीता बधाई छ ल तिमीलाई, तिमीले जागिर पाएछौ, कस्तो खुसी लाग्यो मलाई तिम्रो लागि। ल यसरी नै अगाडि बढ्दै जानु, उन्नति प्रगति गर्दै जानु ल। ला ला ला, ओ थ्याङ्क यू थ्याङ्क यू। ल ल ल हुन्छ सङ्गीता, ल बधाई छ तिमीलाई, ल पछि भेटेर कुरा गरौँला है त। ल ल ल ल बाई। के भनेर ल्यायो तिमी त, थ्याङ्क यू भन्दै थियो त।
2: कस्तो हेर्नु न, मैले फोन गरेर बधाई दिएर कति राम्रो भयो त। त्यसले त के भन्दै थियो भन्दाखेरि, मलाई त कस्तो खुसी लाग्यो तिमीले फोन गर्यो। मैले त वास्तवमा भन्नुपर्दा त मलाई कस्तो डर लागिरहेको थियो तिमीलाई भन्नलाई, तिमी रिसाउँछौ कि जस्तो लागिरहेको थियो। तर कस्तो उसको मन त सफा रहेछ नि, मैले बुझेँ नि अझै
3: देख्यो। त्यसै बिना सिटी के कुरा गरेर हेर, कहिले काहीँ कुरा गरेर सबै कुरा मिलाउनु पर्छ या नानी। त्यसै टेन्सन लिएर रिसाएर जे पनि मुखमा आएछ बोलेर हुँदैन नि। ठिक छ या नानी, ठिक छ।
2: अझै के गर्नु, पहिला त म एकदम रिसाउँथे हो, एकदम रिस उठ्थे यस्तो कुराहरूले।
3: म सिक्दैछु अझै सिक्दैछु, म अझै आफूले आफूलाई म ठिक बनाउने प्रयास गर्दैछु। ल ल ल नानी ल, ठिक छ हामी प्रार्थना गरौँ। अझै म तिम्रो लागि पनि प्रार्थना गरिदिन्छु, अनि अझै सबै कुराहरू राम्रो भएर ल्याउँछ नानी है।
2: हुन्छ अझै हुन्छ, मेरो लागि प्रार्थना गरिदिनु ल। बल्ल मन शान्ति भयो, हेर्नु त त्यो सङ्गीताले मलाई वास्तवमा त्यस्तो सोचेकै होइन रहेछ। बिचरा म चाहिँ अलिक टाढा भएको जस्तो, रिसाएको जस्तो भएछ क्या उसलाई, कस्तो गलत बुझाइ भएछ हेर्नु त।
3: ओ नानी हो, कहिलेका यस्तै गलत बुझाइले नै सम्बन्ध बिग्रिने हो। त्यही भएर एक अर्काका लागि प्रार्थना गर्ने, अरूको उन्नति प्रगतिमा खुसी हुने, आफ्नो लागि पनि प्रार्थना गर्ने, परमेश्वरको समय पर्खेर बस्ने काम चाहिँ हामीले गर्नुपर्छ। दाह गर्ने, रिस गर्ने, तुलना गर्ने काम चाहिँ गर्नु हुँदैन है नानी।
2: हुन्छ हजुर हुन्छ, बुझेँ मैले, आज बुझेँ ल। धन्यवाद तपाईँको उत्साहको लागि हजुर, कस्तो खुसी लाग्यो, धन्यवाद तपाईँलाई।
3: ल ल नानी ल, म छु तिम्रो लागि, चिन्ता नगर।

आदरणीय श्रोता, दाह, रिस र तुलना यी सबैले मनलाई थकित बनाउँछ, तर प्रेम, क्षमा र प्रार्थनाले मनलाई स्वतन्त्र बनाउँछ। अरूको उज्यालो निभाएर हाम्रो जीवन कहिले उज्यालो हुँदैन, बरु हामी आफै पनि अन्धकारमा बस्न सक्छौ। त्यसकारण हामी अरूको उज्यालो निभाउने होइन, तर आफै अरूको लागि उज्यालो बन्ने अर्थात प्रकाश बन्ने प्रयास गरौं। यही उत्साह आजको नाटकीय प्रस्तुति मार्फत यहाँहरूको लागि राख्ने जमर्को कसेको छौं र तपाईँहरू आशिषित हुनुभएको छ भन्ने हामीले विश्वास लिएको छौं र धेरै धेरै धन्यवाद दिन चाहन्छौं। कार्यक्रमको अन्तिमतिर आइसकेको छौं। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ प्राविधिक मित्र सुजनजी र म पुनम हामी विदा हुन चाहन्छौ। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल थ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आज हामीले पवित्र शास्त्र बाइबलबाट यसायाको पुस्तकलाई तपाईँ श्रोताहरूको माझमा ल्याउने कोशिश गरिरहेका छौं। र आजको हाम्रो अध्याय रहेको छ 43 र पदहरू रहेका छन् 1 र 2। यी पदहरूमा यसरी लेखिएको छ, श्रोता मित्र, म तपाईँको लागि पाठ गरिदिनेछु, यसलाई स्वीकार्नुहोस्। तिमीहरूलाई सृष्टि गर्नुहुने परमेश्वर भन्नुहुन्छ, न डरा, किनकि मैले तलाई मोल तिरेर छुट्याएको छु, मैले तलाई तेरो नाउँ काडेर बोलाएको छु, त मेरै होस्। त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, त नदीबाट भएर जाँदा तिनले तलाई डुबाउने छैनन्, त आगोबाट हिँडेर जाँदा त्यसको ज्वालाले तलाई भस्म पार्ने छैन। मानिसहरू परमेश्वरलाई जान्न खोज्छन्, यो कुरा राम्रो कुरा हो। कसैले परमेश्वरको खोजी गर्छ भने यसलाई राम्रै भन्नुपर्छ। मानिसले परमेश्वरलाई खोज्नुपर्छ, चिन्नुपर्छ। तर के तपाईँलाई थाहा छ परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ भन्ने कुरा? तपाईँको नाउँ उहाँलाई थाहा छ, उहाँले तपाईँलाई नाउँ काडेर बोलाउन सक्नुहुन्छ। तपाईँको जीवनको बारेमा एक एकवटा कुरा उहाँले जान्नुहुन्छ। उहाँ तपाईँका र मेरा सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँ तपाईँको र मेरो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। त्यही कारणले नै उहाँले हाम्रो बारेमा सबै कुरा जान्नु भएको हो। उहाँले तपाईँलाई र मलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले आफ्नो वचनमा तपाईँ र मलाई यसो भन्नुभएको छ, त मेरो दृष्टिमा बहुमूल्य र आदरणीय भएकोले र मैले तलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सत्तामा र जाति जातिलाई तेरो जीवनको सत्तामा दिनेछु। लडरा, किनकि म तसित छु। यसैया 43 अध्यायको 4 र 5 पदमा हामीले पढ्न सक्छौ। तपाईँ र मेरो जीवनको बारेमा परमेश्वरको इच्छा कस्तो छ, श्रोता मित्र? यो कुरा हामीले थाहा पाउनुपर्छ। सुन्नुहोस्, म तपाईँलाई बताउँछु, तपाईँ र मैले एक आनन्दित र खुसीको जीवन जिउन सकौं भनी परमेश्वरले इच्छा गर्नुहुन्छ। उहाँले हामीलाई दुःख र कष्टले भरिएको जीवन जिउन यस संसारमा पठाउनु भएको होइन। प्रभु येशु जो मानिसको रूप धारण गरी संसारमा आउनु भएको परमेश्वर हुनुहुन्छ। उहाँले भन्नुभयो, म त मानिसहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भनी संसारमा आए। सुसमाचार युहन्ना 10 अध्यायको 10 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। हामीलाई पापदेखि छुटकारा दिनको निम्ति हाम्रो सत्तामा बलिदान हुन येशु यस संसारमा आउनुभयो। आजभन्दा 2000 वर्ष अघि उहाँले हाम्रो निम्ति आफ्नो प्राण एक बलिको रूपमा अर्पण गर्नुभयो। हामी जन्मैदेखि पापी थियौं। हाम्रा प्रथम बुबा र आमा आदम र हब्बाबाट हामीले उत्तराधिकारको रूपमा पापलाई प्राप्त गर्यौं। यो सारा संसारका मानिसहरूले यो पाप प्राप्त गरेका छन्। कोही पनि पाप रहित छैन। सबैजना पापको स्वभाव बोकेर संसारमा जन्मन्छन्। पापले गर्दा मानिस परमेश्वरदेखि अलग हुन्छ। श्रोता मित्र, आत्मिक रूपमा मरेको अवस्थामा मानिस जन्मिएको हुन्छ। आफ्नो पापदेखि बस्न मानिसले केही पनि गर्न सक्दैन। यसकारण उहाँ हामीलाई पापको बन्धन र पापको दण्डदेखि छुटकारा दिन येशु संसारमा आउनुभयो। उहाँले छुटकारा दिनुभएको कुरामा विश्वास गरेपछि हामीले के गर्नुपर्छ त? उहाँमा विश्वास गरी पाप रहित जीवन जिउनुपर्छ। दुष्ट कार्य र विचारहरू त्याग्नुपर्छ। जसरी प्रभु येशुले एक निष्पाप र निष्कोट जीवन जिउनुभयो, उहाँमा विश्वास गर्नेहरूले पनि त्यस्तै किसिमको जीवन जिउने प्रयत्न गर्नु पर्दछ। हामी पापलाई घृणा गर्ने व्यक्ति बन्नु पर्दछ। परमेश्वरले हामीलाई अरू कुन कुरादेखि छुटकारा दिनुहुन्छ त? उहाँले हामीलाई डरदेखि छुटकारा दिनुहुन्छ। मानिसलाई विभिन्न कुराहरूको डर लाग्छ, होइन र मित्र? सायद तपाईँ पनि कुनै न कुनै डरमा हुनुहुन्छ होला यति बेला। मेरो जीवन कस्तो होला? मेरो भविष्य कस्तो होला? म रोगबाट निको हुला या नहुला? परीक्षामा म पास हुला कि नहुला? यस्तो किसिमका थुप्रै डरमा हामी जिइरहेका हुन्छौं। कतिलाई त झन् भूत प्रेतको डर लाग्छ, कतिलाई मानिसहरूसँग डर लाग्छ,
कोही कोही हुन्छन् जो एक्लै बस्न डराउँछन्, अँध्यारोसँग डराउँछन्। तपाईँले यस्ता मानिसहरू निश्चय देख्नु भएको छ होला। परमेश्वरले यस्ता डरहरूबाट मानिसलाई छुटकारा दिनुहुन्छ। प्रभु येशू ख्रिस्टमा विश्वास गर्ने मानिसहरूको साथमा परमेश्वर हुनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, न डरा किनकि म तेरो साथमा छु। परमेश्वरले हामीलाई भूत प्रेतको शक्तिबाट पनि छुटकारा दिनुहुन्छ। हो श्रोता मित्र, प्रभु येशूमा विश्वास गर्ने मानिसहरूलाई भूत प्रेतले केही पनि गर्न सक्दैन। बरु विश्वासीहरूले प्रभु येशूको नाउँमा भूतहरूलाई लखेट्न सक्छन्, किनकि प्रभु येशूले विश्वासीहरूलाई यो अधिकार दिनुभएको छ। विगतमा धेरैजना मानिसहरूलाई भूत प्रेतले सताएको थियो। भूत प्रेतको बन्धनमा तिनीहरू परेका थिए। विश्वासीहरूले तिनीहरूका निम्ति प्रार्थना गरे, तिनीहरूले छुटकारा पाए। आज तिनीहरू पनि विश्वासी बनेका छन्। प्रभु येशूमा विश्वास गर्ने जीवन धर्म परिवर्तन गरेको जीवन होइन मित्र, तर छुटकारा पाएको जीवन हो। त्यो जीवन जिउँदा हर किसिमको दुष्टता, खराबी र घृणित कुराहरू त्यागेर जिउनु पर्छ। संसारको सिद्धान्त र भूत प्रेतले नै मानिसलाई गलत कार्यहरू गर्न प्रोत्साहन गर्दछ। भूत प्रेतले मानिसको जीवनलाई समस्या र कष्टमा पार्दछ, तर प्रभु येशूमा विश्वास गर्ने मानिसहरू तीबाट स्वतन्त्र भएर जिउन सक्छन्। प्रभु येशू यही उद्देश्य लिएर संसारमा आउनु भएको हो। जीवित र सत्य परमेश्वरका निम्ति कुनै पनि बन्धन र पासो फुका कठिन छैन। सबै कुरामाथि उहाँको अधिकार छ। जीवित परमेश्वरले सबै कुरालाई बसमा पार्न सक्नुहुन्छ। यही परमेश्वरले तपाईलाई पनि संसारमा एक अर्थपूर्ण जीवन दिन चाहनुहुन्छ। हाम्रो निम्ति धेरैवटा यस्ता कुराहरू छन् जुन हामी गर्न सक्दैनौ, तर परमेश्वरले त सबै कुरा गर्न सक्नुहुन्छ। पापीको पाप क्षमा गरेर उसलाई धर्मी बनाउने शक्ति र अधिकार केवल जीवित र सत्य परमेश्वरसित छ। यही परमेश्वरलाई तपाईले चिन्नुपर्छ। यही परमेश्वरलाई मानिसहरूले जान्नुपर्छ र चिन्नुपर्छ। याद गर्नुहोस्, परमेश्वरलाई हामी विश्वासद्वारा पाउन सक्छौ। धर्म कर्म गरेर हामीले उहाँलाई पाउन सक्दैनौ। मानिसहरूले बनाएको प्रीति तिथिहरू पालन गरेर पनि हाम्रो पाप क्षमा हुँदैन, न त हामीले परमेश्वरलाई प्राप्त गर्न सक्छौ। मानिसको यही असहाय अवस्थालाई बुझेर परमेश्वर संसारमा आउनुभयो। उहाँलाई हामी आँखाले देख्न सक्दैनौ मित्र, तर उहाँ हाम्रो हृदयमा बास गर्नुहुन्छ। मानिसको हातले बनाएका भवनहरूमा परमेश्वर बास गर्नुहुन्न। तपाईँ र मेरो जीवनलाई, हाम्रा हृदयलाई उहाँ आफ्नो वासस्थान बनाउन चाहनुहुन्छ। के तपाईँ आफ्नो हृदयमा उहाँलाई बास गर्न दिन चाहनुहुन्छ? येशू प्रभुले भन्नुभएको छ, हेर म ढोकामा उभिएर घचघच्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु। प्रकाश 3:20 हामीले पढ्न सक्छौ। उहाँलाई जीवनमा आउनका निम्ति विश्वास सहित हाम्रो हृदयको ढोका खोल्नुपर्छ। जब उहाँ हाम्रो हृदयमा आउनुहुन्छ मित्र, तब उहाँले तपाईलाई सबै कुराबाट छुटकारा दिन थाल्नुहुन्छ। तपाईँ व्यक्तिगत रूपले त्यो छुटकाराको अनुभव गर्न सक्नुहुन्छ। परमेश्वरलाई जीवनमा बास गर्न दिएपछि अरू पनि धेरैवटा कुराहरू हुनेछन् भनी पवित्र शास्त्र बाइबलले बताएको छ। एउटा मुख्य कुरा यो हुनेछ कि तपाईँको जीवनका सबै कुरा नयाँ हुनेछन्। एउटा नयाँ जीवन परमेश्वरले तपाईँलाई दिनुहुनेछ। के तपाईँ अहिले नै यो जीवन पाउन परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? ढिलो नगर्नुहोस् मित्र, सही समयमा लिएको सही निर्णयले तपाईँको जीवनलाई धन्य बनाउनेछ। त्यसकारण आज नै उहाँमा विश्वास गर्नुहोस् र नयाँ जीवन पाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ,
पोस्ट बक्स नम्बर 19572 काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हस् त भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते दुवै हात जोडेर यस कार्यक्रममा तपाईलाई म स्वागत गर्दछु। आफूले सोचेको काम उल्टो भइदिँदा, कुनै कुरा बुझ्नुभन्दा अघि बिमारीको शिकार हुनुपर्दा, आफूले विश्वास र भरोसा गरेको व्यक्तिले धोका दिँदा हामीलाई के गरौं कसो गरौं हुन्छ। यस्तो बेला हामी के गर्न सक्छौं? यही महत्वपूर्ण परिस्थितिको बारेमा आज म तपाईसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँसित अनुरोध गर्दछु, कृपया आफ्नो विचार, आफ्नो सुझाव, आफ्नो मन्तव्य, आफ्नो अनुभव, यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो हामीलाई अवश्य बताउनुहोस्। तपाईँले लेख्नुभएका पत्र, तपाईँले लेख्नुभएका विचारहरूले हामीलाई ठूलो उत्साह मिल्दछ, सान्त्वना मिल्दछ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

परमेश्वरले हामीलाई समझ दिनुभएको छ। यो समझले हामीलाई सहायता गर्छ। जीवनमा धेरै पल्ट निर्णय लिनु पर्दा, अप्ठ्यारो परिस्थितिमा पर्दा हामी के गर्छौं? हामी सोच्दछौ, विचार गर्छौं, घोत लिन्छौं, हाम्रो समझलाई प्रयोग गर्छौं। समझले हामीलाई समाधान दिन्छ, बाटो देखाउँछ। एक व्यक्ति पैदल हिँडेर कतै गइरहेको छ, उसित धेरै पैसा छ, बाटो चिल्लो र राम्रो छ, मोटर गाड़ीहरू आउने जाने गरिरहेका छन्, तापनि त्यो व्यक्ति पैदल नै हिँडिरहेको छ। ऊ जंगल, पहाड़, मैदान पार गर्दै अघि बढ्दैछ। उसलाई देखेर एकजना व्यक्तिले भन्छ, दाई, ए दाई, तपाईँ मोटर गाड़ियाँ चढेर किन जान्नुहुन्न? राम्रो बाटो छ, सवारी साधनहरू छँदैछन्, तापनि तपाईँ पैदल हिँडेर किन यात्रा गरिरहनु भएको छ? त्यस व्यक्तिले भन्छ, यी बस गाड़ी मोटर गाड़ीको बारेमा मलाई यति राम्रो ज्ञान छैन, मलाई यी कुराहरूको बारेमा अघिबाटै थाहा हुँदो त म यति साह्रो दुःख उठाउने थिइन, मोटर गाड़ीमै चढेर जाने थिए। मेरो आवाज सुनिरहनुभएका मित्र, यो व्यक्तिको बारेमा सुनेर तपाईँको मनमा कस्ता विचारहरू उत्पन्न हुन्छन्? यो घटना सत्य हो भने म भन्दिनँ, तर पनि केही मानिसहरू यस्तै विचार भएका हुन्छन्। वास्तवमा त्यो व्यक्तिले त्यस्तो दुःख उठाउनु पर्ने कुनै कारणै थिएन। ऊ बस गाड़ीमा चढेर सहजै उसले चाहेको ठाउँमा जान सक्थ्यो, छोटो समयमा ऊ जान चाहेको ठाउँमा पुग्न सक्थ्यो। तर कति दुःख लाग्दो कुरा, उसलाई बस गाड़ीको बारेमा केही पनि थाहा छैन। उसले पहिले बस गाड़ी देखेकै थिएन, त्यसको बारेमा उसले जानेको सुनेकै थिएन। पैसा त छ खल्तीमा, तर पैसा भएर पनि केही लाभ छैन। उसले पैदलै हिँडेर दुःख उठाइरहेको छ। नदीमा डुङ्गा छँदैछ, पौडिएर नदी किन पार गर्नुपर्छ र? बाँसकै भए पनि साँगो छ, साँगोबाट खोला तर्दा भइहाल्छ। तर कोही कोही मानिस हुन्छन् जसलाई डुङ्गाको बारेमा थाहै हुँदैन। यो संसारमा धेरै मानिसहरू अज्ञानतामा जीवन बिताइरहेका हुन्छन्। यो संसारमा धेरै यस्ता मानिसहरू छन् जसलाई बिमारबाट निको हुन, पापको क्षमा पाउनको निम्ति शान्तमय जीवन पाउन परमेश्वरले हाम्रा निम्ति सबै कुरा गरिदिनु भएको छ भने थाहै छैन। यदि यो कुरा हामीले जान्यौं भने र त्यसमा विश्वास गर्यौं भने परमेश्वरले उहाँको वचनमा भन्नुभएका सबै कुराहरू हाम्रो जीवनमा पूरा हुनेछन्। आज करोड़ौं मानिसहरूलाई यो कुराको ज्ञान नभएको कारण तिनीहरू दुःख, कष्ट, श्राप बोकेर आफ्नो जीवन बिताइरहेका छन्। उनीहरूको जीवन पीड़ाले भरिएको छ। यदि तपाईँको जीवनको अवस्था पनि यस्तै छ भने आज सुनिरहनुभएका कुराहरूलाई जीवनमा अपनाउनुहोस्, तपाईलाई भलो हुनेछ। हाम्रो रेडियो कार्यक्रम सुन्ने एकजना जवान भाइ थियो, उसको आँखा केही कमजोर थियो, उसले राम्ररी देख्न सक्दैनथ्यो। उसले धेरै डाक्टरहरू कहाँ गएर आँखा जचाएको थियो, औषधि खाएको थियो, तपनि आँखा राम्रो हुन सकेन, ऊ निराश भएको थियो। एक दिन हाम्रो रेडियो कार्यक्रम सुनिरहेको बेला उसले विश्वास गर्यो परमेश्वरमा, उसले आफ्नो आँखाको चंगाईको निम्ति पुकार्ने निश्चय गर्यो। त्यस दिन रेडियोबाट बिमारी र रोगीहरूको निम्ति प्रार्थना गरिएको थियो। उसले निको हुनुको निम्ति यीशुमा विश्वास गर्न थाल्यो, उसले आफै पनि प्रार्थना गर्न थाल्यो, परमेश्वरको वचन निश्चय उसको जीवनमा पूरा हुनेछ भने विश्वास गर्न थाल्यो। परमेश्वरले उसलाई सहायता गर्नुभयो, उसको विश्वासलाई देखेर परमेश्वरले उसलाई निको पार्नुभयो, ऊ राम्ररी देख्न सक्ने भयो, आँखा चंगा भयो, परमेश्वरको वचन र प्रतिज्ञा उसको जीवनमा पूरा भयो। यो सानो एउटा घटना मात्र हो, तर यसरी असल कामहरू धेरै मानिसको जीवनमा भएका छन्। धेरैले मलाई यस विषयमा पत्र पनि लेखेका छन् र धेरै कुराहरू गोप्य भएको कारण म सबै कुरा रेडियोबाट छर्लङ्ग पार्न मिल्दैन। बाइबलमा अब्राहम नामका एकजना व्यक्तिको बारेमा वर्णन गरिएको छ। तिनी धेरै वृद्ध भइसकेका थिए। परमेश्वरले तिनलाई एउटा सन्तान दिने प्रतिज्ञा गर्नुभएको थियो। तिनको जीवनमा परमेश्वरको त्यो प्रतिज्ञा पूरा हुनुको निम्ति तिनले 25 वर्षसम्म पर्खनु पर्यो। तिनी 100
र तिनकी पत्नी 90 वर्षकी हुँदा तिनको सन्तान जन्मियो। त्यस्तो उमेरमा पनि सन्तान जन्मन्छ र? यो प्राचीन समयको घटना हो, तर परमेश्वरले त्यो तिनीहरूको जीवनमा सम्भव गराउनुभयो। आफ्नो परिस्थिति विपरीत हुँदा, कुनै आशा नहुँदा पनि अब्राहमले विश्वास गरे, परमेश्वरमा आशा राखे। परमेश्वरले हाम्रो अवस्था वा परिस्थिति हेरेर होइन, तर उहाँको शक्ति र महानताद्वारा हामीलाई आशीर्वाद दिनुहुन्छ। अब्राहम र तिनकी पत्नी साराको निम्ति त्यस्तो उमेरमा सन्तान जन्माउने कुनै छाँट थिएन, तर पनि परमेश्वरले सम्भव गराउनुभयो। आज तपाईँको जीवनमा पनि केही यस्तै हुन सक्छ। सायद तपाईँको जीवनमा कुनै आशा नभएको जस्तो देखिन्छ, तपाईँको जीवनमा सराप परेको जस्तो देखिन्छ, कुनै आशा नहोला, सबै कुरा समाप्त भएको जस्तो छ होला। तर त्यो त तपाईँको विचार हो, परमेश्वरको विचार त्यस्तो छैन। तपाईँको मनले भनेका कुराहरूमा ध्यान नदिनुहोस्, तर परमेश्वरको वचनले के भन्छ त्यस कुरामा ध्यान दिनुहोस्। परमेश्वर प्रेमिलो हुनुहुन्छ, अचम्मको हुनुहुन्छ। मानिसले के भन्छन् ती कुरामा पनि ध्यान नदिनुहोस्, तर आफूले सोचेको जस्तो भइरहेको छैन होला। तपाईँको परिस्थिति यस्तै होला, तपाईँको परिस्थिति जे छ त्यो सत्य हो, तर परमेश्वरको वचन पनि सत्य छ। परमेश्वर तपाईँको जीवनको बारेमा उहाँले सबै कुरा जान्नुहुन्छ। प्रभु येशु परमेश्वर हुनुहुन्छ। तपाईँ र मलाई सहायता गर्नको निम्ति नै उहाँ यो संसारमा मानिस बनेर आउनुभयो। मेरो घर परिवारको कुरा केही पनि छैन, म त सामान्य मान्छे हो, तर परमेश्वरको प्रतिज्ञामा तपाईँ र म परमेश्वरको सन्तान बन्ने हक र अधिकार पाउन सक्छौ। तपाईँ यीशुमा विश्वास गर्नुहोस्। आफ्नो पाप स्वीकार गरी उहाँको चरणमा आउनेहरूलाई यीशुले नयाँ जीवन दिने प्रतिज्ञा दिनुभएको छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, परमेश्वर वचन बाइबल अरू पुस्तक जस्तो होइन। बाइबलमा लेखिएका वचनले मानिसलाई जीवन दिँदछ। तपाईँ पढ्नुहोस् र त्यसमा लेखिएका परमेश्वरका सल्लाह र आफ्नो जीवनको निम्ति तपाईँले ती स्वीकार गर्नुहोस्। तपाईँको जीवनको परिस्थिति चाहे जस्तै सुकै भए पनि परमेश्वरले तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। के तपाईँ आज उहाँको चरणमा आउने निर्णय गर्नुहुन्छ? निर्णय लिने अधिकार तपाईँको हातमा छ, किनभने यो जीवन तपाईँको र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै बिदाई दिएको छ, तर पनि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्टबक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्टबक्स नम्बर 3342 काठमाडौँ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउनुहोस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: असफलतादेखि नडराउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक 3 यहाँलाई स्वागत छ। असफलतासँग नडराउनुहोस्। पहिलो प्रयासमा वा दोस्रो प्रयासमा सफल नभएको बेला आफूलाई निराश हुन नदिनुहोस्। हरेक पटक तपाईँ असफल हुँदा यसले तपाईँलाई आफूले गरेको गल्तीबाट सिक्ने अवसर ल्याउँछ र तपाईँ आफूलाई सुधार गर्न सक्नुहुन्छ। प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनले भनेका थिए, जसले कहिले गल्ती गरेन उसले कहिले नयाँ कुराको प्रयास गरेन। सबै सफल व्यक्तिहरू एक वा अर्को समयमा असफल भएका थिए। तिनीहरू मध्ये धेरै जसो धेरै पटक असफल भए। तिनीहरूको सफलताको कारण यो हो कि तिनीहरूले असफलतालाई आफूले पछ्याएको लक्ष्य प्राप्त गर्नबाट रोक्न दिएनन्। तिनीहरूले आफ्नो असफलतालाई शैक्षिक अनुभवको रूपमा प्रयोग गरे, जसले तिनीहरूलाई सफलतातर्फ डोर्यायो। गलातीको पुस्तक 6:9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। प्रिय श्रोता, हार मान्नेहरूले कहिले जित्दैनन् र जित्नेहरूले कहिले हार मान्दैनन्। प्रसिद्ध बास्केटबल खेलाड़ी माइकल जोर्डनले एक पटक भनेका थिए, असफल हुन नडराउ, प्रयास नगर्न डराउ। तपाईको विचारमा सपना पूरा गर्नेहरू र सपना पूरा नगर्नेहरू बीच के भिन्नता छ? त्यो हो संकल्प र दृढता। कलसीको पुस्तक 3:23 तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा जस्तै। आफ्नो सपना सफलतापूर्वक प्राप्त गर्नेहरू ती हुन् जसको मनमा स्पष्ट लक्ष्य हुन्छ र तिनीहरूसँग अनुसार माइकल जोर्डनले एक पटक भनेका थिए, असफल हुन नडराउ, प्रयास नगर्न डराउ। तपाईको विचारमा सपना पूरा गर्नेहरू र सपना पूरा नगर्नेहरू बीच

0: सफलतामा डोर्याउन प्रयोग गर्छन्। तीन प्रकारका मानिसहरू हुन्छन्, ती जो घटनाहरू घटाउँछन्, ती जो घटनाहरू घटेका हेर्छन् र ती जो के भयो भनेर सोच्छन् मात्र। आफ्नो लक्ष्यमा पुग्न जानी जानी दृढ संकल्प र इच्छा शक्ति प्रयोग गरेर चीजहरू सम्भव बनाउनेहरू मध्ये एक बन्ने छनौट गर्नुहोस्। अनि जब तपाईँ लड्नुहुन्छ फेरि उठ्नुहोस्, कठिनाई सँगै सफलता पनि आउँछ। यदि कुनै पीड़ा छैन भने कुनै लाभ हुँदैन। धेरै मानिसहरू सोच्छन् कि जब कठिनाई आउँछ त्यो उनीहरूले केही गलत गरेको कारणले हो, तर सत्य यो हो कि जब हामी एक योग्य लक्ष्य पछ्याइरहेका हुन्छौं तब कठिनाईको आशा गर्न सकिन्छ। हितोपदेशको पुस्तक 14 अध्यायको 13 पद, सबै कठोर परिश्रमले लाभ हुन्छ तर कुरै मात्र गर्नेहरू चाहिँ दरिद्रतामा पुग्छ। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभाले के हो भनेर चिन्ने कुरा हो। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभा के हो भनेर चिन्ने कुरा हो र त्यसपछि आफ्नो क्षमता विकास गर्न कडा परिश्रम प्रयोग गरेर आफ्नो मनमा राखेको लक्ष्य हासिल गर्नु हो। तपाईँ जीवनमा आफूले चाहेको कुनै पनि कुरा पूरा गर्न सक्नुहुन्छ जबसम्म तपाईँ त्यहाँ पुग्नको लागि परिश्रम गर्न इच्छुक हुनुहुन्छ। हितोपदेशको पुस्तक 13 अध्यायको 4 पद, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। जीवनमा के चाहनुहुन्छ भन्ने बारेमा मात्र सोचेर नबस्नुहोस्, आफ्नो लक्ष्यतर्फ कदम चाल्न आजबाटै शुरू गर्नुहोस् र जब तपाईँ कुनै अवरोधमा पुग्नुहुन्छ त्यसलाई पार गर्न परमेश्वरको सहयोग खोज्नुहोस्। भजन संग्रहको पुस्तक 46 एक पद, परमेश्वर हाम्रा शरीर स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। परमेश्वरको सहायताले तपाईँले पार गर्न नसक्ने कुनै पनि बाधा छैन। समस्याको समयमा उहाँको बुद्धि र शक्ति खोज्नुहोस् अनि तपाईँ पक्कै पनि सफल हुनुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: किन आँखा मिचेको मिचेको गरेको
4: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसी क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कसो मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: गुड न्यूज एफएम 105.1।
7: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
8: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
9: प्रभु तपाईँको सहायक, नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। आज म लुक्का 4 अध्यायबाट एउटा विशेष आत्मिक सत्य लिएर आएकी छु। ल सुन्नुहोस् त, यो लुक्का 4 अध्यायको 38 पद हो, किनभने यहाँ एउटा यस्तो विशेष कुरा छ जसमा म तपाईँको ध्यान जाओस् भन्ने चाहन्छु। त्यहाँ लेखिएको छ, सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासु कडा ज्वरोले थलिएकी थिइन् र तिनीहरूले तिनको निम्ति उहाँसँग विन्ती गरे। अब त्यो दृश्यलाई आफ्नो मनमा कल्पना गर्नुहोस् त, जब येशु सिमोन पत्रुसको घरमा प्रवेश गर्नुभयो र उनकी सासु बिरामी छिन् भन्ने थाहा पाउनुभयो, तब त्यहाँ मानिसहरूले उहाँसँग कति सुन्दर तर एकदमै साधारण विन्ती गरे। तिनीहरूले येशूलाई तिनको मदत गर्न मात्र भने। त्यहाँ कुनै तडक फडक थिएन, समस्याको गहिराईमा पुगेर लामो छलफल गरिएको थिएन, वा यो परमेश्वरको इच्छा हो कि होइन भनेर दोधार मानिएको पनि थिएन। आफ्नो प्रार्थनालाई कसरी मिलाएर आकर्षक शब्दमा भन्ने होला भनेर सोच्ने काम पनि कसैले गरेन, त्यस्तो केही पनि भएन। सिधा र सरल भाषामा भन्नुपर्दा, येशू उनीहरूको घरमा हुनुहुन्थ्यो र उनीहरूलाई थाहा थियो कि उहाँसँग एकजना बिरामी महिलालाई निको पार्ने शक्ति छ, अनि येशूले त्यस्तै गर्नुभयो। यो कुरा सम्झनु हाम्रो लागि एकदमै राम्रो हो, किनभने कहिलेकाहीँ जीवनमा कस्तो विषयमा वा कसरी प्रार्थना गर्ने भनेर बुझ्न एकदमै गाह्रो हुन्छ। केन र मैले पनि भर्खरै यस्तै महसुस गरिरहेका छौं। विगत केही महिनादेखि हामी हरेक राति हाम्रा क्यान्सर भएका साथीहरूको एउटा सूची बनाएर प्रार्थना गरिरहेका छौं। कतिपयको अवस्था निकै जटिल छ भने कतिपयको अवस्थामा अलि आशा देखिन्छ। यी सबैको बीचमा हाम्रा साथीहरू पीड़ा र निराशासँग लड़िरहेका छन्। उनीहरूका परिवारका सदस्यहरू, विशेष गरी सिन्डी नाम गरेकी एकजना श्रीमती, उनी त पूरै गलेकी छिन्, थकाइले चूर भएकी छिन्। उनी आफ्नो मस्तिष्कको क्यान्सर भएका श्रीमानलाई ज्यानभन्दा बढी माया गर्छिन्, तर मण्डलीका साथीहरू र छिमेकीहरूले मदत गर्दा गर्दै पनि सिन्डी आफैले आफ्ना दुई छोरा छोरीलाई सम्हाल्नुपर्छ र आंशिक समय जागिर पनि गर्नुपर्छ। सबैको समय तालिका मिलाउँदा मिलाउँदा उनको जीवन एउटा निरन्तरको संघर्ष जस्तै भएको छ र सिन्डी थकाईले गलिसकेकी छिन्। अक्सर उनलाई कसरी प्रार्थना गर्ने भन्ने थाहा हुँदैन, तर यदि उनले लुका 4 अध्यायको 38 पदको सिको गर्दै यसो भनिन् भने त्यो कहिल्यै गल्ती हुने छैन। प्रभु उहाँलाई मदत गर्नुहोस्, मेरा श्रीमानलाई मदत गर्नुहोस्, मलाई मदत गर्नुहोस्। यो एकदमै सरल, सिधा, स्पष्ट र साँचो प्रार्थना हो। यसो उनीहरूको घरको छतमुनि हुनुहुन्छ र यो परिवारले यस विषयमा धेरै गहिराईमा सोचेर परमेश्वरको इच्छा के होला भन्दै अल्मलिनु पर्दैन। येशू सिन्डीको हृदयलाई जान्नुहुन्छ, उहाँले उनको रोदन सुन्नुहुन्छ। मलाई यो प्रार्थनाको अर्को एउटा कुरा पनि मनपर्छ, प्रभु मदत गर्नुहोस्। यसले हाम्रो सम्पूर्ण अल्मल्ल र व्याकुलतालाई समेट्छ। यसले यो देखाउँछ कि हाम्रो आफ्नो समाज र बुद्धिको सीमा सकिएको छ र अब हामीसँग वहाँ बाहेक अरू कतै फर्कने ठाउँ वा कोही व्यक्ति छैन। जब हामी प्रार्थना गर्छौ, प्रभु तिनलाई मदत गर्नुहोस्, तब हामीले परमेश्वरलाई यो देखाइरहेका हुन्छौं कि हाम्रो पूरा ध्यान यसोमाथि नै टिकेको छ, चाहे त्यो अहिलेको शारीरिक चंगाई होस् वा भविष्यको अनन्त आशा। प्रभुको बारेमा एउटा कुरा पूर्ण रूपमा सत्य छ, वहाँ तपाईँको घरको छतमुनि हुनुहुन्छ। वहाँलाई तपाईँको आवश्यकताको बारेमा राम्ररी थाहा छ। वहाँले तपाईँको प्रार्थनाको जवाफमा केही गर्न सक्नुहुन्छ र वहाँ मदत गर्न सधैँ तयार हुनुहुन्छ। सिन्डी जस्ता बिरामी वा असहायको हेरचाह गर्नेहरूका जीवनमा धेरै संघर्षहरू हुन्छन्। प्राय उनीहरू आफूलाई एक्लो महसुस गर्छन् र यदि तपाईँ पनि कसैको हेरचाह गर्दै हुनुहुन्छ भने प्रस्थान 33 अध्यायबाट उत्साहित हुनुहोस्, जहाँ प्रभुले भन्नुभएको छ, हेर मेरो छेउमा एउटा ठाउँ छ, अहो यो भन्दा ठूलो निमन्त्रणा र यो भन्दा महान साथ दिने व्यक्ति अर्को कोही हुन सक्दैन। व्यवस्था 33 अध्यायमा भनिए झै परमेश्वर नै सिन्धीका ढाल र सहायक हुनुहुन्छ। म तपाईँको लागि प्रार्थना गर्न चाहन्छु। प्रभु येशु, म प्रार्थना गर्छु कि आज यो सन्देश सुनिरहनुभएका मेरा मित्र जसको परिवारमा, साथीभाइमा वा छिमेकमा कोही बिरामी हुनुहुन्छ, तपाईँ उहाँको सहायक पनि दिनुहोस्। मलाई यो त थाहा छैन कि हरेक बिरामीको परिणाम के हुनेछ, तर मलाई यो कुरामा पूरा विश्वास छ कि तपाईँले आज उनीहरूको जीवनमा आफ्नो मदत र आशा प्रचुर मात्रामा खनाउनुहुनेछ। त्यस्तै भएको होस् येशूको पवित्र नाममा, आमेन।
10: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाराद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।
11: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
12: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
11: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
12: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
11: ए हो र बाबु?
12: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
11: ए
12: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
11: हस् हस् बाबु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
8: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
7: रगत
8: 98514-24141।

0: जात्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, ल ल ल लगिहाल लगिहाल। यो
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
2: मोबाइल 9841939980 9841939980।
1: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।
3: जयमसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्रसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र यो कार्यक्रम सोमबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ र गीतसँग सम्बन्धित कार्यक्रम हो यो। गीत संगीतबाट पनि हामीले परमेश्वरको महिमा गर्न सकिन्छ। परमेश्वरको महिमा गर्नको निम्ति एउटा राम्रो माध्यम चाहिँ गीत संगीत हो। किन भन्दाखेरि चाहिँ गीत संगीतलाई पनि परमेश्वरले नै बनाउनु भएको अथवा भनौँ परमेश्वर दिनुभएका शब्दहरूबाट नै हामीले गीत संगीतहरू सुन्छौं। यस्ता गीत संगीतहरू जसले चाहिँ परमेश्वरको महिमा गरिरहेका हुन्छन् भन्ने विषयमा हामीले यो कार्यक्रममा लामो समयदेखि तपाईँहरूसँग कुराकानी गर्दै आइरहेका छौं। एउटै उद्देश्य यो कार्यक्रमको भनेको चाहिँ गीत संगीत एउटा महत्वपूर्ण कुरा हो है। गीत संगीतबाट तपाईँहरू परमेश्वरको होइन हृदयका कुराहरूलाई भनौँ न उजागर गर्न सक्नुहुन्छ, तब उहाँको मनलाई जित्न सक्नुहुन्छ, उहाँको हृदयको मानिस बन्न सक्नुहुन्छ, उहाँलाई खुसी बनाउन सक्नुहुन्छ। माध्यम हुन्छ नि मान्छेहरूलाई त खुसी बनाउने विभिन्न किसिमका माध्यमहरू हुन्छन् होइन, उसलाई मनपर्ने कुराहरू दिएर हो कि कसरी हुन्छ हामी एकअर्कालाई खुसी बनाउँछौ नि होइन। परमेश्वरको मनलाई पनि एउटा प्रफुल्लित बनाउनको निम्ति चाहिँ एउटा माध्यम भनेको चाहिँ गीत संगीत हो। गीत संगीत एकदमै महत्वपूर्ण कुरा छ र यो चाहिँ परमेश्वरले नै रचना गर्नुभएका कुराहरू हुन्। यो चाहिँ परमेश्वरको वचनमा हामी हेर्छौँ भने भजन संग्रहको पुस्तकमा त प्रायः जसो सोलोमनको भजन, दाउदको भजन होइन, विभिन्न ठाउँमा हामी अयुबले पनि स्तुति प्रशंसा गरेको देख्छौ, अनि मरियमले पनि गरेकी छन्, मिरियमले पनि गरेकी छन्। अर्को हेर्ने हो भने चाहिँ हामीले जस्तो एउटा अन्नाले पनि होइन, यीशुको आमा मरियमले पनि प्रशंसा गरेका कुराहरू हामी त्यहाँनिर देख्न सक्छौँ। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ परमेश्वरलाई खुसी बनाउनको निम्ति, परमेश्वरको आराधना गर्नको निम्ति, उहाँको नजिक जानको निम्ति यस्ता गीत संगीतहरूले चाहिँ परमेश्वरको महिमा दिँदछ, जसमा चाहिँ परमेश्वरको प्रेमहरू झल्किएको हुन्छ, परमेश्वरको वर्णन गरिएको हुन्छ। र एउटा प्रश्न, तीनवटा जवाफ हामी राख्ने गर्छौँ र आज पनि सदा चाहिँ प्राविधिक मित्रले मलाई सहायता गर्नुभएको छ आजको प्रश्न गराउनमा। प्रभु तपाईँको मेच नेर आई बस्न पाए म, तपाईँको देह औ रगतको भागी बन्न पाए म, यो गीतको रचना कसले गर्नुभएको हो आजको प्रश्न। र अप्सन एमा हुनुहुन्छ रचनाकार प्रयास राई, बीमा हुनुहुन्छ एड्रिन देवान, सीमा हुनुहुन्छ इभान राणा।

तीनजना मध्ये एकजनाको नामलाई तपाईँले लिनुपर्ने हुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, 4470754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646। र यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने त्यहाँ पनि प्रश्नहरू पोस्ट गरिएको छ, तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। र तपाईँहरू मध्येबाट एकजनालाई म विनर बनाउनेछु र यहाँले एकदम आकर्षक गिफ्ट ह्याम्पर पाउनुहुनेछ। र जसलाई दिएर सहयोग गर्नुभएको छ वरदान बुक साइन अडियो मिनिस्ट्री कुप्पन टोलले। शुरूआतमा यही गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, यो गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति आउने नै छु।

0: हजुर निकै नै आशिषमा एक दुई फेरि पनि स्वागत गर्न चाहन्छु। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, हामी उहाँसँग कुराकानी गर्नेछौ। हेलो
1: हेलो मिस जमेश हजुर।
2: हजुर जयमसी पम्पाजी, स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
1: धन्यवाद मिस,
2: हजुर म एकदमै आरामै छु, हजुर आरामै हुनुहुन्छ?
1: म पनि ठिकठाक छु हजुर, पनि सिकाउनु कृपा हजुर, सबैजनाको प्रार्थना कारण एकदम ठिकठाक छु हजुर।
2: हजुर एकदमै खुसी लाग्यो। अनि आजको प्रश्न राख्नुपर्छ कि अप्सन बताउनुहुन्छ हजुर?
1: गेस गर्ने हो, अप्सन बी भन्छु हजुर।
2: हजुर अप्सन बी एड्रिन देवान गेस गर्न चाहनुहुन्छ?
1: हजुर गेस मात्रै गर्ने हो हजुर।
2: हजुर
1: बेस्ट सहभागिता नै सबभन्दा ठुलो कुरा भन्नुभएको
2: हजुर, हो नि,
1: मनन गर्दै सम्मान गर्दै अनि भाग लिएको हजुर।
2: धेरै धेरै आदर अनि प्रेम तपाईँ प्रति, प्रभुले धेरै आशिष दिनुभएको छ हाम्रो पम्पाजीलाई। व्यस्तताको बावजुद पनि हामीलाई फोन गरेर साथ दिनुहुन्छ, धेरै धन्यवाद। तपाईँको दिन एकदम आशिषमय रहोस् है दाईलाई।
1: धन्यवाद हजुर, धन्यवाद
2: हजुर। जयमसी जयमसी
0: उहाँले पम्पा रोकाज्यू कोटेश्वरदेखि फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो जयमसी।
0: हजुर जयमसी हजुर, स्वागत छ हजुरलाई।
3: धन्यवाद दिदी, सन्चै हुनुहुन्छ?
0: नैनाजी हजुर हजुर म एकदमै ठिक छु
3: हजुर।
0: हजुरलाई खाना खाना बाँकी नै छ, तपाईँले खानुभयो?
3: म खाइसकेँ अनि कार्यक्रम सुनेको थिइनँ, तर पनि ठ्याक्कै आज आउँछ भनेर थाहा थियो अनि हजुरको आइरहेको रहेछ, ठ्याक्कै फोन गरे हजुर लागि पनि हाल्यो।
0: हजुर एकदमै खुसी लाग्यो,
3: खुसी लाग्यो मलाई पनि। मैले
0: म हजुरको लागि प्रश्न राख्न चाहन्छु। प्रश्न यस प्रकार रहेको छ, प्रभु तपाईँको मेचनिर आई बस्न पाए म, तपाईँको देह औं रगतको भागी बन्न पाए म, यो गीतको रचना कसले गर्नुभएको हो? अप्सन एमा चाहिँ प्रयास राई, बीमा एड्रिन देवान, सीमा इवान राणा कुंवर।
3: अप्सन सी भन्न चाहन्छु।
0: हजुर अप्सन सी भन्न चाहनुहुन्छ, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो। अहिलेलाई भने छुटौँ है त नैनाजी। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो नैना थापा, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। र यसरी नै तपाईँहरूले पनि फोन कल गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुला छ र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: हेलो
2: हजुर जयमसी, हाम्रो विद्याजी
4: हजुर
2: स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
4: धन्यवाद स्वागतको लागि।
2: हजुर आरामै हुनुहुन्छ नि विद्याजी?
4: अलि आराम छैन।
2: ए हजुर बिसन्चो हुनुहुन्छ? हजुर हामी प्रार्थनामा याद गर्नेछौ, चाँडै चङ्गाई हुनुभएको होस् र एकदमै फुर्तिलो हँसिलो रसिलो हुनुभएको छ हाम्रो विद्याजी। हजुर हजुर अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
4: म पनि पम्फाजी सँगसँगै जान्छु
2: है। हजुर अप्सन बी भनेर पम्फाजी सँगसँगै जाने? हजुर एकदमै धेरै धन्यवाद, बिसन्चो अवस्थामा पनि साथ दिनुभएको लागि, प्रभुले चङ्गाई गर्नुभएको होस्। छुटौँ है त अहिलेलाई। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो बलम्बुबाट
0: विद्या श्रेष्ठज्यू र अप्सन बी बताएर जानुभएको छ। एडविन देवान, तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ तपाईँले बताउन सक्नुहुन्छ? हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ र तपाईँहरूको लागि प्रश्न चाहिँ, प्रभु तपाईँको मेचनिर आई बस्न पाए म, तपाईँको देह औं रगतको भागी बन्न पाए म, यो गीतको रचना कसले गर्नुभएको हो? आज चाहिँ रचनाकारको नाम सोधेका छौं। अप्सन एमा हुनुहुन्छ प्रयास राई, बीमा हुनुहुन्छ एडविन देवान, सीमा हुनुहुन्छ इवान राणा कुंवर। उहाँहरूले चाहिँ गीत पनि गाउनुहुन्छ, रचना पनि गर्नुहुन्छ, त्यो कारणले गर्दा तपाईँहरूले गुड न्यूज एफएम मार्फत उहाँहरूको गीतहरू सुनि नै रहनु भएको छ र यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्न आउने नै छु, त्यसको लागि भने तपाईँहरूले फोन कल गर्नुपर्ने हुन्छ।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: प्रधान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र तपाईँहरूले पनि फोन कल गरेर साथ दिन सक्नुहुन्छ। तपाईँहरूको सहभागिता पक्कै पनि एकदमै महत्वपूर्ण कुरा छ र विनर त हामी एकजना मात्रै हुन्छौं, तर सहभागिता चाहिँ सबैजना बन्न सकिन्छ होइन। त्यो कारणले गर्दा सहभागितामा पनि एउटा ठूलो उत्साह चाहिँ छ। त्यो कारणले गर्दा फेरि तपाईँहरूको एकदमै उपस्थिति सुनेर पनि र फोन गरेर पनि म चाहन्छु। तपाईँहरूले हामीलाई 4470754 फोन कल गर्न सक्नुहुन्छ र तपाईँहरूले फेसबुकमा वाट्सएपमा पनि म्यासेज कल गर्न सक्नुहुनेछ। फेसबुकमा चाहिँ एमदादजीले चाहिँ अप्सन बी भनेर पनि कमेन्ट गर्नुभएको छ, उहाँलाई पनि एकदम धेरै धन्यवाद दिन चाहन्छु। र यसरी नै तपाईँहरूले कमेन्ट अथवा फोन गरेर साथ दिन सक्नुहुनेछ। आजको प्रश्न रहेको छ, प्रभु तपाईँको मन चुनेर आई बस्न पाए म, तपाईँको देह औ रगतको भागी बन्न पाए म, यो गीतको रचना कसले गर्नु भएको हो? अप्सन एमा प्रयास राई, अप्सन बीमा एड्रेन देवान, अप्सन सीमा इवान राणा कुवर हुनुहुन्छ। तपाईँहरूले एउटा अप्सनलाई छान्नुपर्ने हुन्छ, किनकि एउटा अप्सन चाहिँ राइट छ। तपाईँलाई डाइरेक्ट थाहा छ भने तपाईँ डाइरेक्ट छान्नुहोस्, यदि होइन भने चाहिँ तपाईँहरूले गेस पनि गर्न सक्नुहुन्छ। मैले अघि अलिकति हिन्ट पनि दिएको छु, उहाँहरू चाहिँ गीत पनि गाउनुहुन्छ, शब्द रचना पनि गर्नुहुन्छ। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् न, उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो
2: नमस्ते सुशीलजी, स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
3: हजुर एकदम आरामै छ ज्ञानजी।
2: हजुर, अनि सुशीलजी आजको कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: हजुर ज्ञानजी, भर्खरै सुन्छ।
2: हजुर, प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? हजुर, प्रश्न यस प्रकार रहेको छ, प्रभु तपाईँको मन चुनेर आई बस्न पाए म, तपाईँको देह औ रगतको भागी बन्न पाए म, यो गीतको रचना कसले गर्नुभएको हो? अप्सन एमा प्रयास राई, अप्सन बीमा एडविन देवान, अप्सन सीमा चाहिँ इभान राणा कुवर। हजुर, प्रयास राई अप्सन ए भन्न चाहनुहुन्छ। सुशीलजी फोन गरेर साथ दिनुभयो, एकदमै धेरै धेरै धन्यवाद। छिटो है त अहिलेलाई जय मसी। हजुर, उहाँहरू सुशीलजी हामीलाई फोन गरेर साथ दिनुभएको थियो र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: हेलो, जय मसी।
2: जय मसी अमिताजी, स्वागत छ हजुरलाई।
4: धन्यवाद।
2: हजुर आरामै
4: हुनुहुन्छ?
2: हजुर म एकदमै ठिक छु। हाम्रो अमिताजी कस्तो हुनुहुन्छ?
4: मलाई अलिकति टाउको दुखेर बिसन्चो भइरहेछु।
2: हजुर, अलिकति मात्रै टाउको दुखिरहेछ?
4: अलिकति।
2: हजुर, जी होस्, अलिकति पनि टाउको नदुखोस् हाम्रो अमिताजीलाई, परमेश्वरले एकदमै चङ्गाईमा सुस्वास्थ्यमा राख्नु भएको होस्। हजुर, हाम्रो प्रार्थना यही नै छ।
4: फेरि भयो भने त बोल्नै नसक्ने अवस्था हुन्थ्यो, अलिकति भएर चाहिँ बोल्न सकिरहेछु, हिँड्न सकिरहेछु।
2: हजुर, अझै केयर गर्नु होला, मौसम पनि त्यस्तै नै छ, अलिकति पानीमा भिज्यो भने पनि, गर्मी छ भन्यो अनि भिज्यो अनि फेरि त्यसले पनि टाउको दुख्न सक्छ होइन। गर्मी छ हावामा हिँडिन्छु भन्दा पनि कहिलेकाहीँ टाउको दुख्न सक्छ, चिसो खाइदिन्छु भन्दा पनि हुन सक्छ। जे होस् एकदमै स्वास्थ्यको ख्याल राख्नु होला, एकदमै तपाईँहरू अमूल्य हुनुहुन्छ, विशेष हुनुहुन्छ, आफ्नो ख्याल एकदमै राख्नु होला। हामीसँग यसरी कुराकानी गर्नु पनि पर्ने हुन्छ,
4: प्रार्थना गरिदिनु होला। हामी भोलि पनि
2: उपवास सहित डाँडाको प्रार्थना एक्लै गर्न लाउनु भयो कि हो?
4: होइन होइन, दानाको प्रार्थना पनि म अब एकदम व्यस्त अनि घरिघरि बिसन्चो घरिघरि व्यस्त भइरहेको कारणले योपालि चाहिँ मैले दिन अब 12 गते राख्ने भन्ने सोचमा छु, कि त 12 गते कि 19 गते।
2: ए हजुर, हामी प्रार्थनामा याद गर्छौँ। एउटा जी होस् तपाईँले प्रार्थना सहित हामी भोलि भन्नुभयो अनि कतै सिक्रेट राखेर सिक्रेट घुम्न थाल्नु भयो के हो भनेर सोधेको मात्रै।
4: एकदम हामी चाहिँ हजुरहरूलाई नबोलाइकन त कहाँ जान सक्छु र हजुर,
2: कहीँ कहीँ त हामीलाई नबोलाइ जाँदा नि हामी खुसी नै हुन्छौँ, केही छैन, तपाईँहरूको खुसी नै हाम्रो खुसी हो नि त।
4: कहाँ हुन्छ र त्यस्तो हुनै सक्दैन। हजुरहरू अस्तिको पालामा अब नआउनु हुँदा काम व्यस्तताको कारणले अब नआउनु भएको बेला त हामीलाई तरकारी नुन त मसला नै नपुगे जस्तै भइरहेको थियो।
2: हजुर अहिले हामी त्यस्तो खल्लो होइन, एकदमै
4: रमाइलो भएको नि,
2: एकदमै मिठो स्वादिष्ट बनाउनको निम्ति हामी पक्कै पनि आउने नै छौँ र तपाईँको सुस्वास्थ्यको लागि प्रार्थनामा पनि याद गर्छौँ। एकदम धेरै धन्यवाद। बिसन्चो अवस्थामा पनि, सन्चो अवस्थामा, व्यस्ततामा पनि यति धेरै प्रेम गर्नुहुन्छ, फोन गर्नुहुन्छ, सहभागिता जनाउनुहुन्छ, हामीलाई एक्लै छोड्नु भएको छैन। एकदम धेरै धन्यवाद अमिताजी। अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
4: म यो गीत त मैले कहिले घरमा बस्नु नभ्याएको भएर होला सुन्नै पाएको छैन।
2: हजुर
4: म गेस गर्छु, अप्सन ए गेस गर्छु।
2: हजुर प्रयास राई अप्सन ए गेस गर्न चाहनुहुन्छ। फेरि पनि भन्न चाहन्छु स्वास्थ्यको ख्याल राख्नु होला, चङ्गाईको लागि हामी प्रार्थना याद गर्नेछौ। छुटौ है त अहिलेलाई। हजुर उहाँ हुनुहुन्थ्यो अमिता महर्जनज्यू पाटनदेखि। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्छौँ। हेलो
5: हजुर, ज्ञानीजी जय मसी।
2: हजुर जय मसी, उत्तमजी स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
5: हजुर धन्यवाद, म सन्चै छु अनुग्रहले यहाँहरूको प्रार्थनाले।
2: हजुर एकदमै खुसी लाग्यो, प्रभुले चाहिँ सुस्वास्थ्यमा राख्नु भएको होस्। माता तीर्थ धेरै हुनुहुन्छ होला?
5: हजुर हजुर, म हिजो बेलुका आएको।
2: ए हजुर, जोस यस्तो बर्खाको समयमा पनि तपाईँले यताउता जोस यात्रा गरिरहनु भएको छ, परमेश्वर तपाईँको यात्राहरूमा एकदमै सुरक्षा दिनुभएको होस्। र आजको प्रश्नको उत्तर भन्नुभन्दा अगाडि प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर? हजुर प्रश्न रहेको छ, प्रभु तपाईँको मेट चुनेर आई बस्न पाएमा, तपाईँको देह औ रगतको भागी बन्न पाएमा, यो गीतको रचना कसले गर्नु भएको हो? अप्सन एमा प्रयास राई, अप्सन बीमा एड्रिन देवान, अप्सन सीमा इवान राणा। हजुर एडविन देवान, अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै खुसी लाग्यो, धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। छुटौ है त अहिलेलाई। दैमसी हजुर, उहाँहरू उत्तम सी बाकोटीज्यू माता तीर्थबाट फोन गरेर साथ दिनुभएको थियो। र यसरी नै तपाईँहरूले पनि फोन कल गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर 4470754 एकदमै खुल्ला छ। वाट्सएप नम्बर 9802344646 पनि फोन गर्न सक्नुहुन्छ भने फेसबुकमा गुड न्यूज एफएम 105.1 MHz चाहिँ तपाईँहरूले म्यासेज गर्न सक्नुहुन्छ। यसमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: हजुर निकै नै आशिषमा एक गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। यही गीतलाई आजको शीर्ष गीत बनाएका छौँ र यही गीतको शब्द रचनाकार सोधिरहेका छौँ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
1: हेलो, हजुर जयमसी नमस्कार।
0: हजुर जयमसी, जीवन जी बोल्दै हुनुहुन्छ?
1: हजुर म विराटनगरबाट जीवन बर्तला बोलेको।
0: हजुर आरामै हुनुहुन्छ जीवनजी?
1: शीतल छ
0: हजुर। जो आज पानी परिरहेको छ होला त्यो कारणले गर्दा होला,
1: आज राति पनि पानी पर्छ भोलि पनि पानी पर्छ भनेर आज।
0: ए हजुर हजुर, त्यो गर्मीमा पानी परेको पनि राम्रो हो। र जीवनजी, अनि आजको प्रश्न हजुरलाई राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर?
1: एकचोटि प्रश्न भन्नु।
0: हजुर प्रश्न यस प्रकार रहेको छ, प्रभु तपाईँको मेचनिर आई बस्न पाए म, तपाईँको देह औ रगतको भागी बन्न पाए म, यो गीतको रचना कसले गर्नुभएको हो? अप्सन एमा हुनुहुन्छ प्रयास राई, अप्सन बीमा हुनुहुन्छ एड्रिन देवान, अप्सन सीमा हुनुहुन्छ इभान राणा कुवर।
1: म पनि अप्सन बी एड्रिन देवान भन्नु।
0: हजुर अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, छुटौँ है तपाईँलाई। नमस्कार हजुर। नमस्कार जयमसी। हजुर उहाँ जीवन बर्तौलाज्यू र फोन गरेर साथ दिनुभएको थियो विराटनगरदेखि। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो दिदी नमस्कार।
0: हजुर नमस्कार उमेश जी, स्वागत छ हजुरलाई।
2: धन्यवाद।
0: हजुर आरामै हुनुहुन्छ?
2: आरामै छु।
0: हजुर के छ विराटनगरतिरको हालखबर?
2: पानी परेकोले शीतल छ मौसम चाहिँ।
0: हजुर तपाईँको व्यवसाय राम्रो भइरहेको छ?
2: हजुर
0: हजुर। अनि उमेश आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
2: अप्सन बी भन्छु।
0: हजुर अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद सहभागिताको लागि, छिटो है त अहिलेलाई। हजुर नमस्कार। हजुर उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो विराटनगरदेखि। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो बहिनी, जयमसी बहिनी।
0: हजुर जयमसी पुनाजी, स्वागत छ हजुरलाई।
3: धन्यवाद है हजुर।
0: हजुर
3: पाछु मैले नि धन्यवाद।
0: हजुर घरतिरै हुनुहुन्छ पुनाजी?
3: होइन नि, म यहाँ माथि हाम्रो नानीबाट छु, बरियोबाट।
0: ए हजुर हजुर, आज हामी सुर संगीतमा छौ, एउटा गीत राखिरहेकी छु मैले, प्रभु तपाईँको मेच चुनेर आई बस्न पाए म, तपाईँको देह औ रगतको भागी बन्न पाए म भन्ने गीतको रचनाकार सोधिरहेकी छु मैले। अप्सन एमा हुनुहुन्छ प्रयास राई, बीमा हुनुहुन्छ एड्रिन देवान, सीमा हुनुहुन्छ इभान राणा कुवर। कुन चाहिँ अप्सन छान्न चाहनुहुन्छ?
3: हुन्छ हजुरले भन्दैखेरिमा म चाहिँ बीलाई गेस गर्छु।
0: हजुर बी गेस गर्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद।
3: मिठो लाग्छ शब्द है।
0: हजुर हजुर धेरै धन्यवाद हजुर। जयमसी हजुर, हजुर जयमसी। उहाँले त्यो पुना थापाको अलङ्कीदेखि फोन गरेर साथ दिनुभएको थियो, अप्सन बी बताएर जानुभएको छ एड्रिन देवान। तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ? अप्सन एमा हुनुहुन्छ प्रयास राई, बीमा हुनुहुन्छ एड्रिन देवान, सीमा हुनुहुन्छ इभान राणा कुवर। एउटा अप्सनलाई छान्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। प्रभु तपाईँको मेच निर आई बस्न पाए म, तपाईँको देह औ रगतको भागी बन्न पाए म, यो गीतको रचनाकार को हुनुहुन्छ भनेर सोधिरहेकी छु। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: हजुर म्याम, जयमसी हजुर।
0: हजुर जयमसी, लक्ष्मी जी हजुरलाई स्वागत छ।
4: धन्यवाद म्याम।
0: हजुर हजुर म आरामै छु हजुर, कस्तो हुनुहुन्छ? बिसन्चो छु भन्नुहुन्थ्यो हिजो अस्ति।
4: हजुर म्याम म बिस्तारै निको हुँदैछु।
0: हजुर हजुर, प्रभुले एकदमै छिटो सँगाई गर्नुभएको छ, हामी पनि प्रार्थनामा याद गरिरहेका छौँ लक्ष्मीजीको लागि। र आजको प्रश्न हजुर, आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर?
4: म्याम अब मिल्छ कि मिल्दैन, हामीले फोन गर्नु नै
0: एकदमै ठुलो कुरा। हजुर हो नि,
4: अब हामीले चाहिँ एउटा सिक्ने अनि अवसर मौका परमेश्वरको महिमा हो।
0: हजुर
4: म चाहिँ अप्सन सी भन्न चाहन्छु।
0: अप्सन सी भन्न चाहनुहुन्छ, सहभागिता साँच्चीकै एकदम महत्वपूर्ण कुरा हो। तपाईँहरूले मलाई एक्लै छोडिदिनु भयो भने त फेरि होइन, म मात्रै बोलिरहनु पर्ने हुन्छ, तपाईँहरूसँग बोल्न पाऊ भन्ने मेरो एकदमै उद्देश्य हुन्छ। त्यो कारणले गर्दा लक्ष्मीजी आइदिनु भयो, एकदमै खुसी लाग्यो, प्रभुले सँगै गर्नुभएको छ त है त अहिलेलाई।
4: हुन्छ म्याम, हुन्छ हस्, धन्यवाद जयमसी।
0: हजुर जयमसी, उहाँ हुनुहुन्थ्यो लक्ष्मी मगरज्यू, सीता पाइला रामकोटबाट फोन गरेर साथ दिनुभएको थियो। र हिजो आजको समयहरूमा मौसम अलिकति चेन्ज छ, तपाईँहरूले आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नुहोला भनेर पनि भन्न चाहन्छु। हामीले तपाईँहरूको लागि प्रार्थना पनि गरिरहेका छौँ। गर्मी भइरहेछ पानी भिज्दैमा के हुन्छ र अथवा भनौँ चिसो खाँदैमा के हुन्छ र भन्ने खालको सोच पनि आउँछ हामीलाई गर्मी भइरहेको समयमा हामी अलिक छिटै निर्णय गरिरहेका हुन्छौँ आफ्नो एकछिनको क्षणिक कुराको लागि तर त्यसले हामीलाई अस्वस्थ पनि बनाउन सक्छ मौसम हो र शरीर हो कहिलेकाहीँ हामी विश्रान्त पनि हुन सक्छौ अलिकति ख्याल राख्नुहोला भन्न चाहन्छु तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर एकदमै खुला रहेको छ कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ हेलो जयमसी हजुर स्वागत छ कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ हजुर धर्मेन्द्रजी आरामै हुनुहुन्छ
5: एकदम सन्चै आरामै हजुरलाई के कस्तो छ
0: हजुर म पनि एकदमै आरामै छु धर्मेन्द्रजी अनि के गर्दै हुनुहुन्छ खाना खानु भयो
5: अहिले खाना भए छैन अहिले अब हुन्छ अब एकछिनमा अनि तपाईँले खानुभयो
0: हजुर मेरो पनि बाँकी नै छ एकछिनमा खान्छु म हजुर धर्मेन्द्रजी आजको अप्सन कुन चाहिँ भन्न चाहनुहुन्छ
5: म अहिले भर्खरै सुनेको किनकि अहिले म भर्खरै सुन्न लागेको के अप्सन रहेछ भन्नु न
0: हजुर अप्सन प्रश्न यस प्रकार रहेको छ प्रभु तपाईँको मेट चुनेर आइबस्न पाए म तपाईँको देह औ रगतको भागी बन्न पाए म भन्ने गीत चाहिँ कसरी रचना गर्नु भएको हो अप्सन एमा प्रयास राई बीमा एड्रेन देवान सीमा इवान राणा कुंवर
5: एक नम्बर कुलक गर्नुहोस् न
0: हजुर अप्सन ए भन्न चाहनुहुन्छ प्रयास राई भन्न चाहनुहुन्छ हजुर एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो छुट्टाउँ है दाइजीलाई हजुर दाइमा श्रीमान धर्मेन्द्र पासवानज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो र कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ
6: हेलो
0: हजुर जयमसी पम्पाजी स्वागत छ हजुरलाई
6: धन्यवाद धन्यवाद
0: हजुर पम्फाजी हजुरहरू आरामै हुनुहुन्छ
6: ठिकै छु कहिले कहीँ चाहिँ त्यो हिजो त आँखा पनि त्यो धमिलो भएर अक्षर पनि नदेख्ने भएको थियो फेरि प्रार्थना गरि टाउको बेला बेला दुख्ने त्यस्तो भइरहेको थियो अहिले त टाउको त दुखे छैन आँखा चाहिँ धमिलो धमिलो जस्तो भएको छ मिस अरू ठिक छु टाउको साह्रो पेट किलो खानलाई पाँच किलो फेरि के भन्नु बिरामी भन्नु भने
0: हजुर हामी एकदम प्रार्थना गरिरहेका छौँ हजुरहरूको लागि प्रभुले सबै कुरामा सहायता गर्नु भएको होस् अनि पसलतिरै हुनुहुन्छ
6: म हजुर म पसलमै छु
0: हजुर पम्फाजी आजको प्रश्न सुनिसक्नु भयो कि उत्तर बताउनुहुन्छ हजुरले
6: सुन्न त सुन्यो अब सहभागी मात्रै हुने हो होइन त्यही भएर
0: धेरै धन्यवाद कुन चाहिँ अप्सन खान चाहनुहुन्छ
6: अप्सन बी गेस गर्न चाहन्छु म
0: हजुर अप्सन बी गेस गर्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद सहभागिता जनाउनु भयो व्यस्ततामा पनि अस्वस्थतामा पनि प्रभुले सबै कुरामा सहायता गर्नुभएको होस् तपाईँलाई र अहिले भने छु त है त पम्फाजी
6: हुन्छ मिस जयमसी
0: जयमसी हजुर उहाँ हुनुहुन्थ्यो पम्फा गोपालीज्यू हामीलाई चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो र म एकदमै तपाईँहरूप्रति धन्यवादी छु तपाईँहरूको विषयमा कतिपटक हामीलाई थाहा पनि हुन्छ तपाईँहरू एकदम अस्वस्थ हुनुहुन्छ गाह्रो छ परिवारमा अनि आफ्नो जीवनमा पनि र पनि तपाईँहरूले हामीलाई छोड्नु भएको छैन तपाईँहरूको सहभागिता एकदम महत्वपूर्ण कुरा रहेको छ यो समय कोही हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
7: हेलो
0: जयमश्री चन्द्रमायाजी स्वागत छ हजुरलाई
7: धन्यवाद
0: हजुर आरामै हुनुहुन्छ
7: आराम छु म्याम आराम छु अनि हजुर कस्तो हुनुहुन्छ
0: हजुर म पनि एकदमै आरामै छु कार्यालयमै हुनुहुन्छ होला हाम्रो चन्द्रमायाजी
7: हजुर कार्यालयमै
0: हो हजुर अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर अप्सन बी भन्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद सहभागिताको लागि र अहिले भने छुटौँ है त हामी हजुर जयमश्री हजुर उहाँ हुनुहुन्थ्यो चौमतीबाट चन्द्रमाया मगरज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो अप्सन बी एड्रेन देवान भनेर जानुभएको छ श्रोता तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ तपाईँले अप्सन छान्न सक्नुहुन्छ र तपाईँहरू मध्येबाट कार्यक्रमको अन्तमा हामी एकजनालाई विनर बनाउनेछौ र यहाँले आकर्षक गिफ्ट ह्याम्पर पाउनुहुनेछ जसलाई दिएर सहायता गर्नुभएको छ वरदान बुक साइन अडियो मिनिस्ट्री कुपन डोलले र हामीले भ्याली बाहिर चाहिँ यदि तपाईँहरू काठमाडौँ आउन सक्नुहुन्न भने चाहिँ रिचार्ज कार्डको व्यवस्था गरेका छौं र त्यो चाहिँ एक हप्ताभित्रमा तपाईँहरूले भनिसक्नुपर्ने हुन्छ र एक हप्ताभित्रमा
8: भन्दा पछाडि चाहिँ सकभर खबर नगर्नुहोला, किन भन्दाखेरि चाहिँ हाम्रो एक हप्ताको अवधि पछाडि फेरि अर्को हप्तामा अर्को कार्यक्रम अर्को एपिसोड गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दा तपाईँहरूले समयमै जानकारी गराइदिनु भयो भने एकदमै राम्रो। र यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: हजुर निकै नै आशिष म एक गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कोही श्रोता हुनुहुन्छ आउनु चाहिँ उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हजुर जयमसी।
0: हजुर जयमसी हजुर स्वागत छ कुनाबाटको बोल्दै हुनुहुन्छ।
1: एकदमै सरीले धेरै धेरै धन्यवाद भने म सुनसरी इटरीबाट एडमन्ड पराजुली बोल्दैछु।
0: हजुर एडमन्ड जी हजुर आरामै हुनुहुन्छ?
1: एकदम प्रभुको अनुकम्पाले एकदम राम्रो छ। तपाईँको के कस्तो छ?
0: हजुर मेरो पनि एकदमै ठिक छ। हामी सबैजना एकदमै आरामै छौ। सुनसरीको हालखबर के छ हजुर?
1: सुनसरीको हालखबर भन्नुपर्दा रातभरि मजाले अब बर्खा भन्नाले पानी परिरहेको थियो होइन?
0: हजुर हजुर
1: अहिले चाहिँ अब धुम्म छ, पानी पर्छ कि घाम लाग्छ कि अब त्यो टुङ्गो छैन, अब प्राकृतिक कुरा हो, अब हेर्दै जाउँ के हुन्छ।
0: हजुर हजुर जे होस् अहिले शीतल नै छ होइन, पानी परिरहेको छ सबैतिर। र एडमन्डजी आजको प्रश्नमा त तपाईँले फेसबुकमा पनि कमेन्ट गर्नु भएको छ, र पनि कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ?
1: म त अब त्यही मैले जे कमेन्ट गरेको म फेरबदल गर्दिनँ, किनभने एकचोटि बन्दुकबाट गोली निस्किसक्यो कि।
0: हजुर हजुर हजुर
1: त्यो गोली रिटर्न ब्याक पक्कै पनि हुँदैन होइन?
0: हजुर
1: गरेर ठाउँमै लाग्छ। ल मैले पनि त्यही जे लेखेको छु त्यही नै भन्छु, म अप्सन बी एड्रिन देवान भन्छु।
0: हजुर एकदमै खुसी लाग्यो तपाईँको स्वर पनि सुन्न पाइयो, फोन पनि गर्नुभयो सहभागिताको लागि हृदयबाट धन्यवाद। हजुर उहाँ हुनुहुन्थ्यो एड्रिन जी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो एडमन्ड जी, र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो जयमसी केनु मेडम।
0: हजुर जयमसी कुमारजी स्वागत छ हजुरलाई।
2: हजुर एकदमै धन्यवाद छ मेडमलाई, अनि एकदमै सन्चो सुबिस्तै छौँ, हजुरहरू पनि सन्चो सुबिस्तै हुनुहुँदो रहेछ हजुर है।
0: परमेश्वरलाई
2: धन्यवाद होस् यो सुन्दरी समयको दिनहरू देख्नु पायो, भेट्नु पायो, एकदमै हजुरहरूसँग बात गर्नु पायो धेरै दिनको बादमा। एकदमै परमेश्वरलाई धन्यवाद, हजुरहरूलाई पनि धन्यवाद भएको छ है हजुर।
0: हजुर एकदमै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो कुमारजी तपाईँहरू पनि आरामै हुनुहुँदो रहेछ, सबै कुरा ठिक रहेछ र कुराकानी गर्न पाइयो, तपाईँको आवाजलाई सुन्न पाइयो, त्यसको लागि एकदमै धेरै धन्यवाद। अनि आज हामीले एउटा प्रश्न राखिरहेका छौँ कुमारजी, एउटा प्रश्न सुन्नु भइसकेको छ कि त्यो प्रश्नलाई राख्नुपर्छ हजुर?
2: प्रश्न एकपल्ट राखिदिनुहोस् नि मेडम।
0: हजुर केही छैन, हजुरको लागि म प्रश्न राख्न चाहन्छु।
2: काममा थिएँ कि म चाहिँ मेडम, यहाँ हतार हतार एकछिन कामलाई राखेर छोडेर पनि एकछिन यता टाइम पनि गइसकेको रहेछ हो, हतार हतार अब भेट्छ या भेट्दिन भनेर चाहिँ हतार हतार आइको पारेको छ थान्न।
0: हजुर हजुरलाई पनि एकदमै धेरै धन्यवाद, परमेश्वरलाई पनि धन्यवाद। र आजको प्रश्न यस प्रकार रहेको छ, प्रभु तपाईँको मेच निर आई बस्न पाए म, तपाईँको देह औ रगतको भागी बन्न पाए म, यो गीतको रचना कसले गर्नु भएको हो? अप्सन एमा प्रयास राई, अप्सन बीमा एड्रिन देवान, अप्सन सीमा इवान राणा कुवर हुनुहुन्छ। तीनवटा अप्सन मध्ये एउटा अप्सनलाई हजुरले छान्नुपर्ने हुन्छ।
2: अप्सन बी राखिदिनुहोस्
0: हजुर। अप्सन बी भन्न चाहनुहुन्छ कुमारजी, व्यस्तताको बावजुद काममा हुँदा हुँदै पनि हामीलाई सम्झिनु भएको लागि एकदमै धेरै धन्यवाद। हजुरको काममा परमेश्वरले प्रशस्तै गरी आशिष दिनु भएको होस्। छिटौँ है त अहिलेलाई। जयमसी हजुर उहाँ हुनुहुन्थ्यो भारतको पुणेबाट कुमार राईजी, हो अप्सन बी बताएर जानुभएको छ। कोही श्रोत आइसक्नु भएको छ, आउनुसँग उहाँलाई स्वागत गर्नेछौ। हेलो हजुर दैमसी हजुर स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर उपासनाजी हजुर आरामै हुनुहुन्छ?
3: हजुर म ठिकै छु।
0: हजुर अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
3: होइन म उत्तर बताइदिन्छु नि है।
0: हजुर
3: अप्सन बी नै राखिदिनुहोस् न।
0: हजुर अप्सन बी राखिदिनुहोस् भन्न चाहनुहुन्छ। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, छुटौँ है त अहिलेलाई। हजुर बाई बाई। उहाँ हुनुहुन्थ्यो उपासनाजी, अप्सन बी बताएर जानुभएको छ। र हामीलाई फेसबुकमा पनि कमेन्ट गरिरहनु भएको छ ऋषि राम पाण्डेजीले चाहिँ आजको अप्सन बी भनेर भन्नुभएको छ, र धेरैजनाले गरिरहनु भएको छ। राधा रामले अप्सन बी भन्नुभएको छ भने रमा सापकोटाले पनि अप्सन बी भन्नुभएको छ, र प्रज्ञान बर्तौलाले चाहिँ जीवन बर्तौला अप्सन बी भनेर भन्नुभएको छ। यहाँहरूलाई एकदमै धेरै धन्यवाद। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो
4: हेलो
0: हजुर स्वागत छ, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ हजुर?
4: हेलो
0: हेलो हजुर सुन्दै हुनुहुन्छ?
5: अभिवादन जय मसी म्याडम.
0: हजुर जय मसी, स्वागत छ कुन्ठाबाट. को बोल्दै हुनुहुन्छ?
5: म साइप्रसबाट सीता नेपाली बोल्दैछु म्याम.
0: हजुर साइप्रसबाट सीताजी बोल्दै हुनुहुन्छ. सीताजी तपाईँ कस्तो हुनुहुन्छ, आरामै हुनुहुन्छ?
5: आरामै छु, सबै छ, राम्रो छ. अनि हजुरलाई?
0: हजुर म पनि एकदमै आरामै छु. अनि अहिले चाहिँ तपाईँ काम ड्युटी गएर आउनु भएको
5: हो? बिहान भइरहेछ, अब ड्युटी सुरु हुन्छ एकछिन पछि.
0: ए हजुर, गुड न्युज सुन्नु हुँदो रहेछ, एकदमै खुसी लाग्यो. हजुरलाई फेरि पनि स्वागत छ. अनि सेवा संगतिहरू सबै कामहरू सबै ठिकै छ सीताजी?
5: हामी के अरे सेवा संगत 9 बजेपछि अनलाइन यहीँ साइप्रसमा भएको हामी साथीहरू मिलेर अनलाइनको माध्यमबाट संगति गर्छौँ.
0: ए हजुर हजुर.
5: यहीँको चर्चमा कहिले काहीँ जान्छौँ, तर यहाँ सबै अर्थोडक्स छ. अनि हाम्रो नेपालमा र यहाँ अलि फरक छ, ग्रिक र संगति. हामी त्यसमा चाहिँ कहिले काहीँ जान्छौँ. अनि हामी गयो भने अनि हामीलाई प्रभुभोज चाहिँ दिँदैन फेरि हामीलाई. हामी त यहाँको लागि विदेशी भयो नि त.
0: ए हजुर हजुर हजुर.
5: प्रभुभोज चाहिँ दिँदैन, अनि ग्रिक भाषामा संगति हुन्छ. अनि हामी बेलुका चाहिँ सधैँ एभ्री नाइट 9 बजेदेखि 1 घन्टा 10 बजेसम्म सधैँ संगति बस्छौँ.
0: ए हजुर, कस्तो खुसीको कुरा. हजुरहरूलाई परमेश्वरले धेरै सहायता गर्नुभएको होस् अनि आशिष दिनुभएको होस् दाजी. र हजुर गीत संगीतको कार्यक्रममा छौँ हामी. एउटा प्रश्न राखिरहेकी छु, एउटा गीतको बोल रहेको सर, यो गीतको रचनाकार को हुनुहुन्छ भन्ने आजको प्रश्न. प्रभु तपाईँको मेचनिर आई बस्न पाएमा, तपाईँको देह औं रगतको भागी बन्न पाएमा भन्ने गीतको शब्द रचनाकार सोधिरहेकी छु. अप्सन एमा प्रयास राई, बिमा ड्रेन देवान र शिव निवान राणा हुनुहुन्छ. कुन चाहिँ अप्सन छान्न चाहनुहुन्छ हजुर? अप्सन बी भन्न चाहनुहुन्छ? हजुर, एकदमै खुसी लाग्यो. एकदमै धेरै धेरै धन्यवाद. तपाईँको दिन एकदमै आशिषमय रहोस् अहिले भने छ त है त हजुर?
5: हुन्छ, धन्यवाद. सेम टु यू. ओके बाई.
0: हजुर बाई. हजुर उहाँ सीता नेपालीज्यू साइप्रसदेखि हामीलाई फोन गरेर साथ दिनुभएको थियो. र हामी आफ्नो देशबाट बाहिर हुँदा, परिवारबाट, मन्दिरबाट बाहिर हुँदा पनि कसरी प्रभुको महिमा गरिरहेका छौं भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हो. अन्तिम एकजना श्रोतासँग म कुराकानी गर्नेछु किनकि समय धेरै बाँकी छैन, छोटो कुराकानी गर्नेछु. आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो. हजुर नमस्कार, रमाजी बोल्दै हुनुहुन्छ? हजुर आरामै हुनुहुन्छ? हजुर हामी पनि एकदमै आरामै छौ रमाजी. अनि यो समय सोधिएको प्रश्न हजुरलाई थाहा छ? हजुर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ? हजुर अप्सन बीको एड्रिन देवान भन्न चाहनुहुन्छ. एकदमै धेरै धन्यवाद सहभागिताको लागि. छुटौँ है त अहिलेलाई. हजुर भाइ भाइ, उहाँ हुनुहुन्थ्यो रमा सापकोटाज्यू. र अब भने म तपाईँहरूको फोन कल लिने छैन किनभने हामीसँग धेरै समय बाँकी छैन र अर्को हप्ता यसरी नै हाम्रो भेट हुने नै छ. अन्य कार्यक्रममा हाम्रो कुराकानी हुने नै छ. तपाईँहरूको न्यूज एफएमको प्रसारण सुनिरहनु भएको छ. यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, सम्भवतः यही गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु. र गीतपछि भने आजको राइट एन्सर र विनरको नाम लिएर म आउने नै छु.

श्रीमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र आज मैले गीतलाई शीर्ष गीत बनाएकी थिएँ, प्रभु तपाईँको मेच निर आई बस्न पाए म, तपाईँको देह औ रगतको भागी बन्न पाए म, यो गीतको रचनाकार को हुनुहुन्थ्यो भनेर। र तपाईँले स्वरबाट पनि चिन्नुभयो होला, ड्रेन देवानज्यूको रचना र उहाँको स्वर रहेको थियो यो गीतमा। र निकै नै आशिषमय शब्द, एकदमै मार्मिक छ, प्रभुको नजिक जानको लागि यो गीतको शब्दले हामीलाई एकदम नै सहायता गर्दछ। यस्ता गीतहरू चाहिँ पक्कै पनि परमेश्वर दिनुभएको वरदानहरू हो। परमेश्वरले उहाँलाई पनि आशिष दिनुभएको छ, जतिजनाले गीत गाउनु भएको छ र शब्द रचना गर्नुभएको छ, अझै परमेश्वरले चलाउनु भएको छ भन्ने हाम्रो प्रार्थना रहनेछ। र तपाईँहरूसँग पनि त्यस्ता केही गीतहरू छन्, गाइरहनु भएको छ, तपाईँसँग वरदान छ भने गुड न्यूज एफएममा पनि सम्पर्क राख्न सक्नुहुन्छ, हाम्रो कार्यालयमा तपाईँले भिजिट गर्न पनि सक्नुहुन्छ भन्न चाहन्छौ। र धेरैजनाले अप्सन बी भन्नुभएको छ, आजको राइट आन्सर अप्सन बी एड्रिन देवान हुनुहुन्छ। र तपाईँहरू मध्येबाट एकजनालाई मैले विनर बनाउनुपर्छ, सबैजनालाई हृदयबाट धन्यवाद, मेरो लागि तपाईँहरू विशेष हुनुहुन्छ, विनर हुनुहुन्छ, धन्यवाद, प्रभुले आशिष दिनुभएको होस्। एक घण्टाको अवधिलाई आशिषमय बनाइदिनुभयो र तपाईँहरू मध्येबाट एकजनालाई गोला प्रथा गर्दा विनर हुनुभएको छ। हाम्रो विराट नगरदेखि फोन गरेर साथ दिनुहुने जीवन बर्तौलाज्यू, यहाँलाई एकदम बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु। एक हप्ताभित्रमा आफ्नो मोबाइल नम्बर टिपाइदिनुहोस्, हामी रिचार्ज कार्ड नम्बर पठाइदिनेछौँ। यदि सम्भव छ काठमाडौँ आउन, काठमाडौँमै हुनुहुन्छ कोही कलेक्ट गरिदिने व्यक्ति अथवा तपाईँ स्वयं भने तपाईँ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री जानुहोस्, यदि होइन भने चाहिँ हामी रिचार्ज कार्ड पठाउनेछौँ भाली बाहिरको लागि चाहिँ। र सम्पूर्ण श्रोतालाई फोन गरेर साथ दिनुहुने अनि फेसबुकमा कमेन्ट गर्नुहुने, अनलाइन मार्फत सुन्नुहुने, रेडियो मार्फत सुन्नुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञानो बिदा हुन चाहन्छु। जयमसी नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
2: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
1: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
1: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
1: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूलाई खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ।

0: समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बाल बालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
4: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
6: र सरिता महर्जन 9841191094, 9841191094।
4: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

सेमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा आदरणीय श्रोता कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथी आइरहेको छौं र तपाईँले सुन्न चाहनुभएका मीठा मीठा भजन गीत संगीतहरू त्यो पनि तपाईँकै रोजाइमा कार्यक्रम मार्फत हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि कुनै भजन गीतहरू सुन्न चाहनुहुन्छ सुनाउन चाहनुहुन्छ र तपाईँले एकदमै सुन्न चाहिरहनु भएको मन पराउनु भएका भजन गीत संगीतहरूको एकदमै तपाईँ साथ होइन अनि आशिष लिन चाहनुहुन्छ अवश्य भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-23-44-46 98-23-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ फोन गरेर साथ दिन सक्नुहुनेछ र अबको लगभग एक घण्टाको समय अवधि हामी एकदमै गीत संगीतमय बनाउनेछौं र तपाईँलाई हामी साथ दिन गइरहेको छौं त्यसको लागि चाहिँ अवश्य पनि तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ भने कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो जय मसी विद्याजी बोल्दै हुनुहुन्छ हजुर सन्चै हुनुहुन्छ तपाईँ ए हजुर के भयो विद्याजी तपाईँलाई ए हजुर राख्नु हजुर स्वास्थ्यको ख्याल राख्नु होला हामी प्रार्थनामा सम्झिनेछौँ हजुर आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ

हुन्छ। यो मिठो भजन गीत को कसलाई सुनाउन चाहनुहुन्छ? धन्यवाद। हुन्छ, धेरै धेरै धन्यवाद विद्याजी। र यसलाई चाहिँ छुटौँ हामी चाहिँ हजुर हाम्रो विद्या श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौ।

0: निकै नै मिठो गीत हाम्रो विद्याजीको रोजाईमा हामीले तपाईँको लागि राख्यौं र फोन लाइनमा श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी, घरमै बसी अब एकछिन पछि तापछि।
0: जय मसी, जय मसी। हाम्रो दुर्गा बस्नेजी बोल्दै हुनुहुन्छ।
1: हजुर,
0: ओहो, दुर्गा बस्नेजी, लामो समयपछि कुराकानी गर्दैछु हामी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिक छु, परमेश्वरको कृपा।
0: हजुर,
1: प्रार्थना है,
0: हजुर,
1: कृपा नै हाम्रो।
0: एकदमै प्रभु, अझै धेरै
1: बल्ल बल्ल फुर्सद पाएर अलिकति समय निकालेर कष्ट गरिहालौ अनि गरेर सुन्दै हिँड्न जाउँला भनेर गरिहाल्छ।
0: हुन्छ, धन्यवाद, धेरै धेरै धन्यवाद। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: म हो चिन्छु यसो बढ्नुहोस् भन्ने भजन सुन्न चाहन्छु, सुनाउन चाहन्छु है।
0: हजुर, हुन्छ, को कसलाई सुनाउन चाहनुहुन्छ?
1: मलाई चिन्ने, मलाई जान्ने, मेरो नाम लिने, मेरा प्यारा दिदी बहिनी दाजु भाइ, मेरा इष्ट मित्रहरू, मेरा रगतका इष्ट मित्र भन्दा आत्मिक इष्ट मित्रहरूलाई म सुनाउन चाहन्छु। अनि मेरो वास्ता फिक्री गर्ने, मेरो निम्ति प्रार्थना गर्नेहरूलाई म सुनाउन चाहन्छु। सम्पूर्ण विश्वासी जनहरूलाई देश विदेशमा जहाँ हुनुहुन्छ है, सम्पूर्णलाई सुनाउन चाहन्छु।
0: धन्यवाद तपाईँलाई दुर्गाजी। तर अहिलेलाई चाहिँ हामी छुटौं। जय मसी।
1: हजुर,
0: हाम्रो दुर्गा बस्नेजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ हामी दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौ।

0: निकै नै सुमधुर एकदमै अर्थपूर्ण गीत तपाईँको निम्ति हाम्रो दुर्गा बस्नेतजीको रोजाईमा राखेको छौं र अवश्य पनि हामीसँग दिनको लागि परमेश्वरलाई केही नभए पनि हाम्रो हृदयको धन्यवाद र आराधना सबैभन्दा महत्वपूर्ण कुरा रहेको छ र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
1: जय मसिन।
0: जय मसिन एनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु हजुरलाई।
0: हजुर, म पनि एकदमै आरामै छु। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: म चाहिँ अब्राम सरको कस्तो विश्वासी भन्ने सुन्न चाहन्छु अनि हजुरहरूलाई सुनाउन चाहन्छु। अनि जतिजनाले फोन गरेर जानुभयो अनि जतिजना सुन्दै हुनुहुन्छ है, सबैजनालाई त्यो गीत चाहिँ डेडिकेट गर्न चाहन्छु। कस्तो विश्वासी भन्ने अब्राम अङ्कलले गाउनु भएको गीत चाहिँ सुनाउन चाहन्छु, सुन्न पनि चाहन्छु, मलाई एकदम मनपर्छ।
0: हुन्छ नैनाजी, धेरै धेरै धन्यवाद तपाईँलाई।
1: एकदम धन्यवाद, धेरै
0: धेरै। नैना थापाजी हुनुहुन्थ्यो, उहाँको रोजाइमा रहेको यो मिठो गीत तपाईँको लागि हामी राख्न चाहन्छौ। फोन गर्दै गर्नुहोला श्रोता, गीतपछि उपस्थित हुने नै छौं।

0: उद्धार पाएको तर सुधार नभएको विश्वास किनकि अर्थपूर्ण गीत हामीले नेनाजीको रोजाईमा तपाईँको लागि राखेको छौं र कार्यक्रम रिफ्रेस सुन्दै हुनुहुन्छ। यस्तै मिठा मिठा गीत संगीतहरू अर्थपूर्ण भजन गीतहरू तपाईँको रोजाईमा कार्यक्रम मार्फत हामी राखिरहेको छौं र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। कुनै पनि भजन गीत संगीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। फोनलाई एकदमै खुला रहेको छ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-0-23-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ। कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: जय सुशीलजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ? हजुर, यो मिठो गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हजुर, विशेष गरेर तपाईँहरूलाई
0: धन्यवाद।
1: मेरो यहाँ भाइहरू भाइ हुनुहुन्छ अनि जतिजना कुटुम्बले पनि सुनिराख्नु भएको छ, सम्पूर्ण सुनाउन चाहन्छु।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद सुशीलजी। अहिलेलाई छुटौँ हामी, जय मसी। हजुर, सुशील मगैयाजी हुनुहुन्थ्यो र उहाँको रोजाईमा रहेको यो मिठो गीत तपाईँको लागि हामी राख्न चाहन्छौँ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 का लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9813-9141-47, 9813-9141-47।
1: यो छोटो व्यापारिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। कार्यक्रम रिफ्रेस हुँदै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। पोलैंडमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म। हेलो
2: हेलो,
1: जय मसी हजुर।
2: जय मसी अभिवादन म्याडम।
1: जय मसी, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
2: म सीता नेपाली साइप्रसबाट बोल्दैछु म्याडम।
1: हजुर, साइप्रसबाट बोल्दै हुनुहुन्छ भनेपछि हामीलाई अनलाइन मार्फत सुन्दै हुनुहुन्छ सीताजी?
2: हजुर, मैले अघि अर्को अघिल्लो कार्यक्रममा नि कल गरेको थिएँ, अनि फेरि अहिले पनि मौका मिल्यो, मौका मिल्ने साथै अनि कल गरेको नि म्याडम।
1: हजुर, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो यसरी प्रवासमा रहेर हामीलाई सुनेर अनि फोन गरेर पनि साथ दिनुभएको छ, एकदमै खुसी लाग्यो। र सीताजी, हामी कार्यक्रम मार्फत चाहिँ तपाईँहरूको रोजामा रहेको भजन गीतहरू सुनाइरहेको छौँ, कुन भजन गीत सुन्न चाहनुहुन्छ आज?
2: म चाहिँ यो वीर वीरांगना युवाहरू जरुरी छ यहाँ जिउँदो बलिदान।
1: हजुर, एकदमै मिठो भजन गीत रहेको छ यो
2: भजन नम्बर 543, मलाई एकदमै मन पर्छ।
1: हजुर, एकदमै मिठो छ, हामी हजुर राख्ने प्रयास गर्छौ। यदि यो गीत भएन रहेछ भने अर्को कुनै सुन्न चाहनुहुन्छ? हजुर,
2: यो गीत सक्नुहुन्छ भने यही गीत बजाइदिनु होला, अनि यो छैन भनेदेखि अनि अरू त्यो एड्रिन देवनजीको तपाईँको छेउमा तपाईँको नजिक अंगालो भित्र भन्ने त्यो बजाइदिनु होला। यो छ भने चाहिँ यही बजाइदिनुहोस् है म्याम।
1: एकदमै हामी तपाईँले रोज्नु भएकै गीत राख्ने प्रयास गर्छौँ। र आज यो तपाईँले छान्नु भएको गीत चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ?
2: यो गीत चाहिँ विशेष गरेर मेरो पोखरामा हुनु मेरो फ्यामिलीलाई
3: सीताजी
2: गुड न्युज एफएम
3: हजुर हजुर भन्नुहोस्.
2: मेरो पोखरामा हुनुहुने मेरो फ्यामिलीलाई, मण्डली परिवारलाई, पास्टर बुवा, पास्टर आमा चित्र तामाङ, बिनी पास्टर मम्मीलाई, अनि सबै मण्डली विश्वासी परिवारलाई र मलाई सीता नेपाली भनेर चिन्नुहुने सबैजनालाई, अनि यो गुड न्युज एफएम नजिक बसेर सुन्नुहुने सबैजनालाई अनि गुड न्युज एफएम फ्यामिलीलाई सुनाउन चाहन्छु.
3: हुन्छ, धेरै धेरै धन्यवाद. एकदमै खुसी लाग्यो सीताजी फोन गरेर साथ दिनुभएको लागि. रोयललाई चाहिँ हामी छुटौं. जय मसी,
2: जय मसी.
3: हजुर, हाम्रो सीता नेपालीजी हुनुहुन्थ्यो साइप्रसबाट र उहाँले रोज्नु भएको गीतको साथ हामी यो समय तपाईँ सम्पूर्ण श्रोतालाई पनि दिन चाहन्छौ. गीतपछि उपस्थित हुने नै छौं.

0: निकै सुमधुर गीत सीता नेपालीज्यूको रोजाईमा हामीले राखेको छौं र कोही श्रोता आइसक्नु भएको छ फोनलाइनमा, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
1: हजुर म्याम, जय मसी हजुर।
0: जय मसी हजुर, हाम्रो लक्ष्मी मगरजी बोल्दै हुनुहुन्छ?
1: हजुर म्याम।
0: कस्तो हुनुहुन्छ लक्ष्मीजी तपाईँ?
1: म्याम म बिस्तारै निको हुँदैछु।
0: ओहो, अस्वस्थ हुनुहुन्थ्यो त्यही भएर तपाईँसँग कुराकानी हुन नपाएको जस्तो लाग्यो।
1: हजुर म्याम, हजुर।
0: के भयो लक्ष्मीजी तपाईँलाई?
1: मेरो चाहिँ पेटको समस्या थियो म्याम, भएको अनि दबाई खाँदैछु, प्रभुले निको पार्दै हुनुहुन्छ।
0: आमेन आमेन, हामी पनि प्रार्थनामा तपाईँको लागि सम्झिनेछौँ, आराम गर्नुहोला, आफ्नो ख्याल राख्नुहोला भन्न चाहन्छौँ। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: मैले भजन रोजिसकेको छु, सन्ध्या मामलाई भनिसके, अनि हजुरहरू त एकदम आरामै हुनुहुन्छ?
0: हजुर, हामी एकदमै ठिक छौँ लक्ष्मीजी, एकदमै ठिक छौँ। र तपाईँले रोज्नु भएको भजन गीत कसलाई सुनाउन चाहनुहुन्छ आज?
1: सर्वप्रथम त परमेश्वरलाई धन्यवाद, यो नयाँ दिनमा फेरि पनि गाउँको महिमा गर्ने अवसर मौका पाइयो, परमेश्वरलाई धन्यवाद। अनि यो भजन गीत म हजुरलाई पहिले प्रार्थना हजुरलाई सुनाउन चाहन्छु। फोन उठाउनु हुने सन्ध्या म्यामलाई, कुमार अफ्राम सर, जनाथन गिरी सर लगायत गुड न्यू एफएम सम्पूर्ण गायककार, संगीतकार, रचनाकार, वचन ल्याउनु हुने पास्टर बुवा, हरेक कार्यक्रम ल्याउनु हुने सम्पूर्ण होल टिम, गुड न्यू एफएम होल टिमलाई म नछुटाइकन सुनाउन चाहन्छु म्याम।
0: अनि
1: भर्खरै फोन गर्नु भएको थियो त्यो साइट्रसबाट त्यो बहिनी सीता बहिनी, उहाँलाई पनि म सुनाउन चाहन्छु। अनि मेरो मण्डलीको गुरुबा गुरुआमा, मेरो तालसे खेलमूल पनि दुइटै मण्डली परिवारलाई म नछुटाइकन एकमिष्ट म सुनाउन चाहन्छु। अनि अनि पम्फा रोपका दिदीलाई सुनाउन चाहन्छु, पम्फा गोपाली दिदीलाई, सारा दिदीलाई, अनि चन्द्रमाया मगर दिदीलाई, माया मगर दिदीलाई, अर्जुन प्रधानलाई, उत्तम शिवाकोटीलाई, अनि हरिबोल बुढा थुकी, यसु भक्त कीर्तिपुरमा हुनुहुन्छ, आज भोलि हँको स्वर सुन्ने होइन, कति भइसक्यो कता हिँचिन्छ सुन्दै हिँचिन्छ भने उहाँलाई म सुनाउन चाहन्छु। अनि गुड न्युज एफएममा सधैँ फोन गर्छ, आज भोलि आइसे होइन, कहाँ आइसिन्छ, आरामै आइसिन्छ होला, उहाँलाई पनि सुनाउन चाहन्छु। अनि अनि म अन्त महर्जन दिदीलाई सुनाउन चाहन्छु, अनि शर्मिला दिदीलाई सुनाउन चाहन्छु, अनि सावित्री खड्का दिदीलाई पनि म सुनाउन चाहन्छु, हर्ना बहिनीलाई सुनाउन चाहन्छु, रश्मिला बोरा बहिनीहरूलाई पनि सुनाउन चाहन्छु, अनि सुमन राईलाई पनि म सुनाउन चाहन्छु, सुमन राईलाई पनि सुनाउन चाहन्छु म्याम। यो समय म धेरैलाई मैले आज नाम लिन सकिरहेको छैन, अनि म सम्पूर्ण होल टिमलाई हामी बुझ्ने जाफेमा फोन जो जोले इन्डिया भारत नेपाल सिक्किम पोखरादेखि बुझ्ने जाफेमलाई माया गर्नुहुने परमेश्वरको छोरा छोरी जनहरू नचिन्न मगर भनेर चिन्नुहुने नचिन्नुहुने, अनि म सम्पूर्णलाई म नछुटाइकन अनि एकमुष्टमा सुनाउन चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो लक्ष्मीजी, अहिलेलाई छुटौँ हामी। जय मसी
1: म्याम,
0: धन्यवाद। हजुर, हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो र उहाँको रोजाईमा रहेको गीत हामी यो समय तपाईँको निम्ति राख्न चाहन्छौँ।

निकै अर्थपूर्ण गीत हाम्रो लक्ष्मीजीको रोजाईमा तपाईँको लागि राख्यौं र श्रोता अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँ समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेशबाट यो समयमा पुनः बिदा हुन्छु। जयमसी।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
3: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
2: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
3: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
2: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
2: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
3: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।

0: सालम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
1: कहाँ छ?
0: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा, सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
2: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
0: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
2: र सरिता महर्जन 9841191094, 9841191094।
3: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
0: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
2: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
2: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
2: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514124141, 9514124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
6: के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रेमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज टॉक शोमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज टॉक शो लिएर
3: म आरएस साइजर
2: र म कुमार अब्राम उपस्थित भइसकेका छौं। र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ। विशेष गरिकन हाम्रो राजेन्द्र अथवा आरएस आइजकजीले पनि आज हामीलाई कार्यक्रममा साथ दिँदै हुनुहुन्छ र अलिकति रमाइलो बनाउन गइरहेको छ आज म यो कार्यक्रमलाई, किनभने आइजकजी चाहिँ एउटा जवानको एउटा जिम्मेवारी व्यक्ति पनि हुनुहुन्छ। विभिन्न ठाउँमा आबद्ध हुनुहुन्छ र विभिन्न तालिमहरू पनि उहाँले लिइसक्नु भएको छ। एउटा अनुभव बटुलेको व्यक्तित्व पनि हुनुहुन्छ, जवान हुनुहुन्छ र आज जवानहरूकै बीचको बारेमा होइन, जवानहरूको अवस्था कस्तो छ मण्डलीमा होइन, एउटा मण्डलीले कस्तो भूमिका खेल्नुपर्छ जवानहरूको बारेमै हामी कुराकानी गर्नेछौ, होइन ताइजरजी?
3: एकदम, हामी आज जवानहरूको विषयमा अनि मण्डलीमा जवानहरूको घट्दो अवस्थाको बारेमा पनि हामी बोल्न गइरहेका छौँ।
2: जवान त जवानै हो नि त भाइ,
3: एकदम जवानै हो अहिले।
2: ठ्याक्कै कति पुग्नु भयो?
3: म अहिले 30 वर्षको भए।
2: 30 वर्ष, 30 वर्षको जवान हुनुहुन्छ होइन। अनि सुरुमै प्रश्न सोधौ, अहिले सेवकाई कस्तो छ तपाईँको?
3: मैले अहिले सेवकाईको सिलसिलामा एउटा मण्डलीमा जिम्मेवार रूपमा पनि भूमिका निभाइरहेको छु, मण्डलीमा सचिवको रूपमा।
2: अच्छा।
3: अनि साथै पश्चिम बेग युथ कमिटीको उपाध्यक्षको रूपमा पनि मैले आफ्नो जिम्मेवारी निभाइरहेको छु। अनि सशस्त्र हेर्दाखेरि जवान भएको कारणले गर्दाखेरि केही अप्ठ्यारो परिस्थितिहरू त छ, तर पनि असलै छ।
2: जस्तो जवान अवस्थामा हुनुहुन्छ होइन, जस्तो मण्डलीमा अग्रजहरूले जवानहरूको लागि के गर्दै हुन्थ्यो भन्ने त्यो डिमान्ड हुन्छ
3: मण्डलीमा। पास्टर अगुवाहरूले चाहिँ एउटा जवानहरूको लागि चाहिँ कसरी असल मण्डली सहायता गर्नलाई चाहिँ उहाँहरूले कसरी ल्याउन सकिन्छ भनेर त्यो कुरामा चाहिँ जोड दिए हुन्थ्यो जस्तो लाग्छ, किनभने धेरैलाई चाहिँ मण्डलीको सेवाकाईको शिक्षाको बारेमा थाहै छैन क्या, किनभने जवान हुनुहुन्छ नि त,
2: अब
3: जवानलाई चाहिँ सांसारिक कुराहरूले नै तानिरहेको हुन्छ। अहिलेको अवस्था भन्ने हो त झन् मोडर्न जमानामा धेरै जसो चाहिँ यो आधुनिक सामाजिक सञ्जालहरूको कुराहरूमा व्यस्त हुन्छन् जवानहरू, त्यसले गर्दाखेरि उनीहरूलाई चाहिँ त्योबाट बच्ने शिक्षाहरू दिएर चाहिँ जवानलाई सेवकाईमा अलिकति तान्न सकिन्छ।
2: जस्तो राजेन्द्रजी, अब टक सोमा छौँ हामी, कुराकानी गर्दैछौ होइन, म अब तपाईँ 30 वर्ष, म तपाईँभन्दा 15 वर्ष जेठो रहेछ क्या। जस्तो मण्डली जाँदा क्या, मेरो मनमा लागेको कुरा, तपाईँ एउटा जवान हुनुहुन्छ, त्यो फेस गर्दै आउनु भएको छ, मण्डली जाँदा बाइबल लिएर जाँदा राम्रो कि बाइबलको रूपमा मोबाइल लिएर जाँदा राम्रो?
3: मेरो विचारमा चाहिँ मण्डलीमा जाँदाखेरि जहिले पनि हामीले पवित्र शास्त्र बाइबल प्रयोग नै गर्नुपर्छ है, किनभने यो बाइबल जब हामी बोक्छौँ त्यसमा कुनै पनि झन्झट हुँदैन क्या।
2: हजुर।
3: मोबाइलमा चाहिँ मैले भोगेको अनुभव चाहिँ जब म वचन पढ्दै गर्छु के नोटिफिकेसन आइदिन्छ क्या, डिस्टर्बको कुराहरू पनि, ध्यान केन्द्रित भएन। अनि जस्तो बाइबल बोकेर देखिन्छ त्यस्तो मोबाइलले देखिँदैन क्या। अहिले धेरै ठाउँहरूमा कोही ग्रुपमा पनि मोबाइलै प्रयोग गरिरहेको हुन्छ, अब यो आइटीको जमानामा आफूसँग भएको साधनहरूलाई प्रयोग गर्नु त राम्रो हो, तर भने उत्कृष्ट चाहिँ बाइबल नै हुन्छ क्या, किनभने मोबाइल त बिग्रिन सक्छ, चार्ज जान सक्छ होइन, कुनै डिस्टर्बहरू आउन सक्छ, तर बाइबल चाहिँ कहिले पनि केही पनि हुँदैन नि त, न त्यसलाई चार्ज गर्नुपर्छ न नै त्यसलाई अब कुनै नोटिफिकेसनले डिस्टर्ब गर्छ।
2: भनेपछि अब तपाईँ चाहिँ बाइबल लिएरै जानुहुन्छ?
3: म एकदम बाइबल।
2: अनि तपाईँसँग केही समकालीन मित्रहरूले त अब आइफोन लिएर जालान्, मोबाइल लिएर जालान्, के भन्नुहुन्छ तपाईँ? उहाँहरू कतैले सुनिरहनु भएको होला होइन, के भन्नुहुन्छ
3: उहाँहरूलाई? चाहिँ मेरो अनुभव र एउटा बाइबलले हिसाबले पनि भन्नु पर्दाखेरि अब अहिलेको समयमा पनि हामीले जब बाइबललाई नै प्रयोग गर्छौँ, बाइबल बुकलाई नै हामी प्रयोग गर्छौँ भने त्यो चाहिँ एउटा देख्दा पनि असल देखिन्छ। दोस्रो कुरा भनेको चाहिँ परमेश्वरको महिमा हुने कुरा चाहिँ बाइबलमा नै पाउँछौँ नि त हामी। मोबाइलमा त धेरै कुराहरू पाउँछौँ, गीत सङ्गीतदेखि लिएर विभिन्न एप्सहरूदेखि लिएर, त्यो चाहिँ एकदम मिसआउट भइरहेको हुन्छ क्या मोबाइलमा चाहिँ। अनि अब कतिले चाहिँ अब बेगलाई नै अब आइप्याडहरू पनि प्रयोग गराउनु भएको छ, जुन बाइबल र नोटको लागि मात्र, त्यो चाहिँ ठिकै छ त्यो पनि होइन, अनि कतिलाई चाहिँ अब आमा बुवाहरू हुनुहुन्छ, उहाँहरूकोले चाहिँ अब बाइबलमा देख्न सक्नुहुन्न भने मोबाइल प्रयोग गर्नुहुन्छ, त्यो पनि उहाँहरूको लागि ठिक छ। तर हामी जस्तो जवानहरूले चाहिँ सकर बाइबल नै बोकेर गयो भने चाहिँ असल हुन्छ, र तपाईँहरूले यसरी नै बाइबललाई प्रयोग गर्नुहोस् भन्न चाहन्छु म चाहिँ।
2: हजुर, आदरणीय श्रोता, कार्यक्रम टक शोमा छौं, हामी रमाइलो कुराकानी गरिरहेका छौं राजेन्द्र सापकोटाजीसँग अथवा आरएस आइजेकजीसँग। अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, त्यसपछि भने रमाइलो कुराकानीको साथ हामी उपस्थित हुनेछौं।

0: सम्पूर्ण गीतपछि फेरि पनि तपाईँहरूलाई स्वागत छ। आज हामी युवाहरूको बारेमा कुरा गर्दैछौ अनि हामी अब्राम सर र म तपाईँहरूको माझमा छु, सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा गरेको छु। अब्राम सर, तपाईँको युवाको समय चाहिँ कसरी बित्यो, थोरै बताइदिनुहोस् न।
1: जस्तो अब युवा अवस्था भनेको मेरो चाहिँ अब 18 वर्षदेखि 35 वर्षको समय चाहिँ कसरी बित्यो भन्दा, मैले सेवकाईमै समय बिताए भनौँ न। जस्तो मैले 18 22 वर्षसम्म चाहिँ अध्ययन गरे होइन, जस्तो बाइबल कलेज यता उता आफूलाई
0: बाइबल कलेज भन्दै हुनुहुन्छ, यो बाइबल कलेज चाहिँ तपाईँले नेपालमै गर्नुभयो कि?
1: होइन, मैले इन्डियामा पढेको, इन्डियाको हरियाणा भन्ने ठाउँमा ग्रेस बाइबल कलेज भन्ने ठाउँ, मैले त्यहाँबाट बीटीएस गरेको हो 2007। अनि त्यहाँ नै मैले 4 वर्ष जति बिताएँ होइन। त्यसपछि आएर चाहिँ अनि जस अनि म आएर गुड न्युज एफएममा इन्भल्भ भएँ होइन। अनि त्यसपछि जस मैले 20 वर्ष समय चाहिँ गुड न्युज एफएममा बिताएँ क्या, जुन जवान अवस्था थियो नि, दिनुपर्ने अवस्था चाहिँ तपाईँले भनेको अवस्था, जुन एउटा महत्वपूर्ण अवस्था हुन्छ नि, त्यो प्राइम टाइम चाहिँ मैले प्रभुको काममा दिन पाए।
0: यो जवान अवस्था, यो युवा अवस्था चाहिँ तपाईँले जुन भोगेको अवस्था र अहिलेको युवा अवस्था चाहिँ कस्तो फरक पाउनुभयो?
1: आकाश र पतल फरक पाउँछौ म त। जस्तो हामी जुन अवस्थामा थियौँ नि, युवा अवस्था थियो, त्यो चाहिँ कस्तो थियो भने नि एकदम क्रिएटिभ कुराहरू हुन्थ्यो। जस्तो स्कूलबाट आउने बित्तिकै हामी फुटबल खेल्न जाने, घाँस काट्न जाने, त्यो एउटा शारीरिक हेल्थको कुरामा पनि जोडिन्थ्यो क्या कतिचोटि। तर अहिलेको बच्चाहरू चाहिँ स्कूलबाट आउने बित्तिकै उनीहरूको हात मोबाइलमा जान्छ, कहीँ जाँदैन, उनीहरू घरमै हुन्छन् क्या। तर हेल्थली रूपमा पनि, एउटा स्वास्थ्यको रूपमा पनि हाम्रो बच्चाहरू, अहिलेको बच्चाहरू नि कहीँ लिएर तपाईँ पहाडतिर जानु सक्दैनन्, हिँड्न सक्दैनन्, त्यहाँ बिरामी थला पर्छौँ क्या। तर हाम्रो अवस्थामा चाहिँ हामी सानैदेखि होइन काम गर्ने, हार्डवर्क गर्ने, अब अहिले अब केही कुरा पाइएन भने साथीकोमा खोज्न जाने, जान्ने साथीकोमा गएर सिक्ने हुन्थेन। अब अहिले एआईले होइन यति अल्छे बनाइदिने, अब केही चाहिँदैन क्या, एकैछिन एआईले नै होमवर्क गरिदिन्छ, त्यो एआईले गरेको होमवर्क सार्ने हिँड्ने क्या। त्यो परिश्रम देख्दिनँ क्या, म परिश्रमी देख्दैनन्। अनि परिश्रमी नभएपछि भविष्य कस्तो होला भन्ने मलाई कतिचोटि लाग्छ क्या। त्यो कुरा चाहिँ अहिलेको होइन, पहिले र अहिले त मलाई लाग्छ आकाश पताल फरक। पहिले भनेको आमाले बनाएका खानेकुराहरू खाइन्थ्यो, अब अहिले बाहिरको खानेकुरा चाहिन्छ मान्छेलाई होइन, त्यस्तो छ क्या सर, आकाश र पताल फरक देख्छु म।
0: त्यही त हाम्रो समयको युवा अवस्था र हजुरको युवा अवस्थालाई यसो एनालाइसिस गर्दाखेरि, हजुरको युवा अवस्थामा चाहिँ साथी सङ्गी बनाउने कुराहरू पनि एकदम मान्छे ध्यान दिन्थ्यो होला है,
1: एकदम रमाइलो।
0: अहिलेको समयमा चाहिँ मोबाइलमा प्रयोग
1: गर्छ, मोबाइलमा हुन्थ्यो त्यतिखेर चाहिँ कस्तो थियो होइन, अब पत्रचार गरिन्थ्यो होइन, पत्रको जमाना थियो होइन, साथीहरू पनि पक्का हुन्थ्यो क्या, त्यो ढाँट्ने छल्ने यो प्रकारको हुन्थ्यो। अब हाम्रो जमानामा तपाईँको नि कुलतहरू कुनै थिएन क्या, कुलत सङ्गत यति राम्रो थियो, एउटा छोरा काहीँ गयो भने आमा बुवालाई डरै हुँदैन थियो क्या। तर अब अहिले एकै छिन काहीँ गयो भने आमा बुवालाई यति टेन्सन हुन्छ, लाखकोसँग गयो खायो कि सङ्गत कस्तो, पहिले त्यस्तो थिएन क्या।
0: अहिले नेपालको सन्दर्भमा जुन युवाहरू छन्, धेरै युवाहरू चाहिँ समस्यामा पनि परिरहेको छन् है, तर पहिला चाहिँ त्यस्तो हुन्थेन
1: होइन, अब त्यो ठाउँ ठाउँमा हुन्थ्यो होला, तर त्यस्तो प्रकारको समस्यामा त त्यति हुँदैन थियो क्या। आमा बुवालाई त्यो अहिलेको जस्तो चिन्ता फिक्री चाहिँ पहिले हुँदैन थियो क्या, किनभने कि खेतमा हुन्थ्यो, कि गोठालो हुन्थ्यो, कि तपाईँको काममा हुन्थ्यो क्या, कि पढाइमा हुन्थ्यो, इन्भल्भ बढी। अब अहिलेको बच्चाहरू केमा इन्भल्भ, पढाइ आयो मोबाइल होइन, त्योभन्दा म त देख्दिनँ हौ होइन, गेम खेल्ने गेम खेल्ने रातभरि होइन, त्यस्तो कुराहरू छन्। अनि मलाई कस्तो लाग्छ भने अबको बच्चाहरू शारीरिक रूपमा पनि एकदम विक हुन्छन् होइन, अब अहिले त सबै होमवर्कै अब एआईले गरिदिने भएपछि अब त्यो प्रकारको रिसर्च बेसको लाइफ नै हुँदैन जस्तो लाग्छ क्या।
0: मलाई चाहिँ जान्न मन लागेको, हजुरको युवा अवस्थादेखि नै मण्डलीमा सक्रियता छ होइन, त्यति बेलाको युवाहरू मण्डलीमा कस्तो भूमिका निर्वाह गर्थे, कस्तो थियो परिस्थिति, त्यो पनि थोरै।
1: अब पहिले चाहिँ जस्तो विदेश जाने कुराहरू कम मात्रामा थियो क्या, अब कोही विदेश जान्छ भनेपछि हल्लै हुन्थ्यो होइन त्यो गाउँको त यो विदेशमा छ नि भन्नुहुन्थ्यो नि, अहिले घरै पछि विदेश जाने कुराहरू. अब पहिले हामी अब त्यसपछि अब टेन पास गर्ने, त्यसपछि एघार बाह्र पढ्ने, त्यसपछि ब्याचलर गर्ने भन्नुहुन्थ्यो भने त्यो विदेश जाने त सोचाइ नै हुँदैन थियो क्या. अब अहिले चाहिँ के भने, अहिले अहिलेको बच्चा दस क्लासदेखि नै म यो देश जान्छु भन्ने उनीहरूले गरिसकेको हुन्छ, अनि प्लस टू पास गरेर एनिया उनीहरू विदेश जान्छन्. तर हाम्रो चाहिँ कस्तो थियो भने, विदेश जाने भन्ने नै कुरा हुँदैन थियो क्या. आमा बुवासँग नछुट्ने, घरमै बस्ने, मेहनत गर्ने, खेती किसान भइहाल्थ्यो होइन, त्यस्तो थियो क्या त्यो पहिले र अहिले चाहिँ एकदमै फरक छ. कति बच्चाहरूसँग म सङ्गत गर्छु होइन, मैले सोध्छु टेन क्लास पढ्दै गरेको बच्चाहरूलाई कहिले काहीँ केही कुरा सिकाउँदाखेरि, तिम्रो के छ भविष्यको योजना भनौ भने, अब पहिले हाम्रो पालनमा के थियो, म त कलाकार बन्छु, म त डक्टर बन्छु, यो बन्छु हुन्थ्यो होइन. अहिलेको बच्चाहरू के छ भने, म त यो देश जाने हो, यो प्लस टू गरेर यो देश जाने हो, त्यो देश किन जान्छस्, यो प्रकारको हुन्छ क्या अहिले चाहिँ होइन. त्यो चाहिँ छ क्या सर,
0: पहिला चाहिँ मण्डलीमा जति युवाहरूले भूमिका निर्वाह गर्थे नि, अहिलेको समयमा चाहिँ त्यति गर्दैन.
1: गरे पनि कस्तो हुन्छ भने नि, त्यो दीर्घकालीन हुँदैन क्या सर. एउटा किबोर्ड बजाउन बसेको छ भने, पहिले त कुनै पनि मण्डलीमा हेर्नुहोस्, एउटा युथले यति धेरै टाइम दिन्थ्यो, दस बाह्र वर्षसम्म त्यो मण्डलीमा भेट्न सकिन्थ्यो क्या उसलाई. तर अहिले त बच्चाहरू नि तपाईँलाई भेट्न सक्नुहुन्न, अब एक वर्षपछि त्यो बच्चा किबोर्ड बजाउने बच्चा, ड्रम बजाउने बच्चा त्यहाँ हुँदैनन् क्या, किनभने उनीहरू विदेश गइसकेको हुन्छन्. अहिले त्यो छ, अबको दस वर्षमा युवाहरूलाई पाउन पनि धेरै गाह्रो छ मण्डलीमा. दिनदिनै युवाहरू विदेशिएको कारणले पनि मण्डलीमा युवाहरूको जमात कम मात्रामा देख्न सकिन्छ होइन. होइन मैले यसो काइन गर्नुपर्छ म यसकै लागि भनेर अब बस्ने मान्छे धेरै गाह्रो छ. एकजना सर हुनुहुन्थ्यो, उहाँले जे राम्रै आमदानी कमाउनुहुन्थ्यो क्या नेपालमा, तीन चार ठाउँ स्कुलमा पढाउनुहुन्थ्यो म्युजिक सम्बन्धी, होइन चर्च झन् पढाउनुहुन्थ्यो, युवा नै हुनुहुन्थ्यो क्या. अनि तर उहाँ अहिले विदेशमा हुनुहुन्छ. अनि मैले सर तपाईँ जस्तो मान्छे विदेशमा के गर्नु पुग्दैन होइन, त्यो अवस्था भयो क्या. आफ्नो लागि त सक्नुहुन्थ्यो होला, छोरा छोरी
0: परिवार
1: होइन, काठमाडौँ जस्तो ठाउँमा तपाईँलाई थाहा छ, जब भाँडामा बसिन्छ धेरै गाह्रो हुन्छ होइन, त्यो अवस्थाहरू हामी देख्न सक्छौ.
0: अनि यो मैले भन्दै थिएँ, यो हजुरले युवाहरूको अवस्थाको बारेमा बोल्दै हुनुहुँदाखेरि मैले यसो कल्पना गर्दै थिएँ कि मेरो अनुभव पनि
1: हजुर,
0: जब यदि 2082 सालकै यो हाम्रो इस्टर प्रोग्राम भयो नि, त्यति बेलाको समयमा मैले युवाहरूको सहभागिता एकदम कमीको महसुस गरेको छु कि. तपाईँहरूले नि म बताउन चाहन्छु, त्यति बेला चाहिँ इस्टर प्रोग्रामको तयारीको लागि हामीलाई चाहिँ एउटा भोलन्टियरको जिम्मा दिएको थियो कि. भोलन्टियर संयोजकको रूपमा चाहिँ मेरो एकजना साथी हुनुहुन्थ्यो, प्रेम भुजेल हुनुहुन्थ्यो उहाँ, अनि सँगै म पनि थिएँ. हामी सहकारीको रूपमा चाहिँ भोलन्टियरको व्यवस्थापन गर्दैथ्यौँ. अनि त्यति बेला चाहिँ मण्डलीहरू मैले फोन गरेँ क्या सबै मण्डलीहरूलाई, हजुरको मण्डलीबाट यो दिनमा चाहिँ जवानहरू पठाइदिनुहोस्, हामी चाहिँ भोलन्टियर छान्छौँ भनेर मैले फोन गर्दै थिएँ. अनि दुई हप्ता बित्दाखेरि पनि त्यो पास्टरहरूबाट चाहिँ रिप्लाई आएन क्या. अनि कतिले चाहिँ पठाइदिनु भयो, थोरै थोरै पठाइदिनु भयो, तर यस्तो खाले पठाइदिनु भयो युवा भनेर. हामीलाई त भोलन्टियरको लागि त अलिकति युवा अवस्थाको चाहिएको
1: हो.
0: तर त्यहाँनिर मैले कस्तो भेटेँ भन्दाखेरि 14-15-16 वर्षको क्या
1: बच्चाहरू.
0: अब युवाको अवस्था चाहिँ यस्तो हुँदो रहेछ. अनि किन त भन्दाखेरि, अब मेरो त जवानहरू छैन, अब जवानहरू विदेश गएको छ भन्ने क्या, त्यस्तो अवस्था पनि भेट्यो. अहिलेको अवस्था चाहिँ एकदम एउटा दुःखदायी पनि छ, तर यो अवस्थालाई पनि हामीले अलिकति कम गर्न पनि सक्छौँ होला होइन.
1: तपाईँको विचारमा क्या, अब तपाईँ पनि युवा नै हुनुहुन्छ, धेरै अब युवाहरूको कार्यक्रममा तपाईँ इन्भल्भ हुनुहुन्छ होइन, जुन अहिलेको अवस्था पनि देखाउनु भयो नि तपाईँले भन्दै हुनुहुन्छ होइन. तपाईँको विचारमा चाहिँ यो जवानहरूलाई मण्डलीमै बसेर, नेपालमै बसेर सेवकाई गर्ने वातावरण चाहिँ कसरी बनाउन सकिन्छ होला है.
0: मेरो अनुभव र मैले त्यो बुझेको कुराहरूलाई यसो मैले सोच्दाखेरि चाहिँ, युवाहरूलाई नेपालमै बसेर उनीहरूलाई मण्डलीमा एउटा सहभागी गराउने वातावरण बनाउनको लागि चाहिँ प्रत्येक मण्डली पास्टरहरूले चाहिँ जवानहरूको ट्यालेन्ट, उनीहरूको इच्छा, त्यो कुराहरूलाई बुझेर काम गर्नु पर्यो. साथै बाइबल शिक्षाहरू पनि सिकाउनु पर्यो. अनि किनभने जब हामी सानैदेखि एउटा बाइबलमा बेस बसाएर लग्छौँ, तब मात्र ऊ चाहिँ एउटा मण्डलीको सेवामा चाहिँ सक्रिय भूमिका निभाउन सक्छ क्या. अनि यहाँनिर कस्तो अवस्था आएको छ भन्दा, अहिलेको परिस्थितिमा एउटा युवाले पास्टरलाई नै नचिन्ने भइसक्यो क्या. मण्डलीको पास्टर को हुनुहुन्छ भन्दाखेरि फलानु हुनुहुन्छ भन्दा, कस्तो हुनुहुन्छ के गर्नुहुन्छ भन्ने कुरा नै उहाँहरूसँग थाहै हुँदैन क्या. त्यो चाहिँ कारण के हो त भन्दाखेरि एउटा पास्टर अगुवाले पनि जवानहरूसँग एउटा चेला नबनाएको कारण हो क्या. उनीहरूलाई मण्डलीको जिम्मेवारीको कुराहरू सिकाउनु पर्यो, अनि जवानहरूले चाहिँ के कुरामा चाहिँ प्राथमिकता दिन्छ, उसले गाउन जान्छ कि उसले बजाउन जान्छ कि होइन, या उसले अरू नै कुरै अरू क्रियाकलापहरू चाहिँ मण्डलीमा म यो कुरामा सहभागी हुन्छु भन्छ कि, त्यो उनीहरूको इच्छाका कुराहरूलाई पनि जब हामी बुझेर उनीहरूलाई चाहिँ साथ दिन्छौँ भने पक्कै पनि अबको दिनहरूमा चाहिँ युवाहरूले मण्डलीमा सहायता गर्न सक्छन् है.
1: हजुर, जस्तो तपाईँलाई क्या एउटा रोजगार पनि त चाहियो नि त, एउटा मण्डलीले पनि सानोतिनो एउटा रोजगार, सानो एउटा व्यवसाय पनि त गर्न सक्छ नि, ठुलो मण्डली
0: त्यो पनि गर्न सक्छ,
1: त्यसरी जोड्न पनि सकिन्छ. तर के हुँदो रहेछ भने नि, यो राजेन्द्रजी मैले देखेको, जस्तो यहाँ नेपालमा बस्ने एउटा भाइले 50,000 कमाउँछ भने विदेशमा बस्ने त्यही जवानले 3,00,000 कमाउँछ क्या, त्यो कुराले पनि तान्छ क्या कतिचोटि होइन. अब त्यो 50,000 त तपाईँको के हुन्छ भने बाँड्दा तलब थापिसक्दा बाँड्दा बाँड्दै सिधिसक्ने हुन्छ नि, त्यो भएर पनि बाध्य भएर मान्छे विदेशिनु चाहिँ पर्ने रहेछ क्या.
0: हो एकदम, त्यो कुरालाई अब उसको अवस्थालाई पनि हामीले बुझिदिनुपर्छ क्या. फेरि हामी चाहिँ कतिपय अवस्थामा चाहिँ एकदम एकरो लागिरहेको पनि भइरहन्छ क्या. अब जवानहरूको इच्छा एउटा छ, उसले जसरी पनि मण्डलीमा सेवा सहायता गर्न सकोस् न, त्यो पनि पशुहरूले बुझिदिनुपर्छ क्या.
1: कसो गरौँ राजेन्द्रजी, अब एउटा गीत राखौँ, त्यसपछि फेरि हामी जोड्यौँ है त. अहिलेलाई भने श्रोता, यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तपाईँको लागि.

0: आदरणीय श्रोता, हामी कार्यक्रम टक शोमा छौं र कार्यक्रम टक शोमा आज मलाई राजेन्द्र सापकोटाजीले पनि साथ दिइराख्नु भएको छ र हामी युवाहरूको बारेमा एकदमै रमाइलो कुराकानी गरिरहेका छौं, किनभने राजेन्द्रजी पनि युवा भएको कारणले हामी युवाकै सेरोफेरोमा कुराकानीहरू होइन युवाको पीड़ा युवालाई नै थाहा हुन्छ भनेर नै हो मैले उहाँलाई बोलाइरहेको छु कार्यक्रममा र साथ पनि दिइराख्नु भएको छ। जस्तो तपाईँको विचारमा नि यो युवाहरू विदेशिनुको कारण चाहिँ के होला जस्तो लाग्छ तपाईँलाई?
1: यो चाहिँ युवाहरू विदेशिने कुरा चाहिँ मण्डली यो देशमा नै भइरहेको कुरा हो है। पछिल्लो समयमा युवाहरू विदेशिनुको कारण चाहिँ मैले देखेको धेरै जस्तो चाहिँ उच्च शिक्षाको लागि नै छ क्या।
0: हजुर।
1: अनि कतिलाई चाहिँ कस्तो हुँदो रहेछ भने साथी विदेश गएपछि मलाई नै जाउँछौ लाग्ने क्या, त्यो मलाई पनि भएको कुरा।
0: हजुर हजुर।
1: अनि अर्को कुरा चाहिँ नेपालमा भने जस्तो रोजगारी छैन, त्यो कारणले गर्दाखेरि पनि मान्छे धेरै विदेशी रहेको छन्। अनि अर्को कुरा भनेको नेपालमा राजनैतिक अस्थिरता पनि छ, मान्छेलाई यति धेरै अप्ठ्यारो पारेको छ कि यो राजनैतिक कुराहरूले पनि है, कतिलाई चाहिँ अब पार्टीको पछाडि लाग्ने त्यो बनाइरहेको छ, युवाहरूलाई नै एउटा यो गेम खेलेको जस्तै टाइपले भइरहेको छ। अस्ति भर्खर पनि हामी एउटा घटना देख्दैथ्यौँ, त्यो पनि युवाको नै ज्यान गयो नि त, त्यो चाहिँ धेरै डिप्रेसनको कुराहरू पनि युवामा छ क्या। कारण के भन्दा रोजगारी नभएर नै हो, एउटा भने जस्तो ठाउँ चाहिँ नेपालमा पाएनन् क्या, त्यो कारणले मान्छे विदेश गइरहेको छन् युवाहरू।
0: तपाईँ पनि युवा हुनुहुन्छ, भविष्यमा के छ योजना? नेपालमै सेवा गर्ने कि नेपालमै आफूलाई समर्पित गर्ने कि विदेश जाने योजना छ?
1: अब यो वर्तमानले भविष्यलाई देखाउँछ होइन। अब भविष्यमा त सेवकाएकै योजना छ मेरो, तर वर्तमानलाई भन्नुपर्दाखेरि चाहिँ मैले पनि विदेशमा ट्राई गरिरहेको मान्छे नै हो त्यही भएर।
0: ओके ठिक छ। अब भने मेरो मनमा खेलेको एउटा प्रश्न छ, तपाईँ युवा हुनुहुन्छ होइन, एउटा लाइफ पार्टनर कस्तो हुनुपर्छ, एउटा जस्तो तपाईँको विचारमा तपाईँको लागि चाहिँ लाइफ पार्टनर कस्तो हुनुपर्छ? अनि अर्को के हो भने अहिले चाहिँ डरमर्दो तरिकाले डिभोर्स क्या अहिले यति धेरै, त्यो मैले एउटा डाटा हेरिरहेको थिएँ होइन, लगभग लगभग हजारौं क्या हजारौं यो 73 सालमै त्यति मुद्दा दर्ता भइसकेको छ क्या, हजार भन्दा बढी, तीन महिना पनि भएको छैन होइन। डिभोर्स किन हुँदो रहेछ? जस्तो तपाईँको भोगाइ त छैन, देखाइ त छ होइन, अनि लाइफ पार्टनर कस्तो भने एउटा वैवाहिक सम्बन्ध चाहिँ गाढा भन्छ होइन भने टाढा भन्छ, के जस्तो लाग्छ?
1: हजुरले भन्नु भए जस्तै हो क्या। मलाई चाहिँ कस्तो लाग्छ भने बाइबलले हुनु पर्यो जस्तो लाग्छ, किनभने बाइबलमा लेखेको कुरा छ नि त, हित उपदेशको पुस्तकले नै भन्छ, एउटा असल गृहिणीले चाहिँ घरलाई पनि बनाउँछ देशलाई पनि बनाउँछ होइन। अनि जसरी नारीमा हुनुपर्ने गुणहरू चाहिँ हुनु पर्यो, असल हुनु पर्यो। सबभन्दा ठूलो कुरा चाहिँ अहिले नेपालदेखि विदेशमा पनि, विदेशमा धेरै थियो पहिला, अहिले नेपालमा पनि छ जुन डिभोर्सको कुराहरू चाहिँ, तर चाहिँ बाइबलले चाहिँ इन्कार गरेको कुरा हो होइन। तर त्यही विश्वासी परिवारहरूबाट पनि अहिले भर्खरको यङ जेनेरेसनकै मान्छेहरूले डिभोर्स गरिरहेको छ क्या, हजुरले भन्नुभएको जस्तै। अनि यो चाहिँ किन हुन्छ भन्दा मलाई लाग्छ कि मान्छेलाई त्यो बुझ्ने हृदय नभएको कारण हो क्या। अहिले मान्छेहरूले प्रार्थना गर्छ, त्यो बुझ्ने हृदय नै माग्दैन क्या है। अनि उनीहरूले एकले अर्कालाई नबुझेको कारणले गर्दाखेरि श्रीमानले श्रीमानको श्रीमतीको कुरा नबुझ्ने, श्रीमतीले श्रीमानको कुराहरू नबुझ्ने, यस्तो भइसकेपछि चाहिँ परिवारमा द्वन्द आउँछ, त्यसले मनमुटाव बढाउँछ, अनि बिस्तारै डिभोर्सको प्रक्रिया हुन्छ। अनि अर्को कुरा चाहिँ कस्तो छ भन्दाखेरि विश्वासी परिवारमा पनि यो युवाहरू भएको कारणले गर्दाखेरि चाहिँ यो देखासिखी पनि भइरहेको छ क्या। अनि उसलाई चोइसको श्रीमान चाहिने अनि चोइसको श्रीमती चाहिने, त्यस्तो स्वभावहरू चाहिँ मैले देखिरहेको छु क्या। अनि म चाहिँ यस्तो नहोस् भन्छु, किनभने बाइबलले एक हुनको लागि चाहिँ स्त्री र पुरुषलाई बनाएको हो होइन, छुट्टिनको लागि बनाएको त होइन नि होइन। करार पनि हामी बाँच्छौँ अनि कहिले पनि नटुङ्गोस् भनेर घोषणा पनि गर्छौँ होइन, तर चाहिँ त्यो कहिले पनि भन्दा पनि दुई चार महिनामा नै टुङ्गिएला जस्तो भइरहेको छ क्या। अनि यो चाहिँ यो एकदम विकृति नै हो मलाई चाहिँ यस्तो लाग्छ।
0: जस्तो राजेन्द्रजीको जीवनमा आउने जीवन साथी चाहिँ कस्तो हुनुपर्छ होला, कस्तो तपाईँको टार्गेट होला नि त होइन, यस्तो यस्तो भयो भने चाहिँ उनी चाहिँ मेरो जीवन साथी बन्न सक्छन् भन्दा के माग होला तपाईँको?
1: मेरो माग मलाई चाहिँ कस्तो लाग्छ भने मैले अघि नै भने बाइबलले होस्, परमेश्वरमा समर्पित होस्,
0: परमेश्वरको डरमा
1: असल जीवन जिउने होस्, अब सबै कुरा अब शारीरिक रूपमा भन्दा पनि आत्मिक रूपमा चाहिँ एकदम गुणले भरेको होस् कि मान्छेले भन्छन् 32 गुणले लक्षण भन्छ नि त्यस्तै टाइपको परमेश्वरमा चाहिँ एकदम असल भएको होस् भन्ने मलाई।
0: तर अहिले नि मैले एकजना पासुबुवासँग अघि भर्खरै कुरा गर्दै थिएँ क्या, कतिले चाहिँ दुई प्रकारका मान्छे हुन्छन् अरे क्या केटी छान्ने चाहिँ, एउटाले चाहिँ आत्मिकी एकदमै आत्मिकी ब्युटी चाहियो, कसैले चाहिँ शारीरिक ब्युटी खोज्ने हुन्छन् अरे क्या। तपाईँ के ब्युटी खोज्नुहुन्छ, शारीरिक ब्युटी कि आत्मिक ब्युटी?
1: त्यस्तो कति कुराहरू चाहिँ देखिने कुराहरू प्रभाव पार्छ क्या। अब मानव उदाहरणको लागि अब एउटा कुरूप भएको भन्दा पनि मान्छेले रूप भएको नै हेर्छ नि त,
0: कुरूपताभित्र सुन्दरता पनि लुकेको हुन्छ नि त,
1: त्यो कुरा चाहिँ मान्छेलाई थाहा हुँदैन
0: क्या, कुरूपता पनि हुन्छ नि त,
1: त्यो त आत्मिक मान्छेले मात्र थाहा पाउँछ क्या। अनि मैले चोइस गर्ने चाहिँ आत्मिक रूपमा चाहिँ राम्रो होस् भन्ने हो। तर अहिले संसारको अब हामी जस्तो युवाहरूले हेर्ने भने चाहिँ फेरि अब सुन्दरी त्यस्तो टाइपको हेर्छ नि त होइन, मलाई चाहिँ जस आत्मिक मान्छे चाहिँ चाहिन्छ क्या। अनि मान्छे फेसले मात्र राम्रो होइन, व्यवहारले चाहिँ राम्रो हुनु पर्यो। सबभन्दा ठुलो चाहिँ अनि मलाई चाहिँ यस्तो लाग्छ, नरिसाउने मान्छे मलाई चाहिन्छ क्या,
0: नम्र मान्छे चाहिँ,
1: नम्र मान्छे,
0: बुझ्ने मान्छे,
1: बुझ्ने मान्छे चाहिँ,
0: रिसाउँदा पनि मुस्कुराउने होइन त, ओके त्यो हुनु पनि पर्छ होइन, किनभने निरन्तर प्रार्थना गरे होइन परमेश्वरले प्रार्थनाको उत्तर चाहिँ दिनु नै हुन्छ। तर कतिचोटि चाहिँ मेरो कतिचोटि म के देख्छु भने नि, मान्छे अहिले त अब अफेयर चल्छ, मान्छेको लभ प्रेम चल्छ, यति वर्ष मैले उहाँलाई चिनिसकेँ, उहाँले पनि मलाई चिनिसक्नुभयो भन्छन्। तर मान्छे वास्तवमा चिनिने चाहिँ नि विवाहपछि मात्रै हो क्या, उसले चाहिँ विवाह अगाडि चाहिँ के देखाउँछ तपाईँलाई, एकदम प्रभाव पार्नको लागि पोजिटिभ कुराहरू मात्रै देखाउँछ क्या। अनि जब सँगै बस्न थालिन्छ त्यसपछि उसको नेगेटिभ कुराहरू चाहिँ थाहा गर्न सकिन्छ, हामीले उसको स्वभाव कस्तो रहेछ। तपाईँले सुन्दर केटी बिहे गर्नुभयो विश्वासी भनेर भरे प्रार्थनै नगर्ने होइन, आऊ प्रार्थना गर्नु भएन भने त हजुर गर्दै गर्नु न म भन्नु भने त्यो त एक प्रकारको होइन, त्यहीँबाट दन्त सुरु हुन्छ नि त होइन, दुःख सबै कुरामा साथ दिने चाहियो क्या। गाह्रो भयो रुम भन्नु रुनु पर्यो, अब प्रार्थना गर्दा प्रार्थना गरौँ गर्दा प्रार्थना गर्नु हुनु पर्यो होइन, त्यो प्रकारको भने चाहिँ एउटा सम्बन्ध टिक्छ जस्तो लाग्छ मलाई।
1: तर यो युवा अवस्थामा चाहिँ त्यस्तो सेन्स आउनलाई त्यही गाह्रै हुँदो रहेछ,
0: गाह्रो हुन्छ,
1: मैले त धेरैको देखेको छु,
0: त्यो चाहिँ अलिकति मेच्योरिटी त्यो लाग्छ। अनि मण्डलीमा युवाहरूको सहभागिता कस्तो देख्नुहुन्छ अहिले तपाईँ?
1: मण्डलीमा युवाहरूको सहभागिता चाहिँ अहिले एकदम न्यून नै छ, धेरैवटा मण्डलीहरूमा चाहिँ बुवा आमाहरू वृद्ध अवस्थाका व्यक्तिहरू पनि मैले देखिरहेको छु क्या। जस्ट अब अनुभवकै कुरा गर्दाखेरि चाहिँ धादिङमा पनि म केही मण्डलीहरूमा गइरहेको हुन्छु कि प्राय, अनि एउटा मण्डलीमा चाहिँ यस्तो कुरा मैले देखेँ, मण्डलीमा चाहिँ युवाहरू चाहिँ टन्नै हुनुहुन्छ क्या हुनु चाहिँ, तर उहाँहरूको सङ्गतिमा चाहिँ 5-7 जना आमा बुवाहरू मात्र हुनुभयो क्या। अनि मैले सोधेँ, अनि यहाँको जवान भाइ बहिनीहरू थियो नि अस्ति नै प्रोग्राममा आउने भाइ बहिनीहरू खोइ त भने, कहाँ हुनु बाबु, उहाँहरू त सबै काठमाडौँमै बस्नुहुन्छ, फलानु पढ्नुहुन्छ, फलानु काम गर्नुहुन्छ भनेर भन्नुभयो क्या,
0: विदेश जानुभयो,
1: विदेश पनि जानुभएको छ भनेर भन्नुभयो। त्यो अहिले काठमाडौँ भ्यालीमा मात्र नभएर ग्रामीण भेगमा पनि युवाहरूको एकदम न्यून अवस्था छ क्या, सहभागिता एकदम कम छ। यो चाहिँ रोजगारी र शैक्षिक कुराहरूले गर्दाखेरि
0: यो जवानहरूलाई नि अझै एकदमै आत्मिकी रूपमा र जागृति रूपमा नि जागृति गराउनको लागि नि अब नेपाली मण्डलीले कस्तो भूमिका खेल्नुपर्छ तपाईँको विचारमा? किनभने त म त जहाँ जान्छु नि जवानहरू सेलाको देख्छु, कुनामा बसेर मोबाइल हेरिरहेको होइन, चिस्किरहेको बढी मात्रामा त्यो देखिन्छ क्या। एउटा जबसम्म युवाहरूमा एउटा आत्मिकी जागृति आउँछ नि त्यसले चाहिँ एक प्रकारको फड्को मार्छ क्या। जस्तो नेपालमा भर्खरै भएको जेएनजी आन्दोलनले नि एउटा इतिहास नै बदल्यो
1: क्या,
0: त्यो भएर जबसम्म जवानहरूमा त्यो आत्मिकी जागृति आउँदैन नि कति कुराहरू बदल्न गाह्रो हुन्छ होइन। तपाईँको विचारमा अब नेपाली साई मण्डलीले कस्तो भूमिका खेल्नुपर्छ होला यसमा?
1: अब नेपालमा चाहिँ मण्डलीमा जागृति जुन युवाहरूको बीचमा जागृति आउनको लागि चाहिँ पहिलो कुरा चाहिँ हामी परमेश्वरको आराधना गर्छौँ होइन, अनि त्यो आराधनाको विषयलाई चाहिँ एकदम प्राथमिकता दिएर सिकाउनु पर्यो क्या। साँचो आराधना सत्य आराधना के हो त, युवाहरूले कसरी आराधना गर्ने त भन्ने कुरा हामी बाइबलीय रूपमा हामी देख्छौँ नि होइन, युहन्ना 4:24 त्यहाँ पढ्यौँ भने। आत्मा र सत्यतामा आराधना कसरी गर्ने भन्ने कुरा चाहिँ सिकाउनु पर्यो सबै मण्डलीहरूले. अनि अर्को कुरा भनेको चाहिँ हाम्रो मण्डलीहरूमा चाहिँ जवानहरू सेलाउने कुरा अघि नै भन्नुभयो नि मोबाइल चलाएर बस्ने कुरा हो. यो अहिलेको जेनेरेसनमा चाहिँ यो आइटीको जमाना हो, टेक्नोलोजीको कुराहरू चाहिँ मान्छेले युज गरिरहेको हुन्छ, थाहा पाइरहेको हुन्छ. त्यही कुराबाट पनि हामी परमेश्वरलाई प्रशंसा दिन सक्छौ, परमेश्वरलाई आदर हुने काम गर्न सक्छौ नि त. त्यो कुराको ज्ञान चाहिँ जवानहरूमा भएन क्या. त्यसको लागि चाहिँ त्यसको सदुपयोग बारेमा मण्डलीहरूमा टिचिङ गराउने, शिक्षाहरू दिने होइन. अनि अर्को सबभन्दा जवानहरू धेरै भेला हुने कुरा भनेको चाहिँ एकदम नाचगानका कुरामा क्या, इन्टरटेनमेन्ट हुन्छ नि, अनि त्यस्तो कुराहरूमा पनि मण्डलीले चाहिँ एउटा जिम्मेवारी खेलिदिनुपर्छ क्या. जस्तै अब कुनै क्रिस्चियन सांगीतिक कार्यक्रमहरू राखिदिने होइन, जवानहरूलाई
0: चाहिँ
1: सार्वजनिक विधाको दिनमा एउटा कन्सर्ट टाइप
0: राखिदिने, एउटा छोटो वचन राखिदिने होइन,
1: उनीहरूलाई चाहिँ कसरी उत्साह दिने, प्रभुमा चाहिँ कसरी एकदम आत्मिक रूपमा चाहिँ जिउने भनेर त्यहाँबाट पनि हामीले सिक्न सक्छौँ क्या.
0: हो,
1: म चाहिँ त्यस्तो लाग्छ.
0: ओके, निकै नै बसाइ अर्थपूर्ण भइ नै रहेको छ. अहिलेलाई भने हामी एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा दिन चाहन्छौ, त्यसपछि भने फेरि पनि गुड न्यूज टक शोमा हामी उपस्थित हुने नै छौं.

0: कार्यक्रम आजको यो स्टक टाइम निकै नै अर्थपूर्ण भएको छ र अहिलेलाई भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। प्राविधिक मित्र सन्ध्याजीलाई धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म आरएस आइजक
1: र म कुमार अब्राम हामी तुम्हेलाई बिदा दिनुहोस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पक्नुहोस् है। ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: लु दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर

कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। यस्तै अर्थपूर्ण गीतहरू सँगसँगै हामी तपाईँको लागि परमेश्वरको वचनहरूबाट केही उत्साहका कुराहरू कार्यक्रम मार्फत राख्दै जानेछौं र यो समयमा हामी हेर्नेछौं तपाईँको छोराछोरीहरूको लागि चाहिँ प्रार्थना गर्नुहोस् भन्ने विषयमा हामी केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छौं। भजन संग्रहको पुस्तक 127:3 भन्दछ, छोराछोरीहरू परमप्रभुले दिनुभएको उत्तराधिकारीहरू हुन्। यदि कसैले तपाईँलाई उत्तराधिकार छोडिराख्ने हदसम्म प्रेम गर्छ भने तपाईँले पनि त्यो उत्तराधिकारलाई चाहिँ अति नै महत्व दिनुपर्छ र दातालाई आदर हुने तरिकाले त्यसलाई सम्हाल्नुपर्छ। बाइबलले भन्दछ कि तपाईँको छोराछोरीहरू परमप्रभु बाटोको उत्तराधिकार हुन्, त्यसकारण उनीहरूको लागि एउटा प्रार्थना चाहिँ तपाईँले गर्न सक्नुहुन्छ, जस्तै कि हे परमेश्वर, म मेरा छोरा छोरीहरूको लागि कति कृतज्ञ र आशिषित छु भनी बताउन सक्दिन। म उनीहरू प्रत्येकलाई तपाईँ बाटोको एक सुन्दर उपहारको रूपमा लिन्छु। मैले प्रेम र हेरचाह गरौं, आनन्द र उत्सव मनाऊ, उनीहरूमा प्रसन्न हौं र उनीहरूलाई यसरी हुर्काउ ताकि उनीहरूले तपाईँ नै सबैभन्दा महान उत्तराधिकार हुनुहुन्छ भन्ने कुरा बुझुन् भने तपाईँले मलाई उनीहरू दिनुभएको छ। तपाईँलाई धन्यवाद कि म लगायत कोही पनि उनीहरूको लागि तपाईँ जतिको भला हुन सक्दैन। तपाईँले मलाई उनीहरूलाई तपाईँ कहाँ ल्याउने विशेषाधिकार र जिम्मेवारी दिनुभएको छ। त्यसकारण प्रार्थनामा उनीहरूलाई प्रत्येक दिन तपाईँको सामु उचाल्नुको महत्व मलाई सिकाउनुहोस्। उनीहरूलाई तपाईँको प्रेम र लक्षित उद्देश्यको केन्द्रमा राख्नुहोस्। उनीहरूलाई तपाईँ को हुनुहुन्छ भन्ने कुराको ज्ञानद्वारा आशिष दिनुहोस्। उनीहरूलाई तपाईँमाथि भरोसा राख्न र तपाईँले उनीहरूको लागि बनाइदिनु भएको जीवनको मार्गमा रहन मदत गर्नुहोस्। तपाईँले उनीहरूमा राखिदिनु भएको दान वरदान र बोलावट थाहा गर्न अनि तपाईँले उनीहरूलाई वृद्धि गर्दै र आफ्नो महिमाको लागि प्रयोग गर्नुहुँदा तपाईँको अगुवाई पछ्याउन सक्षम तुल्याउनुहोस् र तपाईँको पछि लाग्ने तपाईँको नेतृत्वको लागि र उनीहरूको महिमाको लागि प्रयोग गर्नुहोस्। तपाईँको मुहार उनीहरूमाथि चम्काउनुहोस्, तपाईँको अनुग्रह उनीहरूसँग रहोस् र तपाईँको प्रेम उनीहरूमा प्रशस्त होस्। यीशुको नाउँमा म प्रार्थना गर्छु, आमेन। र यसरी चाहिँ हरेक अभिभावकहरूले आफ्नो छोरा छोरीहरूप्रति धन्यवादी हुने परमेश्वरमा र उनीहरूको लागि निरन्तर प्रार्थना गर्नु चाहिँ साह्रै सुन्दर कुरा रहेको छ। के तपाईँको छोराछोरीहरूले प्रभुको सेवा गर्दैछन्? यदि छैनन् भने बाइबलको यो प्रतिज्ञामा पनि तपाईँ खडा हुनुहोस्। यर्मियाको पुस्तकमा हामीले पाउँदछौ, यसरी तेरो भविष्यको आशा छ, तेरा छोरा छोरीहरू तिनीहरूको आफ्नै देश उनीहरूलाई सिकाएको सिद्धान्तहरूमा फर्किआउनेछन्, परम प्रभु परमेश्वर भन्नुहुन्छ।

भनेको तपाईँले यीशुको बारेमा व्याख्या गर्न आवश्यक छैन, केवल उहाँलाई प्रस्तुत गर्नुहोस्। आफ्नो बारेमा उहाँ आफैले बोल्नुहुन्छ। बाइबलले यसो भन्दछ, उहाँको वचनको कारणहरू धेरैले उहाँमाथि विश्वास गरे। त्यस स्त्रीलाई तिनीहरूले भने, अब तिमीले भनेको कुराले गर्दा हामीले विश्वास गरेका होइनौ, तर हामी आफैले सुनेको कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भने हामीले जानेका छौ। र आज तपाईँको विश्वास तपाईँले कसैसँग बाँडचोड गर्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेक सुन्दै हुनुहुन्छ। हामी परमेश्वरको वचनहरूबाट हेरिरहेको छौं, परमेश्वरले तिनीहरूको हृदय खोलिदिनुहुनेछ भन्ने प्रार्थना गर्नुहोस् भनेर यस विषयमा केही कुराहरू राख्न गइरहेको छु। प्रेरित 16:24 भन्दछ, लिडिया नाउकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रो वचन सुनिन्, पावलले बोलेका कुरा ध्यानसँग सुनिन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। र हामी मध्ये कतिले सोच्छौं कि सफल मानिसहरूलाई चाहिँ ख्रिस्टमा जित्न

आवश्यकताहरू छ किनभने तिनीहरूसँग अरूको जस्तै आवश्यकता हुँदैन तर तिनीहरूको पनि आवश्यकताहरू हुन्छन् प्रत्येक भित्र एउटा चाहिँ त्यस्तो रित्तोपन हुन्छ जसलाई परमेश्वरले मात्र भर्न सक्नुहुन्छ अनि त्यसलाई भर्नको लागि उहाँले तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ लिडियाको कथालाई विचार गर्नुहोस् अनि थियाटेरा शहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रो वचन सुनिन् पावलले बोलेका कुरा ध्यानसँग सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनु भयो जब तिनी र तिनका घरका सबैको बप्तिस्मा भयो तब तिनले हामीलाई विन्ती गरिन् यदि तपाईँहरूले मलाई प्रभुकी विश्वासिनी ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् र तिनले हामीलाई कर लगाइन् र लिडियाले चाहिँ सुसमाचार प्रचारप्रति प्रतिक्रिया मात्र जनाइनन् तिनले आफ्नो घर खुल्ला राखिन् ताकि अरू मानिसहरू पनि आएर सुसमाचार सुन्न सकुन् धेरै अवस्थामा सफल मानिसहरू कहाँ सुसमाचार लिएर पुग्न सजिलो हुन्छ किनभने तिनीहरूलाई थाहा छ कि सफल बन्नको लागि नयाँ विचारहरू र अवधारणाहरूप्रति चाहिँ खुल्ला हुनुपर्छ अनि तिनीहरूले यो पनि बुझेका हुन्छन् कि निरन्तर रूपमा सफलता प्राप्त गर्नको लागि तपाईँ परिवर्तनप्रति खुल्ला रहनुपर्छ तथ्यलाई नबिर्सिनुहोस् कि कोही व्यक्ति सामाजिक रूपमा तपाईँको जस्तै हैसियतको होइन भन्दैमा तपाईँले उसलाई यीशुको बारेमा बताउनबाट नरोकोस् यी शब्दहरूमा ध्यान दिनुहोस् पावलले बोलेका कुरा ध्यानसँग सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनु भयो उनीहरूलाई सुसमाचार सुनाउनु तपाईँको काम हो अनि उनीहरूको हृदय खोलिदिनु चाहिँ परमेश्वरको काम हो त्यसकारण तपाईँले अवसर पाउनुहुँदा उनीहरूको जीवनमा चाहिँ वचनको बिउ छर्नुहोस् र विश्वास गर्नुहोस् कि फसलका प्रभुले बाँकी काम गर्नुहोस्।

प्रभु हामी सम्झन्छौ तपाईँको गहिरो प्रेमलाई, कसरी तपाईँले हामीलाई निकाल्नु भयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नु भयो। म असल भएर होइन, म सुन्दर भएर होइन,

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं। भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम टी ब्रेक मा तपाईँ हुनुहुन्छ र हामी परमेश्वरको वचनहरूबाट हेरिरहेको छौं र विशेष गरिकन तपाईँ यो तूफान पार गरेर आउनुहुनेछ भन्ने शीर्षकमा हामी हेर्नेछौँ। प्रेरित 27:20 भन्दछ, धेरै दिनसम्म तूफान लगातार चलिरहेकोले अन्त्यमा बाँच्ने आशा समेत हामीले त्यागिदियौं। जीवनमा यस्तो समयहरू आउँछन् जब परमेश्वर टाढा हुनुभयो जस्तो लाग्छ। हामी प्रार्थना गर्छौं तर त्यागिएको महसुस गर्छ। हाम्रो परिस्थितिको वशमा परेको, डराएको र निराशा। पावल पनि हामीभन्दा भिन्न थिएनन्। उनले रोममा प्रचार गर्ने अवसरको चाहना गरेका थिए र त्यहाँसम्मको यात्रामा थिए जब उनी चढ़ेको जहाज तूफानको चपेटामा पर्यो र सबैजना निराश हुन पुगे। पावलले जहाजका चाहिँ अब यात्रीहरू र अवश्य पनि त्यहाँ हामीले हेर्ने हो भने जहाज अनि यात्रीहरू र सामानहरूको हानि मात्र देखेका थिएनन्, तर उनको आफ्नै जीवन पनि गुम्ने थियो भन्ने कुरा समेत पहिल्यै देखेका थिए र उनको चेतावनीलाई कप्तान, नाविक र सेनाका अधिकृतले व्यवस्था गरेका थिए। फलस्वरूप पावल र 276 जना संघी यात्रुहरू जीवन नै जोखिम हुने अवस्थामा पुगे र यस्तो अवस्थामा चाहिँ उनले केही गर्न सकेनन्। भयभीत बनेका उनी र उनका संघी यात्रीहरूले चाहिँ यसो भने, धेरै दिनसम्म तूफान लगातार चलिरहेकोले अन्त्यमा बाँच्ने आशा समेत हामीले त्यागिदियौं। समुद्रमा सूर्य वा ताराहरू नदेखी 14 दिन बितेपछि र तूफान सबैभन्दा जोड़सँग चलेपछि परमेश्वरले एकजना स्वर्गदूतलाई पावल कहाँ पठाउनुभयो। पावल, नडराओ, तिमी कैसरको सामु अवश्य खड़ा हुनुपर्छ र हेर, तिमीसँग जहाजमा चढ्ने जति सबैको प्राण परमेश्वरले तिम्रो हातमा दिनुभएको छ। उनीहरूको जहाज अन्तत इटालीको दक्षिणपट्टिको टापुमा आइपुग्दा उनीहरू जाडोले कठ्याङ्ग्रिएका, भिजेका र भोकाएका थिए। प्रत्येक परिस्थितिले दुखान्त र पावलको रूपमा प्रचार गर्ने सपनाको अन्त्यलाई संकेत गर्थ्यो। तथापि जब अर्को बिहान माल्टा टापुमा सूर्योदय भयो, तब यो स्पष्ट भयो कि परमेश्वरले त्यो तूफानद्वारा उनीहरूको लागि उहाँले योजना गर्नुभएकै ठाउँमा ल्याइपुर्याउनु भएको थियो। अनि अन्त्यमा पावलले रोममा सीजरको सामु परमेश्वरको वचन घोषणा गर्न पाए। त्यसकारण साहस गर्नुहोस्, तपाईं यो तूफान पार गरेर आउनुहुनेछ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र तिम्रो बुबा तिम्रो साथमा छन् भन्ने शीर्षकमा केही कुराहरू चाहिँ तपाईँको लागि म राख्न गइरहेको छु। परमेश्वरको वचन युहन्नाको पुस्तक 10:28 भन्छ, तिनीहरू कहिल्यै नष्ट हुने छैनन्। अमेरिकाको फ्लोरिडा राज्यमा चाहिँ एक दिन मध्याह गर्मीमा एक सानो बालक चाहिँ आफ्नो घरको पछाडिपट्टि रहेको तलाउमा पौडी खेलिरहेको थियो र उसलाई एउटा गोहीले पछ्याइरहेको थियो भन्ने कुरा उसलाई थाहा थिएन। उसको बुबा बगैँचामा काम गरिरहेका थिए अनि उनले त्यसलाई देखे र आफ्नो छोरालाई जोडसँग कराउँदै छिटो फर्कन भने, तर धेरै ढिलो भइसकेको थियो। बालक बुबा कहाँ आइपुगेको मात्र के थियो, त्यो गोही पनि बालक नजिकै आइपुग्यो। एक भयंकर रस्ताकसीको क्रममा बाबुले त्यो बालकको हात समाते भने गोहीले चाहिँ उसको खुट्टा। गोही उसलाई निल्न दृढ़ थियो, तर केटाका बाबु पनि आफ्नो छोरालाई त्यति सजिलै गोहीको मुखमा छोड्न तयार थिएनन्। त्यही बाटो भएर गाड़ी चलाएर जाँदै गरेको एकजना किसानले चिच्चेहाट सुनेर तुरन्तै ओर्ली त्यस गोहीलाई गोली हानेर मारिदियो। अचम्म रीतिले बालक बाँच्न सफल भयो। अस्पतालमा हप्तौपछि स्थानीय पत्रिकाले चाहिँ त्यस बालकको अन्तर्वार्ता लियो। उसले पत्रकारलाई आफ्नो खुट्टामा गोहीले टोकेको डरलाग्दो घाउलाई देखायो। त्यसपछि गर्वका सास भन्यो, मेरो पाखुरामा पनि ठूलो घाउ छ, किनभने मेरो बुबाले मलाई जोरसँग समात्नु भएको थियो र मलाई छोड्नु भएन। यसुले भन्नुभयो, तिमीलाई अनन्त जीवन दिन्छु, तिमी कहिल्यै नष्ट हुने छैनौ र कहिल्यै तिमीलाई मेरो हातबाट खुसी लैजाने छैन। कसैले पनि तिमीलाई मेरो हातबाट खुसी लैजाने छैन। यसको अर्थ शत्रुले कोसिस गर्दैन भन्ने चाहिँ होइन। तपाईँ चाहिँ परमेश्वरदेखि धेरै टाढा हुनुहुन्छ र अब घर फर्कन कुनै पनि बाटो छैन भन्ने किसिमको कुरा सोच्न शैतानले तपाईँलाई बाध्य बनाउनेछ। उसले तपाईँलाई निरुत्साह र दोषी भावनाले आक्रमण गर्नको निम्ति अरूलाई पठाउनेछ। परमेश्वरबाट टाढा हुनलाई उसले तपाईँको जीवनमा परीक्षा पनि ल्याइदिनेछ। तपाईँले गलत छनौट पनि गर्न सक्नुहुन्छ जसले तपाईँलाई आत्मिक र भावनात्मक रूपमा चोट लगाउनेछ। तर जब तपाईँ परमेश्वरको हुनुहुन्छ, कसैले पनि तपाईँलाई खोज्न सक्दैन। कुनै पनि कुराले परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। तपाईँको परमेश्वर पिताको हातबाट जस्तै परिस्थितिले पनि तपाईँलाई खोज्न सक्ने छैन। तिम्रो बुबा तिम्रो साथमा छन्, यस शक्तिशाली विश्वासको वचनले आज तपाईँलाई शान्ति मिलेको होस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र स्वर्गबाट आउने बुद्धिको निम्ति प्रार्थना गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। याकुब तीनको सत्रले भन्छ, जुन बुद्धि स्वर्गबाट आउँछ त्यो शान्तिप्रिय हुन्छ। र कति मानिसहरू चाहिँ द्वन्द्वमा मात्रै सफल भएका जस्ता देखिन्छन्। तिनीहरू सधैँभरि नै झगडा गर्न, विवाद गर्न, असहमति जनाउन वा केही न केही कुराहरू चाहिँ शुरू गर्न प्रयत्नशील हुन्छन्। तिनीहरू खास कारणै बिना झगडा गर्नकै लागि झगडा गर्छन्। कुनै खास सिद्धान्तमा जोसिलो भएको कारणले होइन, तिनीहरू चाहिँ सोच विचार नै नगरिकन अरू मानिसहरूको झगडामा हाम फालिहाल्छन् र त्यसमा आफ्नो शक्ति खेर फाल्छन्, जुन कुरा तिनीहरूले गर्नुपर्ने नै थिएन। तिनीहरू आँटिला व्यक्ति जस्ता देखिन्छन् तर तिनीहरूले अक्सर गलत निर्णय गर्छन्। यसकारण अरूहरूले तिनीहरूलाई व्यवस्था गर्छन् र तिनीहरूलाई गम्भीरताका साथ लिन छाडिदिन्छन्। आफ्नो बारेमा असल अनुभव गर्नको लागि तिनीहरूले सधैँ जित्नै पर्ने हुन्छ। जब अरूसँगको सम्बन्धको कुरा आउँछ यस्तो अवस्थामा तपाईंलाई माथि बाटोको बुद्धिको आवश्यकता पर्दछ। जब तपाईंसँग माथि बाटोको बुद्धि हुन्छ तब तपाईंलाई म कति बलियो छु र राम्रो छु भन्ने कुरा देखाउन अरूलाई हराउनु आवश्यक हुँदैन। असल निर्णय लिन सक्ने तपाईंको आत्मविश्वास लगायत साँचो आत्मविश्वास चाहिँ भित्रैबाट आउँछ। वचनले भन्दछ, तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र तिनीहरूले चाहिँ धार्मिकताको फसल बटुल्छन्। जब तपाईँ बाइबलीय सिद्धान्त अनुसार काम गर्नुहुन्छ तब संघर्षमा आफ्नो ध्यान केन्द्रित गर्नु चाहिँ ठिक छ वा छैन भन्ने कुरा तपाईँलाई थाहा हुनेछ। यदि परमेश्वरले तपाईँको अगाडि राखिदिनु भएको इनाममा आफ्नो ध्यान केन्द्रित गर्नुहुन्छ भने त्यस्तो कुरामा तपाईँले समय र ध्यान दिनु चाहिँ योग्य छैन भन्ने कुरा चाहिँ तपाईँले थाहा गर्नुहुनेछ। फलस्वरूप तपाईँले आफ्नो जीवनको साथसाथै आफ्नो सम्बन्धको बारेमा पनि उत्तम निर्णय गर्न सक्नुहुनेछ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता अब चाहिँ भने कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नु पर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा
3: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
5: अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
6: र 9818251240 9818251240

0: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: इमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
8: प्रोपाइटर सानो सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
2: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
9: किनभने स्वर्गको राज्य यस्तोहरूको मेरो नाम इमानुएल टटल अहिले तपाईँहरू

0: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।
1: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105 थुप्रो मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा प्रत्येक सोमबार 2 देखि 3 बजेसम्म हामी यो कार्यक्रममा आउने गर्छौं श्रोता, र विशेषतः यो कार्यक्रममा परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू हामी बाइबलमा रहेर गर्ने गर्छौं। हामीलाई दिनानुदिन उत्साहको खाँचो पर्छ, ती उत्साहका कुराहरू चाहिँ परमेश्वरको वचनबाट पाउँछौं भनेर पनि भन्न चाहन्छु। र मिठा मिठा गीत संगीतहरू पनि एक घण्टाको अवधिभरि बज्नेछन् पक्कै पनि। र आज पनि प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिँदै कार्यक्रमको शुरूआतमा रिप्यान लेप्चाले गाउनुभएको निकै नै सुमधुर भजन राख्छु।

देखि नै आजको पूर्ण भजन हामीले सुनेका छौं। कार्यक्रम नयाँ उदयमा रिफियान लेप्चाको आवाजमा मैले सुनाइरहेको थिएँ श्रोता मित्र। भजन सरको पुस्तक एक अध्यायमा सायद दाउदले भन्दैछन्, म कहिले भवनमा गएर उहाँलाई भेटौं, जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछ त्यसरी नै म परमेश्वरको तृष्णा गर्छु भन्ने कुराहरू त्यहाँ गरिएको छ। र विशेष गरिकन संगीतको कुरा गर्नुपर्दाखेरि मलाई पनि संगीत प्रेमी भएको हुनाले संगीतका कुराहरू गरिरहन मन लाग्छ होइन। परमेश्वरलाई महिमा दिने सर्वप्रथम परमेश्वरको उपस्थितिमा जाने कारण पनि संगीत नै होइन। संगीत बिना चाहिँ हामी परमेश्वरको उपस्थितिमा जान सक्दैनौ। हामीले उत्पत्तिको पुस्तकदेखि संगीतकारका कुराहरू हेर्छौं भनेदेखि पहिलो संगीतकार को थिए त भन्ने कुरा हामी हेर्दैछौ है त। उत्पत्तिको पुस्तक 4 अध्यायको 21 पदले भन्छ, उनका भाइको नाउँ युबाल थियो, उनी चाहिँ वीणा र बाँसुरी बजाउनेहरूका पुर्खा, बजाउनेहरू सबैका पुर्खा थिए भनेर भनिएको छ। र यसले हामी के देख्छौं भन्दाखेरि संगीतको शुरू चाहिँ युबालले गरेका रहेछन् बाइबलमा। परमेश्वरले यदुतुन अनि आसाफका सन्तानहरूलाई पनि बाजा गाजा बजाउनको निम्ति चुन्नुभयो, लेवीका सन्तानहरूलाई पुजारी हुनको निम्ति चुन्नुभयो, एवं वृद्धले आज हामीले संगीतकार को रहेछ भनेर पनि थाहा पायौं। संगीत चाहिँ परमेश्वरको महिमाको लागि यति महत्वपूर्ण स्थान दिने कुरा हो। हामीले येशु ख्रीष्टले पनि भजन गाउनु भएको कुराहरू एउटा पदमा पढेर तपाईँलाई सुनाउँछु। हामीले मत्तीको पुस्तक 26:30 हेर्यो भने यहाँ यसरी लेखिएको छ, एउटा भजन गाएपछि उहाँहरू जैतुन डाँडातिर निस्केर जानुभयो। येशुले पनि त भजन गाउनु हुँदो रहेछ, पितालाई महिमा प्रशंसा दिनुहुँदो रहेछ होइन। र त्यसैले गर्दा यो समय कस्तो समय थियो भन्दा अलिकति दुःख लाग्दो समय, अन्तिम भोजन जब येशुले मनाउनु भयो आफ्ना चेलाहरूसँग, अनि उहाँ चाहिँ पक्राउनेको नजिक पुग्न लाग्नु भएको थियो, उहाँले पीड़ा भोग्न लाग्नु भएको थियो, जुन समय चाहिँ निष्ठाचारको समय थियो। त्यतिखेर चाहिँ अनि प्रभुले त्यो समयमा पनि दुःखका साथ हिँडिरहनु भएको थियो, त्यो समयमा पनि उहाँले भजन गाउनुभयो भनेर भनिएको छ। र भजन किन चाहिँ इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ आज हामीले पनि मण्डलीमा परमेश्वरको उपस्थितिको महसुस चाहिँ भजनबाटै गर्छु, म त तपाईँ के गर्नुहुन्छ त्यो मलाई थाहा छैन होइन, तर म चाहिँ जब भजनबाट परमेश्वरलाई स्तुति महिमा दिन थाल्छु अनि उहाँले छुनुभएको अनुभव हुँदछ। त्यसैले गर्दा परमेश्वरको महिमा प्रशंसामा संगीतले धेरै ठूलो भूमिका खेल्दछ। रिप्यान लेप्चाले गाउनुभएको भजन अत्यन्तै मिठो थियो, यसरी हामीसँग धेरै मिठा मिठा भजनहरू हात पारिसकेका छौं, हामीले सुनाउँदै जानेछौं तपाईँलाई। र आज चाहिँ मैले संगीतको विषयमा अलिकति भने, त्यसपछि चाहिँ अब कहिलेकाहीँ हामी आज्ञाकारिताका कुराहरू पनि हेर्छौं, र कार्यक्रम नयाँ उदयमा चाहिँ विशेष गरी परमेश्वरले दिनुहुने अनन्त जीवनका कुराहरू, आशाका कुराहरू, जसले आशा हराएको छ उसलाई आशा दिन्छु भनेर परमेश्वरले भन्नुभएको छ, तिमीहरूका सारा फिक्री बोझमा सुम्पिदेऊ भनेर भन्नुभएको छ मत्ती 11:28 पनि। र एवम्रितले हामीले ती वचनहरू दावी गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। वचन बुझ्नुपर्छ अनि वचन पढ्नुपर्छ, त्यसैले गर्दा संगति मात्रै गएर हुँदैन होइन, हामीले वचन पढ्नुपर्छ, भजन जानी नजानी पनि गाउनुपर्छ। हाम्रा स्वरहरू राम्रा नहोलान् तर पनि परमेश्वरले हाम्रा भजनहरूलाई चाहिँ एक्सेप्ट गर्नुहुन्छ। हामीले गाएका भजनहरू स्वर्गसम्म पुग्नको लागि एकदम संगीत मिलेको मिठो आवाज चाहिँदैन, हाम्रो हृदयको छुवाई चाहिन्छ। हाम्रो हृदयबाट परमेश्वरलाई पुकार्नुपर्छ। उहाँको भजनले भन्दछ, तिमीहरूका शरीरका लुगा फटाएर होइन, तिमीहरूको हृदय फटाएर मेरो नजिक आओ। त्यसैले परमेश्वरको नजिक जाने माध्यम चाहिँ संगीत नै हो। र आज विविध कुराकानी म गर्नेछु, र मण्डलीमा चाहिँ हामी श्रीमान श्रीमतीको रूपमा पनि हुन्छौं, कहिलेकाहीँ दाजु बहिनीको दाजुभाइहरूको रूपमा पनि हुन्छौं, अनि हामी सबैजना एउटा परिवार येशु ख्रीष्टको एउटा शरीर विभिन्न अंगहरू भएर बसिरहेका हुन्छौं। र हामी सबैको आफ्नो आफ्नो दायित्व छ, हामीलाई दिनुभएको वरदान अनुसार हामी काम गर्छौं। जस्तै म चाहिँ मण्डलीमा क्वायर लिडरको काम पनि गर्छु, किनभनेदेखि मलाई परमेश्वरले अलिकति स्वर दिनुभएको कारणले यो काम दिनुभयो, म अत्यन्तै खुसी छु सदा, किनभने तपाईँले पाउनुभएको काम चाहिँ दुःख नमानिपन गर्नुपर्छ, करबलले होइन, हाम्रो स्वेच्छाले प्रभुलाई हामीले पुज्नुपर्छ, प्रभुलाई हामीले महिमा दिनुपर्छ। र जति जान्दछौँ होइन, मैले जति सक्छु मेरो तर्फबाट म दिन्छु सबै कुरा परमेश्वरको महिमाको लागि। त्यसैले गर्दा आज एकजना स्त्रीको कुरा पनि म गर्छु। कतिजना स्त्रीहरू चाहिँ बाइबलमा धेरै ठूलो रोल खेल्ने व्यक्तित्वहरू हुनुहुन्छ, जसले परमेश्वरको महिमालाई अगाडि बढाएका छन्। कहिलेकाहीँ श्रीमानहरू कमजोर हुँदा श्रीमतीले अगाडि बढाएका कुराहरू पनि हामी देख्छौँ होइन। जस्तै अब दाउद चाहिँ साउलबाट खेदिरहेको बेला आफ्नै छोरा जोनाथनले चाहिँ आफ्नै शत्रुलाई जोगाएको, यस्ता कुराहरू पाउँछौँ। कहिलेकाहीँ साथीबाट हामीले सहयोग पाउँछौँ भने कहिलेकाहीँ हामीले आफ्नै श्रीमतीबाट श्रीमानबाट होइन। यस्तै एउटा सिपोराको कुरा पनि मलाई गर्न मन लाग्यो, किनभने अत्यन्तै मन पर्यो मलाई यो पाठ पढ्दै थिएँ मैले। मुसाको श्रीमतीको नाम सिपोरा थियो,
र उसका बुबाको नाम चाहिँ यित्रो थियो। हामी पढ्दै जानेछौ। हामीले प्रस्थानको पुस्तकमा यी कुराहरू देख्छौ। सिपोरा मोसाकी पत्नी थिइन् र बाइबलले तिनको सम्बन्धमा थोरै मात्र बयान गर्छ। हामी जान्दछौ तिनी मिध्यानी पुजारी यित्रोकी छोरी थिइन्। तिनी मोसाकी असल र कर्तव्य परायण पत्नी थिइन्। परमेश्वर एउटा जलिरहेको पोथ्रामा ज्वालामा प्रकट हुनुभयो र मोसालाई मिश्र फर्केर जाने आदेश दिनुभयो। कठिन यात्रा भएर पनि सिपोराले आफ्ना सन्तानलाई लिएर तिनका साथमा स्वेच्छाले जाने निर्णय गरिन्। यी सबै कुरा स्वेच्छाले भइरहेको छ, श्रोता, कसैको कल्पनाले होइन। परमेश्वरसँग डराउने मानिसले चाहिँ आफै आज्ञाकारितातिर ढल्किन्छ, आफै पवित्र हुन खोज्छ र परमेश्वरले पनि भन्नुहुन्छ म पवित्र छु, तिमीहरू पनि पवित्र हुनुपर्छ। र त्यसैले गर्दा हामीले चाहिँ परमेश्वरमा आज्ञाकारी भएर हिँड्नु ठूलो आशिषको मोल हो पक्कै पनि। र यहाँ सिपोराले त्यही गर्दैछिन् जो चाहिँ मिध्यानी स्त्री भएर पनि आज परमेश्वरको कामको निम्ति अग्रसर भइरहेकी छिन्। र उजाड स्थानमा 40 वर्षसम्म रहँदा सिपोराले आफ्नो पतिलाई सायद धेरै सहायता गरिन्। मुसाका निम्ति ती 40 वर्ष निकै कष्टमय थियो। अर्कोतिर यसै अवधिमा उनी पृथ्वीभरि सबैभन्दा विनम्र व्यक्तिको ढाँचामा पनि निर्माण हुँदै थिए। मुसा चाहिँ भनिन्छ पृथ्वीभरिमा विनम्र। कस्तो अचम्मको कुरा, श्रोतामित्र, तपाईँ र म पृथ्वीभरिको विनम्र भन्न पायौं भने कस्तो लाग्छ होला त्यो दिन हामीलाई, होइन? हामीलाई एउटा समाजमा विनम्र व्यक्ति भनेर भन्दाखेरि त हामीलाई एकदम हर्षले गदगद हुन्छ हाम्रो मन। परिवारमा पनि सबैभन्दा राम्रो चाहिँ यो छोरो छ है भन्दाखेरि हाम्रो मन कति ठूलो हर्षले उन्माद हुन्छ, होइन? त्यस्तै आज यहाँ चाहिँ मुसालाई चाहिँ संसारकै नम्र व्यक्ति भनेर भनिएको छ। अत्यन्तै असल व्यक्तित्वको विषयमा हामी पढ्दैछौँ आज। जे भए पनि एक किसिमले सिपोराको सन्दर्भको एउटा महत्वपूर्ण मुद्दामा बाइबलका सिद्धान्तहरू असहमत छन्। केहीको विश्वास अनुसार तिनी खतनाको अनुष्ठानमा मुसाका साथ थिएनन्। प्रस्थान 4:24-26। अरूहरूका तर्क अनुसार यति महत्वपूर्ण करारको उपेक्षा गर्ने कुरा पूरा दोषी मुसामै थिए। यो सिपोराका भावनात्मक वा धार्मिक प्राथमिकतासँग मुसाको भिन्न धारणा हुनुको सोझो परिणाम थियो वा थिएन त्यो त भन्न सकिन्न। तर धर्मशास्त्रबाट स्पष्ट छ परमेश्वर सिपोरासँग होइन मुसासँग रिसाउनु भएको थियो। के पनि स्पष्ट छ भने सिपोराको आफ्नो छोराको खतना गर्ने कार्यले नै मुसालाई मृत्युमुखबाट बचायो। हामीले थाहा पाउँछौ मुसाले सबै इजरायलीहरूलाई 40 वर्षको यात्रामा डोयाइरहेको थिए अनि निर्देशनहरू दिने, होइन, सिनाई पर्वतबाट त्यो आज्ञाका पाठीहरू ल्याएर व्यवस्थाहरू दिने चुनिएको लिडर भनौं न, त्यही व्यक्तिले आफ्नो छोराको खतना भने गरेका थिएनन्। जसरी हामीले उत्पत्तिको पुस्तकमा हेर्छौं भनेदेखि हरेक यहुदीहरूको चाहिँ 8 दिनमा खतना हुनुपर्छ भनेर भनिएको छ, होइन? तर त्यहाँ गरिएको थिएन। त्यो कुरा चाहिँ सिपोराले थाहा पाएकी छैन। हामी पढ्दै जानेछौँ। सबै इजरायलीहरूलाई राम्रोसित थाहा थियो तिनीहरूले खतना गराउनुपर्छ। उत्पत्ति 17:7-14 अघि पनि मैले भने र परमेश्वरले करारद्वारा अब्राहम र उनका सन्तानलाई कनान देश दिने प्रतिज्ञा गर्नुभएको थियो र करारको चिन्ह चाहिँ के थियो भन्दा खतना थियो। खतनाको यो आज्ञा पालन नगर्ने प्रत्येक मानिसले प्रतिज्ञाको भूमिमा प्रवेश गर्न नपाउने मात्र होइन मानिसहरूबाट त्यागिन्थ्यो पनि। र परमेश्वरले मुसालाई उनका घरानाहरूका सबै जसो खतना गर्ने आदेश दिनुभएको कुरा चाहिँ हामीले उत्पत्ति 17 थाहा पाएका छौं। तर उनले आफ्नो माहिलो छोराको खतना गरेका थिएनन्। यसरी यो अति महत्वपूर्ण क्षेत्रमा मुसाको गम्भीर गल्ती थियो। वास्तवमा खतनाको करार पालन नगरेर उनी आफ्नै सन्देशको खण्डन गरिरहेका थिए। उनको सेवकाई के थियो? करारमा बाँधिएका मानिसहरूलाई प्रतिज्ञाको देशमा ल्याउनु र उनको सेवकाई थियो। त्यस देशमा उत्तराधिकारीमा प्रवेश पाउने योग्य हुनको निम्ति प्रत्येक पुरूष बालकको खतना हुनै पर्थ्यो। तर उनको आफ्नै परिवारमा भने खतना भएको थिएन। यो कुराले हामीले के थाहा पाउँछौ भने यसपछि के घटना घटिरहेको छ भने, श्रोता, यसपछि चाहिँ मुसालाई परमेश्वरले चाहिँ प्रहार गर्न लाग्नु भएको थियो, मृत्युमा लान लाग्नु भएको थियो खतना नगरेको कारणले गर्दा। किनभने जो चाहिँ सबैजनाको मुख्य थिए, होइन, सबैजनाको निम्ति चुनिएको एउटा गोठालो जस्तो व्यक्तिले आफ्नै छोराको खतना नगर्दाखेरि चाहिँ अनाज्ञाकारिता त्यहाँ झल्किन्थ्यो। अनि मृत्युमा जान लाग्दाखेरि सिपोराले कुरा थाहा पाएर चाहिँ उसले ढुङ्गाको चकमकले चाहिँ आफ्नो छोराको खलडीको खतना गरेर मुसाको जीवन बचाएको छ। र यसले गर्दाखेरि सिपोराले गरेको महान काम यही नै हो, किनभने परमेश्वरले यो कारणले चाहिँ मेरो श्रीमानलाई प्रहार गर्न लाग्नु भएको छ भनेर
सिपोराले थाहा पाइन्। आज कति दिदी बहिनी तपाईँको श्रीमती हुन सक्छन्, आफ्ना दिदी बहिनीहरू जसरी मण्डलीमा हामी धेरै दिदी बहिनीहरू देख्छौं, उहाँहरूले पनि अलिकति सजग हुनुपर्ने कुरा। कहिलेकाहीँ श्रीमानले आज्ञाकारितालाई ठूलो आज्ञाकारिताका कुराहरू बिर्सिएर अरूलाई मात्रै हामीले सन्देश दिइरहेका छौं कि कहिलेकाहीँ श्रीमानहरू अगुवाका कामहरू गर्ने पास्टोरियल डिकनको रूपमा काम गर्ने व्यक्तित्वहरूले पनि महान महान आज्ञाहरू कहिलेकाहीँ भुलिरहेका हुन्छन् होइन। त्यसैले गर्दा कहिलेकाहीँ श्रीमतीहरूले सम्झाउनु पर्ने हुन्छ, कहिलेकाहीँ नजिकका व्यक्तित्वहरूले सम्झाउनु पर्ने हुन्छ र यसरी हामीले परमेश्वरको काम गर्दै अगाडि बढ्नुपर्छ। सिपोराको कुरा तपाईँलाई कस्तो लाग्यो? सिपोरा जस्तो हुन तपाईँलाई मन परे कि परेन? तपाईँ दिदी बहिनीहरूले सुन्दै हुन्छ, स्त्री जातिहरूले सुन्दै हुन्छ भने पनि यो चाहिँ हामीले बुद्धिमत्तापूर्वक काम गर्ने व्यक्ति पक्कै पनि बन्नुपर्छ भन्ने कुरा सिकाएको छ। यसरी नै हामीले प्रत्येक व्यक्तिको आचरणलाई जब हेर्छौं, उदाहरणीय आचरणलाई जब हेर्छौं, केही न केही शिक्षा चाहिँ हामीले पक्कै पनि पाउँछौं। र यस्तै विविध कुराकानी म ल्याउने नै छु अहिले भने फेरि पनि एउटा निकै नै मिठो गीत राख्छु है त।

हजुर सरगम पनि आइदियो प्रभु, निकै नै मिठो भजन हामीले सुन्यो श्रोतामीले। दोस्रो गीत समाप्त हो। हामीले संगीतका कुराहरू पनि गर्दैथ्यौं, आज्ञाकारिताका कुराहरू पनि गर्दैथ्यौं, अनि कति स्त्री पुरूषहरूका कुराहरू जो परमेश्वरमा आज्ञाकारी हुनु पर्दछ भन्ने कुराहरू पनि गरिरहेका थियौं। संगीतकै कुरा फेरि पनि जोड्नु पर्दाखेरि चाहिँ मलाई संगीत अचम्मै मनपर्छ अनि तपाईँहरूलाई पनि मनपर्छ पक्कै पनि। र संगीत चाहिँ आराधनाको आत्मा हो भनेर पनि हामी भन्न सक्छौ। भजन संग्रह 33:2-3 भनिएको छ, बीडाले प्रभुको स्तुति गर, दस्तारे बाजाले उहाँका गीतहरू गाओ, नयाँ गीत गाओ र कुशलपूर्वक बजाएर हर्षले जय जयकार गर पनि भनिएको छ। र परमेश्वरलाई नयाँ गीत गाउने भन्ने कुरा सधैँ आत्माबाट आउने आराधनालाई जनाउँछ। केवल शब्द होइन, हृदयको एउटा स्पर्श, हृदयको समर्पणता भन्ने कुरा हामी बुझ्छौं। र हामी जे पनि गर्छौं संसारमा हामी आएको नै परमेश्वरलाई महिमा दिनलाई भन्ने कुरा हामीले बुझ्नुपर्छ। यो चाहिँ हरेक इसाईले, हरेक विश्वासीले, हरेक प्रभुलाई विश्वास गर्ने व्यक्तिले बुझेको हुनुपर्छ। किनभने यर्मियाको पुस्तकमा हामी कसरी चुनिएका थियौं भन्ने कुरा, यर्मियालाई जसरी चुनाव दिनुभयो तपाईँ र मलाई पनि त्यसरी परमेश्वरले चुन्नु भएको। हामी यर्मिया 1:5 हेर्छौं, मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरेँ भनिएको छ। त चाहिँ मेरो होस्, तैँले चाहिँ मेरो महिमा गर्नुपर्छ भनेर परमेश्वरले यर्मियालाई भन्नुभयो। तपाईँ र मलाई पनि एफिसिएको चार अनुसार आमाको गर्भमा रच्ने परमेश्वर नै हुनुहुन्छ। हामी त्यसै एउटा भनौँ न आमा बुवाको इच्छाले मात्रै आएको होइन, कुनै एउटा भनौँ न समयको एउटा फल होइन। हामी चाहिँ परमेश्वरको उद्देश्यमा बनाएका मानिसहरू हौ। असन्तै असाध्यै सुन्दर छौँ होला, हाम्रो रूपहरू राम्रो नहोला, होइन, विभिन्न किसिमका व्यक्तिहरू होला, तर परमेश्वरले रूप हेर्नुहुन्न कहिले पनि, हाम्रो मन कस्तो छ हेर्नुहुन्छ। हामी पहिलो समेल 15:22 पदलाई हेर्छौँ भनेदेखि परमेश्वरले हृदयको बलिदान चाहनुहुन्छ भनेर भनिएको छ। तपाईँको हृदय कस्तो छ, तपाईँको अनुहारले चाहिँ परमेश्वरले तपाईँलाई मार्क्स दिने अनि तपाईँलाई आशिष दिने होइन। तपाईँले लगाउनुभएको लुगा, तपाईँले बोल्नुभएका कुराहरू, तपाईँ चाहिँ एकदमै वेल एजुकेटेड हुनुहुन्छ अथवा तपाईँ चाहिँ धेरै क्वालिफाइड मानिस हुनुहुन्छ, धेरै कुराहरू गर्न जान्नुहुन्छ, तपाईँसँग ठुल्ठुला मानिसहरूसँगको पहुँच छ, त्यो चाहिँ संसारले हेर्ने हो। प्रभु येशूले त्यस्तो हाम्रो जीवनबाट चाहनुहुन्न। हामीसँग कोही नहोस् तर प्रभु येशू हुनुहुन्छ भने हामीले सबै कुराहरू जित्न सक्छौं। जीवनमा हरेक किसिमका आएका संघर्षहरूलाई पनि येशूसँगै हामी जित्न सक्छौं। त्यसैले गर्दा तपाईँ र म चाहिँ परमेश्वरको महिमा गर्न नै बनाइएका मानिसहरू भएको हुनाले हामीलाई भन्नुहुन्छ केवल शब्दले होइन, हृदयको समर्पणता हुनुपर्छ। आराधना आत्मा र सत्यमा हुनुपर्छ, सत्यतामा हुनुपर्छ भन्ने कुरा चाहिँ हो। आज तपाईँले पनि आराधना गर्नुहुन्छ, मैले पनि गर्छु, हाम्रो पारिवारिक संगति हुन्छ, हाम्रो मण्डलीमा सेवकाई हुन्छ, होइन, र हामी आराधनामा बस्छौँ, त्यतिखेर चाहिँ हाम्रो मन चाहिँ बाहिर छ अनि प्रभुको भवनमा मात्रै खुट्टा टेकिएको छ भनेदेखि त्यो आराधना होइन। त्यहाँ चाहिँ हामीले व्यर्थै समयहरू चाहिँ व्यतीत गरिरहेका छौँ भन्ने कुराहरू थाहा हुन्छ। त्यसैले गर्दा सत्यतामा हुनुपर्छ हाम्रो आराधना र परमेश्वरलाई दिने महिमा चाहिँ आत्मा र सत्यतामा, र कसैले के भन्छ भनेर मानिसलाई हेर्ने होइनौ। हामीले ख्रिस्टलाई हेरेर अगाडि बढ्ने मानिसहरू भएको हुनाले मानिसले जे भने पनि हामीलाई कुनै पनि फरक पर्ने छैन। यूहन्ना 4:23-24 भन्दछ, साँचो आराधकहरू आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्ने समय आउँदैछ र अहिले हो, किनभने पिता यस्ता आराधकहरूलाई खोज्दै हुनुहुन्छ भनेर पनि भन्नुहुन्छ। यसले के देखाउँछ भन्दाखेरि संगीत केवल धुन मात्रै नभएर परमेश्वरसँगको एउटा संलग्नता, परमेश्वरसँग जोडिरहने रहिरहने एउटा आत्मिक चाहिँ रिलेसन पनि हो, सम्बन्ध पनि हो, होइन। हामी संसारमा विभिन्न किसिमका सम्बन्धमा रहेका छौँ, हामीले साथीभाइको सम्बन्ध, श्रीमान श्रीमतीको सम्बन्ध, आमा बुबा छोराछोरीप्रतिको सम्बन्ध, प्रेम हामी रहिरहेछौँ, तर यो एक किसिमको अगापे प्रेममा भएको सम्बन्ध चाहिँ बेग्लै नै छ। र हामीले संगीतले हृदयलाई परमेश्वरतिर फर्काउँछ। हामी जब संगीत गाउँछौँ अनि परमेश्वरको हृदयलाई, होइन, संगीतले चाहिँ हृदयलाई परमेश्वरतिर फर्काउँछ। जस्तै मलाई, म चुपचाप बसिरहेको छु तर अब परमेश्वरको महिमा हुने, महिमा गर्ने समयमा मैले आराधना गरेर भजनहरू गाउँछु भने त्यो भजनहरूले चाहिँ परमेश्वरको नजिक लाने काम गर्दछ। त्यसैले पहिलो समेल 16:23 पनि भन्दछ, जब साउलमाथि खराब आत्मा आउँथ्यो तब दाउदले बीडा बजाउँथ्यो र साउललाई आराम मिल्दथ्यो र खराब आत्मा भाग्थ्यो। संगीतले चाहिँ एउटा शक्तिको काम पनि गर्दो रहेछ, जसले मानिसलाई निको पार्दछ, होइन,
अनि आज साँच्चै नै भजन गाउँदा गाउँदै कति निको भएका इभेन्टहरू पनि हामी देख्छौँ नि त होइन, त्यो ठुल्ठुला सभाहरूमा भजन गाउँदा गाउँदै मानिसहरूले छुटकारा पाएका पनि हामी देख्छौँ। यो चाहिँ परमेश्वरको कारणले हो। त्यसैले संगीतले आत्मिक शान्ति ल्याउँछ, दुःख हटाउँछ, हृदयलाई आराधनामा केन्द्रित गर्छ। कहिलेकाहीँ मलाई पनि एक्लै बसिरहँदाखेरि अलिकति महसुस आइसोलेटेड फिल हुन्छ होइन, म चाहिँ के गरेर बस्ने होला, बेकारै छ, के गर्ने, यो समय कसरी बिताउने, यस्ता विविध किसिमका नकारात्मक सोचहरू चाहिँ मनमा आइरहेको बेलामा परमेश्वरको महिमा भन्दा संसारका कुराले चाहिँ हामीलाई कहिलेकाहीँ पिरोल्ने त्यस्तो समयहरू पनि आउँदछ र अशान्त बनाउँछ मनलाई। त्यतिखेर शान्ति ल्याउनको लागि चाहिँ गिटार बजाएर भजन गाउन थाल्छौँ भने चाहिँ फेरि पनि शान्ति फर्केर आउँछ, हाम्रो हृदयलाई आराधनामा केन्द्रित गर्छ त्यो कुराले। हामी जसरी गाउँ होइन, हाम्रो स्वरहरू राम्रो भए नभए पनि परमेश्वरले चाहिँ हाम्रो हृदय हेर्नुहुन्छ। र स्वर्गमा पनि देवदूतहरू सन्तहरूले गीत गाएर आराधना गर्छन् भनेर चाहिँ भजनहरूमा वचनहरूमा लेखिएको छ र त्यो अनन्त स्तुतिको धुन हो भनी भन्ने सकिन्छ। यदि तपाईँ र मैले पनि आज परमेश्वरको महिमाको लागि यसरी हाम्रो जीवनलाई खर्चिरहेका छौँ भने पक्कै पनि परमेश्वरको नजिक हामी पुगिरहेका छौँ र हाम्रो जीवनमा आशिषहरू ल्याइरहेका छौँ। जब परमेश्वरको महिमा गर्न खोज्छौँ र हामीलाई शारीरिक कारणले गर्दाखेरि दिँदैन होइन, मेरै जीवनमा कति हेर्छु मैले होइन, सानो मेरो छोरी सानो हुँदाखेरि परमेश्वरको प्रार्थना गर्नको अलावा जब बिरामी हुन्थिन् अनि जब गाह्रो हुन्थ्यो अनि एकदम त्यो किसिमको समय आउँदाखेरि चाहिँ आत्तिएर हामीले चाहिँ कहाँ लाने होला, के गर्ने होला, प्रार्थना भन्दाखेरि बढी चाहिँ अनि हस्पिटलहरू लगिहाल्नुपर्ने, डक्टरलाई देखाइहाल्नुपर्ने, यस्ता किसिमका सानातिना घरमा घटना गर्दाखेरि पनि हाम्रो मन आतिन्थ्यो होइन। तर जब परमेश्वरको वचनलाई बुझ्दै जाने हो भनेदेखि चाहिँ पहिले प्राथमिकता परमेश्वरलाई दिउँ भने चाहिँ हामीलाई सुरक्षा राख्ने चाहिँ भजन संहिता 34 अनुसार परमेश्वरको वचन रहेछ नि त है। तर त्यो कुरा चाहिँ हामीलाई बिस्तारै जब पर्छ नि जीवनमा अनि हामीले थाहा पाउँछौँ। त्यसैले आतिनु हुँदैन, डराउनु हुँदैन, परमेश्वर हामीसँग हुनुहुन्छ। हामीलाई आएका हरेक किसिमका बाधा विघ्नले परमेश्वरको महिमाबाट वञ्चित गर्न सक्दैन भनेर तपाईँले जहिले पनि एफिसिए 6 अध्यायको हात हतियारहरू, आत्मिक हात हतियारहरू जीवनमा धारण गर्नुपर्ने हुन्छ। हामी सबैजनाले विभिन्न किसिमका संघर्षहरूको सामना गर्दछौं जीवनमा। अहिले पनि तपाईँहरू मध्ये धेरैजना संघर्षबाट भएर गइरहनु भएको छ होला। जीवन यस्तै नै हो, कहिले उकाली कहिले ओह्राली यो हुन्छ नै, र यसमा हामीले विभिन्न किसिमका संघर्षहरूलाई अँगाल्नुपर्ने नै हुन्छ। आर्थिक संघर्ष, सांसारिक संघर्ष, आत्मिक संघर्ष र योजनामा विफल, अध्ययन अध्यापनमा असफलता, पेसा व्यवसाय र रोजगारीमा चुनौती आदि मध्ये हामी सबैले कुनै न कुनै सामना गरेकै हुन्छौं। तपाईँ र म सायद परिवारमा एक्लो विश्वासी छौं होला र हामीले गरेका कति प्रार्थनाहरू पूरा नहुँदाखेरि चाहिँ हामीले भन्छौं पनि होला, खोइ परमेश्वरले किन सुन्नु भएन, उहाँ कहाँ जानुभयो, परमेश्वरको दृष्टिबाट म अलगिएको छु कि हो, मेरो प्रार्थनाको सुनाइ हुँदैन भन्ने कुरा नै हामीलाई पहिले भन्न आउँछ होइन। तर याकुब पुस्तकले चाहिँ धैर्यतालाई आफ्नो काम गर्न देऊ भनेर भनिएको छ र यो कुराहरू चाहिँ हामीले बुझ्दैनौँ। त्यसैले आज मैले कार्यक्रम नयाँ उदयमा गरिरहेका कुराहरू चाहिँ आराधनाले नजिक पुग्ने अनि आज्ञाकारिताले परमेश्वरको नजिक पुग्ने, उहाँलाई खुसी बनाउने कुराहरू नै हामीले गर्नुपर्दछ। गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नयाँ उदय सुन्दै हुन्छ। कार्यक्रम नयाँ उदयमा हामीले विभिन्न गीतहरू पनि सुन्छौं। यतिखेर फेरि पनि गीतको समय भएको छ, गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

हजुर सपनाभित्र हामीले समीर दियालीको आवाजमा निकै नै अर्थपूर्ण भजन सुनिरहेका थियौं, जुन भजन चाहिँ म रोकिदिन गर्न तपाईँलाई आराधना भनिएको थियो र तपाईँ र म रोकिन हुँदैन परमेश्वरको आराधना गर्न। आज हामीले जति कुराहरू गरिरहेका छौं अनि आराधनासँग रिलेटेड कुराहरू सम्बन्धित कुराहरू गरिरहेको हुनाले आज समीर दियालीज्यूले गाउनुभएको भजन असाध्यै मनपर्छ होइन। हामीले मण्डलीहरूमा पनि गाउने गर्छौं, रोकिनु हुँदैन परमेश्वरको महिमा गर्नु हो। हामीलाई समस्या आउँछ होइन, हाम्रा जीवनमा काँडाहरू आउँछन्, दुःखका दिनहरू आउँछन्, तर दुःख आएन भने जीवन के हो हामी बुझ्न पनि सक्दैनौँ। सधैँ सुखै सुख आनन्दै आनन्द भयो भने जीवन कसरी बुझ्न सक्छौँ र होइन, अब जीवन के हो भनेर बुझ्नको निम्ति चाहिँ त्यो मानिस दुःख भएर हिँडेकै हुनुपर्छ। सुखै सुख भयो, हामीसँग पैसै पैसा भयो, हामीसँग जता जाँदाखेरि पनि केही कुराको अभाव भएन भने त त्यो जीवन त एक किसिमले होइन एउटा कस्तो किसिमको जीवन भएर होइन, त्यो कसैलाई पनि मन पर्दैन। पक्कै पनि दुःखमा नै आनन्द हुन्छ अनि परमेश्वरको महिमा पनि जब हामी आपद विपदमा गर्छौँ नि त्यतिखेर ठूलो काम गर्दछ त्यो महिमाले। तपाईँले सुख पाउँदाखेरि परमेश्वरलाई धन्यवाद दिएको र तपाईँले दुःख पाउँदामा धेरै फरक छ। जब हामी अप्ठ्यारो परिस्थितिमा पनि परमेश्वरलाई धन्यवाद भन्न सक्छौँ त्यतिखेर चाहिँ ठूलो आशिष लिएर आउँदछ ती शब्दहरूले, र हामी रुँदै कराउँदै परमेश्वरलाई गरिएको महिमा चाहिँ सबैभन्दा महत्वपूर्ण छ जीवनमा। र हुन त परमेश्वरको वचनले भन्दछ तिमीहरू खुसी हुनुपर्छ, सधैँ आनन्द गरे प्रभुको इच्छा हो भनेर पावलले पनि भन्नुभयो। होला हामी सधैँ आनन्द गर्न नसकौंला, कुनै दिन शोकका दिनहरू पनि आउँछन्, तर परमेश्वरले भन्नुभयो शोक गर्नेहरूसँग शोक गर, रुनेहरूसँग रो भनेर भनिएको छ, अनि खुसी हुनेसँग खुसी हो। हामीले जस्तो माहौलमा पनि पावलले भन्दछ नि म घट्न पनि जान्दछु बढ्न पनि जान्दछु, सबै किसिमका अवस्थाहरूमा म आफूलाई एडजस्ट गर्न अथवा ब्यालेन्समा राख्न सक्छु भनेर उहाँले भन्नुभएको। के तपाईँ र म आज त्यस्ता छौं त? दुःख पर्दाखेरि चाहिँ एकदम हाम्रो मुड डाउन हुने अनि स्विङ हुने कि, अब जब हामी सुख पाउँछौँ अनि फेरि माथिएर माथि पुग्ने त्यस्ता पो छौँ कि, होइन कति कुराहरू हामीले बनाउनु पर्ने हाम्रो जीवनमा सपार्नु पर्ने ठाउँहरू छन् कि त्यो विचार गर्नुपर्ने हुन्छ। अरूलाई चाहिँ हामीले धेरै आज्ञाका कुराहरू दिइरहेका हुन्छौँ, अर्थी उपदेशका कुराहरू दिइरहेका छौँ, र हाम्रो जीवनमा चाहिँ जब मोसाले आफ्नै छोराको खतना गरेका थिएनन्, तपाईँ र मैले पनि कति आज्ञाहरू भ्यू भुलेर फल्ना भाइ तपाईँ यसरी हिँड्नुपर्छ, बहिनी यसरी हिँड्नुपर्छ भनेर अरूलाई चाहिँ धेरै किसिमका आज्ञाहरू दिने अनि ज्ञान गुणका कुराहरू गर्ने, आफू चाहिँ पटक्कै नमान्ने पो छौ कि होइन। त्यसैले गर्दा हामी सुध्रिनुपर्छ, परिवर्तन हुनुपर्छ। विलापको पुस्तकले भन्दछ नयाँ हरेक दिन नयाँ हुन्छ, र तपाईँ र मेरो दिन नयाँ छ कि छैन, कुन किसिमले नयाँ छ? हामीले आज नयाँ लुगा लगाएर भोलिको दिन अर्कै लुगा लगाएर पो नयाँ भइरहेका छौँ कि होइन? कुनै रेस्टुरेन्टमा गएर नयाँ तरिकाले पो त्यहाँ मनाइरहेका छौँ कि नयाँ हुनको निम्ति? बाहिरी एउटा भौतिकी नयाँपनलाई खोजेका छौँ कि आत्मिकी नयाँपनलाई भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। त्यसैले हामीलाई विलापको पुस्तकले नयाँ बन्नुपर्छ भनेको चाहिँ यो आत्मिक कुरा हो। हामीले नयाँ बन्नको निम्ति चाहिँ परमेश्वरको वचन जान्नुपर्छ अनि उहाँप्रति भरोसा गर्ने व्यक्ति हुनुपर्छ। पक्कै पनि म पनि जीवनमा कति अवस्थामा आफूले परमेश्वरलाई भरोसा नगरिरहेको जस्तो लाग्छ, उहाँ हुँदाहुँदै पनि उहाँलाई भरोसा नगरेको जीवन जस्तो लाग्छ। यस्तो जीवन चाहिँ नहोस् हाम्रो। त्यसैले गर्दा हामीले एकले अर्काको लागि प्रार्थना गरौं, मेरो जीवनमा पनि बल शक्ति परमेश्वर दिनुभएको होस्। जब दोस्रो कोरिन्थी 12:9 म पढ्दछु, कमजोर हुँदाखेरि त्यो वचनहरू पावलले पनि भनेका थिए, ममा छेस्को छ हटाइदिनुहोस् भनेर उसले तीनपल्ट प्रार्थना गरेका थिए। तर परमेश्वरले दोस्रो कोरिन्थी 12:9 भन्नुभयो दुर्बलतामा मेरो शक्ति छ, होइन? दुर्बलतामा परमेश्वरको शक्ति रहेछ नि त, बलियो मानिसमा होइन। आज जिम गरेर यति धेरै ठूल्ठूला बडीहरू बनाउने, धेरैजना मानिसहरूलाई चाहिँ एकैचोटि ढाल्न सक्ने अनि सबैलाई जित्न सक्ने बलियो व्यक्तिलाई परमेश्वरले भन्नुभएको होइन। दुर्बल, जब हामी दुर्बल भएर घुँडामा आउँछौं प्रार्थना गर्छौं भने पावललाई पनि भन्नुभएको थियो दुर्बलतामा मेरो शक्ति छ, तिमीहरू दुर्बल छौ नि अनि म बलियो बनाउँछु तिमीहरूलाई। जो मानिस घमण्ड गर्छ, जो मानिस ममै बल छ, ममै शक्ति छ, म सबै कुरा गर्न सक्छु भनेर भन्दछ होइन, त्यो व्यक्तिलाई परमेश्वरले काम गर्नु, त्यो व्यक्तिको मनमा परमेश्वरले काम गर्न सक्नुहुन्न। हामीलाई परमेश्वरले काम गर्नको निम्ति, हाम्रो जीवनमा काम गर्नको निम्ति हामी चाहिँ लोयल हुनुपर्छ, हामी एकदम हम्बल हुनुपर्छ होइन। हामी सबै कुराबाट चाहिँ परमेश्वरलाई स्थान दिने व्यक्ति हुनुपर्छ होइन। हाम्रो हृदय खाली गरेर प्रभुलाई बोलाउनुपर्छ, त्यतिकै त हुँदैनन् जीवन परिवर्तन। त्यसैले आज मैले हरेक कुराहरू बोल्ने तर आफ्नो जीवनमा चाहिँ लागू छैन भने धिकारै हो मलाई पनि बोल्नको निम्ति। त्यसैले गर्दा मैले जे कुराहरू बोल्छु मेरो जीवनमा पनि सुधार्ने मौकाहरू मैले पाइरहेको हुन्छु। कति अवस्थामा विलापको पुस्तकले नयाँ हो भनेर भन्दछ अनि म चाहिँ नयाँ भएको छुइनँ भने आफूलाई ओहो मैले आज त्यो बोले तर म नयाँ भएको छैन, अरूलाई मात्रै अर्थी बुद्धि दिने कस्तो व्यक्ति हो म
भन्ने आफूले आफूलाई नै लाज लाग्ने समय पनि आउन सक्छ। त्यसैले परमेश्वरले के भन्नुहुन्छ हामीलाई, होइन, कतिपटक हाम्रो पारिवारिक जीवनमा अभाव, कष्ट, अस्वस्थता यति साह्रो बलियो भएर आउँदछ कि हामीलाई परमेश्वरको कामप्रति नै शंका लाग्न थाल्छ। यीशु हुनुहुन्न कि क्या हो, यीशुलाई मैले विश्वास गरेको के काम भयो, होइन, यस्ता प्रश्नहरू पनि जीवनमा आउँछन्। हामी कति सजिलैसँग परमेश्वरका महान आज्ञालाई भुल्दछौं, जसले चाहिँ अब्राहम, इसाक, याकुबको समयदेखि आज्ञा गर्नुभएको छ, नुहको समयदेखि, होइन, आदम र हवाले पाप गर्दाखेरि पनि परमेश्वरले सहेर उनीहरूलाई फेरि पनि बाटो खुलाइदिनु भएको छ, जसले गर्दा प्रभु येशूको जन्म भएको छ, होइन, उनीहरूले तोडेको सम्बन्धलाई प्रभु येशूद्वारा मिलापमा ल्याउनु भएको छ। जुन महापवित्र स्थानमा जाने पर्दा थियो त्यो च्यातिएर दुई भाग भएको छ, जब येशू ख्रिष्ट क्रुसमा टाँगिँदै हुनुहुन्थ्यो। यो चाहिँ सबै हवा र आदमले शुरूआत गरेको पापको कारण नै हो। जुन पनि काम आज हामी गर्दैछौ भोलिको लागि परिणाम हो, होइन, आज हामीले के भोग्दैछौ हिजो गरेको कामको परिणाम भोग्दैछौ। तपाईँले असल गर्नुभएको छ भने असलै हुन्छ, होइन, खराब गर्नुभएको छ भने खराब नै हुन्छ। किनभने कति मानिसहरूले के भन्छन् भनेदेखि, श्राप, हामी एकदम श्रापित व्यक्ति हौ, हाम्रो पुस्ता पुस्ताको श्रापहरूको लागि प्रार्थना गर्नुपर्छ। मलाई चाहिँ कस्तो लाग्छ भने रोमीको पुस्तक 8:1 भन्छ, येशू ख्रीष्टमा हुने प्रत्येक व्यक्तिलाई चाहिँ दण्डको आज्ञा छैन भनेर भनिएको छ। यो पक्कै पनि हो, किनभने हामी श्रापित छैनौ। परमेश्वरले, प्रभुले हाम्रा सम्पूर्ण श्रापहरू बोकेर कलवरी क्रुसमा मर्नुभएको हो, अनि श्राप नै उहाँले बोक्नुभयो भने हामी फेरि श्रापित छौं भन्न कसरी सक्छौं त? हामी त धर्मी बन्ने कोशिशमा छौं, हामीले नयाँ जीवन पाएका छौं र येशू ख्रीष्टमा रहेर हामी नयाँ बन्न चाहन्छौं। हामी अझै पनि श्रापमै छौं भने अरू मानिसलाई कस्तो किसिमको सुसमाचार सुनाउँछौ? त्यसैले मलाई चाहिँ लाग्छ पुस्ता पुस्ताको श्राप भन्दाखेरि पनि परमेश्वरप्रति गर्ने भरोसा, परमेश्वरलाई गर्ने विश्वास र उहाँले गर्नुभएका आज्ञाका कुराहरू हामीले गर्यौं भने त्यो नै हाम्रो लागि महान कुरा हुन सक्छ। त्यसैले हाम्रो जीवनमा कति कुराहरू को अभावहरू हुन्छ सदा, वचन गाह्रो छ बुझ्नको निम्ति, उत्पत्तिदेखि प्रकाशसम्म हेर्दाखेरि कति कुराहरू हामी बुझ्दै बुझ्दैनौ। केही समय अगाडि हामीले तिहारको यो सेवकाईमा चाहिँ इजिकेलको पुस्तकहरू, प्रकाशका पुस्तकहरूबाट पनि दसैँको सेवकाईमा हेरिरहेका थियौँ अनि मलाई असाध्यै गाह्रो लाग्यो, किनभने प्रकाशका पुस्तकमा भएका कुराहरू, दानियलका पुस्तकमा भएका कुराहरू चाहिँ पहिलो समयको बितिसकेका कुरा भए पनि इतिहासका कुराहरू, ऐतिहासिक कुराहरू बुझ्न गाह्रो हुने कुराहरू पनि छन्। विभिन्न किसिमका राजाहरू त्यहाँ आएका छन्, पतन भएका छन्, उदय भएका छन्, परमेश्वरको राज्यको विस्तार गरेका छन्, यस्ता विभिन्न कुराहरू छन् र प्रकाशको पुस्तकहरूमा चाहिँ फेरि आउने दिनको नयाँ शुरूआत अनि आनन्दको जीवन, हजार वर्षको राज्यका कुराहरू पनि त लेखिएका छन्। त्यसैले बुझ्न एकदमै गाह्रो छ। केही अंश मात्रै हामीले बुझेका हुनाले जति बुझ्दछु ती कुराहरू तपाईँमा आज मैले प्रस्तुत गरेको हुँ र कार्यक्रम नयाँ उदयमा चाहिँ मैले विगतदेखि नै सुसमाचारका कुराहरू गर्दै आएको छु श्रोता, र सुसमाचारमा कसरी येशू ख्रीष्टको हुनुहुन्छ, परमेश्वरले हामीलाई किन प्रेम गर्नुभयो, हामी यस संसारमा के का लागि छौं भन्ने विशेषतः मेरा बुधाहरू त्यही नै हुन्छन्। तपाईँलाई कस्तो लाग्दछ यो कार्यक्रम, प्रश्न पनि गर्न चाहन्छु, किनभने हामीले कार्यक्रम सुनेर प्रतिक्रिया दियौं भने अझ पनि सुनमा सुगन्ध हुन सक्छ अनि हामी सुधारिने मौका पनि पाउँछौं, किनभने हामीले गल्ती गर्दैनौ भन्न सकिँदैन, किनभने हामी त पापी नै छौं। स्टिल हामीले कति अवस्थामा परमेश्वरमा आज्ञाकारी भइरहेका हुँदैनौं। हामी भन्छौं सानो गल्ती त हो भन्छौं, तर संसारकै मान्छेले पनि भन्दछन् सियो चोर्न सक्ने मानिसले फाली पनि चोर्दछ भनेर भन्दछ, होइन। त्यसैले सानो गल्ती गर्ने मान्छेले ठूल्ठूला गल्ती गर्न त गाह्रो हुन्न। त्यसैले मैले सानो कुरा नै हो, चोरेर के भयो त, होइन, कसैको लिएर के भयो त, सानो कुरा त हो, यसमा त परमेश्वरले माफ गर्न हुँदैन त्यस्तै। त्यसैले गर्दाखेरि चाहिँ हामीले सजिलो जीवन बिताएका छैनौँ। मलाई चाहिँ लाग्छ सागर बाटोमा हिँड्नु भनेको चाहिँ एकदम एउटा सेन्सिटिभ किसिमको, होइन, हामी चाहिँ एउटा के भन्ने यसलाई एकदम संवेदनशील बाटो हो हाम्रो, होइन, अनि दुईधारी तरबारका वचनहरू बोकेर हिँड्छौँ हामी। अर्कालाई सुनाएको मैले वचन मलाई पनि काट्न सक्छ त्यो वचनले, अनि ममा पनि लागू भइरहेको हुन्छ। त्यसैले सजिलो छैन अर्कालाई आज्ञाका कुराहरू दिनु भन्दा अगाडि आफू सुधारिएको हुनुपर्छ। यसैमा म जहिले पनि एउटा उदाहरण भन्न मन लाग्छ। एकजना बालकले धेरै चिनी खानुहुन्थ्यो, गुलियो खानुहुन्थ्यो, अनि आफ्नो आमाबुवाले भनेको नमानेपछि आमाबुवाले चाहिँ हस्पिटल लाने कुरा गर्नुभयो अनि डक्टरलाई सोधेर चाहिँ किन यो व्यक्तिले चिनी यसरी खान्छ, बढी के रोग लाग्यो होला उसलाई भनेर डक्टरलाई भन्दाखेरि डक्टरले चाहिँ भनेका छन् ठिकै छ, म यसको औषधि गर्छु तर दुई महिनापछि मात्रै, अहिले औषधि आएको छैन भनेर फर्काइदिनु भयो, होइन। अनि त्यसपछि दुई महिनापछि जाँदाखेरि चाहिँ
अनि त्यहाँबाट उहाँले अब के भन्नुभएछ भन्दाखेरि अस्ति चाहिँ मैले पनि चिनी खान्थेँ होइन, दुई महिनाभन्दा अगाडि, त्यसैले उहाँलाई चाहिँ मैले चिनी नखाऊ भन्न सकिनँ, मैले नै खाइरहेको थिएँ नि त, त्यसैले अब चाहिँ चिनी खानुहुन्न है, मैले पनि खान छोडेको छु अनि तिमीले पनि खानुहुन्न, त्यसपछि एवं वृद्धले यस्तो यस्तो यसले असर गर्छ भनेर उहाँले भन्नुभयो। त्यसैले जब हामी आज्ञाका कुराहरू गर्छौँ, मण्डलीमा होस्, हामी यहाँ स्टुडियोबाट होस्, जुनसुकै समयमा पनि, तर हामी पहिला सुधारेर अरूलाई सुधार्ने कोसिस गर्नुपर्छ स्वतः। त्यसैले गर्दाखेरि सबै कुराहरू चाहिँ प्रेममा भएको हुनुपर्छ। हुन्छ, कार्यक्रममा बोल्दा बोल्दै समय पनि गएको छ, धेरै कुराहरू बोल्न सक्छौँ तर समयले दिइरहेको हुँदैन होइन, मिठा मिठा गीत सङ्गीतहरू पनि हामी राख्ने गर्छौँ। अब भने अन्ततिर छु म, विदा माग्छु, तर एउटा भजन छोडेर तपाईँमा आजबाट म विदा हुन्छु र सुनेर साथ दिनु नै सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। दुःखको कुरा चाहिँ फेसबुक मार्फत हामीलाई अहिले लाइभ तपाईँले सुन्न सक्नुहुन्न, केही समयपछि परमेश्वरको अनुग्रह होला यसको निम्ति। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अन्तिममा यो एउटा जाँदा जाँदै भजन छोड्दै म पनि बिदा हुन्छु। धन्यवाद चाहिँ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तोता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। रेडियो कार्यक्रम जीवनको वचनमा सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर यहाँको बीचमा हामी उपस्थित भइसकेका छौं। मलाई विश्वास छ हजुरहरूले आज पनि शुरूदेखि अन्त्यसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। आज मैले धर्मशास्त्र बाइबलबाट पावलले लेखेको एपीसीको मण्डलीको लागि पत्रबाट म परमेश्वरको वचन यहाँहरूको बीचमा लिएर आएको छु। प्रेरित पावलले विभिन्न स्थानबाट पत्रहरू लेखेका छन् विभिन्न मण्डलीहरूलाई, विशेष गरी एउटा प्रेरितीय शिक्षाको विषयमा, मण्डलीले गर्नुपर्ने आचरणका विषयमा, त्यसै गरी व्यक्तिगत जीवनमा एउटा विश्वासीले कसरी आफ्नो जीवन यापन गर्नुपर्छ, त्यसै गरी संसारमा रहँदाखेरि एउटा धर्मी जीवन कसरी बिताउने, ख्रिस्ट जस्तै हामी कसरी आफ्नो एउटा पवित्र जीवन बिताउन सक्छौं भन्ने लगायतका यावत शिक्षाहरू पावलले मण्डलीका लागि पत्र मार्फत लेखेर सिकाएका छन्। त्यसै क्रममा एफिसी भन्ने मण्डली एउटा एफिसस भन्ने रोमी साम्राज्य अन्तर्गतको एउटा शहर थियो। उक्त शहर अहिले टर्की भन्ने देश अन्तर्गत पर्दछ। तत्कालीन समयमा ईस्वी सम्वत 60-61 बीचमा चाहिँ पावलले यो पत्र एफिसीको मण्डलीका लागि लेखेका छन्। अनि यो पत्र पावलले झ्यालखानाबाट लेखेका हुन्। उनी रोमी साम्राज्य अन्तर्गत, उनी रोम भन्ने एउटा शहरको एउटा झ्यालखानामा कैदीको रूपमा बन्दी रहेका थिए। उनी झ्यालखानामा रहँदै गर्दा पनि मण्डलीको बारेमा वास्ता गर्दै, मण्डलीको बारेमा चिन्ता गर्दै, विश्वासीहरूको उनीहरूको आत्मिक जीवनको बारेमा वास्ता गर्दै पावलले यो पुस्तक लेखेको हामी पाउँदछौ। आउनुहोस् प्रेरहरू, हामी धर्मशास्त्रबाट यो एफिसीको पुस्तक एक अध्यायबाट हामी पाठ गर्दै अध्ययन गर्दै अगाडि बढ्नेछौ। अध्याय एकको शुरूमा लेखिएको छ, परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूको प्रेरित पावलबाट ख्रिस्ट येशूमा विश्वासी एफिससमा भएका सन्तहरूलाई हाम्रा परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति। ख्रिस्टमा आत्मिक आशिष। हाम्रा प्रभु येशू ख्रिस्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्ने पवित्र र निष्कलंक हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रहद्वारा, ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौ। जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो, किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रिस्टमा राख्नुभएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभयो, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रिस्टको अधीनमा आउन्। उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ, आफ्नो अभिप्राय अनुसार हामी ख्रिस्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नु भएको छ। 13 पदमा, तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। परमेश्वरको आफ्नो सम्पत्ति अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बहिना हुनुहुन्छ। आमेन। हामीले यति बेला एफिसीको पुस्तक एक अध्यायको एकदेखि चौध पदसम्म पाठ गर्यौं। यहाँ पाउलले एफिसीको मण्डलीलाई आत्मिकी वृद्धिका लागि, उनीहरूको आत्मिकी एकताको लागि, अनि उनीहरू यीशु प्रभुमा को हुन् र उनीहरू कसरी चुनिएका छन् भन्ने कुरा, अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बहिना हुनुहुन्छ।

प्रियहरू, हामीले यो खण्ड अहिले पाठ गरेका खण्डबाट धेरै कुराहरू बताएको हामीले पाउँदछौ। विशेष गरी तपाई हामी जो अहिले वर्तमान मण्डलीलाई पनि यसबाट धेरै कुराहरू पावलले बताएका छन् अनि हामीले यहाँबाट धेरै असल कुराहरू सिक्न सक्दछौ जो तपाई र मेरो व्यक्तिगत जीवनसँग प्रत्यक्ष मेल खान्छ। प्रियहरू, जब पावलले यहाँ बताएका छन् कि हाम्रो प्रभु येशु ख्रीष्टले मण्डलीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले आशीर्वाद दिनुहुन्छ, येशु प्रभुले मण्डलीको वास्ता गर्नुहुन्छ, येशु प्रभु मण्डलीको शिर हुनुहुन्छ, येशु प्रभुले मण्डलीको हरेक अवस्था, कमी घटी, कमजोरीहरू अथवा दुर्बलताहरू, सबलताहरू सबै जान्नुहुन्छ अनि उहाँले अहिले पनि मण्डलीको वास्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ, चिन्ता गर्नुहुन्छ अनि आत्मिक आशिषहरू येशु ख्रीष्ट मार्फत मण्डलीले अहिले पनि प्राप्त गर्दछ भन्ने कुरा यस पुस्तकको तीन पदमा बताइएको छ। चार पदमा हामीले हेर्ने हो भने उहाँको सामुन्ने पवित्र र निष्कलंक हौ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नु भएको छ। प्रियहरू, यो निकै महत्वपूर्ण पद हो। तपाईँ हामी मण्डलीमा कसरी आयौं? प्रियहरू, होला तपाईँ हाम्रो व्यक्तिगत जीवनमा धेरै किसिमका उतार चढ़ावहरू, धेरै किसिमको परिस्थितिहरू पार गर्दै तपाईँ र मैले येशु प्रभुको महसुस, उहाँको आवश्यकताको महसुस गरेर हामीले पश्चाताप गरेर प्रभुलाई हामीले ग्रहण गर्यौं अनि मण्डलीमा हामी आयौं अथवा येशुलाई तपाईँ र मैले आफ्नो व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गर्यौं। तर यो पुस्तकमा पावलले कसरी बताएका छन् भने तपाईँ र हामी उत्पत्ति भन्दा अघिबाटै उहाँले चुन्नु भएको छ। एकदमै रहस्यको कुरा हो प्रियहरू। खासमा विभिन्न परिस्थितिबाट तपाईँ हामी गुज्रिन्छौं, विभिन्न उतार चढ़ावबाट तपाईँ हामी गुज्रिन्छौं अनि प्रभुलाई हामीले पाउँछौं अनि हामीलाई लाग्छ कि सायद मैले यो कुरा नगरेको भए मैले येशूलाई विश्वास गर्दैनथे होला, मण्डलीमा म आउन पाउँदैनथे होला, अथवा कतिपय समयमा तपाईँ हामीलाई लाग्न सक्छ कि सायद यो परिस्थिति मेरो जीवनमा नघटेको भए सायद मैले प्रभुलाई पाउँदैनथे होला भनेर एक किसिमको एउटा सोचमा तपाईँ हुनुहुन्छ होला। तर बाइबलमा यहाँ बताइएको छ कि तपाईँ र म परमेश्वरको अघिबाटकै एउटा चुनिएको व्यक्ति हौ। परमेश्वरले तपाईँ र म सृष्टि हुनुभन्दा पहिले, आमाको कोखमा हुनुभन्दा पहिले नै प्रभुले तपाईँ र मलाई जान्नुहुन्छ, चिन्नु भएको थियो भन्ने कुरा यहाँ पनि बताइएको छ। विशेष गरी यो पुस्तकले उत्पत्ति भन्दा पहिले भनेको अर्थ सबै ब्रह्माण्डहरू सिर्जनुभन्दा पहिले नै प्रभुले तपाईँ र मलाई चिन्नु भएको थियो भन्ने कुरा पनि बताइएको छ। यो एउटा रहस्यमय कुरा हो, यो एउटा परमेश्वर कति अद्भुत हुनुहुन्छ भन्ने कुरा हो। परमेश्वरले तपाईँ र मलाई कति वास्ता गर्नुहुन्छ, परमेश्वरले तपाईँ र मेरो लागि कति पहिलेदेखि एउटा योजना बनाउनु भएको थियो भन्ने कुराको एउटा प्रतिबिम्ब हो प्रियहरू, कि उत्पत्ति भन्दा पहिलेबाट नै उहाँले तपाईँ र मलाई चुन्नुभयो। तपाईँले येशूलाई विश्वास गर्नु भनेको कुनै अकस्मात भएको घटना होइन प्रियहरू। येशूलाई तपाईँले विश्वास गर्नुभयो, उहाँलाई आफ्नो मुक्तिदाता भनेर ठान्नुभयो, तपाईँले चुन्नुभयो, वास्तविक रूपमा तपाईँले येशूलाई चुन्नु भएको भन्दा पनि महत्वपूर्ण कुरा, तपाईलाई प्रभु येशूले उत्पत्ति भन्दा पहिलेदेखि नै चुन्नु भएको, उहाँको योजनाको एउटा तपाई हिस्सेदार हुनुहुन्छ प्रियहरू। त्यसकारण आज हामी धेरैलाई सुसमाचार सुनाउँदछौ, धेरैलाई प्रभुको वचन सुनाउँदछौ, त्यही एउटा वचनले कतिजनाको हृदयमा परिवर्तन ल्याउँदछ अनि त्यो मानिसले प्रभुलाई ग्रहण गर्दछ। तर जति नै धेरै आश्चर्यपूर्ण कामहरू देखे पनि, जति नै धेरै चमत्कारहरू देखे पनि खासमा परमेश्वरलाई विश्वास नगर्ने मानिसहरू पनि हामीले देखेका छौं। हामीले देख्यौं येशु प्रभुले 5,000 जनालाई खुवाउनु भयो, तर त्यहाँ उहाँलाई साँचो रूपमा विश्वास गर्ने कतिजना थिए? जस जसले विश्वास गरे ती सबै अघिबाटै चुनिएका, अघिबाटै उनीहरूलाई परमेश्वरले उहाँको महान योजना अनुसार चुन्नु भएको थियो भनेर हामीले बुझ्न सक्दछौं। त्यसकारण प्रियहरू, आज तपाईँ र म येशू प्रभु सामु आएका छौं, उहाँलाई हामीले आफ्नो मुक्तिदाता भनेर स्वीकारेका छौं, त्यो महान एउटा अनन्त स्वर्गीय घरमा तपाईँ र हामी अब सदाका लागि वास गर्न गइरहेका छौं, तपाईँ र हामी आमाको कोखमा हुनुभन्दा पहिलेबाटै उहाँले तपाईँ र मलाई चुन्नु भएको थियो, उहाँले तपाईँ र मलाई चिन्नु भएको थियो। भजन संग्रहमा दाऊदले लेखेका छन् कि मेरो आमाको कोखमा हुनुभन्दा पहिलेदेखि नै तपाईँले मलाई चिन्नुहुन्थ्यो। वास्तविक रूपमा

0: प्रभुले तपाई र मलाई उत्पत्ति भन्दा पहिलेदेखि नै चुन्नु भएको छ प्रियहरू। त्यसकारण तपाईँ हामी अनुग्रही हुनुपर्छ। उहाँको योजना तपाईँ र मेरो जीवनमा कति पहिलेदेखि रहेछ, उहाँले तपाईँ र मलाई कसरी चुन्नु भएको रहेछ भन्ने कुरा सम्झिएर तपाईँ र हामी दिन प्रतिदिन प्रभुलाई हामी धन्यवाद र उहाँप्रति हामी धन्यवादी हुनुपर्दछ प्रियहरू। पाँच पदमा पनि त्यही कुरा लेखिएको छ, उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नु भएको थियो। प्रियहरू, तपाई र हामी येशु प्रभुको त्यो एउटा अनन्त वचनसम्म, येशु प्रभुको त्यो मुक्तिको सन्देशसम्म पुग्नुभन्दा पहिलेदेखि नै हाम्रो जीवनमा जे जस्ता घटनाहरू भए, जे जति कुराहरू भए, त्यो सबै हुनमा प्रभुको एउटा योजना थियो भन्ने कुरा हामी बुझ्दछौ प्रियहरू। अनि यो एउटा असल योजना प्रभुले तपाईँ र मेरो जीवनमा ल्याइदिनु भएको छ। येशु ख्रिस्टद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभयो। प्रियहरू, यो संसारमा अन्य कुराहरू भन्दा महत्वपूर्ण कुरा परमेश्वरको सन्तान हुनु हो। परमेश्वरको सन्तान हुनको लागि धेरै कुराहरू, हाम्रो त्याग बलिदान केही पनि चाहिँदैन। केवल येशूलाई विश्वास गरेको कारणले, प्रभुको अनुग्रहका कारणले, उहाँको प्रेमका कारणले आज तपाईँ र मैले परमेश्वरको सन्तान हुने अधिकार प्राप्त गरेका छौं। परमेश्वरको सन्तान हुने हक तपाईँ र हामीले प्राप्त गरेका छौं। अनि यो सबै के कारणले भयो भन्दा येशु प्रभुको अथवा परमेश्वर पिताको अपार प्रेमका कारणले। सोच्नुहोस् त, तपाईँ हामी कमजोर छैनौ, तपाईँ हामी अब निर्बल छैनौ, तपाईँ हामी अब दरिद्र छैनौ, तपाईँ हामी एउटा सर्वशक्तिमान परमेश्वरको सन्तान भएका छौं, जसले पर्वतहरूलाई आदेश दिनुहुन्छ अनि ती हटी जान्छन्, जसले समुद्रका छालहरूलाई आदेश दिनुहुन्छ ती शान्त भएर जान्छन्। त्यो परमेश्वर जसले आफ्नो वचनको शक्तिले सारा सृष्टि रच्नुहुन्छ, ब्रह्माण्ड उहाँको नियन्त्रणमा छ, समय उहाँको नियन्त्रणमा छ, अनि आज ती महान परमेश्वरको सन्तान तपाईँ र म भएका छौं। कति एउटा हर्षको कुरा हो, कति एउटा आनन्दको कुरा हो। धेरै समय तपाईँ हामी आफूले आफूलाई निर्बल ठान्दछौ प्रियहरू, तर त्यो होइन। वचनमा यहाँ स्पष्टसँग बताइएको छ कि ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नु भएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। सात पदमा यसरी लेखिएको छ, उहाँको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रो पापको क्षमा पाउँदछौ। आमेन। प्रियहरू, आज यो संसारमा मानिसहरू आफ्नो पापहरू धुनको लागि धेरै संघर्ष गरिरहेको हामी पाउँदछौ। मैले भर्खर मात्र एउटा समाचार हेरेको थिएँ कि विभिन्न देशबाट यात्रीहरू विभिन्न तीर्थस्थल धाउनको लागि कति समय, कति परिश्रम, कति त्याग उनीहरूले दिएर विभिन्न तीर्थस्थलहरू धाएको हामी पाउँदछौ। के का लागि? पाप मोचनका लागि। के का लागि भन्दा उनीहरूको आफ्नो मृत्यु पछिको त्यो एउटा अनन्त जीवनका लागि उनीहरूले एकदमै धेरै तपस्या गरेको हामी पाउँदछौ। एकजना व्यक्ति इण्डियाबाट जमीनमा पल्टिएर लडीबुडी गरेर पैदल यात्राबाट होइन तर जमीनमा पल्टेर सुतेर त्यसरी चाहिँ उनले धेरै लामो यात्रा, कष्टपूर्ण यात्रा गरेर तीर्थस्थलसम्म गएको हामीले पाउँदछौ। विभिन्न चाडपर्वहरू हामीले देख्दछौ जहाँ अनेकौं बोकाहरू, अनेकौं पाठाहरू, अनेकौं कुखुराहरूको बलिदान चढ़ाइन्छ, राँगाहरूको बलिदानहरू चढ़ाएको हामीले पाउँदछौ। हामीले नेपालका विभिन्न स्थानहरूमा ती बलिदानहरू यति धेरै भएको हामीले पाउँदछौ कि जसको हरेक पटक बहस हुने गर्दछ, हरेक पटक हरेक वर्षमा त्यसका बारेमा चर्चा हुने गर्दछ। विभिन्न पशु प्रेमीहरूले यो त अति नै भयो भनेर त्यो एउटा चाहिँ त्यसका विरूद्धमा आवाज उठाएको पनि हामीले पाउँदछौ। यो सबै के का लागि त प्रियहरू? यो सबै आफ्नो पापको क्षमाको लागि, सुख शान्तिका लागि, अनन्त जीवनका लागि नै होइन र? तर धर्मशास्त्र बाइबलमा के बताइएको छ भने परमेश्वरको अनुग्रह अनुसार ख्रिस्ट येशूको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँदछौ। अनि त्यो क्षमा अनि त्यो मुक्ति र उद्धार चाहिँ हामीले सित्तैमा पाउँदछौ। प्रियहरू, येशू प्रभुको रगतद्वारा मात्रै पाप क्षमा छ, उहाँको रगतद्वारा मात्रै अनन्त जीवन सम्भव छ। मानिसको पाप क्षमाका लागि कुनै पनि साँढे अथवा बोकाको अथवा कुनै पनि पशु पंक्षीको रगतद्वारा मानिसको पाप क्षमा हुँदैन भन्ने कुरा हामीलाई थाहा छ। तर मानिसको पाप क्षमाका लागि एउटा सिद्ध र निष्कलंक मानिसको बलिदान नै आवश्यक पर्दछ, र त्यो येशु प्रभु जो स्वर्गमा हुनुहुने परमेश्वर यस संसारमा आजभन्दा 2000 वर्ष पहिले आउनुभयो। उहाँ निष्कलंक हुनुहुन्थ्यो, उहाँमा कुनै पनि किसिमको खोट थिएन। उहाँ परमेश्वरको एउटा योजना अनुसार यस संसारमा आउनुभयो, सबै मानिसको पाप उहाँले कलबरी क्रूसमा बोक्नुभयो, उहाँलाई क्रूसमा एउटा दर्दनाक मृत्यु दिइयो, उहाँको कोखाबाट रगतहरू बगे। उहाँको मृत्युले आज सबै मानिसहरूको पापहरू क्षमा भएको छ। ज जसले उहाँलाई विश्वास गर्दछ, ज जसले उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर विश्वास गर्दछ, त्यसले अब मुक्ति र उद्धार सित्तैमा पाउँदछन्। बाइबलमा यही बताइएको छ, उहाँमा हामीले उद्धार पाउँदछौ, येशू ख्रीष्टको रगतद्वारा मात्रै हामीले उद्धार र मुक्ति पाउँदछौ अनि हाम्रो पापको क्षमा पाउँदछौ। अब तपाईँ र मैले परिश्रम गर्नु परेन, अब तपाईँ र मैले संसारमा बगाएका हरेक रगतहरू, पशु पंक्षीका रगतहरू, तपाईँ र मैले गर्ने हरेक संघर्षहरू, ती धार्मिक विधि विधान कामहरूले मुक्ति र उद्धार पाउँदैनौ, तर येशूमाथि गरेको विश्वासका कारणले मात्रै हामीले मुक्ति र उद्धार प्राप्त गर्दछौ। यहुन्नाको पुस्तक एक अध्यायको 12 पदमा यहाँ यसरी लेखिएको छ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। आमेन। येशूमाथि ज जसले विश्वास गरे, ज जसले उहाँको नाउँलाई ग्रहण गरे, येशू प्रभुले ती व्यक्तिहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। आज तपाईँ र मैले कसमाथि विश्वास गरेका छौं प्रियहरू? हामीले ढुङ्गामा विश्वास गरेका छौं, हामीले पर्वतहरूमा, विभिन्न किसिमका संसारमा सृष्टि गरिएका थोकहरूमा विश्वास गरेका छौं? यदि निर्जीव कुराहरूमाथि हामीले विश्वास गरेका छौं भने हामीले आफूले आफूलाई प्रश्न सोध्नुपर्छ। तर यदि तपाईँले साँचो ईश्वरलाई विश्वास गर्नुभएको छ, जो तपाईँ र मेरो पापको लागि बलिदान हुनुभयो, येशू प्रभुलाई तपाईँले मैले विश्वास गरेका छौं भने तपाईँ निर्धक्क हुनुहोस्, तपाईँ निश्चिन्त हुनुहोस्, तपाईँ उत्साहित हुनुहोस् कि तपाईँ ढुक्क हुनुहोस्, तपाईँले साँचो परमेश्वरलाई विश्वास गर्नुभएको छ, जसबाट तपाईँले मुक्ति र उद्धार पाइसक्नु भएको छ, जसबाट तपाईँले आफ्नो पापको क्षमा पाउनु भएको छ र परमेश्वरको सन्तान हुने अधिकार पनि प्राप्त गर्नुभएको छ। प्रियहरू, हामी अगाडि पढ्दै जाने हो भने यहाँ लेखिएको छ कि किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आउन्। प्रियहरू, तपाईँ र हामी एक न एक दिन हामी परमेश्वरको अधीनमा आउनै पर्छ। संसारमा भएका कोही पनि मानिस यस्तो छैन जसले सृष्टिकर्ताको, त्यो एउटा महान परमेश्वरको न्याय सिंहासनलाई छल्न सक्नेछ, तर सबैले त्यो परमेश्वरको न्याय आसनको अगाडि उभिनु पर्दछ र परमेश्वरको अगाडि आफ्नो जीवनमा गरेका हरेक कुराको सफाई दिनुपर्ने हुन्छ अनि परमेश्वर हामी बीचमा न्यायकर्ता भएर उभिनुहुनेछ। वचनमा भनिएको छ, सृष्टिमा भएका यावत थोकहरू येशू प्रभुले नै रचना गर्नुभयो अनि सबै थोक उहाँद्वारा र उहाँकै लागि बनाइए, अनि एउटा यस्तो समय आउँछ जब यो सारा संसार सकिएर जानेछ, सृष्टि पतन भएर जानेछ। हामीले देखेको संसारभरि अहिले जति पनि विकृति छ, अन्याय अत्याचार छ, पाप छ, यी सबैको इन्साफ एक दिन अवश्य पनि हुन्छ। त्यो न्याय सिंहासन अगाडि ख्रीष्ट हाम्रो लागि न्यायकर्ताको रूपमा उभिनुहुनेछ। उहाँमाथि विश्वास गर्ने र उहाँको नजिक भएकाहरूलाई उहाँले आफ्नो दाहिने बाहुलीपट्टि राख्नुहुनेछ, र जसले उहाँलाई चिनेका छैनन्, जसले उहाँलाई इन्कार गरेका छन्, ती व्यक्तिहरूलाई उहाँले पछ्याउनुहुनेछ, छुट्याउनुहुनेछ, र अन्तिम न्यायमा ती व्यक्तिहरू पर्नेछन् जो बाइबलमा भने अनुसार एउटा दोस्रो मृत्यु हो। तपाईँ र हामी अनुग्रही हुनुपर्दछ कि तपाईँ हामी धन्यवादी हुनुपर्दछ कि प्रियहरू, तपाईँ र मैले त्यो अनन्तको दण्ड भोग्नुपर्ने छैन, त्यो अनन्तको मृत्यु तपाईँ र मैले भोग्नुपर्ने छैन। येशू ख्रीष्टमा विश्वास गरेको कारणले गर्दाखेरि मृत्यु पश्चातको त्यो अनन्त जीवन पनि तपाईँ र हामीले प्राप्त गर्नेछौ। वचनमा बताइएको छ, हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नु भएको छ। यसबाट हामीले यही बुझ्न सक्दछौ कि प्रियहरू, तपाई र हामी येशु प्रभुको एउटा महिमा देख्न सकौं, उहाँको प्रशंसा गर्न सकौं भनेर उहाँमाथि हामी आशा राख्नेहरूलाई परमेश्वरले पहिले नै चुन्नु भएको छ भनेर बताइएको छ। त्यसकारण तपाईँको मेरो जीवनमा परमेश्वरको योजना कति महान छ भन्ने कुरालाई हामीले यहाँबाट हेर्न सक्दछौ प्रियहरू। अब म अन्तिम पद पढेर आजको यो वचन सक्नेछु। 13 र 14 पद यहाँ लेखिएको छ, तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यो, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। प्रियहरू, तपाईँ र मैले जब परमेश्वरको त्यो मुक्तिको सुसमाचार सुन्यौं, तपाईँ र मैले जब उहाँको सत्य वचनलाई आफ्नो जीवनमा धारण गर्यौं र उहाँमाथि हामीले विश्वास गर्यौं, परमेश्वरले तपाईँ र मेरो जीवनमा उहाँको दोस्रो आगमन नहुँदासम्म पवित्र आत्मा दिनुभएको छ। परमेश्वरको आफ्नो सम्पत्ति अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तर अधिकारको बहिना हुनुहुन्छ। आमेन। मुक्तिको कार्य हामीले पूरा नगरेसम्म अर्थात मृत्युसम्मै तपाईँ र हामीले हाम्रो विश्वासलाई बचाइराख्नु निकै आवश्यक छ प्रियहरू। तपाईँ र हाम्रो विश्वासमा हामी कतै पनि ढलपल नभइकन अझै जोसिलो भएर यो कुरालाई मनन गर्दै कि परमेश्वरले तपाईँ र मलाई कति प्रेम गर्नुभएको छ, कति अनुग्रह गर्नुभएको छ भन्ने कुरालाई बुझेर उहाँमाथि विश्वास गरिराख्नु निकै महत्वपूर्ण छ। मृत्युले नलगेसम्म, हाम्रो दौड हामीले नसकेसम्म, हाम्रो जीवनको अन्तिम सासम्म, जसरी पावलले भन्दछन्, मैले उत्तम लडाई लडेको छु, मैले आफ्नो दौड सिद्ध्याएको छु। प्रियहरू, आज तपाईँ र म यही वचनबाट उत्साहित हौं कि प्रभुले तपाईँ र मलाई गर्नुभएको अनुग्रह कति महान छ। त्यो एउटा सित्तैको अनुग्रह, सित्तैको मुक्ति र उद्धार तपाईँ र मैले प्राप्त गरेका छौं। यो कुरालाई मनन गर्दै आज हामी परमेश्वरलाई धन्यवाद चढाउनेछौं। हुन्छ, प्रभुको वचनले यो सुनाएबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जीवनको वचन कार्यक्रमबाट बिदा हुन्छु। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 का लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम स्वयं बस्तु राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा आदरणीय श्रोता कार्यक्रम रोचक जानकारीमा म केही रोचक सामग्रीहरू प्रस्तुत गर्ने गर्छु प्रत्येक हप्ता। आज पनि एकदमै महत्वपूर्ण कुरा तपाईँको निम्ति ल्याइसकेको छु र यसको निम्ति त तपाईँले मलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने नै हुन्छ र कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा केही रोचक सामग्रीहरू तपाईँको निम्तिमा राख्दैछु। आज बाइबलको बारेमा केही महत्वपूर्ण कुरा। ख्रीष्ट र पवित्र आत्माको वरदानपछि बाइबल तेस्रो वरदान हो। सर वल्टर स्कट आफै नै धेरै पुस्तकका लेखक तथा एक विशाल निजी पुस्तकालयका मालिक थिए। उनले भनेका छन्, एउटै मात्र पुस्तक छ, त्यो बाइबल हो। भएका पुस्तकहरूमा बाइबल सबैभन्दा पुरानो पुस्तक हो। यसलाई लेख्न 16 शताब्दी लाग्यो। अन्तिम लेखक जन्मनुभन्दा 1450 वर्ष अघि पहिलो लेखक मरे। बाइबलको अनुवाद हुन्छ र पूर्णतता रूपमा यो 1000 भन्दा बढी भाषा र भाषिकाहरूमा अनुवाद भइसकेको छ। बाइबलका सात सर्वोच्च आश्चर्य कर्महरू रेप हाइसन हेगेल लेखेका सानो पुस्तकबाट केही भनाए। यसको लेखाइको गठन अचम्मको छ। हेर्नुहोस्, एउटा पुस्तक एक ठाउँमा एउटा भाषामा लेखियो, अर्को पुस्तक अर्को ठाउँमा अर्कै भाषामा लेखियो। यसको एक रूपता अचम्मको छ। यो 66 पुस्तकको एउटा पुस्तकालय हो। तर यो एउटै पुस्तक हो किनभने यसका लेखक एकैजना मात्र हुनुहुन्छ, अर्थात पवित्र आत्मा। यसमा अन्तर्विरोध हुँदैन। यसको उमेर अचम्मको छ, यो सबैभन्दा प्राचीन पुस्तक हो। यसको बिक्री अचम्मको छ, यो सबै समय सबैभन्दा धेरै बिक्री पुस्तक हो। यसको अचम्म लाग्दो कुरा यो मात्र, यो एउटा पुस्तक हो जो सबै श्रेणी उमेरका मानिसले पढ्छन्। यो सन्त र बालकहरूद्वारा तथा सबै राष्ट्रद्वारा पढिन्छ। यसको भाषा अचम्मको छ। यो प्राय नै अशिक्षित मानिसहरूद्वारा लेखिएको हो, तर पनि यसलाई महान साहित्य र ग्रन्थ मानिन्छ। यसको संरक्षण अचम्मको छ। यो पुस्तकलाई मानिसहरूले घृणा पनि गरेका छन्। राजा र सरकारलाई यसलाई बारम्बार चलाउने र खारेज गर्ने अर्थात यसको अस्तित्व नै लोप गराउने कोशिश गरेका छन्। तर पनि हाम्रो निम्ति परमेश्वरले यस पुस्तकलाई सुरक्षित राखिदिनु भएको छ अनि यो प्राय सबै घरहरूमा पाइन्छ। परमेश्वरको वचनलाई बुझाउन प्रयोग गरेका सातवटा प्रतीकहरू बाइबललाई तरवार पनि भनिन्छ। बाइबल तिखारिएको वचन हो। यसले सुन्नेलाई कायल बनाउँछ, हिब्रू 4:12, किनकि परमेश्वरको वचन जीवित र प्रबल र कुनै द्विधारे तरवार भन्दा पनि धारिलो अनि प्राण र आत्मालाई जोड्ने जोड्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेड्ने र हृदयको भावना र विचारलाई जान्न सक्नुहुन्छ। र अर्को प्रतीक रहेको छ घन। बाइबल शक्तिशाली हुँदछ, यसले सुन्नेको प्रतिरोधलाई तोड्छ। र यर्मिया 23:29, के मेरो वचन आगो जस्तै छैन र के त एउटा ठूलो घन जस्तो छैन र जसले चट्टानलाई चुर चुर पार्छ र प्रभु भन्नुहुन्छ। र अर्को बिउ, सुन्ने मानिसलाई पुनर्जीवित दिने बाइबल एउटा जिउँदो वचन हो। पहिलो पत्रुस 1:23, परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी बीहबाट फेरि जन्मिएको छ। परम प्रभुको वचन सदा सर्वदा रहिरहन्छ। ऐना, बाइबल विश्वास गर्न सकिने वचन हो जसले व्यक्तिको व्यक्तित्वलाई प्रकट गर्छ। याकुब 1:23-25 अनुसार बाइबल एउटा ऐना हो जहाँ एकजना पापीले आफैलाई हेर्छ र आफ्नो वचन मेरो हाडमा भएको आगोले चाहिँ हृदयमा थियो। आगो, बाइबल एउटा जल्दो बल्दो हो। सुन्नेहरूमा भएका फोहोर मैला डराउँछ। यर्मिया 23:29, के मेरो वचन आगो जस्तो छैन र परमप्रभु भन्नुहुन्छ। यर्मिया 20:9, तर उहाँको वचन मेरो हाडमा भएको आगो चाहिँ मेरो हृदयमा थियो। बत्ती, बाइबल विश्वासीलाई दिनदिन डोर्याउँदै ज्योति दिने वचन हो। भजन संग्रह 119:105, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। खाना, बाइबल आत्मालाई खुवाउने मासु पेय पदार्थ उपलब्ध गराउने पोषणदायक खाना हो। पहिलो पत्रुस 2:2, नयाँ जन्मेका बालकहरू जस्तै छलहितको आत्मिक दूत तृष्णा गर, त्यसबाट तिमीहरू मुक्तिको निम्ति बढ्दै जाओ। हिब्रू 5:12-14। पहिलो कोरन्ती 2:3-2, मैले तिमीहरूलाई दूध खुवाए, खलिलो कुरा त होइन। रोमी 10:17, यसैले विश्वास सुनाईबाट र सुनाई चाहिँ ख्रीष्टको वचनद्वारा आउँछ। परमेश्वरको वचनले कायल बनाउँछ, तोड्छ, पुनर्जीवित तुल्याउँछ, खान्छ, प्रकाश दिन्छ अनि व्यक्तिलाई पोषण दिन्छ। परमेश्वरको वचन प्रचार गर्ने
सातवटा कारणहरू। मर्कुस दुईको दुई येशूको भीड़लाई सामना गर्नुभयो अनि ठूलो निर्णय लिनुभयो। यो निर्णय परमेश्वरको प्रचार गर्ने थियो। हामी नयाँ मण्डलीबारे प्रचार गर्न पठाइएका छैनौं, तर बाइबलमा जुन रूपमा ख्रीष्टको प्रकटीकरण भएको छ त्यो त्यही रूपमा उहाँ प्रचार गर्न हामीलाई पठाइएको छ। बाइबलको प्रचार गर्न हामी जोड दिन्छौ किनभने यो अनन्तसम्म खपिरहन्छ। यसै 40:4 घाँस सुकिहाल्छ, फल उहिलिहाल्छ, तर हाम्रो परमप्रभुको वचन सधैँभरि अटल रहन्छ। पापको कायल परमेश्वरको वचनको प्रचारबाट हुन आउँछ। प्रेरित 2:14-37 पेन्टिकोसको दिनमा पत्रुसले दिएका उपदेशहरूमा 23 पदहरू मध्ये 9 पदहरू पुरानो करारबाट लिएका छन्। विश्वास परमेश्वरको वचनको सुनाईबाट आउँछ, रोमी 10:17। यसैले विश्वास सुनाईबाट, सुनवाई चाहिँ ख्रीष्टको वचनबाट आउँछ। शुद्धिकरण परमेश्वरको वचनबाट आउँछ, दोस्रो कोरिन्थी 7:10। यसकारण ए प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माका सबै किसिमका अशुद्धपनबाट हामी आफैलाई शुद्ध पारौं अनि परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं। प्रतिज्ञाहरू परमेश्वरको वचनहरू हुन्। निश्चयता परमेश्वरको वचनबाट आउँछ, यूहन्ना 5:13। यी कुराहरू मैले तिमीलाई अर्थात परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्नेलाई लेखेको छु कि तिमीहरूलाई अनन्त जीवन छ भन्ने तिमीहरूले जान। सान्त्वना परमेश्वरको वचनबाट आउँछ, 1 थेस्लोनिकी 4:18। यसकारण एउटाले अर्कोलाई यी वचनले सान्त्वना दियो। यी शब्दहरू बाइबलमा अभिलेख गरेका शब्दहरू हुन्। सत्य परमेश्वरको वचनबाट आउँछ, प्रेरित 17:11। यिनीहरू या थेस्लोनिकीहरू भन्दा उत्तम थिए किनभने यिनीहरूले हृदयमा ज्यादै तयारी भएर धर्मशास्त्र ग्रहण गरेर ती कुराहरू ठिक हुन् कि होइनन् भनेर दिनौ धर्मशास्त्रमा खोजी गर्थे। नयाँ जन्म परमेश्वरको वचनबाट आउँछ, 1 पत्रुस 1:23। परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी प्रियबाट फेरि जन्मेका छौ। मानिसले परमेश्वरको वचन नपढ्नुको 7 कारण। यसमा भएका सत्यहरू, यसको गठन अनि उपलब्ध सूचनाबारे भएको अनभिज्ञता, अघिबाटै अरू कुराहरू खाएको हुनाले खरानी खाने, यसैया 55:20, राजनीति कम, अन्य पठन सामग्री आदिबाट पोषण प्राप्त गर्ने बानी भएकोले, पापले रोगी भएको आत्मालाई परमेश्वरको वचनको भोक लाग्दैन। बिहान बेलुकीका भोजन बीच चिया चमेना खाइबस्ने बानी भएको हुनाले जीवनका हल्का अचाहिँदा अनावश्यक चीजहरूमा बाँच्ने संसारिकता। यदि कसैलाई बाइबलमा मिठासको कमी अनुभव हुन्छ भने उनीहरूको जीवनमा व्यापार, शिक्षा, खेलकुद आदिले मुख्य समय लिएको हुन्छ। बाइबलमा साह्रै गुलियो छ, बाइबल साह्रै गुलियो छ। प्रकाश 10:8-10 मुखमा भएको मह जत्तिकै गुलियो छ। कोही सोच्छन् कि बाइबल बिरामी, उमेर पुगेका, मर्न लागेका मानिसहरूको निम्ति मात्र हो। यो व्यापारिक स्वास्थ्य मानिसको निम्ति अति नै गुलियो छ। बाइबल साह्रै तितो छ। प्रकाश 10:8-9 उसले वचन खाने बित्तिकै उसको पेटमा तितो हुन्छ। न्याय, नरक, पाप आदि विषयहरू सत्य र साह्रै तिता छन्। यसकारण मानिसहरू बाइबल पढ्न डराउँछन्। यर्मिया 15:16 यर्मियाले भने, तपाईँको वचन पाइए अनि मैले ती खाए, तपाईँको वचन मलाई रमाहाट र मेरो हृदयलाई आनन्द दिने कुरा भए। र बाइबल पढ्दा याद राख्नुपर्ने 7 कारणहरू। यसलाई प्रेमपूर्वक पढ्नुहोस्, यसलाई आदरपूर्वक पढ्नुहोस्, यसलाई प्रार्थनापूर्वक पढ्नुहोस्, यसलाई मनमानीरहित पढ्नुहोस्, यसलाई व्यवस्थित ढंगले पढ्नुहोस्, यसलाई दृढतापूर्वक पढ्नुहोस्, यसलाई दिनहुँ पढ्नुहोस्। यसले तपाईँ र मेरो जीवनमा आशिष ल्याउँदछ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

श्रोता अब भने लगभग समयले मलाई विदा दिइसकेको छ। केही रहस्यमय कुरा बाइबलमा आधारित कुराहरू नै राखे र बाइबल एकदमै महत्वपूर्ण कुरा छ। संसार बिति जानेछ तर परमेश्वरको वचन जीवित रहनेछ। त्यो भएर बाइबललाई जब हामी उचाल्छौँ परमेश्वरले हामीलाई उचाल्नुहुन्छ। यदि हामी बाइबल बोक्छौँ परमेश्वरले हामीलाई बोक्नुहुन्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: अँ है, बल्ल सम्झे। सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
7: यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
8: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
7: कहाँ छ?
8: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
8: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
5: र सरिता महर्जन 9841191094, 9841191094।
7: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
9: अब प्रस्तुत छ कार्यक्रम सरगम।
10: नमस्ते, गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी रहेका छौं। प्राविधिक मित्र सुजनजी र म सँगै आएका छौं कार्यक्रम सरगममा। प्रत्येक सोमबार 4-5 बजीसम्म यो कार्यक्रममा हामी आउने गर्छौं र मीठा मीठा भक्ति संगीतहरू तपाईँलाई सुनाउने गर्छौं। कहिलेकाहीँ हामी एल्बमबाट मीठा मीठा भजनहरू सुनाउँछौं भने कहिलेकाहीँ ख्रिष्टीय भजनहरूबाट पनि सुनाउँछौं। आज हाम्रो रोजाइमा परेको छ ख्रिष्टीय भजनहरू। सांगीतिक कार्यक्रम भएको हुनाले हामी विशेषतः भजन नै सुन्ने गर्छौं र भजनलाई मनन पनि गर्छौं र यही भजनलाई मनन पनि गर्छौं भन्दै कार्यक्रमको शुरूआतमा निकै मिठो भजन सुनाउँछौं।

हजुर श्रोता मित्र, हामीले भर्खरै 313 नम्बर अनि 72 नम्बरको खिष्टीय भजनहरू हजुरहरूलाई सुनायौं। नज मिठो नाउ प्रभु यीशु नाउ र हार होइन जीवन जितो हुन् निकै नै अर्थपूर्ण भजनहरू थिए। यी भजनहरू हामी जब सुन्छौं र हामीलाई उत्साह पनि मिल्दछ अनि परमेश्वरको महिमा पनि हाम्रो जीवनबाट हुँदछ किनभने हामी मनन गर्छौं अनि संगतिमा पनि त रहन सक्छौं। कार्यक्रम यो सांगीतिक कार्यक्रम मात्रै नभएर तपाईँ जब भजन सुन्नुहुन्छ प्रार्थनामा रहेर भजन सुन्दै प्रार्थना पनि त हामीले गर्न सक्छौ होइन। त्यसैले गर्दा जसरी भए पनि परमेश्वरको महिमा गर्नु चाहिँ असल कुरा हो किनभने भजन सङ्ग्रह 92 हामीलाई भन्छ, परमप्रभुको प्रशंसा गर्नु हे सर्वोच्च, तपाईँको नाउँमा भजन गाउनु असल कुरा हो, बिहान तपाईँका करूणाको र राति तपाईँको विश्वसनीयताको घोषणा गर्नु अति नै असल कुरा हो भनेर भनिएको छ। अहिले यो समय भएको छ, मध्याह भएको छ, बेलुकी राति बिहान जहिले पनि हामी परमेश्वरको महिमा गर्न सक्छौ भजनहरू सुनाएर भन्दै फेरि पनि भजनतिर नै हामी गर्छौं।

आज सरमिदा कार्यक्रम सरगममा हामीले निकै मिठा मिठा भजनहरू सुनिरहेका छौं, ख्रिष्टीय भजनहरू हजुरहरू माझ प्रस्तुत गरिरहेका छौं। र हाम्रो जीवन परमेश्वरकै हो, हाम्रो जीवन जस्तो रहे पनि, दुःखमा सुखमा जस्तो रहे पनि अन्त त परमेश्वरकै हो, अनि परमेश्वरमै नै हामी रमाउनु पर्ने हुन्छ। किनभने बिना यीशु चाहिँ हाम्रो जीवन रित्तो छ, र हाम्रो जीवन रित्तो भएपछि केही पनि गर्न सक्दैनौं। त्यसैले केही समय दुःख भयो भन्दैमा, केही समय हाम्रो मन अलिकति खिन्न भयो भन्दैमा प्रभुदेखि टाढा जानु हुँदैन, सधैँ प्रभुको महिमा गरि नै रहनुपर्छ भन्दै कार्यक्रममा फेरि पनि हामी भजन सुन्छौं।

हजुर, त्यसो त हामीले नहुम गाहको आवाजमा यो गीत सुनिरहेका थियौँ। यसो चाहिन्छ स्वर्ग जानलाई, निकै नै मिठो अर्थपूर्ण भजन रहेको थियो। हामी गुड न्यूज एफएम प्रसारणमा छौं, कार्यक्रम सरगम सुन्दैछौ। सांगीतिक कार्यक्रम भएको हुनाले मिठा मिठा संगीतको धुनले संगीतमय बनाइरहेका छौं, आशिषित पनि हामी भएका छौं। किनभने परमेश्वरको निम्ति गाइएका भजनहरूले आशिष ल्याउँदछ, जीवनमा परिवर्तन ल्याउँदछ, साँच्ची नै परिवर्तन गर्ने शक्ति छ भजनमा चाहिँ। मलाई यति धेरै मन पर्दथ्यो पहिले पनि भजन, अनि जब आराधना स्तुति हुँदछ ती भजनहरूले चाहिँ हामीलाई निको पारेको हुँदथ्यो। सबै कुराहरू अहिले पनि त्यतिकै भजन महत्वपूर्ण छ, भोलिका दिनहरूमा पनि प्रभुको राज्यसम्म पनि हामीले भजन गाउन पाऊ भनेर प्रार्थना गर्नुपर्ने हुन्छ। र वचन महत्वपूर्ण छ, तर पनि भजन पनि परमेश्वरको महिमाको लागि धेरै महत्वपूर्ण छ। मानिसलाई मात्रै भजन मनपर्ने होइन, परमेश्वरलाई पनि अचम्मै मनपर्छ। र कार्यक्रम सरगममा हामीले कहिलेकाहीँ वचनहरू पनि सुन्छौं, अनि भजनहरू विशेष गरी सुन्छौं, अनि केही वचनहरू पनि सुन्छौं। म चाहिँ आज भजन सङ्ग्रह पुस्तक एक अध्यायको एक दुई पद पढ्न जाँदैछु। त्यहाँ लेखिएको छ, साँचो आनन्दको सिद्ध मार्ग भनेर, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन, गिल्ला गर्नेको संगतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ, त्यसले दिनरात उहाँकै व्यवस्था मानन गर्छ। र हामी चाहिँ परमेश्वरको व्यवस्था मान्नलाई रमाउनुपर्छ, बोझ बन्नु हुँदैन, बोझ भनेर भन्नु हुँदैन। परमेश्वरको वचनले चाहिँ हाम्रो जीवनलाई परिवर्तन गर्दछ भन्दै कार्यक्रममा फेरि पनि हामी वचन नै सुन्छौं।

हजुर श्रोता मित्र, पृथ्वी माथि माथि कस्तो जगत छ कल्पना गर्न सक्छौ तिमी के? साँच्चै परमेश्वरको राज्य कस्तो छ भन्ने कुरा बाइबलले जब हामीलाई भन्दछ अत्यन्तै आनन्दमय अनि एकदमै त्यहाँ चाहिँ स्पिरिचुअल एउटा भनौँ न आत्मिकी राज्य छ जहाँ परमेश्वरको राज्यमा चाहिँ सबै कुराको अभाव छैन, कुनै कुराको पनि अभाव छैन, सबै कुराहरू पर्याप्त छन् भनेर हामी आशा गर्छौं। त्यही राज्यमा जानको निम्ति आज हामीले कामहरू गरिरहेका छौं, हामी भजन गाउँछौं, प्रार्थना गर्छौं, परमेश्वरलाई बल शक्तिहरू माग्छौं, हाम्रो जीवन रहेसम्म परमेश्वरको महिमा गर्छौं भनेर लागि पर्छौं र विभिन्न माध्यमद्वारा परमेश्वरको महिमा गरिरहेका हुन्छौं। र संगीत पनि एउटा माध्यम हो, जतिजनाले संगीत गाउनुहुन्छ, गीतहरू गाउनुहुन्छ, संगीतहरू रच्नुहुन्छ प्रार्थना साथ, त्यो चाहिँ महत्वपूर्ण कुरा हो किनभने गीत संगीतले पनि तपाईँको जीवनमा धेरै ठूलो परिवर्तन ल्याएको हुन्छ र तपाईँलाई गीत लेख्न मन लाग्छ भने यो पनि राम्रो कुरो हो तर प्रार्थना साथ सबै कुराहरू गरिएको हुनुपर्छ। हामीसँग धेरै किसिमका भजनहरू छन् अनि कुनै भजन मन नपर्ने कुनै मन पर्ने भन्ने चाहिँ मलाई चाहिँ हुँदैन किनभने सबै परमेश्वरको निम्ति गाइएका हुन्। कृपया तपाईँले पनि भजनहरू निकाल्दाखेरि चाहिँ प्रार्थना साथ गरिएको हुनुपर्छ। प्रार्थना साथ गरिएको भजनले भोलि परमेश्वरको राज्यको निम्ति काम गर्छ भन्दै कार्यक्रम सर्गमा फेरि पनि हामी भजनतिर जान्छौं।

हजुर श्रोता, भजन सुन्दा सुन्दै लगभग हामी समयको अन्ततिर नै आएका छौं भन्नुपर्छ। केही भजनहरू तपाईँमा राख्दै म बिदा हुन चाहन्छु। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। गुड न्युज एफएम सुन्दै गर्नुहोला भनेर भन्न चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै केही भजनहरू तपाईँमा आज राख्दैमा भने छुट्टिन चाहन्छु। धन्यवाद। जय श्री।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ
2: न त।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
5: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आऊ त। यता यो ठूलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गोस्पल एक्सप्रेसको प्रतीक्षामा रहनुहुने तपाई सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा र प्रविधिमा सुजनजी हामी दुवै उपस्थित भइसकेका छौं। छ बजेसम्म हामी तपाईहरूसँग रहनेछौ। कार्यक्रम गोस्पल एक्सप्रेसको साथमा कार्यक्रम गोस्पल एक्सप्रेसको भाग 334 पनि मैले सजिलो नै प्रश्न लिएर आइसकेको छु। यदि तपाईँले आज मात्र हाम्रो यो कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो कार्यक्रमको बारेमा त तपाईँलाई जानकारी दिइहाल्छौ नै, तर जतिजनाले निरन्तर सुनिरहनु भएको छ तपाईँहरूलाई त थाहा छ नै। र कार्यक्रमको अवधिभरि तपाईँले कार्यक्रममा के कस्तो हुन्छ भन्ने बारेमा पनि तपाईँले जानकारी पाउनुहुनेछ। र पनि कार्यक्रमको शुरूआतमा केही जानकारी तपाईँ समक्ष म राख्न चाहन्छु। हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौ, तीनवटा विकल्पहरू हुनेछन् र जसले सही जवाफ टिपाउनुहुन्छ उहाँहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ, जो आज प्रत्यक्ष रूपमा कल मार्फत मेसेज मार्फत भाग लिनुहुन्छ। अनि सबैभन्दा शुरूमा सही जवाफ टिपाउनुहुने श्रोता चाहिँ स्वतः विजेता बन्नुहुनेछ। कार्यक्रमको तर्फबाट हामीले केही रिचार्ज कार्डको व्यवस्था हामीले गरेका छौं फर्स्ट विनरलाई, र त्यसै गरी दोस्रो नम्बरमा विजेता बन्नुहुनेछ सामाजिक सञ्जाल मार्फत जतिजनाले भाग लिनुभएको छ। यदि सही जवाब टिपाउनु भएको छ भने गोला प्रथाबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। त्यसै गरिरहेको छ हाम्रो प्राविधिक मित्र सुजनजीको तर्फबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। उहाँले चाहिँ एउटा नम्बर दिनुहुनेछ, त्यो नम्बरमा कुन श्रोता पर्नु भएको छ, यदि उहाँले सही जवाब टिपाउनु भएको छ भने उहाँ विजेता बन्नुहुनेछ। र चौथो नम्बरको त मैले बताइसकेको छु, गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ है। र कार्यक्रममा भाग लिनको लागि सम्पर्क नम्बर रहेको छ 4770754777574। व्हाट्सएपको लागि नम्बर रहेको छ 98023 44646 रहेको छ। र यदि तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860666374 रहेको छ। र अब भने कार्यक्रममा हामी अगाडि बढ्नेछौ। र आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, याकुब लाबानको घरबाट किन सुटुक्क भागे? है, याकुब चाहिँ लाबानको घरबाट किन सुटुक्क भागे? अप्सन एमा डरले, अप्सन बीमा परमेश्वरको आज्ञाले, अप्सन सीमा धनको लागि। अप्सन एमा डरले, अप्सन बीमा परमेश्वरको आज्ञाले, अप्सन सीमा धनको लागि। अप्सन एबीसीमा कुन सही हो तपाईँले टिपाउन सक्नुहुनेछ। यतिखेर टेलिफोन सम्पर्कमा सुजनजीले कोही श्रोता आउनु भएको जानकारी दिनु भइसकेको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
1: हेलो नमस्ते।
0: नमस्कार हजुर सुरजजी, कस्तो हुनुहुन्छ?
1: सन्चै छु हजुरलाई कस्तो छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ। अनि प्रश्न सुन्न पाउनुभयो?
1: प्रश्न यसरी भनिदिनु न,
0: आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, याकुब लाबानको घरबाट किन सुटुक्क भागे? अप्सन एमा डरले, अप्सन बीमा परमेश्वरको आज्ञाले, अप्सन सीमा रहेको छ धनको लागि।
1: अप्सन बी भनेर गेस गर्छु ल।
0: हस् मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। हजुर उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर दोस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु, उहाँ हुनुहुन्छ व्हाट्सएप मार्फत। हेलो
2: हजुर नमस्कार।
0: नमस्कार हजुर, श्रीनिवासजी बोल्दै हुनुहुन्छ?
2: होइन म राधाराम।
0: राधारामजी कस्तो हुनुहुन्छ?
2: म एकदम ठिक छु।
0: अनि प्रश्न सुन्न पाउनुभयो?
2: हजुर मैले प्रश्न सुनिसके।
0: हजुर प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
2: मैले
0: अप्सन ए टिपाएँ। कार्यक्रममा आउनुभयो राधारामजी, आउँदै गर्नुहोस् छुटौ। उहाँ हुनुहुन्थ्यो पर्वतबाट हुनुहुन्थ्यो राधाराम आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ। हामी फटाफट जानेछौ, तपाईँ फटाफट आउन सक्नुहुनेछ। यतिखेर तेस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
3: हेलो दाई नमस्कार।
0: नमस्कार हजुर सुरजजी, कस्तो हुनुहुन्छ?
3: उमेश रेग्मी।
0: उमेशजी हजुर माफ गर्नुहोस्, उमेशजी कस्तो हुनुहुन्छ तपाईँ?
3: ठिकै छ, मलाई त तपाईँलाई कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। पानी परिरहेको छ होला त्यतातिर?
3: बिहान परेको छ, अहिले रोकिएको छ।
0: हजुर हाम्रो यतातिर त परिरहेको छ। अनि प्रश्न सुन्न पाउनु भयो?
3: सुने अब यहाँ अलिकति दोधारमा छु, त्यही अप्सन बी भन्छु।
0: हस् मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। हस् भाइ भाइ हजुर, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो, विराटनगरबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र धेरै धन्यवाद दिन चाहन्छौ। यतिखेर चौथो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
4: हेलो सर।
0: हजुर जय मिसी हजुर, सारा तामाङजी बोल्दै हुनुहुन्छ। हजुर कस्तो हुनुहुन्छ साराजी? हजुर बाटोमा यात्रा गर्दै हुनुहुन्छ?
4: हजुर यहाँ खोला चराइरहेको छ कि, म यहाँ चाहिँ अनि ए
0: हजुर, हजुरले प्रश्न सुन्न पाउनु त भएको छैन होला है। हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनु हो, सुरक्षितसँग यात्रा गर्दै जानुहोस् है त। धन्यवाद हजुर। जय मिश्री, उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्छ र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र खोला कराउँदैछ, खोलाको आवाजले गर्दाखेरि अलिकति सुनिन भन्दै हुनुहुन्थ्यो। कार्यक्रममा यात्रा गर्दै गर्दाखेरि पनि भाग लिनुभयो, हामी धन्यवाद दिन चाहन्छौ। यतिखेर पाँचौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
5: नमस्ते। राजु काब्रा दिराचनामा।
0: राजुजी कस्तो हुनुहुन्छ?
5: ठिक छ।
0: हल्ला, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
5: होइन, भनिदिनुहोस् न।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, याकुब लाबानको घरबाट किन सुटुक्क भागे? अप्सन एमा डरले, अप्सन बीमा परमेश्वरको आज्ञाले, अप्सन सीमा धनको लागि। मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो राजुजी, आउँदै गर्नुहोस् छुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो राजु काब्रा हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ, विराटनगरबाट हुनुहुन्थ्यो। र तपाईँ पनि आउन चाहनुहुन्छ भने तपाईँको लागि सम्पर्क नम्बर मैले राखि नै रहेको छु र राखि नै रहनेछु पनि। यतिखेर भने छैटौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, काटिरहेको छ हो तपाईँकोमा? ए हजुर हजुर, खासै समस्या त आएको छैन, सायद व्यस्त छ भन्नुको ठाउँमा तपाईँकोमा चाहिँ सम्पर्क भएन भन्ने होला सायद, होइन? ए हजुर हजुर, त्यो त टेलिकमको समस्या होला सायद, यहाँ चाहिँ त्यस्तो समस्या चाहिँ आएको छैन। तर पनि तपाईँले भन्दै गर्दाखेरि समस्या आउन पनि सक्छ, कहिले काहीँ भन्न सकिँदैन, होइन? हजुर, जानकारी गराइदिनु भएको लागि धेरै धन्यवाद। अनि अर्जुनजी बोल्दै हुनुहुन्छ जस्तो लाग्यो, ल खुसी लाग्यो। अर्जुनजी, अनि प्रश्न सुन्न पाउनुभयो? क्वेसन चाहिँ यस प्रकार रहेको छ, याकुब लाबानको घरबाट किन सुटुक्क भागे? अप्सन एमा डरले, अप्सन बीमा परमेश्वरको आज्ञाले, अप्सन सीमा धनको लागि। हस्, धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। जयमिश्री हजुर, उहाँ हुनुहुन्थ्यो अर्जुन थापा हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर भने म सातौं नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
6: हजुर, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
6: म पर्वतदेखि गोविन्द आचार्य।
0: गोविन्दजी कस्तो हुनुहुन्छ तपाईँ?
6: हजुर, म हल्का खोकी लागिरहेछ, ठिकै छु।
0: स्वास्थ्यको ख्याल गर्नुहोस्। अनि प्रश्न सुन्न पाउनुभयो?
6: हजुर, अप्सन बी।
0: हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो गोविन्द आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ, पर्वतबाट हुनुहुन्थ्यो, र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र अब भने म आठौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
7: हजुर, सर जयमसी हजुर।
0: हजुर जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
7: म रामकोटदेखि लक्ष्मी मगर।
0: लक्ष्मीजी कस्तो हुनुहुन्छ तपाईँ?
7: दम परमेश्वरको अनुग्रह कृपाले, अनि ठिकै छु सर। हजुरहरूलाई कस्तो हुनुहुन्छ?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि रामकोटतिर पनि पानी परिरहेको छ होला है?
7: हजुर सर, कति धेरै पानी परेको छ, बाटोमा त खोला जस्तै बगेको छ सर।
0: ल, बताइदिनुको लागि धन्यवाद, सुरक्षित हुनुहोस् है। अनि प्रश्न सुन्न पाउनुभयो?
7: हजुर सर हजुर।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
7: अप्सन बी भन्न चाहन्छु सर।
0: अप्सन बी है, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ।
7: हुन्छ सर, धन्यवाद। जयमश्री।
0: जयमश्री हजुर, उहाँ हुनुहुन्थ्यो लक्ष्मी मगर हुनुहुन्छ, उहाँले अप्सन बी टिपाएर जानुभएको छ, रामकोटबाट हुनुहुन्थ्यो। हो र यतिखेर भने नौ नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
8: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
8: म साइप्रसदेखि सीता नेपाली। अभिवादन सर जयमश्री।
0: अभिवादन हजुर तपाईँलाई पनि। अनि कस्तो हुनुहुन्छ साइप्रसतिर, काल खबर के छ?
8: सबै एकदम ठिक ठाक राम्रो छ सर। आज त म बिहानैदेखि गुड न्यूज एफएम सुनिरहेको छु, अहिलेसम्म तीन पल्ट भयो कल गरेको, बिहानको प्रोग्राममा पनि गरे
0: हजुर।
8: सबै राम्रो छ, एकदम खुसी छु सर।
0: ल, खुसी लाग्यो एकदमै। हाम्रो कार्यक्रममा पनि आइरहनु भएको छ र साइप्रसदेखिको हामी पनि साइप्रसमा छौ भन्ने आभास तपाईँले दिलाउनु भएको छ। र अनि सीताजी, प्रश्न सुन्न पाउनु भयो त?
8: मैले सुने सर।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? अप्सन बी टिपाए। कार्यक्रममा आउनुभयो सीताजी, खुसी लाग्यो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौं।
8: हुन्छ, धन्यवाद।
0: बाई बाई हजुर, जय मसिंह। उहाँ हुनुहुन्थ्यो, सीता नेपाली हुनुहुन्थ्यो, साइप्रसबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र म यतिखेर भने दशौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
9: हेलो हजुर
0: हजुर, उहाँ टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँले मेरो आवाज सुन्नुभयो होला, मैले चाहिँ उहाँको आवाज सुन्न सकिनँ, त्यसैले फेरि ट्राई गर्नुहोस् है। यतिखेर भने म व्हाट्सएप मार्फत आउनुहुने दशौं नम्बरको श्रोतालाई स्वागत गर्छु। हेलो
10: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
10: पर्वतदेखि शोभा सरे।
0: शोभाजी, कस्तो हुनुहुन्छ?
10: हजुर ठिकै छ, हजुरलाई कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौँ, केही हप्ता पछाडि आउनुभयो, खुसी लाग्यो। अनि शोभाजीले प्रश्न सुन्न पाउनु भयो त?
10: हजुर।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
10: बी।
0: ल, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो शोभाजी, आउँदै गर्नुहोस्, छुटौँ। उहाँ हुनुहुन्थ्यो शोभा आचार्य, हुनुहुन्थ्यो पर्वतबाट र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र उहाँलाई कार्यक्रममा भाग लिनको लागि उहाँको परिवार कसैले मदत गरिरहेको हामीले थाहा पायौं र पछाडि आवाज सुनिरहेको थियो र धेरै धन्यवाद दिन चाहन्छौ र पनि। र यतिखेर भने एघारौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
11: हेलो हजुर, जय मसिंह, नमस्कार हजुर, सुनिल दाइ
0: नमस्कार हजुर। अनि जीवनजी कस्तो हुनुहुन्छ?
11: म काठमाडौँबाट जीवन वर्दला बोले हजुर।
0: हजुर कस्तो हुनुहुन्छ तपाईँ?
11: मंगल कुशल, आरामै छ, पानी परिरहेछ सिमसिम।
0: हाम्रोतिर त्यही त मजाले परिरहेको छ,
11: मजाले पानी पर्छ, राति पनि पर्छ, भोलि पनि पर्छ भनेर आएछ।
0: ल, सुरक्षित हुनुहोस्, स्वास्थ्यको ख्याल गर्नुहोस् है, तपाईँलाई पनि रुगाले ठ्याक्क भेटिहाल्छ, अहिले त सन्चो हुनुहुन्छ है?
11: छोडिसक्यो मलाई, छोडिसक्यो,
0: अहिले त छोडिसक्यो र फेरि रुगाले समात्छ तपाईँलाई भनेर। अनि प्रश्न सुन्न पाउनु भयो त?
11: एकचोटि भन्दिनँ प्रश्न।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, याकुब लाबानको घरबाट किन सुटुक्क भागे? अप्सन एमा डरले, अप्सन बीमा परमेश्वरको आज्ञाले, अप्सन सीमा धनको लागि।
11: म अप्सन बी भन्छु, परमेश्वरको आज्ञाले
0: भन्छु। मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्।
11: नमस्कार,
0: जय मसिंह हजुर। उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला, हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने बाह्रौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर,
9: मेरो आवाज सुन्दै हुनुहुन्छ? जय मसिंह हजुर, धर्मेन्द्रजी बोल्दै हुनुहुन्छ?
12: हजुर हजुर सर, धन्यवाद छ चिन्नु भएकोमा।
9: हजुर, अनि कस्तो हुनुहुन्छ धर्मेन्द्रजी?
12: म एकदम सन्चै, आराम। अनि हजुरलाई सर के कस्तो छ भनिदिनु?
9: हामी पनि एकदमै सन्चै छौँ। अनि रूपन्देहीतिर कस्तो छ तपाईँको खबर? रूपन्देहीको हाल खबर?
12: पानी परे थियो सर राति पनि, अनि हिजो पनि।
9: हजुर,
12: अहिले त शीतल नै छ, अहिले अलिक यता घाम भएछ। अनि उताको सर के छ कस्तो?
9: हजुर, हाम्रो पनि यता बिहान बेलुका दिउँसो पानी परिरहेको छ र हिजो बेलुकादेखि बेला बेलामा। अनि ठिकै छ, अरू त सबै
12: परिवर्तन भइराखेको छ सर, स्वास्थ्यको सबैजनाहरू त्यहाँ ख्याल गर्नु होला है सर।
9: हस्, धन्यवाद, धेरै धेरै धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
12: सर, म सुनिराखेको छु, दुई नम्बरको लग गरिदिनु सर।
9: हस्, दुई नम्बर भनेपछि अप्सन बी टिपाउन जानुहुन्छ है?
12: हजुर।
9: ल, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, छुटौँ।
12: जय
9: मसिंह हजुर। उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान, हुनुहुन्थ्यो रूपन्देहीबाट र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर 01477075 रहेको छ। र यतिखेर पनि म 13 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हजुर, जय मसिंह हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, आवाज अड्केर आइरहेको छु, तपाईँले गाउनु भएपछि। सङ्गीताजी बोल्दै हुनुहुन्छ? सङ्गीताजी
13: सङ्गीताजी बोल्दै हुनुहुन्छ। हजुर सङ्गीताजी बोल्दै हुनुहुन्छ।
14: पहिलादेखि गर्दा गर्दा नउठाउनु भएर अनि विजेता मलाई कहिले
13: हजुर ठिकै छ, गोला प्रथाबाट हुने हो विजेता त होइन। अनि सङ्गीताजी प्रश्न चाहिँ सुन्न पाउनु भयो है तपाईँले। प्रश्न चाहिँ यस प्रकार रहेको छ, याकुब लाबानको घरबाट किन सुटुक्क भागे? अप्सन एमा डरले, अप्सन बीमा परमेश्वरको आज्ञाले, अप्सन सीमा धनको लागि। अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? हजुर हुन्छ, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो सङ्गीताजी, आउँदै गर्नुहोस् छुटौ। हुनुहुन्थ्यो सङ्गीता रिमाल हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, अथवा वाट्सएपमा तपाईँले मेसेज पनि गर्न सक्नुहुनेछ। वाट्सएप नम्बर चाहिँ 98023446 रहेको छ, र तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ है। र यतिखेर 14 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
15: हेलो नमस्ते।
13: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उपासनाजी कस्तो हुनुहुन्छ तपाईँ?
15: म ठिकै छु।
13: अनि उता सर्लाहीतिर पानी परिरहेको छ?
15: हजुर पानी
13: परिरहेको छ। बताइदिनु भएको लागि धन्यवाद। अनि प्रश्न सुन्न पाउनु भयो त?
15: प्रश्न चाहिँ मैले चाहिँ अब झटाएर हालिहालेँ होइन, अलिकति पनि छ, त्यही भएर मलाई अप्सन बी राखिदिनुहोस् है।
13: हस् मैले अप्सन बी टिपाइदिए। कार्यक्रममा आउनुभयो उपासनाजी, आउँदै गर्नुहोस् छुटौ।
15: हुन्छ नमस्ते।
13: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो, सर्लाहीबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन बी टिपाएर जानुभएको छ, गेस गरेर जानुभएको छ। र यतिखेर भने म 15 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
16: हेलो जयमसी सर।
13: हजुर जयमसी हजुर, पम्फाजी बोल्दै हुनुहुन्छ?
16: हजुर पक्कै पनि हो सर।
13: ल अनि चितलाङतिरै हुनुहुन्छ कि कता हुनुहुन्छ?
16: म चितलाङतिरै हो सर, आमालाई छोडेर दायाँ बायाँ लाग्न मिल्दैन, सुताउन उठाउन खुवाउन दिसा पिसा सबै गराउनु पर्छ, त्यही भएर सर घरमै हो चितलाङमै।
13: ल धेरै राम्रो सेवा गरिरहनु भएको छ, यो सेवा गर्ने मौका पनि हो होइन, र तपाईँले गरिरहनु भएको छ, र अगाडि बढ्दै जानुहोस्। अनि पम्फाजी प्रश्न सुन्न पाउनुभयो?
16: म सुन्दैछु, अप्सन बी भन्न चाहन्छु सर।
13: मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
16: हुन्छ सर, जयमसी।
13: जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्थ्यो, चितलाङबाट हुनुहुन्छ, र उहाँले अप्सन बी टिपाएर जानुभएको छ। यतिखेर भने म 16 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
17: हेलो जयमसी।
13: जयमसी हजुर, हरिबोलजी बोल्दै हुनुहुन्छ?
17: हजुर हजुर एकदम अनुमान।
13: ल खुसी लाग्यो, आज चाहिँ म आफैलाई खुसी लाग्यो तपाईँको नाम मिलाउन सके भनेर।
17: हजुर
13: अनि कस्तो हुनुहुन्छ हरिबोलजी?
17: ठिकै छु सर, अब मौसममा थोरै पानी पर्छ भने।
13: हजुर अनि प्रश्न सुन्न पाउनुभयो? कुन भन्नुभयो? अलिकति तपाईँले अप्सन भन्दाखेरि चाहिँ सुनिएन।
17: हजुर
13: अप्सन भन्नुहुँदा चाहिँ सुनिएन, कुन टिप्न चाहनुहुन्छ?
17: अप्सन
13: हजुर
17: अप्सन बी नै भन्छु, झटारो हो, मिल्न सक्छ
13: नमिल्न पनि सक्छ है। कार्यक्रमको अन्तिममा सही जवाफ त बताइ नै हाल्छु, र कार्यक्रममा आउनुभयो खुसी लाग्यो, मैले अप्सन बी टिपाएँ है त। हजुर जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो हरिबोल बुढाथोकी हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ, झट्टारो हानेर जानुभएको छ उहाँले भन्नुभए अनुसार। र यतिखेर भने म 17 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुरजजी कस्तो हुनुहुन्छ सुरजजी तपाईँ? हजुर हामी पनि एकदमै सन्चै छौ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले? म तपाईँको लागि उसो भए प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, याकुब लाबानको घरबाट किन सुटुक्क भागे? अप्सन एमा डरले, अप्सन बीमा परमेश्वरको आज्ञाले, अप्सन सीमा धनको लागि। हस् मैले अप्सन बी टिपाए। कार्यक्रममा आउनुभयो खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। जयमेश हजुर, उहाँ हुनुहुन्थ्यो सुरज विष्ट हुनुहुन्थ्यो, किर्तिपुरबाट हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 18 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
18: म सबिन तामाङ, खोटाङबाट।
13: हजुर सबिनजी, अनि नयाँ नौलो खबर के छ?
18: ठिकै छ हजुरहरू, के छ?
13: हाम्रो पनि सन्चै छ भन्नुपर्छ। अनि खोटाङतिर पनि पानी परिरहेको छ होला है?
18: हजुर परिरहेको छ।
13: ल, बताइदिनु भएको लागि धन्यवाद। अनि प्रश्न पाउनुभयो त तपाईँले? हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ, नमस्कार। हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो, खोटाङबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन बी टिपाएर जानुभएको छ, र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र आउने दिनहरूमा पनि उहाँ आउन सक्नुहुनेछ, र हाम्रो कार्यक्रमको नियमित श्रोता पनि हुनुहुन्छ है, खोटाङदेखि आउनुहुने श्रोता। र यतिखेर टेलिफोन सम्पर्कमा तपाईँ आउन चाहनुहुन्छ भने तपाईँको लागि म नम्बर बताउन चाहन्छु, 01477075754 रहेको छ, 01477075754 रहेको छ, र वाट्सएपको लागि नम्बर 98023446646 रहेको छ, 98023446646 रहेको छ। र तपाईँले यो कार्यक्रम गुडनिज एफएमको पेज मार्फत पनि तपाईँले प्रत्यक्ष प्रसारण अडियो कार्यक्रम सुनिरहनु भएको छ, र यदि तपाईँले सुन्नु भएको छैन भने सुन्न सक्नुहुनेछ, अथवा तपाईँले हाम्रो पात्रमा जानु भएर पनि गुडनिज एफएम भनेर सर्च गर्नुभयो भने तपाईँले सुन्न सक्नुहुनेछ है। यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
19: हेलो, जयमिसी राई।
13: हजुर जयमिसी, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
19: म धादिङबाट अप्सना गुरुङ।
13: उपासना हो तपाईँको नाम?
19: होइन, अप्सना।
13: अप्सना, नौलो नाम लाग्यो, त्यही भएर नाम भन्नको लागि ऊ भएको हो कि भनेर। अप्सनाजी, अनि नौलो नाम रहेछ, अप्सना के भन्नुभयो?
19: गुरुङ।
13: अप्सना गुरुङ, तपाईँ पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो हो?
19: हजुर, धादिङबाट।
13: ल, तपाईँलाई हाम्रो कार्यक्रमको नियम अनुसार भाग 334 पुगिकन पनि पहिलोचोटि आउनुहुने श्रोता हुनु भएको कारणले गर्दाखेरि दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है त अप्सनाजी। ल, के गर्नुहुन्छ अप्सनाजी धादिङतिर तपाईँ? कतिमा पढ्दै हुनुहुन्छ? ल, कार्यक्रममा आउनुभयो र बताइदिनुभयो, कुराकानी गर्दै गरौंला अप्सनाजी। यो कार्यक्रम चाहिँ प्रत्येक सोमबार आउने गर्दछ 5-6 बजेसम्म, तपाईँले नसुन्नु भएको बेलामा पनि भाग लिन सक्नुहुनेछ है त। अनि प्रश्न सुन्न पाउनुभयो त आज? हस, मैले अप्सन बी टिपाएँ कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अर्को एपिसोडहरूमा कुराकानी गर्दै गरौंला, अहिलेलाई छुटौं। जयमिसी हजुर, उहाँ हुनुहुन्थ्यो अप्सना गुरुङ हुनुहुन्थ्यो, र उहाँ चाहिँ धादिङबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन बी टिपाएर जानुभएको छ, र आज हाम्रो कार्यक्रममा पहिलोचोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो, यसकारण हामीले उहाँलाई स्वागत गरिसकेका छौँ हाम्रो कार्यक्रमको नियम अनुसार। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, 4770754 रहेको छ, र वाट्सएपको लागि नम्बर रहेको छ 98023446646 रहेको छ, 98023446646 रहेको छ। र यतिखेर मसँग मेसेज प्राप्त भएको छ, 20 नम्बरको श्रोता हुनुहुन्छ, र तपाईँ पनि टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98606636374 रहेको छ है त। र टेक्स्ट मेसेज गर्नुभएको छ हाम्रो नैना खड्गी हुनुहुन्छ, माफ गर्नुहोस्, नैना थापा हुनुहुन्छ, उहाँको पहिलाको नाम चाहिँ त्यो थियो, पछिको नाम चाहिँ नैना थापा हो, र मैले उहाँको नाउँ चाहिँ 20 नम्बरमा टिपिएको छु, र उहाँले अप्सन बी भन्न चाहन्छु भनेर अप्सन बी टिपाउनु भएको छ। नैनाजी, हामी तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छौँ तपाईँले अप्सन टिपाउनु भएको लागि, र कार्यक्रममा भाग लिनुभएको लागि हामी धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी 21 नम्बरमा हुनुहुन्छ पम्फा रोका हुनुहुन्छ, र उहाँ चाहिँ उहाँ पनि आरामै हुनुहुँदो रहेछ, म आरामै छु भनेर मेसेज गर्नुभएको हुनुहुन्छ, मेसेज गर्नुभएको छ उहाँले, र म चाहिँ अप्सन बी भन्न चाहन्छु भनेर भन्नुभएको छ। पम्फाजीको नाउँ चाहिँ मैले 21 नम्बरमा राखेको छु, र पम्फाजी तपाईँलाई धेरै धन्यवाद र कार्यक्रममा आउनुभएको लागि, र तपाईँले टिपाउनु भएको अप्सन बी मैले टिपाइसकेको छु है त। पम्फा रोकाजीको नाउँ चाहिँ 21 नम्बरमा रहेको छ, र उहाँले चाहिँ टेक्स्ट मेसेज गर्नु भएको थियो। त्यसै गरी टेलिफोन सम्पर्कमा आउनुहुने म 22 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु, र त्यसपछि म फेरि मेसेजहरू लिने कोसिस गर्नेछु। र यतिखेर 22 नम्बरमा को हुनुहुन्छ, स्वागत गरिहालौँ है त। हेलो, हजुर जयमिसी, हजुर महेन्द्रजी बोल्दै हुनुहुन्छ अहिले चाहिँ। कस्तो हुनुहुन्छ महेन्द्रजी, कतातिर हुनुहुन्छ? अनि महेन्द्रजी कतातिर हुनुहुन्छ आज भोलि? ल, अनि प्रश्न सुन्न पाउनु भयो त? अप्सन बी टिप्न चाहनुहुन्छ है? हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो महेन्द्रजी, आउँदै गर्नुहोस् छुटौ। हुनुहुन्थ्यो महेन्द्रजी, हुनुहुन्थ्यो हाम्रो कार्यक्रममा निरन्तर आउनुहुने श्रोता पनि हुनुहुन्छ र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। यतिखेर 23 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
20: हेलो, नमस्ते।
13: नमस्कार हजुर, हजुरको नाम बताइदिनुहोस् न। ताराजी, कस्तो हुनुहुन्छ तपाईँ? ल, खुसी लाग्यो। अनि प्रश्न पाउनुभयो
20: हजुर?
13: अप्सन ए विषयमा कुन टिप्न चाहनुहुन्छ?
20: अप्सन बी।
13: हस, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो ताराजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो तारा रेग्मी, हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर भने म 34 नम्बरको श्रोतालाई, माफ गर्नुहोस्, 24 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
21: हेलो, जयमेसी हजुर।
13: हजुर जयमेसी हजुर, पुनाजी
21: हजुर। हजुर हजुर, धन्यवाद जयमेसी
13: हजुर। तपाईँ पनि बाटोतिरै हुनुहुन्छ जस्तो लाग्यो कि खोलाको छेउतिर हुनुहुन्छ?
21: बाटोमा हो, लाउँदा लाउँदा पटक्कै लागेन, अनि यता आउने काम थियो।
13: ल, राम्रोसँग दायाँ बायाँ हेरेर हिँड्नुहोस् है, पानी परिरहेको छ है, लड्नु होला। अनि प्रश्न सुन्न पाउनु भयो त? हस, म तपाईँको लागि प्रश्न राख्न चाहन्छु। याकुब लावानको घरबाट किन सुटुक्क भागे? अप्सन एमा डरले, अप्सन बीमा परमेश्वरको आज्ञाले, अप्सन सीमा धनको लागि।
21: कति मिठो छ त नि यहाँ हजुरले भन्दैमा, अब त्यो त खेला पार्न सक्दैन। म चाहिँ आज्ञाकारी भागिनु भयो, उहाँ भागेको
13: अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो पुनाजी, आउँदै गर्नुहोस् छुटौ है त। जयमेसी हजुर, उहाँ हुनुहुन्थ्यो पुनः थापा हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भएको छ र उहाँ पनि बाटोमा हिँड्दै कल गर्नुभएको रहेछ र धेरैचोटि ट्राई गरिसकेपछि बल्ल लागेको कुरा उहाँले बताउनु भएको छ र हामी उहाँहरूप्रति धेरै कृतज्ञ छौं। र तपाईँ पनि आउन चाहनुहुन्छ भने, तपाईँ कल गर्न चाहनुहुन्छ भने तपाईँले 01 थिच्न सक्नुहुनेछ, त्यसपछि 4770754 रहेको छ, यो नम्बर तपाईँले सेभ गरिराख्न पनि सक्नुहुनेछ। अथवा तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, डाटा चलाइरहनु भएको छ भने तपाईँले वाट्सएप प्रयोग गर्नुभएर तपाईँले कल गर्न पनि सक्नुहुनेछ अथवा मेसेज पनि गर्न सक्नुहुनेछ। कल मात्र गर्नुपर्छ भने छैन, तर सकेसम्म गर्नुभए पनि चाहिँ कुराकानी हामी गर्न सक्छौ। र मेसेज गर्नको लागि अथवा कल गर्नको लागि 9803446980234466 रहेको छ, यो चाहिँ वाट्सएपको लागि नम्बर है, तपाईँ समक्ष मैले राखिरहेको छु। र यतिखेर भने 25 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु, उहाँ वाट्सएप मार्फत हुनुहुन्छ। हेलो हेलो हजुर,
22: हेलो
13: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
22: म भक्तपुरबाट सावित्री खड्का।
13: सावित्रीजी, कस्तो हुनुहुन्छ तपाईँ?
22: एकदम आरामै छु, पानी परिरहेछ, झारी परिरहेछ, चिसो चिसो मौसम छ आज।
13: हजुर, आज चिसो मौसम छ, पानी परेकोले ल, र सुरक्षित रहनुहोस् है त। हाम्रोतिर पनि यस्तै छ, पानी परिरहेको छ, भन्नुपर्छ शीतल छ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त?
22: सुन्दैछु।
13: अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ? ल, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो सावित्रीजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। जयमेसी हजुर, उहाँ हुनुहुन्थ्यो सावित्री खड्का, हुनुहुन्थ्यो उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 26 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
23: कुन हो अप्सन भनेर अलमलैमा परे, मैले पनि बी नै ग्यास गरे।
13: जयमेसी रश्मिलाजी, कस्तो राम्रोसँग बताएर आउनुभयो, खुसी लाग्यो। तपाईँले बताउँदाखेरि म पनि बताउँ बताउँ जस्तो लाग्छ, तर के गर्नु है, मिल्दैन भनेर डर पनि लाग्छ, केही छैन। रश्मिलाजी, अनि सबै सन्चै हुनुहुन्छ नि? ल, खुसी लाग्यो कार्यक्रममा आउनुभयो र तपाईँले टिपाउनु भएको अप्सन बी पनि मैले टिपाएँ है त। ल, आउँदै गर्नुहोस् छुटौ। हस् उहाँ हुनुहुन्थ्यो रश्मिला बोहरा हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भएको छ र सबैभन्दा छोटोसँग उहाँसँग कुराकानी गरियो होला। ठिक छ, र यसरी नै तपाईँसँग पनि हामी कुराकानी गर्न चाहन्छौ र आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुने 27 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो, हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ मेरो आवाजलाई? हजुर, उहाँको हेलो भनेको आवाज चाहिँ मैले पनि सुने। हजुर, सुन्नुभयो? सुनिरहेको छौ, सुन्नुभयो? हजुर, मेरो आवाजलाई चाहिँ उहाँले नसुन्नु भएको रहेछ, तर उहाँको आवाजलाई चाहिँ हामीले बेला बेलामा सुनिरह्यौं नै। चाहे तपाईँले हेडफोन अथवा एयरफोन प्रयोग गरिरहनु भएको छ भने त्यो निकालेर एकचोटि कल पनि गर्न सक्नुहुनेछ है। कहिलेकाहीँ चाहिँ हेडफोन र एयरफोनको समस्या पनि हुन सक्छ, त्यो कारणले गर्दाखेरि 27 नम्बरको श्रोतालाई म स्वागत गर्नको लागि तयारमै बसिरहेको छु। तर 27 नम्बरमा आउनु भइसकेको छ र म उहाँलाई स्वागत गरिहाल्छु। हेलो, हजुर, सुन्नुभयो मेरो आवाजलाई?
1: नमस्ते सर, जयमसी।
13: नमस्कार हजुर, जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: शर्मिला गुरुङ।
13: शर्मिलाजी, कुन ठाउँदेखि बोल्दै हुनुहुन्छ? ठुलो भर्याङदेखि है। अनि शर्मिलाजीले प्रश्न सुन्न पाउनु भयो त? बिइटी भन्नु जानुहुन्छ? हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो र तपाईँले टिपाउनु भएको अप्सन बी मैले टिपाएँ है त। हजुर, जयमेश हजुर, उहाँ हुनुहुन्थ्यो शर्मिला गुरुङ हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ, ठुलो बर्याङबाट हुनुहुन्थ्यो र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र तपाईँ यदि आउन चाहनुहुन्छ भने तपाईँले पनि कल गर्न सक्नुहुनेछ। हामीले 53 मिनटसम्म फोन कलमा हामी कुराकानी गर्छौ, त्यस पछाडि हामी अन्तिम गीत तपाईँ समक्ष राख्नेछौ र त्यसपछि सही जवाब र विजेताको नाम हामी तपाईँहरू समक्ष घोषणा गर्नेछौ। र यतिखेर 28 नम्बरमा मेसेज गर्नुहुने श्रोताको नाम म टिप्न गइरहेको छु। उहाँ चाहिँ नमस्कार, अश्विन तामाङ भन्नुभएको छ, खोटाङबाट हुनुहुन्छ। अश्विनजीको नाउँ चाहिँ मैले 28 नम्बरमा टिपेको छु र उहाँले अप्सन बी टिपाउनु भएको छ र धेरै धन्यवाद दिन चाहन्छौ तपाईँलाई कार्यक्रममा मेसेज मार्फत भाग लिनु भएकोमा है। र त्यसै गरी अर्को श्रोताले मेसेज गर्नुभएको छ र उहाँको नाउँ पनि म टिपाउन चाहन्छु। उहाँ चाहिँ खोटाङबाट, उहाँ पनि खोटाङबाट नै हुनुहुन्छ, शर्मिला तामाङ हुनुहुन्छ। उहाँले अप्सन बी टिपाउनु भएको छ। शर्मिलाजी, तपाईँको नाउँ मैले 29 नम्बरमा लेखेको छु है त, र उहाँ चाहिँ खोटाङबाट हुनुहुन्छ र उहाँले पनि अप्सन बी टिपाउनु भएको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 30 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
2: हेलो,
13: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म कलङ्कीबाट कमला थापा बोल्दैछु।
13: कमलाजी, कस्तो हुनुहुन्छ? हामी पनि एकदमै सन्चै छौ। कमलाजी, हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो। दोस्रोचोटि ल, माफ गर्नुहोस्, कलङ्कीबाट आउनुभयो, खुसी लाग्यो। अनि कमलाजी, प्रश्न सुन्न पाउनु भयो त हजुरले? अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? हजुर, हस् मैले अप्सन बी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्, छुटौ। हस्, उहाँ हुनुहुन्थ्यो कमला थापा हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ र उहाँ चाहिँ हुनुहुन्थ्यो कलङ्कीबाट हुनुहुन्थ्यो र उहाँको नाउँ चाहिँ मैले 30 नम्बरमा टिपेको छु है। र यतिखेर टेक्स्ट मेसेज गर्नुहुने श्रोता हुनुहुन्छ, चन्द्रमाया मगर हुनुहुन्छ र उहाँको नाउँ चाहिँ मैले 31 नम्बरमा टिपेको छु। र चन्द्रमायाजी, कार्यक्रममा भाग लिनुभएकोमा तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छौ र उहाँले अप्सन बी भनेर टिपाउनु भएको छ, चन्द्रमाया मगर हुनुहुन्छ र उहाँको नाउँ चाहिँ मैले 31 नम्बरमा टिपेको छु। र यदि तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र अन्तिम फोन हामी लिनेछौ यतिखेर। 32 नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो, हेलो, हजुर,
3: हेलो, जयमसी हजुर।
13: हजुर, जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म लेलेबाट रञ्जना तामाङ।
13: रञ्जनाजी, पहिलोचोटि हुनुहुन्छ तपाईँ?
3: पहिलोचोटि होइन, म एफएम चाहिँ सुन्छु, एक दुईचोटि कल पनि गरेको छु।
13: हाम्रो यो कार्यक्रममा चाहिँ गर्नु भएको थियो?
3: गरेको छु पहिला, 2-3 वर्ष जति।
13: ए हजुर, लेलेबाट हुँदो रहेछ, त्यही कारणले गर्दाखेरि। रञ्जनाजी, के गर्नुहुन्छ लेलेतिर तपाईँ?
3: म त्यतिकै अब
13: ल खुसी लाग्यो रञ्जनाजी कार्यक्रममा आउनुभयो, आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ। र रञ्जनाजीले आज कार्यक्रममा अप्सन एबिसीमा कुन टिप्न चाहनुहुन्छ? मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो रञ्जनाजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो रञ्जना तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ। र उहाँ चाहिँ लेले ललितपुरबाट हुनुहुन्थ्यो र दुई तीन वर्ष अगाडि आउनु भएको रहेछ, त्यही कारण गर्दा मैले नै बिर्सेछु उहाँलाई है, त्यस कारणले गर्दाखेरि माफी चाहन्छौ हामी। र 334 एपिसोडमा धेरै समयपछि आउनु भएको कुरा उहाँले जानकारी हामीलाई गराउनुभयो र हामी धेरै धन्यवाद दिन चाहन्छौ। अब भने सामाजिक सञ्जालमा जतिजनाले भाग लिनु भएको छ उहाँहरूको नाउँ म लिन गइरहेको छु, र वाट्सएपमा जतिजनाले मेसेज गर्नुभएको छ उहाँहरूको नाउँ पनि मलाई प्राविधिक मित्र सुजनजीले मलाई अनियरमा पठाउँदै हुनुहुन्छ, तर म त्यो नाउँ टिप्नेछु। टिप्दै गर्दाखेरि चाहिँ यो अन्तिम गीत चाहिँ तपाईँ समक्ष म राख्न चाहन्छु, र गीतपछि यो छुटेको नाउँहरू र सही जवाफ र विजेताको नाउँ लिएर म आउने नै छु। सुन्दै गर्नुहोस् यो गीत।

0: हजुर, गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। व्हाट्सएपमा जतिजना मेसेज गर्नुभएको थियो उहाँहरूको म पढ्दिन चाहन्छु। सञ्जित गुइडेल हुनुहुन्छ पालुङबाट, उहाँको नाउँ चाहिँ मैले 33 नम्बरमा राखेको छु र उहाँले अप्सन बी टिपाउनु भएको छ। धन्यवाद सञ्जितजी तपाईँले कार्यक्रममा व्हाट्सएप मार्फत भाग लिनुभएकोमा। र 34 नम्बरमा हुनुहुन्छ लक्ष्मी रेग्मी हुनुहुन्छ, उहाँले पनि व्हाट्सएप मार्फत भाग लिनुभएको छ र उहाँले अप्सन बी टिपाउनु भएको छ। र त्यसै गरी हुनुहुन्छ 35 नम्बरमा गंगा आचार्य हुनुहुन्छ र उहाँले पनि अप्सन बी टिपाउनु भएको छ व्हाट्सएप मार्फत हुनुहुन्छ। र जतिजनाले सामाजिक सञ्जाल मार्फत सुनेर भाग लिनुहुनेहरू श्रोताहरू हुनुहुन्छ उहाँको नाउँ चाहिँ मैले टिपिसकेको छु। र सन्त सुनवार हुनुहुन्छ 36 नम्बरमा र उहाँले अप्सन बी टिपाउनु भएको छ। 37 नम्बरमा आशा तामाङ हुनुहुन्छ, उहाँले अप्सन बी टिपाउनु भएको छ। 38 नम्बरमा लक्ष्मी चापागाई हुनुहुन्छ, उहाँले अप्सन बी टिपाउनु भएको छ। 39 नम्बरमा हुनुहुन्छ महिला विकास भनेर, उहाँले अप्सन बी टिपाउनु भएको छ। 40 नम्बरमा हुनुहुन्छ रमेश रेग्मी हुनुहुन्छ, उहाँले अप्सन बी टिपाउनु भएको छ। 41 नम्बरमा हुनुहुन्छ रमा सापकोटा हुनुहुन्छ, उहाँले अप्सन बी टिपाउनु भएको छ। 42 नम्बरमा राखेको छु प्रज्ञान बर्तौला हुनुहुन्छ, उहाँले पनि अप्सन बी टिपाउनु भएको छ। यसरी कार्यक्रममा आज 42 जना श्रोताहरूको मैले नाम टिपिसकेको छु र उहाँले टिपाउनु भएको अप्सन पनि टिपिसकेको छु। र आज हाम्रो कार्यक्रममा पहिलोचोटि भाग लिनुहुने श्रोता चाहिँ एकजना हुनुहुन्थ्यो, अप्सना गुरुङ हुनुहुन्थ्यो। है त, अब भने म कार्यक्रममा सही जवाब राख्न जाँदैछु। र आजको कार्यक्रममा प्रश्न रहेको थियो, याकुब लाबानको घरबाट किन सुटुक्क भागे भनेर। अप्सन एमा डरले, अप्सन बीमा परमेश्वरको आज्ञाले, अप्सन सीमा धनको लागि भनेर रहेको छ। र यसको चाहिँ तपाईँले अलिकति टिप्न पर्ने हुन्छ, सही जवाब त तपाईँलाई थाहा बताइ नै हाल्छु, तर कहाँनिर छ सही जवाब भनेर भन्नुपर्दा चाहिँ तपाईँले टिप्न सक्नुहुनेछ उत्पत्तिको पुस्तक 31 अध्यायको 3 पद अनि 13 पद अनि 20 र 21 पद। है, उत्पत्तिको पुस्तक 31 अध्यायको 3 पद, 13 पद र 20 देखि 21 पदसम्म छ। है, सही जवाब चाहिँ अब मैले चाहिँ अहिले तपाईँ समक्ष पढ्दिन चाहेको चाहिँ 3 पद मात्र पढिदिनेछु। त्यहाँ यसरी लेखेको छ, तब परम प्रभुले याकुबलाई भन्नुभयो, तेरो पिता र पिता पुर्खा र तेरा कुटुम्ब कहाँ फर्केर जा र म तसँग हुनेछु भनेर त्यहाँ लेखिएको छ। भनेपछि तेरो पिता पुर्खा कहाँ फर्केर जा, म चाहिँ तसँग हुनेछु भनेर चाहिँ परमप्रभुले भन्नुभयो भनेर त्यहाँ लेखिएको छ। अनि त्यसै अनुसार चाहिँ पछि याकुबले चाहिँ पाइला चालेको कुराहरू चाहिँ हामीले पाउन सक्छौ 13 अध्यायमा र 20 र 21 13 पदमा र 20 र 21 पदमा पनि। भनेपछि सही जवाब चाहिँ कुन हो भन्दाखेरि अप्सन ए डरले पनि होइन, अप्सन सी धनको लागि पनि होइन, अप्सन बी परमेश्वरको आज्ञा पालन गर्नाले चाहिँ उनी चाहिँ त्यहाँ चाहिँ गएको सुटुक्क गएको भन्ने कुरा हामीले बुझ्न सक्छौं। यदि खबर गरेको भए उनलाई चाहिँ नपठाउन नै सक्थ्यो भन्ने चाहिँ हो। त्यसकारण गर्दाखेरि सही जवाब अप्सन बी रहेको छ। र अब भने सबैभन्दा सुरुमा सही जवाब टिपाउनु हुने श्रोता को हुनुहुन्छ हेरौँ है त। 42 जना मध्येमा चाहिँ सुरज पन्त हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाउनु भएकोमा र सबैभन्दा सुरुमा बी उहाँले टिपाउनु भएकोमा र सही जवाब मिलेको कारणले गर्दाखेरि उहाँ चाहिँ कार्यक्रमको तर्फबाट स्वत विजेता बन्नु भएको छ। र अब भने सामाजिक सञ्जाल मार्फत विजेता घोषणा गर्दाखेरि चाहिँ तारा जिज्ञासु हुनुहुन्छ र उहाँ विजेता बन्नुभएको छ। है, अनि मलाई प्राविधिक मित्र सुजनजीले चाहिँ मलाई 18 नम्बर पठाउनु भएको छ। अनिहरूमा को हुनुहुन्छ हेरौँ, उहाँ हुनुहुन्छ 18 नम्बरमा हुनुहुन्छ र खोटाङबाट हुनुहुन्छ अश्विन तामाङ हुनुहुन्छ र उहाँले अप्सन बी टिपाउनु भएको छ। है, र उहाँ चाहिँ हाम्रो प्राविधिक मित्र सुजनजीको तर्फबाट विजेता बन्नुभएको छ। भने अब 42 जना मध्येबाट मैले एउटा नम्बर तान्न गइरहेको छु र मेरो हातमा एउटा नम्बर परिसकेको छ। त्यो नम्बर म हेरेर जाँदैछु कति नम्बर रहेछ भन्दाखेरि 29 नम्बर रहेको छ। 29मा को हुनुहुन्छ भन्दाखेरि उहाँले अप्सन बी टिपाउनु भएको छ, यसकारण गर्दा मिलेको छ। र उहाँको नाउँ रहेको छ शर्मिला तामाङ, तपाईँ विजेता बन्नु भएको छ। हजुर, कार्यक्रम सकेपछि तपाईँले र जतिजना विजेता भन्नुभएको छ सकेसम्म तपाईँले तत्कालै नम्बर टिपाइदिनुहोस् भन्न चाहन्छु। यदि तपाईँले तत्कालै टिपाउनु भयो भने तपाईँले ब्यालेन्स पनि तत्कालै पाउनुहुनेछ। र कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। र भाग लिनुहुने र भाग लिनको लागि कोसिस गर्नुहुने, सुनेर साथ दिनुहुने र प्राविधिक मित्र सुजनजीले मलाई यति समयसम्म साथ दिनुभयो र सबैजनालाई एकमुष्टमा हृदयदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता सुनिल राज बिदाउन चाहन्छु। गुड न्युज एफएम 105 थुप्रो 1 मेगाहर्ज सुन्दै गर्नुहोस्।
1: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुका 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी बाइबल धर्मशास्त्रलाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षलाई हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलसँग प्रत्यक्ष साक्षात्कार गराउनु रहेको छ। आदरणीय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रममा तपाईँले आफ्नो आत्मिक तृष्णालाई मेटाउन सक्नु हुनेछ यो कार्यक्रमबाट, र साथै यो कार्यक्रमलाई आउने दिनहरूमा अझै थप कसरी परिमार्जित र परिष्कृत गर्न सकिन्छ त्यसको बारेमा पनि तपाईँले उचित सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौं। आदरणीय श्रोता, यदि तपाईँ पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट चिन्न चाहनुहुन्छ तर त्यसको लागि तपाईँले उचित मौका अथवा अवसर प्राप्त गर्नुभएको छैन भने यो कार्यक्रम तपाईँको निम्ति सहायक सिद्ध हुन सक्नेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौं। ल त श्रोता, भने आजको कार्यक्रमलाई पनि शुरूआत गरौं एउटा मिठो गीतबाट, र गीतपछि आजको कार्यक्रमको बसाई भित्र म तपाईँलाई प्रवेश गराउनेछु र अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ। अब भने ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र तपाईँलाई प्रवेश गराउने समय भइसकेको छ। श्रोता, हामीले श्रृङ्खलाबद्ध रूपमा मुक्ति किन चाहिन्छ र कसरी प्राप्त हुन्छ भन्ने विषयमा हामीले चर्चा परिचर्चा गरिरहेका छौं र त्यही क्रममा हामीले गत हप्ताहरूमा विभिन्न विषय वस्तुहरूमाथि कुराकानी गर्दै जाने क्रममा अब चाहिँ आजको बसाइमा चाहिँ हाम्रो पापको क्षमादान ख्रिष्टको कार्यहरूद्वारा मात्र हुने भएकोले तिनीहरूका शारीरिक चङ्गाई सुसमाचारलाई ग्रहण गर्दा मात्रै प्राप्त हुन्छ भन्ने विषयमा हामी प्रस्तुत गर्न लागि रहेका छौं। श्रोता, त्योभन्दा अगाडिका हप्ताहरूमा हामीले हेरेका थियौं कि मानिसहरू पाप र श्रापबाट दबिएका कारणले गर्दा उनीहरू आफूले आफूलाई बचाउन सक्दैनन्, त्यसकारण परमेश्वरमा जिउनु पर्छ र मानिसले पापको आसक्ति छोड्नु पर्छ भन्ने विषयमा हेरेका थियौं भने त्यसपछि तिनीहरूको जीवन परमेश्वरबाट अलगिएको कारण यो एउटा आत्मिक मृत्यु हो र मानिस जाति दुष्टको नियन्त्रणमा रहेको र पाप र उल्लङ्घन गर्ने हुनाले गर्दा आत्मामा मरेको छ भन्ने विषयमा हामीले हेरेका थियौं भने दोस्रो पापमय प्रवृत्तिमा केन्द्रित जीवन मृत्युतर्फ उन्मुख र परमेश्वरको शत्रुतातर्फ बढेको हो भन्ने विषयमा पनि हामीले हेरेका थियौं। त्यसै गरी तिनीहरू मानसिक उत्पीडनको बोझले भरिएका हुन्छन् र तिनीहरूको आत्मा आराममा हुँदैन भन्ने विषयमा पनि हामीले हेरेका थियौं भने पापमय प्रवृत्तिलाई पछ्याउने जीवन चाहिँ चिन्ता र बोझ गुनासोले भरिएको हुन्छ, त्यसै कारण उनीहरूले मुक्ति पाउनुपर्छ भन्ने विषयमा पनि हामीले हेरेका थियौं। दुष्टले दिएको पीड़ा र दुर्भाग्यले भरपूर्ण भएको जीवन भएको कारण मुक्ति चाहिन्छ र खराब सोचहरूको परिणाम कष्ट र अपवित्रताले भरिएको जीवन हो भन्ने विषयमा पनि हामीले हेरेका थियौं भने तिनीहरूको जीवन सबै प्रकारका शारीरिक कष्टहरूले भरिएको हुन्छ। आत्मिक समस्याहरू र मानसिक उत्पीडनले कष्टतिर डोर्याउँछ र कष्ट र दुर्भाग्य पाप र श्रापको परिणाम हो भन्ने विषयमा हेरेका थियौं र यही कारणले गर्दा हामीले ख्रिष्ट येशूको मुक्ति र उद्धारलाई प्राप्त गर्नुपर्छ भन्ने विषयमा हेरेका थियौं भने आज चाहिँ हाम्रो पापको क्षमादानको निम्ति येशूले जुन काम गर्नुभयो त्यो कामद्वारा तपाईँ हाम्रो शारीरिक चङ्गाई प्राप्त गर्नको निम्ति हामीले चाहिँ सुसमाचारलाई ग्रहण गर्नुपर्छ भन्ने विषयमा हामीले हेर्न गइरहेका छौं। प्रादिनी श्रोता, आजको बसाइमा हामीले यदि प्रेरित 3:6 हेर्ने हो भनेदेखि यहाँ एउटा घटना घटेको छ। प्रेरित पत्रुसले त्यो जन्मैदेखिको एकजना हिँड्न नसक्ने अशक्त व्यक्तिलाई जसले मन्दिरको ढोकामा बसेर मागेर आफ्नो जीवन गुजारा चलाउने गर्थ्यो उसित बातचित गरेको घटनालाई स्मरण गराउन चाहन्छु। प्रेश्रोता, यहाँ भनिएको छ पत्रुसले, तब पत्रुसले भने, मसित सुन चाँदी मसित छैन, तर जे मसित छ त्यही म तलाई दिन्छु, नासरतका यीशु ख्रिस्टको नाममा हिँड। श्रोता, अब त्योभन्दा अगाडि हामीले यसको पृष्ठभूमिलाई हेर्ने हो भने 3:1 यसरी लेखिएको छ, पत्रुस र यूहन्ना दिउँसो 3 प्रार्थनाको समयमा मन्दिरमा जाँदै थिए र मन्दिरभित्र पस्नेहरूसँग भिख माग्न जन्मेदेखिको एकजना लङ्गडालाई मानिसहरूले बोकेर ल्याउँथे र दिन चाहन्छु। प्रेश्रोता, यहाँ भनिएको छ पत्रुसले, तब पत्रुसले भने, मसित सुन चाँदी मसित छैन, तर जे मसित छ त्यही म तलाई दिन्छु, नासरतका यीशु ख्रिस्टको नाममा हिँड। श्रोता,

आमा राखिदिन्थे। पत्रुस र यहुन्नालाई मन्दिर भित्र पस्न लागेको देखेर त्यसले भिख माग्यो। यहुन्ना सँगै पत्रुसले त्यसलाई एकटक लगाएर हेरिकन भने, हामीतिर हेर, तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो। तब पत्रुसले भने, सुन चाँदी मसित छैन, तर जे मसित छ त्यही म तँलाई दिन्छु, नासरतको यीशु ख्रीष्टको नाउँमा हेर। अब यहाँ हामीले विचार गर्नुपर्ने कुरा के छ? त्यहाँ जब पत्रुसले उनीहरूलाई हामीतिर हेर भनेर भने, तब त्यो भिख माग्ने मानिसले उनीहरूबाट केही पाउने आशा राखेर उसले हेर्यो। त्यो भन्दा अगाडि उसको मनमा त्यो आशा पलाउनुको पछाडि केही प्रक्रियाहरू छन्। पहिलो कुरो, उसले आफ्नो शरीरको कमजोरीलाई थाहा गर्यो। दोस्रो कुरो, उसले आफ्नो जीवनको आवश्यकतालाई आफैले पूरा गर्न नसक्ने र कसैको सहायता चाहिने कुराको महसुस गर्यो। जब यसरी यो दुईवटा कुराको उसलाई बोध भयो, त्यसपछि उसले अब उसको आफ्नो आँखा सबै जो धर्म अनुग्राहीहरू छन्, जो परमेश्वरको आराधना गर्ने व्यक्तिहरू छन्, उनीहरूमाथि लागेको हामी देख्न सक्छौ। प्रेसरता अनि त्यसपछि त्यही क्रममा पत्रुसले, मसित सुन चाँदी छैन, तर मसँग जे छ म त्यो तँलाई दिन्छु भनेको सुनिसकेपछि ऊ अब सुन चाँदी भन्दा पनि बहुमूल्य कुरा पत्रुस र यहुन्नाले के दिने भए भनेर उसले त्यतातिर आफ्नो ध्यान लगाएको हामी पाउँदछौ। सायद साँच्चै भन्ने हो भने उसले सोचेको थिएन पत्रुस र यहुन्नाले उनीहरूलाई उनीहरूद्वारा परमेश्वरको चंगाई उसकोमा आउनेछ भनेर। उसले विशेष केही खानेकुराको जोह होस् वा फेरि कुनै रुपियाँ पैसाको जोह होस् भन्ने उसको चाहना थियो। त्यही कारणले गर्दा उसले त्यहाँ केही प्राप्त गर्ने इच्छा राखेर हेरेको थियो। श्रोता, अनि जब पत्रुस र यहुन्नाद्वारा यो वचन उनीहरूको निम्ति उनीहरूको मुखबाट निस्क्यो, त्यसलाई उसले तुरुन्तै आमिन भनेर स्वीकारेको हामी पाउँछौ। त्यसपछि सात पदमा के भएको छ? तिनले त्यसको दाहिने हात खुट्टा हात समातेर त्यसलाई उठाए र तुरुन्तै त्यसका खुट्टाहरू र गोली गाँठोमा ताकत आयो, अनि जुरुक्क उठेर त्यो खडा भयो र हिँड्न लाग्यो, र हिँड्दा हिँड्दै र उफ्रदै परमेश्वरको स्तुति गर्दै मानिसहरूसँग मन्दिरमा पस्यो भनेर उल्लेख गरिएको छ। प्रेसरता, तपाईँ हाम्रो जीवनमा सुसमाचारको पनि ठिक यस्तै ऊ हो, यस्तै प्रकारको नियम लागू हुन्छ। पहिलो कुरा, तपाईँ यदि तपाईँ र म चंगाई हुन चाहन्छौ, परमेश्वरद्वारा ईश्वरीय उपचारको खोजी गर्न चाहन्छौ भने, प्रथम कुरा, म कमजोर छु र मैले आफूले आफैलाई केही गर्न सक्दिन भनेर विश्वास गर्नुपर्छ। दोस्रो कुरा, मलाई कसैको आवश्यकता छ भनेर हामीले सोच्नु पर्दछ र हामी आत्मिक रूपले त्यस्तै तरिकाले प्यारालाइज भएर बसेका छौ। यसकारणले गर्दा मेरो आत्मिक पक्षघातलाई निको पार्नको लागि यीशुको आवश्यकता चाहिन्छ भनेर हामीले विश्वास गर्नुपर्छ र हाम्रो सबै आशा यीशु ख्रीष्टमा र परमेश्वरको वचनमा केन्द्रित गर्नुपर्छ। यहाँ उक्त यो जो अशक्त व्यक्ति छ, उसले त्यही गर्यो। उसले आफ्नो आशा र आफ्नो भरोसा पत्रुस र यहुन्नाको मुखबाट निस्कने यीशुको नाममा राखेको हामी थाहा गर्छौ। यद्यपि उसलाई यीशु ख्रीष्टको नाम थाहा छैन, फेरि पनि उनीहरूको बोलीमा केही छ भन्ने कुरा जब उसले आशा राखिकन हेर्यो, जसै उसले यीशुको नाम सुन्यो तब उसले त्यसलाई ग्रहण गर्यो अनि उसले चंगाई पाएको हामी पाउँदछौ। आज तपाईँ र मैले आत्मिक रूपले चंगाई पाउन र भौतिक रूपले चंगाई प्राप्त गर्नको लागि गर्नुपर्ने वास्तविक विधिहरू यही हो। नम्बर एक कुरो, तपाईँ हामीले मान्नुपर्छ कि म पापी हुँ र मैले आफूले आफूलाई बचाउन सक्दिन, जसरी रोमी 3:23 भन्दछ र रोमी 6:23 पनि भन्दछ। त्यसकारण जसरी त्यो शारीरिक अशक्त भएको मानिसले पत्रुस र यहुन्नाको सहायताद्वारा ऊ उठ्न सक्यो, त्यसै गरी म मेरो आत्मिक उत्थानको निम्ति, शारीरिक चंगाईको निम्ति मलाई कसैको आवश्यकता छ भनेर हामीले मानिलिनु पर्यो। यदि तपाईँले आफ्नो आत्माको हितको निम्ति मलाई कसैको आवश्यकता छ भनेर विश्वास गर्नुहुन्छ र मानिलिनुहुन्छ भने, तपाईँलाई सहायता गर्न र तपाईँलाई निको पार्न आज पनि ख्रीष्ट यीशुको चंगाई गर्ने शक्ति विद्यमान छ, र त्यो चंगाई गर्ने शक्ति तपाईँसँग यत्तिकै उडेर आउँदैन। त्यो चाहिँ तपाईँले ख्रीष्ट यीशुको
सुसमाचारलाई ग्रहण गर्नुपर्दछ, अर्थात् विश्वास गर्नुपर्दछ। प्रेसवर्ता, जबसम्म तपाईँले ख्रिस्ट येशूमा विश्वास गर्नुहुन्न तबसम्म तपाईँले कुनै पनि प्रकारका स्थायी रूपले शारीरिक चंगाई पाउनुहोला, तर आत्मिक चंगाई तपाईँले भेट्नुहुने छैन। किनभने यस पृथ्वीमा ईश्वरीय चंगाई प्राप्त गर्न

को लागि एउटै मात्र माध्यम भनेको यीशुख्रीष्ट नै हुनुहुन्छ। जसले यीशुख्रीष्टलाई विश्वास गर्छ हो त्यसले चाहिँ चंगाई प्राप्त गर्न सक्छ। प्रेसरता हामी देख्छौ उक्त अशक्त व्यक्तिलाई जो जन्मदेखि उसको खुट्टाहरू काम नगर्ने अवस्थामा थियो, जहिले पनि एकदम सुकेको र खुम्चिएको अवस्थामा थिए, तर पत्रुस र यहुन्नाले भेटेको उक्त मानिस अवश्य पनि यस्तै थियो। यो रोगको लागि औषधि वा शल्यक्रियाले पनि काम गर्दैन। त्यस अशक्त मानिसले थोरै पैसा पाऊ भन्ने आशा मात्र राखेको थियो। त्यसले खोजेको त्यति मात्रै हो। त्यसले पत्रुस र यहुन्नातिर आफ्नो हात पसारे। त्यसलाई दिनको लागि पत्रुस र यहुन्नासँग पैसा थिएन। तिनीहरू पनि गरिब थिए। तिनीहरू पहिले जालहारी भएका थिए अनि तिनीहरूले सबै कुरा छोडेर येशूको पछि लागेका थिए। यसकारण तिनीहरूसँग जे थियो त्यो चाहिँ पैसा भन्दा ज्यादै बहुमूल्य र असल थियो। तिनीहरूसँग प्रभु येशू ख्रिष्टको शक्ति थियो। पत्रुसले लङ्गडालाई भने, नासरतका येशू ख्रिष्टको नाममा हिँड अनि पत्रुसलाई बास गर्नुहुने पत्रुसमा बास गर्नुहुने पवित्र आत्माद्वारा येशूले त्यो मानिसलाई निको पार्नुभयो र अब हेर्नुहोस् त्यसलाई एकैछिनमा पूरा आरोग्यता प्राप्त भइहालेको कुरा हामी पाउन सक्छौ। श्रोता, हामीले पद 8-10 हेर्ने हो भने एकदमै आनन्दको कुरो छ। त्यस व्यक्तिले केही पैसा मात्र मागेको हो, अब त्यो हिँड्दै उफ्रदै परमेश्वरको स्तुति गर्दैछ। त्यसभन्दा बढी पहिले त्यो एकपटक पनि हिँडेको थिएन। त्यहाँ मानिसहरू छक्क परे। तिनीहरू त्यस मानिसलाई धेरै वर्षदेखि नै मन्दिरको ढोकामा बसिरहेको र भिख माग्दै आएको देखेका थिए। अब त्यसलाई के भयो र कसरी आयो र यो कसरी भयो भनेर तिनीहरूले अचम्म मान्दै थिए। तब लङ्गडाहरू मृग चाहिँ उफ्रने छन् भन्ने यसैयाको यो अगम वाणी यहाँ पूरा भएको हामी देख्न सक्छौ। यसैया 35:6 हामी मध्ये कोही यस्तै होला, कमजोर होला, थला परेर बसेका छौ कि, या कुनै शक्ति रहित आशा रहित बिना उपायको केही छ भनेर बसिरहेका छौ कि। त्यसले अब चाहिँ विश्वास साथ येशूतिर आफ्नो आँखा उचालोस्, किनभने उहाँसँग बल दिने र निको पार्ने र जीवनमा पुर्याउने पूरा अधिकार र शक्ति रहेको छ। श्रोता, हामीले हेर्दै जाने भने प्रेरित 14:10 यसरी लेखेको छ, जहाँ पावलले प्रचार गर्दै थिए र त्यहाँ एउटा जवान मानिस पनि पावलको प्रचार सुन्नको लागि त्यहाँ आएका थिए। र यो घटना हो लुस्त्राको। त्यस ठाउँमा खुट्टा चलाउन नसक्ने एकजना मानिस बसिरहेको थियो। ऊ जन्मेको अपाङ अशक्त थियो र कहिल्यै हिँडेको थिएन। जब त्यसले पावलले बोलेको त्यसले सुन्दै थियो, पावलले त्यसलाई एकटक लगाएर हेरे र निको हुने त्यसको विश्वास छ भनेर देखेपछि ठुलो स्वरले कराएर भने, तेरो खुट्टाको भरमा सिधा उभी, अनि त्यो जुरुक्क उठ्यो र हिँड्न लाग्यो। जब पावलले गरेको यो काम भिडले देख्यो, तब तिनीहरूले लुकोनिया भाषामा उच्च स्वरले यसो भने, देवहरू मान्छेको रूपमा हामी कहाँ ओर्लेर आएछन्। आदरणीय श्रोता, यो फरक पाटो हो। तर अचम्म लाग्दो कुरो, जब त्यो मानिसले पावलले बोलेको सुसमाचारलाई विश्वास पूर्वक ग्रहण गर्यो, तब त्यहाँ चंगाई भएको घटना हामी देख्न सक्दछौ। प्रेसरता त्यसै गरी प्रेरित 8 पनि हामीले नहेरी बस्न सक्दैनौ। 8 पनि एउटा घटना घटेको छ। 4-8 लेखेको छ, सामरियामा फिलिप, तब ती छरपष्ट भएकाहरूले चारैतिर गएर वचन प्रचार गरे र फिलिपले चाहिँ सामरियाको एउटा शहरमा गएर तिनीहरूलाई ख्रिष्ट प्रचार गरे। फिलिपले भनेको वचन सुनेर अनि तिनले गरेको चिन्हहरू देखेर भिडले एक मनका भई तिनका कुरामा ध्यान दिए, किनकि धेरैजना अशुद्ध आत्माहरू ठूलो स्वरले चिच्याउँदै निस्कन लागे र धेरैजना पक्षघातका रोगीहरू र लङ्गडाहरू पनि निको पारिए। यसरी त्यस शहरमा ज्यादै आनन्द भयो भनेर उल्लेख गरिएको छ। यस शहरमा आनन्द आउनुको मुख्य कारण के थियो? ख्रिस्ट येशूको सुसमाचार जो फिलिपद्वारा प्रचार गरिदिए थियो। सायद कतिले यो सुसमाचारलाई ग्रहण गरेनन् र तिनीहरू निको भएनन्, र जतिले यो सुसमाचारलाई ग्रहण गरे तिनीहरू निको भए, चंगाई भए र छुटकारा भएको कुरा हामी देख्न सक्छौ। प्रेसवता, वास्तवमा फिलिप एकजना डिकन मध्येका एक थिए। यरुसलेमबाट उत्तरतिर रहेको सामरिया भन्ने प्रदेशमा उनी गए र यहुदीहरूले सामरीहरूलाई तुच्छ सम्झन्थे, किनकि सामरीहरू पक्का यहुदी जातिका मानिसहरू थिएनन्। उनीहरू पहिले यहुदी त थिए, तर त्यसपछि धेरै विदेशीहरूले आएर सामरी स्त्रीहरूसँग विवाह गरेका थिए। यसकारण यहुदी र सामरीहरूका बीचको मनमा नराम्रा भावनाहरू उठिरहन्थे। तैपनि फिलिपले त्यहाँ गएर प्रचार गर्न थाले। त्यस बेला चाहिँ शुद्ध यहुदी नभएका मानिसहरूका ख्रिस्टको सुसमाचार फैलिएको यो पहिलो पटक थियो। श्रोता, अनि यहाँ हामी अगाडि हेर्छौ, अनि पहिला ख्रिस्टियन अगुवाहरूद्वारा पवित्र आत्माले के कस्ता काम गर्नुभयो भनेर हामी यहाँ हामी हेर्न सक्छौ। फिलिपले पनि त्यो शहरमा अचम्मका चिन्हहरू देखाए, जसरी ख्रिस्ट आफैले गर्नुभएको थियो।
त्यसरी नै फिलिपले अशुद्ध आत्मालाई निकाले र पक्षघात भएकाहरू लङ्गडा मानिसहरूलाई निको पारे। यसकारण भिडले तिनका कुरामा ध्यान दिए भनेर यहाँ बताइएको छ। अनि यहाँ पनि हामी त्यही निष्कर्षमा पुग्दछौ, जबसम्म उनीहरूले फिलिपका कुरामा ध्यान दिएनन्, अर्थात् जति जनाले परम प्रभुका सेवक यीशु ख्रीष्टका चेला फिलिपका कुरामा ध्यान दिएनन् तिनीहरू निको भएनन्, तर जतिले ध्यान दिए उनीहरू चंगाई र छुटकारा पाएको कुरा हामी यहाँ देख्न सुन्न र पढ्न सक्छौ। र आज पनि हामीले यही नियम अनुसार मानिसहरूले चंगाई प्राप्त गरिरहेको हामी देख्न सक्छौ। यसकारण गर्दा आजको यो कार्यक्रमबाट तपाईँलाई उत्साह दिन चाहन्छु। के तपाईँले आजसम्म यीशु ख्रीष्ट विश्वास गर्नु भएको छैन? त्यसो भए विश्वास गर्नुहोस्। आदरणीय श्रोता, यदि तपाईँ परमेश्वरको राज्यमा प्रवेश गर्न चाहनुहुन्छ, सुसमाचारलाई ग्रहण गर्नुहोस्। आदरणीय श्रोता, बिना सुसमाचार केही पनि हुनेवाला छैन। मर्कुस 16 अध्यायको 17 पदमा यसरी लेखिएको छ, विश्वास गर्ने र बप्तिस्माउनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछ, मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै पनि प्रकारले तिनीहरूलाई हानि गर्ने छैन, तिनीहरूले रोगीहरूमाथि आफ्ना हातहरू राख्नेछन् र तिनीहरू निको हुनेछन् भनेर यसरी प्रभु यीशु ख्रीष्टले यो अधिकार आफ्नो मण्डलीलाई दिनुभएको छ। अब यहाँ तपाईँले प्रभु यीशु ख्रीष्टको सुसमाचारलाई ग्रहण गर्दा तपाईँले आफूले निको हुने मात्रै होइन, तर उल्टो तपाईँले अरूलाई पनि निको पार्न सक्ने सामर्थ्य वरदान तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। प्रिय श्रोता, तपाईँ एउटा यस्तो माध्यम बन्न सक्नुहुन्छ जसद्वारा तपाईँका जनहरू जो आज तपाईँलाई विश्वास गरेर पनि अथवा विश्वास नगरी पनि मरिरहेका छन्, उनीहरूको बीचमा तपाईँ यी दान वरदानहरू लिएर पुग्न सक्नुहुन्छ। आदरणीय श्रोता, अब हामीले यदि प्रस्थान 15 अध्यायको 26 पदमा हेर्ने भने यसरी लेखिएको छ, प्रस्थान 15 अध्यायको 26 वा खण्डमा उहाँले भन्नुभयो, तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुराहरू ध्यानसित सुन्यौ, उहाँको दृष्टिमा जे ठिक छ सो गर्यौ र उहाँका आज्ञाहरूमा ध्यान लगायौ र उहाँका सबै विधिहरू मान्यौ भने जुन रोगहरू मैले मिस्त्रीहरूमाथि ल्याएको थिएँ ती मध्ये एउटै पनि तिमीहरूमाथि ल्याउने छैन, किनकि तिमीहरूलाई निको पार्ने परमप्रभु म परमेश्वर हुँ। प्रेस्वता, यो प्रतिज्ञा परमेश्वरले मोसाद्वारा इसरायलीहरूको बीचमा गर्नु भएको हो। हुन पनि हामी देख्छौ इसरायल राष्ट्र सानो छ आजको दिनमा, र पनि सम्पूर्ण हाईटेक कुराहरू त्यही छ र त्यहीबाट नयाँ नयाँ आविष्कारहरू भइरहेको छ। प्रेस्वता, अनि यो चाहिँ उनीहरूले तबसम्म गर्न सके जब परमेश्वरमा आज्ञाकारी भए र परमेश्वरको वचनलाई ग्रहण गरे। र आज पनि हामीले यदि परमेश्वरको वचन र उहाँको सुसमाचारलाई ग्रहण गरेर सुसमाचार प्रति आज्ञाकारी हुन्छौ भने हामीलाई पनि यही कुराहरू लागू हुन सक्छ। हाम्रा रोग बिमारहरू चंगाई हुन सक्छ, अथवा हाम्रो वरपर कुनै पनि जटिल प्रकारको बिमारीहरू आउने बाटो बन्द हुन्छ र हामीले हाम्रो घर परिवार र मण्डलीमा समाजमा चंगाई छुटकारा र आरोग्यता प्राप्त गर्न सक्छौ। त्यसर्थ यसकारणले गर्दा हामीले प्रभु यीशुको सुसमाचारलाई सुन्ने बित्तिकै ग्रहण गर्नुपर्छ र यीशुलाई महिमा दिनुपर्छ भन्दै अब पनि आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नु होला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम आत्मिक जागरण, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अर्थ श्रोता भनी यिनै ठेगानाको साथसाथै मैले आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म गुड न्यूज एफएम सुन्दै रहनुहोस् र हाम्रो यस कार्यक्रमलाई पनि सुन्दै रहनुहोस्। अवस्था, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइ, अघिल्लो अध्ययनमा हामीले भजन संग्रहको 12, 13 र 14 अध्यायबाट चाहिँ संसारको दुष्टता र निराशाको बीचमा पनि परमेश्वरको शुद्ध वचनमाथि कसरी भरोसा राख्ने र उहाँमा कसरी आनन्दित हुने भन्ने कुरा चाहिँ हामीले सिक्यौं। अनि दाइ, आजको भजन संग्रहको अध्ययनमा चाहिँ हामी कुन चाहिँ खण्डबाट चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ निरन्तरता दिनेछौं?
2: भाइ, आज हामी भजन संग्रह 15 र 16 अध्ययन गर्नेछौ। यी दुई भजनहरू एकअर्कासँग निकै सुन्दर ढंगले जोडिएका छन्। भजन संग्रह 15 परमेश्वरको उपस्थितिमा हुनेहरूको वर्णन अर्थात बस्नको योग्य को छ, साथै एउटा विश्वासीको चरित्र कस्तो हुनुपर्छ भन्ने कुरा सिकाउँछ। अनि भजन संग्रह 16 चाहिँ परमेश्वरको उपस्थितिमा बस्दा कस्तो सुरक्षा र आनन्द पाइन्छ भन्ने कुरा प्रकट गर्दछ।
1: आहा दाई, भनेपछि यसको मतलब एउटा खण्डले परमेश्वरको सम्बन्धको मापदण्ड सिकाउँछ र अर्को खण्डले त्यसको आशिष र प्रतिफल देखाउने रहेछ, होइन त दाई?
2: एकदमै सही कुरा पक्रनु भयो भाइ तपाईँले। हो, आजको संसारमा मानिसहरू साँचो शान्ति र आनन्दको खोजीमा भौतारिरहेका छन्। तर यो भजनले हामीलाई सिकाउँछ कि साँचो आनन्द त केवल परमेश्वरको पवित्र उपस्थितिमा मात्र सम्भव छ। त्यसैले आउनुहोस्, आफ्नो हृदयमा यी कुराहरूलाई राख्दै यो आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। प्रिय मित्रहरू, तपाईँहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकबाट गरिरहेका छौं र म यो पनि आशा गर्दछु कि तपाईँहरू यो पुस्तक अध्ययनबाट धेरै धेरै आत्मिक आशिष पाइरहनु भएको छ। त मित्र, वचन अध्ययनको क्रममा आज हामी भजन संग्रह 15 र 16 अध्यायबाट देख्न गइरहेका छौं। हामी सबभन्दा पहिले भजन 15 अध्यायबाट देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ परमेश्वरको उपस्थितिमा हुनेहरूको वर्णन। यो अर्को छोटो भजन हो जुनले अध्याय 9 आरम्भ भएको खण्डलाई अन्त गर्दछ। यदि तपाईले यी भजनहरूलाई पुनर्वलोकन यानि समीक्षा गर्नुहुन्छ भने तपाईले निश्चित विकासको प्रगतिको देख्नुहुनेछ। भजन 9 र 10 अध्यायले शैतानको मानिसको तस्विर दिन्छ जसलाई घमण्ड, अहंकार र आत्मनिर्भरताद्वारा चरित्र चित्रण गरिन्दछ। भजन 11 अध्यायले धर्मात्माको जाँच परीक्षासँग व्यवहार गर्दछ। अनि भजन 12 अध्यायमा हामी अईश्वरवादिताको बीचमा ईश्वर भक्त र महाक्लेशको अन्तिम अनिश्वरवादिताको देख्छौ। अनि भजन 13 अध्याय चाहिँ महाक्लेशमा परमेश्वरका जनका दुर्दशाको ऐना हो। अनि भजन 14 आखिरी दिनमा मानिसको नास्तिकता मनोवृत्ति र उसको गन्ध, फोहोर र विद्रोही चालहरू सहितको भ्रष्टताको हामीलाई देखाउँछ। अहिले भजन 15 अध्यायले राज्यमा प्रवेश गर्नेहरूको बारेमा हामीलाई बताउँछ। यसले यहोवाको उपस्थितिमा हुन गइरहनेहरूको वर्णन गर्दछ। भजन संग्रह 15 अध्याय 1 भनिएको छ, हे परम प्रभु, तपाईको वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईको पवित्र डाँडामा को रहन पाउनेछ? मित्र, त्यहाँ एउटै मात्र पवित्र डाँडा यानि पहाड छ। बाइबलले यसलाई सियोन भन्दछ, अनि जुन इसरायलको मुलुकमा छ। उसले ती व्यक्तिहरूको बारेमा कुरा गरिरहेका छन् जो ख्रिष्टको हजार वर्षीय राज्यमा यानि मिलेनियम किङडममा प्रवेश गर्नेछन्, जुन राज्य ख्रिष्टले पृथ्वीमा केन्द्रको रूपमा इसरायलसँग स्थापित गर्नु हुनेछ। अनि आगे दुईदेखि चार पदमा भन्छन्, त्यो जो सोझो मनले हिँड्छ र धर्म कर्म गर्छ र हृदयले सत्य बोल्छ, जसले आफ्नो जिब्रोले निन्दा गर्दैन औ आफ्ना मित्रको खराबी गर्दैन, आफ्ना छिमेकीहरूको बेइज्जत गर्दैन, जसको आँखामा बेकम्मा मानिस तुच्छ हुन्छ तर परमप्रभुको भय मान्नेहरूलाई चाहिँ त्यसले कदर गर्दछ, जसले आफ्नो हानि हुँदा पनि किरिया खाएर कुरा बदल्दैन, यिनै व्यक्ति त्यो पवित्र डाँडामा रहन पाउनेछ, उहाँको वासस्थानमा बास गर्न पाउनेछ। त्यस राज्यमा अर्को शब्दमा भन्ने हो भने प्रवेश गर्न पाउनेछ। अनि पाँच पदमा भनिएको छ, जसले आफ्नो रूपियाँ ब्याजमा लाउँदैन न त निर्दोषको विरूद्धमा घुस लिन्छ, यस्ता काम गर्ने कहिले पनि डग्ने छैन। यस भजनमा दाउदले उही बिल्कुल त्यही कुरा भनिरहेका छन् जुन याकुबले भनेथे, याकुब दुई अध्याय अठार पदमा, हो कसैले भनेछ तसँग विश्वास छ र मसँग काम छ, तैले गरेका कामहरू बाहेको तेरो विश्वास मलाई देखा र म मेरो विश्वास मेरा कामहरूद्वारा तलाई देखाउला। म जोन काल्भिनले यसको बारेमा भन्ने तरिकाको मन पराउँछु, विश्वासले मात्र उद्धार गर्छ, तर उद्धार गर्ने विश्वास एक्लै होइन, परमेश्वरको सामने को उभिन गइरहेको छ? ती व्यक्तिहरू उभिन गइरहेका छन् जससँग परमेश्वरमा विश्वास छ, जुन विश्वासले धार्मिकताको जीवनको उत्पादन गरेको छ। मित्र, आजकल उहाँको चाँडैको आगमनको बारेमा धेरै कुरा सुन्ने गर्छौ, तर जसले भन्छन् कि तिनीहरू उहाँको आगमनको आशा गरिरहेका छन् तिनीहरूको जीवनमा त्यति धेरै परिवर्तनको देख्दिन। मेरो मित्र, यदि तपाईँ वास्तवमा विश्वास गर्नुहुन्छ कि प्रभु येशु आइरहनु भएको छ, वा तपाईँको विश्वास यो छ कि कुनै दिन उहाँको सामने आफ्नो लेखा दिन उभिनुहुनेछ, तपाईँले यो निश्चय बनाउनुहुनेछ कि तपाईँले आफ्नो जीवन त्यस तरिकामा व्यतीत गर्नुहुन्छ जुन परमेश्वरको सामने गनिनेछ। यो खास जाँच हो, परीक्षा हो, जुनले प्रमाण गर्दछ तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ वा गर्नुहुन्न, र तपाईँ वास्तवमा येशूको दोस्रो आगमनको प्रतीक्षा गर्नुहुन्छ वा गर्नुहुन्न। यसपछि सोह्र अध्यायतिर लागौं। यहाँ हामी देख्छौं मसीहको पुनरुत्थान। भजन संग्रह सोह्रदेखि चौविस अध्यायले अर्को खण्डको निर्माण गर्दछ, यानि अर्को खण्डको बनाउँदछ जुन आपसमा सम्बन्धित छ। आज हाम्रा भजनको किताबमा विभिन्न विषयको भजन गीतलाई एकैसाथमा एकत्रित गरिएका छन्, जस्तै स्तुति प्रशंसाको गीत, पश्चातापको गीत, समर्पणको गीत इत्यादि हाम्रा गीतका भजनका निश्चित खण्डमा छन्। अहिले भजनहरू यो गीतको पुस्तकमा मिलाइएर राखिएको छ। यी नौ भजनहरूको मुख्य विषय ख्रिष्टको भविष्यवाणी हो, जुन विश्वासयोग्य बाँकी रहेका भक्त जनहरूको भविष्यवाणीसँग मेल खाँदछ। भजन सोह्र अध्यायले हामीलाई पुनरुत्थानको गीतको दिन्छ। यो तेस्रो मसीह सम्बन्धीको भजन हो, यानि मेसाइनिक साम। पद आठ अनुसार यसले ख्रिष्टको जीवनमा छुँदछ, पद नौ अनुसार ख्रिष्टको मृत्युको, पद दस अनुसार ख्रिष्टको पुनरुत्थान, अनि पद एघार अनुसार ख्रिष्टको स्वर्गारोहणको बताउँछ। यो भजनबाट ख्रिष्टको पुनरुत्थानको नयाँ नियममा ती बेग्ला बेग्लै स्थानहरूमा उद्धृत गरिएको छ। यस भजनलाई भनिएको छ दाउदको मिक्तम भन्ने भजन। मिक्तम शब्द अनिश्चित आरम्भ हो। मार्टिन लुथरले यसको अनुवाद गरे सुनको आभूषण जुनको म सोच्दछु कि वास्तविक अर्थको निकटतामा छ। भजन 56 60 अध्याय पनि निकटाम भजनहरू भनिन्दछ। यो भजनको मसी बारेको यानि मसी सम्बन्धको अर्थ नयाँ नियममा पवित्र आत्माको साक्षीद्वारा पूर्ण रूपमा स्थापित गरिएको छ जुन हामी देख्नेछौ। यस भजनलाई दाउदको सुनको आभूषण नै भनौ किनभने उसले आफ्नो लाइनबाट एकजनाको आगमनको प्रतीक्षा गरिरहेका थिए जसको बारेमा उसले भन्न सक्थे यो मेरो उद्धार हो। भजन संग्रह 16:1 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, मलाई रक्षा गर्नुहोस् हे परमेश्वर, किनकि तपाईमा नै मैले शरण लिएको छु। यसले प्रभु येशूको अद्भुत आवाजको प्रकट गर्दछ जब उहाँले भन्नुभयो कि उहाँ पिताको इच्छाको गर्न आउनुभयो र आफैलाई पूर्ण रूपमा पिताको इच्छामा समर्पित गर्नुभयो। ख्रिस्टले जानबुझमा पृथ्वीमा अधीनताको स्थान लिनुभयो जब उहाँले हाम्रो मानवता आफैमाथि धारण गर्नुभयो। सानो फुच्चे मानिस घमण्डी बन्दछ र आफैलाई माथि उठाउन कोशिश गर्दछ। आज हामीसँग माथिल्लो ओहदाका मानिसहरू छन्, राजनीतिज्ञहरू, विज्ञानका मानिसहरू, शिक्षा शास्त्रीहरू, मन्त्रीहरू, जसले झण्डै झण्डै परमेश्वरको स्थान लिन्छन्। तर वास्तवमा हामी यो पृथ्वीको अति नै सानो आलुहरू हौ। बस हामी त्यति धेरै ठूलो किम्मतका छैनौ मित्र, हामीलाई स्वर्गीय दूतहरू भन्दा निच स्तरमा सृष्टि गरिएका हौ। हेब्रू 2:6-7 अनुसार म त्यस स्थानको लिनुपर्छ, तर ख्रिस्टले त्यसको लिनु पर्दैन थियो। म मानिस भएकोमा म खुसी छु, तर मैले यो पनि महसुस गर्न आवश्यक छ कि मानिस वास्तवमा के हो। मेरो निम्ति र मसँग र उहाँमा विश्वास गर्ने हरेकसँग परमेश्वरले के गर्न गइरहनु भएको छ त्यसमा म रमाउँछु, खुसी छु। भजनकार भन्छन्, मलाई रक्षा गर्नुहोस् हे परमेश्वर, किनकि तपाईँमा नै मैले शरण लिएको छु। ओ यो प्रभु येशु ख्रीष्टको कस्तो तस्विर छ! यो दाउदको तस्विर हो र म विश्वास गर्दछु कि यो तपाईँ र मेरो निम्ति पनि तस्विर हो। अनि आगे 2 भनिएको छ, मैले परमप्रभुलाई भनेको छु, तपाईँ मेरा परमप्रभु हुनुहुन्छ, तपाईँ बाहेक मेरो भलाइ अन्त कहीँ छैन। के तपाईँ कहिले रमणीय हरियाली जंगल, पहाड़मा, नदीको किनारमा, झरनाको नजिकमा, समुद्रको किनारमा जानुभएर ती तमाम परमेश्वरका हात कामहरू हेर्नुभएर यो भन्नुभएको छ, तपाईँ मेरो सृष्टिकर्ता, तपाईँ मेरो उद्धारकर्ता र तपाईँ मेरो प्रभु स्वामी हुनुहुन्छ? के तपाईँले कहिले उहाँलाई त्यसो भन्नुभएको छ? मसँग सानो छोरी छिन् र मक्का आएर आफ्नो अंगाल हारेर भन्छिन्, तपाईँ मेरो पापा हुनुहुन्छ। यो अद्भुत आभास हो। अनि हामीसँग स्वर्गीय पिता हुनुहुन्छ जसले हामीलाई उहाँको रूपमा बनाउनुभयो, र म एउटा यस्तो विचार मान्ने व्यक्ति हुँ कि उहाँ कहाँ हामी गएको र यो भनेको उहाँ मन पराउनुहुन्छ, तपाईँ मेरो परमप्रभु हुनुहुन्छ। के तपाईँलाई उहाँलाई के तपाईँले उहाँलाई बितेको रातमा आज बिहान यो भन्नुभएको छ? ती घमण्डी मानिस जस्तो नहुनुहोस् जसले मती 7:22-23 भन्दछन्, त्यो दिन धेरैले मलाई भन्नेछन्, हे प्रभु, कि हामीले तपाईँको नाउँमा अगमबाडी बोलेनौ र तपाईँको नाउँमा सामर्थका काम गरेनौ र? अनि म तिनीहरूलाई खुलाम खुला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन, ए अधम गर्ने हो, मबाट दूर हो। यी मानिसहरूले उहाँलाई प्रभु प्रभु भने, तर उहाँलाई कति पनि जानेका थिएनन् व्यक्तिगत रूपमा। आज हामी त्यस्तो व्यक्ति नहौं। जब म उहाँलाई प्रभु भन्छु, म वास्तवमा उहाँलाई व्यक्तिगत जीवनमा जानेर, थाहा पाएर, चाखेर, अनुभव गरेर भनिरहेको छु, न कि खाली मुखले मात्र। आगे 3 भनिएको छ, पृथ्वीमा भएका भक्तहरू चाहिँ उक्तम छन्, मेरा सब आनन्द तिनीहरूमा नै छन्। देख्नुभयो, उहाँ पृथ्वीमा भएका भक्तजनहरूको परमप्रभु हुनुहुन्छ। यो अवसर हरेक कहाँ जाँदैन, जुन अर्को पदले संकेत गर्दछ। चार पदमा हेर्नुहोस्, यहाँ यस प्रकार लेखिएको छ, परमप्रभुको सट्टामा अरू देवता लिनेहरूका दुख बढ्नेछन्। तिनीहरूले दिएको रगतको बलि म चढ़ाउने छैन, तिनीहरूको नाउँमा आफ्नो मुखले लिने छैन। अर्को शब्दमा भन्ने हो भने परमप्रभुबाट तिनीहरूको हृदय टाढा छ, तर बाहिरी देखावटी औपचारिक रूपमा चाहिँ धर्मी भक्त आत्मिक देखा पर्दछन्। तिनीहरूले सबै धर्म विधिमा भएर जान्छन्, चर्च जान्छन्, भजन गाउँछन्, भेटी दिन्छन्, वचन सुन्छन्, बप्तिस्मा पनि लिएका छन्, प्रभु भोज पनि लिन्छन्, तर आन्तरिक रूपमा उहाँबाट टाढा छन् भने यी कुनै कुराले कुनै फाइदा गर्दैन। हाँ, यी कुराहरू महत्वपूर्ण छन्, तर खास महत्वपूर्ण कुरा चाहिँ उहाँलाई व्यक्तिगत रूपमा जान्ने कुरा हो, किनभने व्यक्तिगत रूपमा हामी उहाँलाई जान्दैनौ र हाम्रो मन उहाँबाट अन्य कुनै कुरामा छ भने ती तमाम धर्म विधिहरूले कुनै काम खाँदैन, बरु परमेश्वर त्यसमा अप्रसन्न हुनुहुनेछ। यहाँ भनिएको छ, परमप्रभुको सट्टामा अरू देवता लिनेहरूका दुख बढ्नेछन्, तिनीहरूले दिएको रगतको बलि म चढ़ाउने छैन, तिनीहरूको नाउँ म आफ्नो मुखले लिने छैन। अनि आगे पद पाँच र छमा भनिएको छ, परमप्रभु नै मेरो अधिकारको हिस्सा र कचौराको भाग हुनुहुन्छ, तपाईँले मेरो भाग कायम राख्नुहुन्छ, नापको जंजीर मलाई मनपर्ने ठाउँमा परेको छ, मैले असल अधिकार पाएको छु। यो कति अद्भुत कथन हो, परमप्रभु मेरो अधिकारको हिस्सा हुनुहुन्छ। प्रभु पृथ्वीमा आउनुभयो र आफ्नो स्थान लिनुभयो, पापको र दुःखको संसारमा हिँड्नुभयो। उहाँ या पृथ्वीमा सिद्ध यात्री यानि जन हुनुहुन्थ्यो, उहाँ यहोवामा रमाउनुभयो, उहाँको जीवनमा आनन्द र शान्ति थियो। उसले भन्यो, मेरो हिस्सा र मेरो कचौराको भाग हुनुहुन्छ। हिस्सा र कचौरामा के भिन्नता छ? मेरो हिस्सा चाहिँ मेरो हो, चाहे म यसको आनन्द उठाऊ या नउठाऊ, यो मेरो हो। मेरो कचौरा चाहिँ मैले अपनाएको कुरा हो, जुन म आफ्नो बनाउँछु। उदाहरणको निम्ति, खाना खाँदा मेरो छोरीको थालमा जुन कुरा राखिएको छ त्यो तिनको हिस्सा हो, तर तिनले त्यो खानाको छरपट छराइदिन्छन् र यसको कति पनि खाँदिनन्। उसले खालि धेरै भन्दा धेरै अपनाउन मात्र चाहन्छिन्। तिनलाई दिएको उससँग हिस्सा छ, तर तिनको कचौरा नै तिनले वास्तवमा पिउँदछन्। संसारमा धेरै मानिसहरू परमेश्वरद्वारा तमाम आत्मिक आशिषहरूद्वारा आशिषित भएका छन्, तर तिनीहरू ती आशिषहरूको आनन्द उठाउँदैनन्। तिनीहरूको कचौरा भरिएर पोखिँदैन, तिनीहरूको कचौरामा त्यति धेरै कुरा छैन। मित्र, परमेश्वर हामीले जीवनको अति आनन्द उठाएको चाहनुहुन्छ। यसुले भन्नुभयो, युहन्ना दश अध्यायको दश पदमा, म यस कारणले आएँ ताकि तिमीहरूले जीवन पाउन सक, त्यो प्रशस्त मात्रामा पाउन सक भन्ने हेतुले आएँ। उहाँले युहन्ना पन्ध्र अध्यायको एघार पदमा पनि भन्नुभयो, मैले यी कुरा तिमीहरूलाई भनेको छु कि मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूर्ण भइजाओस्। मित्र, हामी हरेक विश्वासीले सधैँ नै जीवनको आनन्द उठाउनु पर्छ। आगे सात पदमा भनिएको छ, मलाई सल्लाह दिनुहुने परमप्रभुलाई म धन्यको भन्नेछु, मेरो अन्तस्करणले पनि मलाई राति शिक्षा दिन्छ। रातमा तपाईँ के सोच्नुहुन्छ, के विचार गर्नुहुन्छ जब तपाईँ सुत्न सक्नुहुन्न? भजनकारले परमप्रभुको बारेमा सोचे। अहिले हामी ती पदहरूमा आउँदछौ जो नयाँ नियमहरूमा उद्धृत गरिएका छन्। आठदेखि दश पदमा भनिएको छ, मैले परमप्रभुलाई सधैँ मेरो सामने राखेको छु, किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, म डग्ने छैन। यसकारण मेरो हृदय आनन्दित र मेरो आत्मा हर्षित हुन्छ, मेरो शरीर पनि सुरक्षित रहनेछ, किनभने तपाईँले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन, तपाईँले आफ्नो पवित्र जनलाई कुहुनु दिनु हुने छैन। यो येशु ख्रिष्टको पुनरुत्थानको भजन हो मित्र। यो नै पेन्तिकोसको दिनमा पत्रुसको सन्देशको खास विषय थियो। प्रेरित 2:25-31 पदमा भनिएको छ, सुन्नुहोला, किनकि दाउदले उहाँको विषयमा भनेका छन्, मैले प्रभुलाई सधैं मेरो मुखको सामने देखे, किनभने म नडगमगाउँ भनेर उहाँ मेरो दाहिने तर्फ हुनुहुन्छ। यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो उल्लासित भयो। यस उपरान्त मेरो शरीरले आशामा भरोसा गर्नेछ, किनकि तपाईँले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन, न त तपाईँले आफ्ना पवित्र जनको शरीर कुहन दिनुहुनेछ। तपाईँले मलाई जीवनको मार्ग बताउनुभयो। तपाईँले मलाई आफ्नो मुखद्वारा आनन्दले गदगद पार्नुहुनेछ। ए भाइ हो, हाम्रा पुर्खा दाउदका विषयमा म तपाईँहरूलाई प्रष्टसँग भन्न सक्छु कि उनी त मरेर पनि गाडिसकेका छन् औ आजको दिनसम्म उनको चिहान हामी सितै छ। यसकारण अगमवक्ता भइकन र तिम्रा सन्तानबाट तिम्रो सिंहासनमा बस्नलाई एकजना हुनेछन् भनी परमेश्वरले शपथ हालु भएको जानिकन अघिबाटै यो देखेर उनले ख्रिष्टको पुनरुत्थानको विषयमा बोलेका छन्। उहाँ न पातालमा छोडिनुभयो, न उहाँकै शरीर कुहियो। पत्रुसले स्पष्ट रूपमा बताए कि भजन 16:8-10 पदले येशु ख्रिष्टको पुनरुत्थानको बारेमा बताउँदथ्यो। त्यहाँ धेरै लिबरल टिप्पणीकारहरू छन्। तिनीहरू मध्ये पेरिवेन एक हुन् जसले भन्छन् कि भजन 16:16 ख्रिष्टको पुनरुत्थानको कुनै सम्बन्ध छैन, कुनै संकेत छैन, कुनै उल्लेख छैन। जब लिबरलहरूले यस्तो कथनहरू बनाउँछन्, मैले सिमन पत्रुसले भनेको कुराको विचार गर्नुपर्छ। जब पत्रुसले पेन्टिकोस्टको दिनमा प्रचार गरे, सयौं हजारौं मानिसहरू ख्रिष्टमा फर्के र उद्धार पाएथे, जुनले रोमी साम्राज्यमा करिब करिब क्रान्तिको ल्याएको थियो। त्यसलाई दिमागमा राखेर म ती लिबरलहरूलाई यो भन्न मन लाग्छ, तिनीहरूको सेविकैद्वारा कतिजना प्रभुमा आएका छन्। यो चाहिँ खास जाँच हो, परीक्षण हो। सिमन पत्रुसले भने कि भजन 16 येशु ख्रिष्टको पुनरुत्थानको संकेत गर्दछ र म उसको वचनको विश्वास गर्दछु। पत्रुसले पेन्टिकोसको दिनमा अरू धेरै कुरा पनि भने। प्रेरित 2:32-36 पदमा भन्छन्, ध्यान लगाएर सुन्नुहोला, यिनै येशूलाई परमेश्वरले ब्योताउनु भयो जुन कुराको हामी सबै गवाही छौं, यसै कारण परमेश्वरका दाहिने बाहुलीबाट उच्च पारिनु भएर पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो र उहाँले नै यो खनाई दिनुभएको हो जो तपाईँहरू देख्न सक्नुहुन्छ र सुन्नुहुन्छ। किनकि दाउद स्वर्गमा चढ़ी गएनन्, तर उनी आफैले भन्दछन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातीर बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान तुल्याउँदिन। त्यसै कारण इसरायलका सारा घरानाले यो निश्चय जानुन् कि येशु जसलाई तपाईहरूले क्रुसमा टाङ्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रिष्ट समेत तुल्याउनुभयो। त्यसकारण निश्चय नै भजन 16 प्रभु येशु ख्रिष्टको पुनरुत्थानको संकेत गर्दछ। पाउले पनि यो भजनलाई उद्धृत गरे। प्रेरित 13:35-37 पदमा उसले भन्छन्, किनकि अर्को एउटा भजनमा पनि उनी भन्छन्, तपाईँले आफ्ना पवित्र जनको शरीर सर्न दिनुहुने छैन, किनकि उनको आफ्ना पुस्तामा परमेश्वरको सल्लाह अनुसार सेवा गरेर मरेपछि उनका पिता पुर्खाहरूसँग दाउद राखिए र उनको शरीर सड्यो, तर जसलाई परमेश्वरले ब्योताउनुभयो उहाँको शरीर सडेन। देख्नुभयो, पाउले पनि भने कि यो 16 भजन 16 ख्रिष्ट येशूको पुनरुत्थानको भजन थियो। मित्र, यस भजनमा जुन कुरा हामीसँग छ त्यो अति नै महत्वपूर्ण र उल्लेखनीय छ। पद 8 हामीसँग ख्रिष्टको जीवन छ, भनिएको छ, म पढिदिन्छु, मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु, किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, म डग्ने छैन। मित्र, त्यो नै बाटो थियो उहाँले यहाँ पृथ्वीमा पछ्याउनु भयो र यो नै बाटो तपाईँ र मैले पछ्याउन चाहनुपर्छ। त्यसपछि पद नौमा हामीसँग ख्रिष्टको मृत्यु छ। यहाँ भनिएको छ, यसकारण मेरो हृदय आनन्दित र मेरो आत्मा हर्षित हुन्छ, मेरो शरीर पनि सुरक्षित रहनेछ। उहाँ क्रुसमा मर्नुभयो। यो कुराको थाहा पाउँदै कि परमेश्वरले उहाँलाई मृत्युबाट ब्युँदै उठाउनुहुनेछ। त्यसपछि पद दशमा हामीसँग ख्रिष्टको पुनरुत्थान छ। सुन्नुहोस्, किनभने तपाईँले मेरो प्राणलाई पतालमा छोड्नुहुने छैन, तपाईँले आफ्नो पवित्र जनलाई कुहुन दिनुहुने छैन। त्यसपछि पद एघारमा हामीसँग स्वर्गीय रहणको तस्विर छ। भनिएको छ सोह्र अध्यायको एघार पदमा, तपाईँले मलाई जीवनको मार्ग देखाउनुहुनेछ, तपाईँकै उपस्थितिमा आनन्दको भरिपूरी छ, तपाईँको दाहिने बाहुलीमा सदा सर्वदाको निम्ति सुख छ। यसरी तपाईँ देख्न सक्नुहुन्छ कि यो अद्भुत पुनरुत्थानको भजन हो अनि यो नयाँ नियममा धेरै जग्गामा उहाँको पुनरुत्थानको सम्बन्धमा प्रयोग गरिएको छ। ख्रिस्टको पुनरुत्थान निश्चय नै यो महान मसीबारको मसीह सम्बन्धको भजनमा अगमबाडी गरिएको छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: आजको अध्ययन पनि सधैँझै एकदमै धेरै आशिषमय रह्यो। विशेष गरिकन आजको अध्ययनले मेरो हृदयलाई एकदमै गहिरो गरिकन छोएको छ। विशेष के कुराले भन्दाखेरि भजन संग्रह पन्ध्रले हाम्रो दैनिक जीवन, बोली र व्यवहार कति पवित्र र इमान्दार हुनुपर्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले छर्लङ्ग रूपमा हामीलाई देखाएको छ।
2: हो नि त भाइ, दाउदले भजन संग्रह पन्ध्रमा भनेका छन् कि जो निर्दोष चालमा चल्छ, सत्य काम गर्छ, हृदयदेखि साँचो बोल्छ र आफ्नो जिब्रोले कसैको बदनाम गर्दैन, त्यही व्यक्ति मात्र परमेश्वरको पवित्र पर्वतमा बस्न सक्छ। हाम्रो भित्री हृदय र बाहिरी गवाही दुवै परमेश्वरको नजरमा ग्रहण योग्य हुनुपर्छ भन्ने शिक्षा पनि हामीले सिकेका छौं।
1: हजुर दाई, अनि भजन संग्रह स्वरले त झन् ठूलो आँट र सान्त्वना दियो। जब हामी परमेश्वरको बाटो रोज्छौ, उहाँ हाम्रो सुरक्षा बन्नुहुन्छ। दाउदले भन्नुभए झैं मेरो दाहिने हाततर्फ उहाँ हुनुभएकोले म डगमगाउने छैन।
2: हो भाइ, यो त कति गहिरो प्रतिज्ञा छ। अनि हामीले यो अध्ययनबाट बुझ्नुपर्ने कुरा भनेको, हामी प्रभु प्रभु भन्ने तर ख्रिस्टलाई नचिन्ने व्यक्ति हुनुहुँदैन। ख्रिस्टलाई व्यक्तिगत रूपमा जान्नु नै महत्वपूर्ण कुरा हो भन्ने सत्यतालाई हामीले जान्नुपर्छ र यसलाई हामीले कहिले पनि भुल्नु हुँदैन भन्ने कुरा हामीलाई सिकाउँछ।
1: वास्तवमै दाई, अनि यो अध्ययनले हामीलाई जग हल्लिरहेको यो संसारमा पनि स्थिर रहन चाहिँ सिकाएको छ। आदरणीय श्रोताहरू, यदि तपाईँ पनि आफ्नो जीवनमा यस्तै अचम्मको शान्ति, सुरक्षा र पूर्ण आनन्दको अनुभव गर्न चाहनुहुन्छ भने वा तपाईँहरूलाई हाम्रो यो अध्ययनहरू बारे केही प्रश्न छ भने हामीलाई निर्धक्क भइकन सम्पर्क गर्नुहोस्। हामी तपाईँहरूको प्रतिक्रिया र प्रार्थनाका आवश्यकताहरू सुन्नको निम्ति र सँगै तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नको निम्ति एकदमै आतुर छौं।
2: हजुर, र आदरणीय श्रोताहरू आउनुहोस्, हामी आफ्नो ओट, हृदय र चाललाई परमेश्वरको वचन अनुसार शुद्ध राखौं ताकि उहाँको अनन्त आनन्द हाम्रो जीवनमा भइरहोस्। प्रभुले तपाईँहरू सबैलाई पवित्रता र पूर्ण आनन्दमा जिउने अनुग्रह दिनुभएको होस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले एउटा मिठो भजन सुनौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: नयाँ आशा रेडियो अध्ययनको आजको यो सँगसँगैको वचन अध्ययनमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, हाम्रो जीवनमा विभिन्न खोजीहरू रहेका हुन्छन्। शान्तिको खोजी, सुखको खोजी, समस्याको हलको खोजी, अनि धेरै जसो समय कैयौं मानिसहरूले परमेश्वरको अस्तित्वको खोजी, त्यो बारे रहेको सत्यताको खोजी, अनि विभिन्न यस्ता खोज र खोजीहरूसँग सम्बन्धित सवालहरूले भरिएको विषयसँग सम्बन्धित हामीले सत्यको खोजी नामक यो अध्ययन अहिले गरिरहेका छौं। यसै सिलसिलामा अहिले हामीले जुन पाठ सँगसँगै पढिरहेका छौं त्यसलाई फेरि एकपटक सामूहिक रूपमा अध्ययन गर्नुभन्दा अघि वा मनन गर्नुभन्दा अघि हामी यो प्रार्थनाद्वारा अघि बढ्नेछौ। सदाझै आउनुहोस् प्रार्थना गरौं। महान दयालु प्रेमिलो परमेश्वर पिता, तपाईँ जो जीवित हुनुहुन्छ, तपाईँ जो सत्य हुनुहुन्छ, तपाईँको नामको महिमा होस्, तपाईँको नामको प्रशंसा होस्। हाम्रो जीवनमा तपाईँले दिनुभएको थुप्रै अनगिन्ती आशिषहरूको निम्ति हामी तपाईँलाई मुरी मुरी धन्यवाद भन्दछौं। हामी ती आशिषहरूको निम्ति लायक थिएनौं, तर तपाईँ करूणामय परमेश्वरले आफ्नो अनुग्रहमा त्यो हाम्रो लागि दिनुभयो। धन्यवाद तपाईँलाई पिता परमेश्वर। आज हामी तपाईँको वचनलाई नियालिरहेका छौँ। धन्यवाद दिन्छौँ तपाईँलाई तपाईँको पुत्रको त्यागको निम्ति, अनि यस वखत तपाईँको पवित्र आत्मा हामीलाई फेरि दिनुहोस् ताकि हामी तपाईँको वचनलाई तपाईँको इच्छा अनुसार बुझ्न सकौँ भनी विन्ती गर्दछौ प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, अहिलेको विषय जुन हामीले अध्ययन गरिरहेका छौँ त्यो चाहिँ दानीपनाबाट पाइने वा हुने आत्मिक वृद्धिपनाको बारेमा कुरा गरिरहेका छौं। धेरै जसो मान्छेहरू यो संसारमा जब मैले धेरै पाउँछु, धेरै जमा गर्छु, अनि तब म धेरै खुसी हुन्छु भन्छन्। यथार्थमा श्रोता मित्रहरू, संसारको धन सम्पत्तिले, पद प्रतिष्ठाले वा सत्ता वा शक्तिले हामीलाई खुसी पार्ने हो भने त यो संसारमा एकदमै ठुल्ठालु मानिसहरू, धनी मानिसहरू मात्रै खुसी हुन्थ्यो होला। वास्तवमा त्यो होइन रहेछ। जब हामी लिनुभन्दा पनि जब दिने प्रयास गर्छौं नि, हामी आफूसँग भएको कुरा हावामा भएकाहरूसँग बाँड्छौं, अरूको सहयोग गर्छौं, दिने कुरा केही छैन भने कमसेकम ढाडसका प्रेरणाका शब्दहरू, आनन्दका शब्दहरू जब बोल्छौं हामी, निराशामा परेका मित्रहरूलाई आशा दिने काम जुन गर्छौं हामी परमेश्वरको वचन अनुसार, त्यसले वा त्यस्तै थुप्रै क्रियाकलापहरूले, सेवाका परोपकारका कामहरूले बरु धेरै खुशी दिन सक्ने रहेछ मान्छेहरूलाई। तर के गर्ने, दुःखको कुरा यस्तो छ कि गलत रूपमा बुझ्छौं हामी। होइन, मैले दियो भने त म त गरिब पो हुन्छु, मैले त लिनु पो पर्छ, दायाँबाट पनि लिनुपर्छ, बायाँबाट पनि लिनुपर्छ, सही तरिकाले भए पनि लिनुपर्छ, गलत तरिकाले पनि लिनुपर्छ, यस्तो गलत विचार हावी भएको यो समय छ श्रोता। तर परमेश्वरको वचनले भन्दछ कि तिमीले संसारको धन सम्पत्ति पाएर कहिले पनि खुसी हुन सक्दैनौ। साँचो खुसी केवल परमेश्वरबाट मात्रै आउँछ। अनि हामीले जब दिने काम सुरु गर्छौं, हामी परमेश्वरको प्रेम पनि बाँडिरहेका हुन्छौँ श्रोता मित्रहरू। यसै सिलसिलामा हामीले गएको भागमा हाम्रो आचरणबाट, हाम्रो सोचबाट, हाम्रो बोलीबाट, हाम्रो आवरणबाट हामीले कसरी प्रेम फैलाउन सक्छौँ, कसरी परमेश्वरको सदिच्छा प्रकट गरिरहेका हुन्छौँ भनेर हेर्यौँ। आज हामीले हाम्रो विभिन्न क्रियाकलापहरूद्वारा कसरी हामी ख्रीष्टको प्रेम बाँड्न सक्छौँ भनेर पढ्नेछौँ। इतिहासकार एडवर्ड गिबनले आफ्नो ऐतिहासिक लेखमा एउटा घटना उल्लेख गरेका छन् र त्यो के हो भने जब गालिरियसले लडाईँको क्रममा फारसीहरूलाई लखेट्न सफल भए तब उनले उनीहरूको छाउनी उखेल्ने क्रममा उनको एक सैनिकले त्यो छाउनीमा एउटा छालाको छिटिक्क परेको झोला वा थैली फेला पारेको यथार्थलाई पस्केका छन् अनि त्यो छालाको थैली वा त्यो झोलामा जुन सुन्दर तरिकाले बनाइएको थियो त्यसमा चाहिँ बहुमूल्य मोतीहरू राखिएको यथार्थलाई उनले आत्मसात गर्न पुगेका थिए त्यो बहुमूल्य पत्थरले भरिएको थैलीलाई कैयौं वर्ष उनले जोगाएर राखे तर अन्तमा गएर उनले त्यो छालाको ब्याग वा थैलीलाई आफूसँग राखे र त्यहाँभित्रको त्यो बहुमूल्य पत्थर वा मोती चाहिँ फ्याँक्न पुगे जान अनजानमा मित्रहरू हाम्रो जीवनमा पनि कैयौं पटक यस्तै परिस्थितिहरूको सामना गर्ने अवस्थामा हामी पुग्दछौं जब हामी यो क्षणिक संसारको बित्ती जाने थोकहरूलाई चाहिँ पक्रेर राखिरहेका हुन्छौं अनि हामी परमेश्वर रूपी बहुमूल्य मोतीलाई उहाँको प्रेमलाई भने हामीले फ्याँकिरहेका हुन्छौं हाम्रो जीवनबाट हेर्नुहोस् त त्यो सैनिकको कुरा जसले चाहिँ त्यो झोला चाहिँ राख्यो त्यो थैली चाहिँ राख्यो अन्तमा गएर त्यहाँभित्रको मोती चाहिँ फालिदियो के आज त्यस्तो भइरहेको छैन र हाम्रो जीवनमा हामीले संसारको बित्ती जाने थोकलाई चाहिँ एकदमै धेरै महत्व दिएका छौं चौबिसै घण्टा हातमा मोबाइल लिएर क्लिक क्लिक क्लिक क्लिक गरिरहेका हुन्छौं कम्प्युटरमा टेलिभिजनमा झुलिरहेका हुन्छौं अनि हामी कसैको जन्मदिन आयो भने फेसबुक मार्फत ट्विटर मार्फत भनिरहेका हुन्छौं कसैको देहवासन भयो भने हामी दुःख त्यसैबाट प्रकट गर्छौं अनि सबभन्दा दुःखद कुरा त घरमा एकअर्काको बढाई गरिरहेका हुन्छन् मान्छेले त्यो पनि फेसबुकबाट अरे मान्छे नजिकै छ त्यहाँनिर माथिल्लो तलामा होला तलको तलामा तपाईँ हुनुहुन्छ होला गएर धन्यवाद बधाई छ तपाईँलाई भन्नुहोस् फेसबुकमा प्रकट गरेर हामीले हाम्रो दूरी अझै बढाइरहेका हुन्छौँ श्रोता मित्रहरू एउटा सर्वेक्षणले के देखाएको थियो भने सामाजिक सञ्जालमा एकदमै धेरै मित्र हुने मान्छेहरू सामाजिक सञ्जालमा एकदमै क्रियाशील हुने मान्छेहरू चाहिँ एकदमै दुखी मानिसहरू मध्येमा पर्दछन् अरे आफ्नो जीवनमा उनीहरूले ती कुराहरूको जुन अभाव झेलिरहेका छन् त्यसलाई ती सञ्जालहरू मार्फत प्रकट पनि गरिरहेका हुन्छन् मैले यसो भन्दै गर्दाखेरि मैले सामाजिक सञ्जाल एकदमै नराम्रो भनेर भन्न खोजेको होइन तर त्यसको आसक्तिमा प्रकट गरेर हामीले हाम्रो दूरी अझै बढाइरहेका हुन्छौँ श्रोता मित्रहरू एउटा सर्वेक्षणले के देखाएको थियो भने सामाजिक सञ्जालमा एकदमै धेरै मित्र हुने मान्छेहरू सामाजिक सञ्जालमा एकदमै क्रियाशील हुने मान्छेहरू

मान्छेहरू हुन त हामी एउटा व्यस्त एकदमै अव्यवस्थित सहरमा बस्छौँ भने त्यहाँ खुला स्थानहरू पनि त्यति हुँदैनन्। तर पनि त्यो बहाना त होइन। एउटा यथार्थ के हो भने मान्छेहरू आज विशेष गरेर हुर्कदो गरेका युवा युवतीहरू पनि बाहिर गएर खुला चौरमा त्यति धेरै खेल्दैनन्। जति खेल्छन् त्यो कम्प्युटरमा गेम खेल्छन्। अब त्यसले के मद्दत गर्छ तपाईँ मलाई? न शारीरिक रूपमा कुनै यसले मद्दत गर्छ, बरु अधोगतितर्फ लैजान्छ। आज पश्चिमा राष्ट्रहरूमा धेरै जस्तो बच्चाहरू अत्याधिक र अनावश्यक मोटापनबाट गुज्रिरहेका छन्। आज बाल बच्चाहरूको हस्तलेखन हामीले हेर्यौं भने त्यो लेखन कला भनेर भन्छ, त्यहाँ अक्षरहरू पनि त्यति राम्रा देखिँदैनन्, अनि त्यहाँ उच्चारण वा त्यो व्याकरण पनि राम्रो देखिँदैन, स्पेलिङहरू त्यो शब्दहरू पनि सही तरिकाले त्यति राम्रो देखिँदैन श्रोता मित्रहरू, किनभने त्यो प्र्याक्टिस हुँदैन। जे कुरा पनि कम्प्युटरमा गरेको छ अटो करेक्ट गरेको छ, गल्ती भयो भने उसले करेक्ट गरिदिने वा त्यहीँ हेर्ने, आफूले केही पनि कण्ठ गर्न नपर्ने। सानै उमेरमा क्यालकुलेटरहरूको यो विभिन्न अप्लायन्सेसहरूको एक्सेसरिजहरूको इलेक्ट्रोनिक ग्याजेटहरूको प्रयोगले गर्दाखेरि मान्छेले आफ्नो मस्तिष्कलाई पनि बोधो बनाइरहेको छ। यी कुराहरू हाम्रो सुविधाको लागि हुन्, तर आफूले गर्नुपर्ने काम त्यसबाट सबै समय लिन खोज्नु चाहिँ त्यो आफैलाई पनि काहीँ न काहीँ यसले घाटा पुर्याइरहेको हुन्छ। मानसिक रूपमा, शारीरिक रूपमा, आत्मिक रूपमा यो कुरालाई मान्छेले मनन गरिरहेका हुँदैनन् श्रोता मित्रहरू। एउटा ठूलो बाल बच्चासँग सम्बन्धित, मातृ शिशुसँग सम्बन्धित काम गर्ने एउटा नाम चलेको विश्वव्यापी संस्थाले अस्ति उल्लेख गरेको थियो कि फेसबुक, ट्विटरसँग सम्बन्धित, युट्युबसँग सम्बन्धित, इन्टरनेटसँग सम्बन्धित जुन लट छ त्यो एकदम भयावह तरिकाले अहिलेको पुस्तामा देखिरहेको छ। मान्छेहरू ईश्वरबाट टाढिएका छन्, मान्छेहरू अनुशासनहीन बनेका छन्, मान्छेहरू शारीरिक रूपमा कमजोर बनेका छन्, नयाँ नयाँ रोगहरू लिएर आएका छन्, अनि आँखालाई यति धेरै प्रेसर परेको छ, त्यो डिजिटल प्रेसर श्रोता मित्रहरू, त्यसको बारेमा कसैले ख्यालै गर्दैन। अनि त्यसमाथि मान्छेहरूको नैतिकताको स्तर कतिसम्म रसातलमा पुगेको छ भने हरेक मान्छे विद्वान बनेको छ फेसबुकमा, ट्विटरमा, तर वास्तविक रूपमा हामीले आफूले गर्नुपर्ने काम गरिरहेका हुँदैन, आफ्नो आँगन पनि सफा गरिरहेका हुँदैनौ। अनि हामी कसैले फलानाले आफ्नो जिम्मेवार पूरा गरेन, ड्युटी पूरा गरेन भनेर हामी गनगन गरिरहेका हुन्छौँ। हामीले संसार बदल्नु छ भने कहीँ पढेको थिएँ मैले, शुरूआत आफैबाट गर्नुपर्छ अरे। अघि नै हामीले त्यो एडवर्ड गिबनले उल्लेख गरेको घटनालाई हेर्यौं, कति कमसल चीजहरू, संसारको बिति जाने नाश हुने चीजहरू, क्षणिक रमाइलो चीजहरू पक्रिएर वास्तविक मोतीलाई हामीले पहिचान गर्न सकिरहेका छैनौं। हाम्रो जीवनमा कैयौं पटक यस्तै परिस्थितिहरूको सामना हामीले गरिरहेका हुन्छौं, जब यो संसारको क्षणिक बिति जाने ठोकरलाई पक्रिएर जीवनको स्रष्टा परमेश्वरलाई हामीले बिर्सिरहेका हुन्छौं, उहाँ र उहाँको वचनलाई हाम्रो जीवनबाट निकालेर फ्याँकिरहेका हुन्छौं। श्रोता मित्रहरू, आजको यो उत्तर आधुनिक प्रविधिले, विशेष गरेर सूचना प्रविधिले लैस युगमा धेरै मानिसहरू आफ्नो ज्ञान, ताकत, ओहदा वा धनको मातले गर्दा ईश्वरको अस्तित्वलाई उनीहरूले नकारिरहेका हुन्छन्, जुन आफैमा दुःखद कुरा हो। संसारको रंगी चंगी अनैतिक जीवनमा रमाएर अनन्त जीवन गुमाउनु भनेको बाटो, सत्य र जीवन म नै हुँ भन्ने थुमारूपी उद्धारकर्ताको महत्व आफ्नो जीवनमा कस्तो रहेछ भनेर थाहा नहुनु हो, वा थाहा भए पनि हेलसेक्राई गर्नु हो श्रोता मित्रहरू, किनभने जीवनको स्रोतसँग गाँसिएर, परमेश्वरसँग गाँसिएर मात्रै हामी जीवन सही तवरले परमेश्वरको सदिच्छामा जिउन सक्छौं। उज्यालोमा हामी हिँड्दाखेरि अन्धारोमा ठेस खाई लडिएला भन्ने चिन्ता हामीले गर्नु पर्दैन, तसर्थ भौतिकवादी संसारको मायावी जाल वा पासोमा पर्नबाट हामी सचेत हुनुपर्छ। परमेश्वरको पुत्रको बहुमूल्य भन्दा पनि अमूल्य मोती रूपी वचनलाई हामीले आत्मसात गर्न सक्यौं भने, जो उहाँ हुनुहुन्छ जसले हामीलाई यति धेरै प्रेम गरेर आफ्नो जीवन पनि दिनुभयो श्रोता मित्र, उहाँको वचनलाई आत्मसात गरेर हामीले हाम्रो लोभ, घमण्ड, भ्रष्टाचार, व्यभिचार, ईर्ष्या वा डाहरूपी स्वार्थी आचरणले भरिएको थैली रूपी आचरणमा श्रोता मित्रहरू सकारात्मक सुधार वा फेरबदल लिएर एउटा

0: हृदयमा नयाँ गरी जन्मिएको व्यक्ति हुनु हामी हरेकको आजको आवश्यकता हो। अब यो कुरा भन्दै गर्दाखेरि कस्तो सैद्धान्तिक कुरा गरेको, कस्तो कागजी कुरा गरेको भन्ठान्छन् मानिसहरूले। आज यही कुरा र यस्ता कुराहरूलाई ध्यान नदिँदाखेरि आज संसार कति तल झरेको छ नैतिक रूपमा कि हामीले कहिले सोचेका छौं, मनन गरेका छौं। युहन्नाको सुसमाचार पुस्तकको तेस्रो अध्यायको 16 पदले हामीलाई प्रष्ट रूपमा भन्दछ कि जब हामी परमेश्वरको प्रेमको उपहारलाई नकार्छौं तब हाम्रो हातबाट यो संसारको जीवनमै हुँदाखेरि पनि महसुस गर्न सकिने आनन्दको अनुभव मात्र नभइकन अनन्त जीवन र हामीलाई सित्तैमा परमेश्वरद्वारा प्रतिज्ञा गरिएको महान उद्धार समेत हाम्रो हातबाट गुम्न सक्दछ। त्यसैले परमेश्वरको वचनले हामीलाई सचेत गराउँदछ। पहिलो युहन्नाको 2:15-17 यसो भन्दै श्रोता मित्रहरू, संसारमा वा संसारका बिति जाने क्षणिक चमक धमकमा आफ्नो मन नलगाओ। यदि कुनै मानिसले यो क्षणिक संसारलाई सबै थोक भन्ठान्छ वा यसकै प्रेममा तल्लीन रहन्छ भने पिता परमेश्वरको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएको सबै थोक अर्थात शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेकी पिताबाट आएका होइनन् तर संसारबाट आएका हुन्। संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको प्रेमको सबै इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। भनिन्छ श्रोता मित्रहरू, नराम्रा, अनैतिक, अनुशासनहीन, पापपूर्ण कुराहरू जहिले पनि आकर्षक रूपमा प्रस्तुत भइरहेको हुन्छ अरे हामी समक्ष। शैतानले त्यसरी आकर्षक रूपमा त्यो प्रस्तुत गरिदिन्छ कि हामी त्यसमा गएर फस्छौं। मान्छेले क्षणिक भावना, आवेग वा लोभ वा डरमा परेर त्यस्ता परीक्षामा आफूलाई असफल पारिरहेका हुन्छन् अनि असफल हुन पनि पुग्छन् जीवनबाटै। सम्पूर्ण पवित्रता र अनन्तीय सिद्ध परमेश्वरले भरिपूर्ण सत्य आफ्नो वचनमा हामी समक्ष दिनुभएको छ। परमेश्वर जो जीवनका रचनाकार हुनुहुन्छ, त्यही सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञानी, उज्यालोमा बास गर्नुहुने उद्धारक थुमा सबैका न्यायकर्ता परमेश्वरको वचनको विपरीत जब हामी आफूलाई छलमा पार्न वा श्रोता मित्रहरू हामी जब ढुङ्गीपनामा जिउन चाहन्छौ तब हामीलाई पाप गर्न लाउने अन्धकारको शक्ति जो अहोरात्र खट्ने गर्छ, जसलाई शैतान भनिन्छ, जसले पापको बिउ रोप्ने काम गर्दछ, जसलाई झुटका पिता भनेर हामी चिन्दछौ, हो त्यो शैतान जब हामी नैतिकताबाट पर जान्छौ नि ऊ निकै खुसी हुन्छ। तपाईँ र मैले प्रेमको परमेश्वरलाई खुसी पार्ने कि झुटमा हामीलाई फसाउने शैतानको बहकामा लागेर उसलाई खुसी पार्ने? श्रोता मित्रहरू, तपाईँ र मैले स्पष्ट रूपमा नैतिकता र अनैतिकताको बीच आफूलाई रहिरहेको पाउँछौ। हर क्षण हर समय हामी निर्णय गरिरहनु परेको हुन्छ। शैतानले हरेक नराम्रा कुराहरू हामी समक्ष हाम्रो अगाडि सुनको किस्तीमा पस्कने गर्दछ, जसलाई देखेर लोभिएर हामी त्यो लोभ वा लालचमा परि श्रोता मित्रहरू फस्न पुग्दछौं। यस्तो परीक्षाबाट उम्कने एउटै उपाय भनेको हामी परमेश्वरको वचनमा रहनु र उहाँको इच्छा अनुसारको असल क्रियाकलाप वा सोचले आफूलाई व्यस्त राख्नु नै हो मित्रहरू। तसर्थ हाम्रो ध्यान यो बिति जाने संसारको चमक धमकमा होइन, बल्कि स्वर्गीय थोकहरूमा, वचनहरूमा केन्द्रित हुन सकोस् भन्दै प्रार्थनापूर्वक आजको लागि यो अध्ययनबाट बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 की लागि होइन र
2: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: ए हो र
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
5: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
4: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ
5: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
4: हाम्रा विशेषताहरू
5: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
4: हप्ताको 3 दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
5: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
4: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
5: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
4: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने
5: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
4: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
5: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
4: सम्पर्क नम्बर
5: मोबाइल 9802484054 9802484054 र 9801226786 9801226786
4: र 9813941447 9813941447
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
6: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौ आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
8: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
12: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
1: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
2: असफलतादेखि नडराउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक 3 यहाँहरूलाई स्वागत छ। असफलतासँग नडराउनुहोस्। पहिलो प्रयासमा वा दोस्रो प्रयासमा सफल नभएको बेला आफूलाई निराश हुन नदिनुहोस्। हरेक पटक तपाईँ असफल हुँदा यस्तै तपाईँलाई आफूले गरेको गल्तीबाट सिक्ने अवसर ल्याउँछ र तपाईँ आफूलाई सुधार गर्न सक्नुहुन्छ। प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनले भनेका थिए, जसले कहिले गल्ती गरेन उसले कहिले नयाँ कुराको प्रयास गरेन। सबै सफल व्यक्तिहरू एक वा अर्को समयमा असफल भएका थिए। तिनीहरू मध्ये धेरै जसो धेरै पटक असफल भए। तिनीहरूको सफलताको कारण यो हो कि तिनीहरूले असफलतालाई आफूले पछ्याएको लक्ष्य प्राप्त गर्नबाट रोक्न दिएनन्। तिनीहरूले आफ्नो असफलतालाई शैक्षिक अनुभवको रूपमा प्रयोग गरे, जसले तिनीहरूलाई सफलतातर्फ डोर्यायो। गलातीको पुस्तक 6:9, भलाई गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। प्रिय श्रोता, हार मान्नेहरूले कहिले जित्दैनन् र जित्नेहरूले कहिले हार मान्दैनन्। प्रसिद्ध बास्केटबल खेलाड़ी माइकल जोर्डनले एक पटक भनेका थिए, असफल हुन नडराऊ, प्रयास नगर्न डराऊ। तपाईँको विचारमा सपना पूरा गर्नेहरू र सपना पूरा नगर्नेहरूबीच के भिन्नता छ? त्यो हो संकल्प र दृढता। कलसीको पुस्तक 3:23, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा जस्तै। आफ्नो सपना सफलतापूर्वक प्राप्त गर्नेहरू ती हुन् जसको मनमा स्पष्ट लक्ष्य हुन्छ र तिनीहरूसँग अनुशासित कार्य नैतिकता हुन्छ जुन तिनीहरूले सफलतामा डोर्याउन प्रयोग गर्छन्। तीन प्रकारका मानिसहरू हुन्छन्, ती जो घटनाहरू घटाउँछन्, ती जो घटनाहरू घटेका हेर्छन् र ती जो के भयो भनेर सोध्छन् मात्र। आफ्नो लक्ष्यमा पुग्न जानी जानी दृढ संकल्प र इच्छा शक्ति प्रयोग गरेर चीजहरू सम्भव बनाउनेहरू मध्ये एक बन्ने छनौट गर्नुहोस्। अनि जब तपाईँ लड्नुहुन्छ फेरि उठ्नुहोस्, कठिनाईसँगै सफलता पनि आउँछ। यदि कुनै पीड़ा छैन भने कुनै लाभ हुँदैन। धेरै मानिसहरू सोच्छन् कि जब कठिनाई आउँछ त्यो उनीहरूले केही गलत गरेको कारणले हो, तर सत्य यो हो कि जब हामी एक योग्य लक्ष्य पछ्याइरहेका हुन्छौं तब कठिनाईको आशा गर्न सकिन्छ। हितोपदेशको पुस्तक 14:13, सबै कठोर परिश्रमले लाभ हुन्छ तर कुरै मात्र गर्नेहरू चाहिँ दरिद्रतामा पुग्छ। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभाले के हो भनेर चिन्ने कुरा हो। प्रिय श्रोता, परमेश्वरले हरेक व्यक्तिलाई सफल हुने क्षमता दिनुभएको छ। यो केवल आफ्नो प्रतिभा के हो भनेर चिन्ने कुरा हो र त्यसपछि आफ्नो क्षमता विकास गर्न कडा परिश्रम प्रयोग गरेर आफ्नो मनमा राखेको लक्ष्य हासिल गर्नु हो। तपाईँ जीवनमा आफूले चाहेको कुनै पनि कुरा पूरा गर्न सक्नुहुन्छ जबसम्म तपाईँ त्यहाँ पुग्नको लागि परिश्रम गर्न इच्छुक हुनुहुन्छ। हितोपदेशको पुस्तक 3:4, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। जीवनमा के चाहनुहुन्छ भन्ने बारेमा मात्र सोचेर नबस्नुहोस्, आफ्नो लक्ष्यतर्फ कदम चाल्न आजबाटै सुरु गर्नुहोस् र जब तपाई कुनै अवरोधमा पुग्नुहुन्छ त्यसलाई पार गर्न परमेश्वरको सहयोग खोज्नुहोस्। भजन संग्रहको पुस्तक 46:1, परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। परमेश्वरको सहायताले तपाईँले पार गर्न नसक्ने कुनै पनि बाधा छैन। समस्याको समयमा उहाँको बुद्धि र शक्ति खोज्नुहोस् अनि तपाईँ पक्कै पनि सफल हुनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 40225444
0: 40225544 40225574।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: टाइम चेक, यति बेला रातिको 9 बज्यो।

जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, सम्बन्ध स्थापित गर्न हतार नगर्नुहोस् भन्ने शीर्षकमा यी उत्साहका कुरा तपाईँको लागि राख्न गइरहेको छु। उत्पत्तिको पुस्तक 2:22 भन्छ, परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो। सम्बन्धको प्रसंगमा धैर्य अपनाउने कठिन काम हो। तपाईँले एक्लो, रित्तो र अपुरो महसुस गर्नुभएको समयमा यो कुरा अझै बढी लागू हुन्छ। त्यस्तो हुँदा तपाईँले हतार गर्न सक्नुहुन्छ अनि अझै धेरै जानकारी संकलन गर्ने र धैर्यपूर्वक पर्खँदा देखिने ठूलो तस्विरको आधारमा भन्दा आफ्नो सीमित दृष्टिकोणको आधारमा निर्णय लिन सक्नुहुन्छ। तपाईँको बाँकी जीवनलाई नकारात्मक रूपमा असर पार्न सक्ने गल्ती गर्नबाट तपाईँलाई बचाउन सम्बन्ध निर्माण गर्ने बारेमा केही कुराहरू अथवा केही महत्वपूर्ण कदमहरू यहाँ हामी भन्न गइरहेको छौ। पहिलो कदम भनेको चाहिँ तपाईँले सही प्रश्नहरू गर्नुपर्छ। यसको बारेमा सबै कुरा बुझ्न चासो राख्नुहोस् र उत्सुक हुनुहोस्, सधैँ प्रश्न गर्नुहोस्। दोस्रो कुरा, तपाईँले ती प्रश्नहरूको उत्तर पाउनुपर्छ। तपाईँले देख्नुहुने र सुन्नुहुने बाहिरी कुराहरू भन्दा भित्रसम्म गएर विचार गर्नुहोस् र तपाईँले अझ स्पष्ट तस्विर देख्न सुरु गर्नुहुनेछ। त्यो तस्विर यी दुईवटा कुरासँग मिल्नुपर्छ। पहिलो, यो सम्बन्धमा तपाईँको सहभागिता छ। दोस्रो, तपाईँको जीवनको निम्ति परमेश्वरको इच्छा र उद्देश्य। तेस्रो, तपाईँले उपयुक्त समयमा काम गर्नुपर्छ र उपलब्ध भएको मध्ये सर्वोत्तम र विस्तृत जानकारीको आधारमा आफूले काम गर्दैछु भन्ने कुरा थाहा पाउनुपर्छ। यदि तपाईँको काम सफल भएन भने पनि विवेकशील निर्णय लिन आफूले सक्दो प्रयास गरे भनेर तपाईँ ढुक्क हुन सक्नुहुन्छ। तथ्याङ्क हेर्ने हो भने लगभग आधा जति वैवाहिक सम्बन्धहरू विच्छेदमा गएर टुङ्गिन्छन्। तर यदि तपाईँले यी तीनवटा कदम उठाउनु भयो भने तपाईँले यो समस्यामाथि विजय पाउन सक्नुहुन्छ अथवा तपाईँको सम्बन्ध अन्त्य भए तापनि यसबाट पाउनु भएको ज्ञान र बुद्धि पछिल्लो सम्बन्धमा ल्याउन सक्नुहुन्छ। परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो। आज तपाईँलाई कुन कुराको खाँचो छ परमेश्वरलाई थाहा छ, यसकारण उहाँको मार्ग निर्देशन खोज्नुहोस् भन्ने यो उत्साह सँगसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
3: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
2: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
3: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
2: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
3: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
2: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
3: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तोता कुमार अब्राहमको साथमा।
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
7: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

सम्बन्ध हस्ता उसँगै हाँस्छ, सम्बन्ध रुदा उसँगै आई आँसु पुछिदिन्छ, सम्बन्ध जहाँ जति टाढा भए पनि नदेख्दा पनि पर्खिबस्छ त्यो आगमनको बाटो हेर्दै। यसो उसलाई कहिले देखेको थिएन तर पनि त्यो काँडाको मुकुट कसरी शिरमा खादिए सम्झदै कुरी बस्छु त्यो कृषिलाई र भन्छ मेरो मन मेरो दुःख सानो छ यसो अहिलेसम्म कस्तो छ भने देखेको छैन तर पनि हातमा किलाको फल र काँडाको चोट अनि त्यो कुशको छाया कस्तो थियो भने स्मरण गर्छ। आज उसलाई कसैले वास्ता नगरे नि भन्छ मलाई माया गर्ने प्रभु झैँ म सबैलाई माया गर्छु सबैलाई क्रिसले झैँ भेट्छु गाउँ गाउँ र ठाउँ ठाउँ खुसी बाँड्छु तिता मिठा फलबाट असल बाटो निकाल्ने प्रयास गर्छु क्रिसले कोनो भएको बाटो पछ्याउँछु र बाटो बनाउँछु आफ्नो त्यही क्रिसको बाटोबाट। क्रिसलाई देखेको छैन तर जसरी क्रिस भोरी उठ्नु हुँदा थुमाले हात ती किलामा ठोकेको पुवाल छ हामी विश्वास गर्यो म पनि त्यस्तै जीवनको हरेक दिन मिनेट उहाँलाई छुन मानिसहरूसँग रहदा क्रिसको साथ र थुमा झै अङ्गालोमा छुवाई पाइरहन चाहन्छु। शरीर छोडुला तर आत्मा फेरि जीवित आत्मामा भेट्नेछु हो तपाईँ कस्तो हुनुहुन्थ्यो भने अङ्गालोमा पढ्नेछु र तपाईँको मुस्कानसँगै आफै पनि मुस्कुराउँछु। यही सम्बन्ध हो कि तपाईँ पनि चाहनुहुन्छ यो सम्बन्ध बढाउन।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।